आटेको काममा अवरोध आउन सक्छ। आत्मविश्वास कमी महसुस भए पनि साझातिर आर्थिक कारोबारमा सफलता मिल्न सक्ने संकेत देखिन्छ। साना साना कुराहरूले मनमा खुशी मिल्नेछ, महत्वपूर्ण काम बन्नेछ, धार्मिक यात्रा हुने योग छ। आज राजनीति नगर्नु तपाईँका लागि उचित देखिएको छ भने शिक्षाको क्षेत्रमा थप मेहनत गर्नुपर्ने योग देखिएको छ। र अब अन्तिममा मीन राशि। आफ्नै बोलीका कारणले आफन्तहरू टाढिन सक्नेछन्। शिक्षामा लाभ भए पनि राजनीतिक क्षेत्रमा घेराबन्दी हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको शुरूआत गरेमा दैनिकी सहज बन्ने देखिन्छ। लामो समयदेखि रोकिएको कामको गाँठो पुग्नेछ। धार्मिक सामाजिक र परोपकारी कार्यमा सहभागी हुने अवसर मिल्न सक्छ। मित्र र विशिष्ट व्यक्तिको सहयोगले महत्वपूर्ण काम बन्न सक्ने पनि तपाईँको भाग्यमा योग देखिन्छ। आदरणीय श्रोतावृन्द, आजको राशिफलमा जे जस्तो भनिए तापनि भाग्यमा भन्दा धेरै कर्ममा नै विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ बन्नेछ। श्रोतावृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबाराही परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: हजुर श्रोता यही प्रस्तुति संगे बिहानी प्रसारण सेवा जय शिव सुनसरी पसल द्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातको समय आजको लागि सकिएको छ। भोलि तपाईको राशिफल सहित जन्मदिनको शुभकामना लिएर हामी फेरि उपस्थित हुनेछौं। तपाईको जन्मदिनको शुभकामना रेडियो मार्फत पनि प्रसारण होस् भन्ने चाहनुहुन्छ भने तपाईलाई हामीलाई अघिल्लो दिन नै शुभकामना टिपाइदिन नबिर्सनु होला। जन्मदिनको शुभकामना टिपाउनको लागि हाम्रो फोन नम्बर 0564141100 सधैं खुल्ला रहनेछ। हाम्रो सामाजिक सञ्जाल र इमेलमा समेत शुभकामना पठाउन सक्नुहुने जानकारी सहित आजको श्रृंखलाबाट म अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: हार्दिक निमन्त्रणा यस कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन यही भदौ 14 गते आइतबार आयोजना गरिएको हुँदा सो सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। समय बिहान 10:30 बजे, स्थान राधा कृष्ण मन्दिर शुक्ला गण्डकी चार पुल चोक तनहुँ। अनुरोध कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी चार पुल चोक तनहुँ। साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार दुलेगौडा बिपी चोक,
3: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: आज पनि भाटोड आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
5: यी बुढा कुरै नबुझिक नै त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भो।
4: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
5: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
7: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507, कविता श्रेष्ठ सम्पर्क 0654140055 र 98468817।
8: हेलो बा,
9: कति बन्यो घर? अनि ढलान भयो त?
10: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
9: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
10: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
11: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
12: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
11: प्रोप्राइटर राम भुजेल, सम्पर्क 98191 50630 र 97476080681।
13: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
14: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
13: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
14: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
12: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
13: सेन्सीका पूजा सामग्री पसल,
15: प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
12: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9848385022।
16: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
5: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
17: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने असलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
18: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9811756606।
17: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
19: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने? के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
5: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्स मा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142336, मोबाइल 9556078302 र 9460783002।
15: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
20: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
15: अनि बन्छ त दाई?
20: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
21: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि,
22: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
21: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
22: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
17: साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816095301।

0: काया कैरन का साथमा
1: किसान पाई
2: प्राधिकार बारे तेस्रो पटक अध्ययन गर्दै निर्वाचन आयोग
3: स्टील का भाड़ा निर्यातमा झन्डै 100 गुणा वृद्धि मध्य पूर्वमा डीडीसी को घिउ निर्यात शुरू
2: गुल्मीमा मकैको ढोडबाट उखु जस्तै गुलियो खुदो र गुड बनाउने प्रयोग सफल नयाँ प्रयासले किसानको आमदानी बढाउने अपेक्षा
3: एल निनो अहिलेसम्मकै शक्तिशाली हुने बेलायती मौसम कार्यालयको पूर्वानुमान विश्वव्यापी तापक्रम बढ्ने र चरम मौसमी अवस्थाको जोखिम
2: र कर्नाटकसँगको अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित प्रिमियर लीगको नयाँ सिजन शुरू उद्घाटन खेलमा आर्सेनलको विजयी शुरूआत
4: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना
5: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससीएडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म प्रवेश परीक्षा 2083 भाद्र 31 गते
5: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
5: फोन 056-421-2161 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
3: काया कैरनमा अब खबरको सिलसिला। सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो र पारदर्शी बनाई एक महिनाभित्र नागरिकको सन्तुष्टि अभिवृद्धि गर्न सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना 2083 ल्याएको छ। यसले एक महिनाभित्र नागरिकमा सेवा प्रतिको सन्तुष्टि बढ़ाउने लक्ष्य राखेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले स्वीकृत गरेको यस कार्ययोजनालाई देशभरका सबै मन्त्रालय, सचिवालय, विभाग, प्रदेश र पालिका तहसम्म तत्काल कार्यान्वयन गर्न हिजो पत्राचार गरिएको छ। अनुसार सरकारले अतिरिक्त बजेट वा ठूला भौतिक संरचना निर्माण बिना नै हाल उपलब्ध जनशक्ति, कार्यशैली र सूचना प्रणालीलाई पुनः व्यवस्थित गरेर आउँदो 30 दिनभित्र सुधारको परिणाम नागरिकमाझ पुर्याउने लक्ष्य राखेको छ। यसका लागि पहिलो 3 दिनभित्र सरकारी कार्यालयहरूले मुख्य 10 सेवा समस्याका साथै भिड़ हुने समय र दोहोरिने कागजातको पहिचान, समाधानका लागि जिम्मेवारी र यी निर्धारण र पुराना सूचना बोर्ड प्रतिस्थापनको काम गर्नुपर्नेछ। 4-7 दिनभित्र शीघ्र समाधानका उपाय कार्यान्वयन गर्दै सेवामा तत्काल देखिने गरी सुधार ल्याउनुपर्ने, टोकन प्रणाली व्यवस्थापन, 15 मिनट दैनिक कामको समीक्षा र प्राथमिकताबारे छलफल गर्नुपर्ने तथा दोस्रो हप्ताभित्र 3 प्रमुख सेवामा सरलीकरण भएको हुनुपर्नेछ। त्यसै गरी तेस्रो हप्तासम्म अनुगमन र जवाबदेहिता सुदृढ गर्ने, दैनिक 5 सूचक मापन र पेण्डिङ फाइलहरूको समीक्षा तथा सुधार मापन गर्ने र चौथो हप्तासम्म सफल अभ्यासहरूको स्थायीकरण र विस्तार गर्नुपर्नेछ। यसबाट सरकारको कार्यालयमा औसत प्रतीक्षा समय, कागजातका कारण फर्कने सेवाग्राहीको संख्या र एउटै सेवा लिन धाई राख्नुपर्ने समस्या घटाउने सरकारको योजना रहेको खबर गोर्खा पत्रले लेखेको छ।
4: विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने विषयमा निर्वाचन आयोगले अध्ययन थालेको छ। आयोगले 2067 र 2073 सालमा पनि यसबारे अध्ययन गरेको थियो, तर त्यसपछि कुनै प्रक्रिया अघि बढ़ाइएको थिएन। अहिले फेरि निर्वाचन आयोगले दुई आयुक्तको नेतृत्वमा छुट्टा छुट्टै समिति बनाएर अध्ययन शुरू गरेको हो। आयुक्त गुरूप्रसाद वाग्ले नेतृत्वको समितिले कानूनी व्यवस्था र अर्का आयुक्त राजीव सुब्बा नेतृत्वको समितिले सूचना प्रविधिबारे अध्ययन गर्दैछ। गृहमन्त्री सुदन गुरूङले हिजो निर्वाचन आयोग पुगेर त्यसबारे जानकारी लिनुका साथै सरकारको सहयोग रहने प्रतिबद्धता जनाउनुभयो। विदेशमा रहेका र आफ्नो निर्वाचन क्षेत्र बाहिर रहेका मतदातालाई मताधिकार दिने सन्दर्भमा मन्त्री गुरूङले चासो राखेको आयोगका एक अधिकारीले बताएका छन्। रोजगारी, अध्ययन वा पेशा व्यवसायका लागि विदेशमा रहेका नागरिकलाई मतदानको अधिकार दिनुपर्ने आवाज गएको वर्ष भएको नवयुवा आन्दोलनपछि व्यापक रूपमा उठ्दै आएको छ। नवयुवा अभियन्ताहरूले गएको फागुन 21 चुनावमै विदेशमा रहेका नेपालीलाई समेट्नुपर्ने दवाब दिएका थिए, तर कानून र प्रविधिको अभावसँगै समयको चापका कारण त्यति बेला सम्भव भएन। विदेशमा रहेका नेपालीलाई मताधिकारबारे तेस्रो पटक अध्ययन गर्दै आयोग शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
3: चालू आर्थिक वर्ष 2083-84 को पहिलो महीना साउनमा नेपालको वस्तु निर्यातमा उच्च वृद्धि देखिएको छ। साउनमा नेपालमा उत्पादन भएका स्टेनलेस स्टीलका घरायसी सामग्रीको निर्यात झण्डै 100 गुणाले बढ़ेको छ। चालू आर्थिक वर्षको पहिलो महीना 1,15,90,64,000 रूपियाँ बराबरको स्टेनलेस स्टीलका भाँडा निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ। गएको आर्थिक वर्षको पहिलो महिनामा 1,17,64,000 रूपियाँको मात्रै स्टेनलेस स्टीलका घरायसी सामग्री निर्यात भएको थियो। साउनमा 61.72% निर्यात बढ़ाएको छ। यस्तै गरी समीक्षा अवधिमा वस्तु आयात भने 31.04% बढ़ेको छ। समीक्षा अवधिमा व्यापार घाटा भने 24.88 अर्ब रूपियाँले बढ़ेको छ। यसैबीच सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीले मध्यपूर्वका देशहरूमा घिउ निर्यात शुरू गरेको छ। मध्यपूर्वका धेरै देशसँग सम्झौता भइसके पनि हिजोदेखि दुबईका लागि 500 किलो घिउबाट निर्यात शुरू गरिएको डीडीसीका महाप्रबन्धक डाक्टर शरण पाण्डेले जानकारी दिनुभयो। वार्षिक 50,000 किलो निर्यातका लागि सम्झौता भइसकेको उहाँको भनाइ छ। यस्तै डीडीसीले हिमाली जिल्ला डोल्पाबाट समेत याक चीज उत्पादन गर्ने भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले केन्द्रीय समितिमा थप पदाधिकारी तथा सदस्य मनोनयन गर्दा प्रधानमन्त्री बालेन्द्र शाहलाई तत्काल समेटेको छैन। हिजोको केन्द्रीय समिति बैठकले 6 जना पदाधिकारी मनोनयन गरे पनि उनीहरू सबै सभापति रवि लामिछाने समूहका छन्। वरिष्ठ नेता एवं प्रधानमन्त्री शाह समूहका लागि एक उपसभापति एक महामन्त्री सहित 5 पदाधिकारीको स्थान भने होल्डमा राखिएको छ। शाह समूहमा कसलाई कुन जिम्मेवारी दिने भन्ने विषयमा सहमति जुट्न नसक्दा पदाधिकारी विस्तार अझै अधूरो रहेको छ। गएको फागुन 21 को चुनावमा समायोजन भएर रासोपामा आएको शाह समूहबाट अहिलेसम्म उहाँसहित 2 जना मात्रै पदाधिकारी रहेका छन्। बालेन समूहका लागि पद होल्ड, लामिछानेको वर्चस्व शीर्षकको खबर अन्नपूर्ण पोस्टले छापेको छ। यसैबीच सत्तारूढ रासोपा पालिका चुनावको तयारीमा जुटेको छ। केन्द्रीय कार्यालय वनस्थलीमा स्थानीय तह निर्वाचन तयारीका लागि केन्द्रीय समिति बैठक बसिरहँदा प्रधानमन्त्री समेत रहेका रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह पोखरा आउँदै मुस्ताङ निस्किनु भएको छ। पार्टी कार्यालय र बैठकमा अपवाद बाहेक सहभागी नभएका प्रधानमन्त्री शाह हिजोको बैठक छाडेर बिहानै पोखरातिर लाग्नुभयो। रासोपाकै कतिपय नेताहरूले प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता शाहलाई दलीय व्यवस्थाप्रति विश्वास नभएको आरोप लगाउने गरेका खबर नागरिक दैनिकले छापेको छ।
3: नेपाली कांग्रेसमा अदालतको पुनरावलोकन प्रक्रियाले पार्टी विभाजन थप गहिरिने जोखिम बढ़िरहेका बेला नेता शेखर कोइराला एकताको मध्यमार्गी भूमिकामा सक्रिय हुनुभएको छ। उहाँले निवर्तमान सभापति शेरबहादुर देउवासँग चुनदेवीको निवासमा भेटेर सर्वोच्च अदालतको फैसला पुनरावलोकन हुनु अगावै दुवै पक्ष लचिलो भएर पार्टी एकताको प्रयास गर्नुपर्ने प्रस्ताव राख्नु भएको छ। यसैबीच देउवा समूहका संयोजक डाक्टर शशांक कोइरालाले संस्थापन पक्षले अगाडि सारेको महाधिवेशन कार्यतालिका र प्रक्रियाले पार्टी विभाजन गर्न सक्ने खतरा औल्याउनु भएको छ। उहाँले त्यस सम्बन्धी कुनै पनि क्रियाकलापमा सहभागी नहुन नेता कार्यकर्तालाई अलग्गै अपील गर्नु भएको छ। काया कैरनमा मकैको ढोडबाट खुदो बनाउने परीक्षणबारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
6: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9856078302 र 9846078302।
7: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
8: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
7: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
8: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
9: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
10: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा।
9: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
10: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
7: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
10: अनि बन्छ त दाई?
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
11: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौड़ा बस बिसौनीको ठीक पारिपट्टि
12: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरिज सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
10: एपी स्टोर दुलेगौड़ा सिर्जना टोल बनकेवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
9: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
10: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
9: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
10: फोन नम्बर 0564143121,
9: मोबाइल 9605678634 र 9701107090।
13: माको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ।
14: परीक्षण सुरु गरियो। रेसुङ्गा नगरपालिकाका मेयर खिलदोज पन्थी,
15: हामीले यो बजेट बनाउने बेलामा हामीले सोचिरहेको छौँ, सोच पहिला नै थियो, यो वर्षको बजेट पालिका छिरेपछि हामीले पहिलो काम यहाँ प्रारम्भ गरिहालौँ त, यो कतिको सफल हुन्छ भनेर त्यसरी यसलाई अगाडि बढायो। परीक्षण चाहिँ सफल भएको छ।
14: प्रक्रिया ठ्याक्कै उखुको खुदो निकाले जस्तै हो। पोलेर वा उसिनेर खान योग्य भएका दुधे मकैका 15-20 काँचा बोटहरू संकलन गरियो र उखु पोल्ने कोलमा हालियो। परिणाम आशातीत आयो। 15-20 बोटबाटै झण्डै 3-4 लिटरसम्म प्रशस्त रस निस्कियो। रस त आयो, अब प्रश्न थियो खुदो बन्छ कि बन्दैन। रसलाई परम्परागत तरिकामै आगोमा पकाउन शुरू गरियो। खुदो पाक्न जति समय लाग्छ, मकैको बोटको रस पाक्न पनि त्यति नै समय लाग्यो। रस बिस्तारै बाक्लो हुँदै गयो र ठ्याक्कै उखुको जस्तै स्वादिलो खुदो तयार भयो।
15: खुदो बन्छ कि बन्दैन भन्ने कुरा अलिकति हामीलाई कन्फ्युजन थियो कि, अनि जसरी हामी खुदो पकाउँछौँ त्यसरी नै हामीले पकायौँ। पकाउँदाखेरि ठ्याक्कै खुदो बन्यो, खुदो बन्यो, त्यसको टेस्ट पनि गर्यो, गजबको स्वाद छ, हामी सबैले खायौँ, गजबको मिठो स्वाद छ।
14: मकैको जात अनुसार स्वादमा पनि फरकपन भेटियो। स्थानीय मकैबाट बनेको खुदो निकै गुलियो बन्यो, तर उन्नत जात सिपी मकैको स्वाद भने अलिकति गुलियो र अलिअलि नुनिलो मिसिएको आयो। सबैभन्दा राम्रो कुरा, मकैको ढोडबाट बन्ने खुदो वा गुडमा प्राकृतिक मिठास भए पनि त्यो स्वास्थ्यका दृष्टिले सुगर फ्री सरह हुने देखिएको छ। यसले गर्दा मधुमेहका बिरामीहरूका लागि पनि यो उत्तम विकल्प बन्न सक्ने सम्भावना छ। तर यसको प्रयोगशाला परीक्षण सकारात्मक आएपछि मात्रै यो सम्भव हुन्छ।
15: ल्याबको रिपोर्ट ठिक आयो भने त हामी एउटा परियोजनाको रूपमा किसानलाई प्रमोट गर्ने, किसानको उत्पादनलाई प्रेरित गर्ने मार्केटको व्यवस्था त हुने नै भयो, कृषकको प्रत्यक्ष र आयोजन रोजगारी सिर्जन सकिने भयो, यो खालको कामहरू हामी तयारीका साथ परम्परागत रूपमा अघि बढाउँछौँ।
14: यही मंगलबार 2 गरिएको परीक्षणमा मकैको ढोडबाट खुदो निकाल्न सकिन्छ भन्ने पुष्टि भएपछि अब चाँडै प्रयोगशाला परीक्षणको नतिजा आउने तयारीमा छ। यो नवीन प्रयास र खोज सफल भयो भने यसले गुलमिला मात्र होइन, देशभरका मकै उत्पादक किसानलाई आय आर्जनको नयाँ र भरपर्दो बाटो देखाउनेछ।
3: गैराती, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा पानी परेको छ। अरू थोरै ठाउँमा पनि हल्कादेखि मध्यमसम्मको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 3 लमजुङको कुन्चामा झण्डै 82.6 मिलिमिटर पानी परेको छ। गैराती, बागमती र गण्डकी सहित कोशी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न ठाउँमा पानी परेको थियो। आज दिउँसो बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही ठाउँ तथा मधेस प्रदेशका साथै कोशी र लुम्बिनी प्रदेशका तराई भागमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ।
4: सर्वोच्च अदालतले गलत प्रतिवेदन तयार पार्ने डाक्टरलाई भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर गर्न सकिने नयाँ नजिर कायम गरेको छ। तथ्य फरक पार्ने गरी गलत प्रतिवेदन दिने कार्य सामान्य चिकित्सकीय निर्णय वा व्यावसायिक मत भिन्नताको विषय नभई बदनियतपूर्ण आचरणको रूपमा सर्वोच्चले व्याख्या गरेको हो। सर्वोच्चले मेडिको लिगल चिकित्सा विज्ञान र कानूनको संयुक्त रूप क्षेत्रको सुधारको सम्बन्धमा 5 बुधे निर्देशनात्मक आदेश समेत फैसलामा गरेको छ। न्यायाधीश दुवै हरिप्रसाद फुयाल र मेघराज पोखरेलको संयुक्त इजलासले 2083 साल असार 18 गतेको फैसलाको पूर्ण पाठ हालै सार्वजनिक भएको हो। डाक्टर रम्बा गोहित तथा डाक्टर विजय कुमार सिंह विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग रहेको मुद्दामा सर्वोच्चको विशेष अदालतको फैसलामा केही फेरबदल भएको छ। विशेषले सिंह र गोहितलाई 6 महिना कैद र 25,000 रूपियाँ जरिमाना गरेको थियो। सर्वोच्चले गलत प्रतिवेदन दिनुलाई भ्रष्टाचार जन्ने कार्य ठहर गर्दै 3 महिना कैद र 20,000 रूपियाँ जरिमानाको फैसला सुनाएको छ। समिति इजलासले सार्वजनिक पदमा रहेको व्यक्तिले बदनियतपूर्वक असत्य वा तथ्य विपरीत प्रतिवेदन तयार पारी कसैलाई गैर कानूनी लाभ पुर्याउने वा न्यायिक प्रक्रियामा प्रतिकूल असर पार्ने कार्य गर्नु भ्रष्टाचार जन्ने कसुरको दायरामा पर्ने व्याख्या गरेको हो। वास्तविक तथ्य लोप हुने गरी न्यायिक प्रक्रियालाई अवरूद्ध बनाउने कार्यले व्यावसायिक स्वतन्त्रताको उन्मुक्ति नपाउने सर्वोच्चको ठहर छ। न्यायिक प्रक्रियालाई अवरूद्ध बनाउने कार्य स्वयं भ्रष्टाचार भएको अदालतको फैसलामा उल्लेख छ। स्वास्थ्य परीक्षण चिकित्सकको व्यावसायिक राय मात्र नभई प्रतिवेदनकै अभिन्न अंग हुने अदालतको ठहर छ। विशेष ऐनको व्यवस्थाले चिकित्सकको कार्य अपराधको दायराभित्र पर्ने अवस्थामा अदालतबाट व्यावसायिक उन्मुक्ति हुन नसक्ने सर्वोच्चले ठहर गरेको खबर गोर्खापत्र दैनिकले छापेको छ।
3: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: बाढी र डुबानबाट बच्न के गर्ने?
17: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
16: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
17: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
16: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
17: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
16: सार्वजनिक हितका लागि
3: काया कैरनमा खबर।

0: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635 93 369।
3: व्यवस्थापन बारे हिजो सिंहदरबार मन्त्रालयमा बैठक बोलाउनु भएको थियो। काठमाडौँ उपत्यकाका स्थानीय तहका मेयरहरू सहित सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङ बैठकमा उपस्थित हुनुहुन्थ्यो। बञ्चरे डाँडा क्षेत्र तामाङको निर्वाचन क्षेत्र धादिङ एक अन्तर्गत पर्छ। बैठकको शुरूआतमै निकै आक्रोशित मुद्रामा प्रस्तुत हुनुभएकी तामाङ र मेयरहरूबीच चर्काचर्की पर्यो। काठमाडौँ उपत्यकाका सबै पालिकाका मेयर बैठकमा उपस्थित नभएको उहाँ एक्कासी आक्रोशित हुनुभयो। ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले सम्झाउन खोज्दा उल्टै सांसद तामाङ थप आक्रोशित बन्नुभयो, बैठक छोडेर हिँड्नुभयो। सांसद तामाङलाई शान्त भएर बैठकमा बस्न संचार मन्त्री तिमिल सिन्हा लगायतका सहभागीहरूले पटक पटक आग्रह गरे पनि उहाँ कसैको कुरा सुन्न तयार हुनुभएन, झोला बोकेर बाहिरिनुभयो। संसद बैठकमा समेत आक्रोशित मुद्रामा देखिने गरेकी सांसद तामाङको व्यवहारप्रति अहिले सर्वत्र आलोचना भइरहेको छ। बल्झी रहने बञ्चरे डाँडा शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
4: अब विदेशको खबर। बेलायतको राष्ट्रिय मौसम कार्यालयले यस वर्षको एलनिनो अहिलेसम्मकै शक्तिशाली हुन सक्ने पूर्वानुमान गरेको छ। प्रशान्त महासागरमा एलनिनो विकसित भइरहेको छ। यो शक्तिशाली प्राकृतिक मौसमी घटनाले विश्वव्यापी तापक्रम बढ़ाउने र चरम मौसमी अवस्थाको जोखिम सृजना हुन सक्ने अनुमान छ। सन् 2027 विश्वव्यापी रूपमा अहिलेसम्मकै सबैभन्दा गर्मी वर्ष हुने अत्यधिक सम्भावना रहेको बेलायती मौसम कार्यालयको चेतावनी छ। पूर्वी प्रशान्त महासागरको समुद्री सतहको तापक्रम दीर्घकालीन औसतभन्दा कम्तीमा 0.5 डिग्री सेल्सियस माथि पुगेपछि एलनिनो घोषणा गरिन्छ। यसले हावाको वहाव, वायुमण्डलीय चाप र वर्षाको ढाँचामा परिवर्तन ल्याउनुका साथै विश्वको औसत तापक्रम बढ़ाउन सक्छ। यस वर्ष समुद्री तापक्रम 3 डिग्री सेल्सियस भन्दा माथि पुग्न सक्ने मौसम कार्यालयका पूर्वानुमान प्रमुखले बताएका छन्। उनले यस्तो तीव्र एलनिनोको संकेत यसअघि नदेखिएको बताउँदै यसलाई अभूतपूर्व घटना भनेका छन्। मौसमविदका अनुसार एलनिनोको प्रभाव छोटो अवधिको मौसममा मात्र सीमित नहुने अनि खाद्य उत्पादन र खाद्य सुरक्षामा समेत असर पर्न सक्ने भएकाले दीर्घकालीन पूर्व तयारी आवश्यक छ।
3: अब खेल खबर। भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि कर्नाटकलाई हराएको छ। हिजो भएको खेलमा नेपालले कर्नाटकलाई 5 विकेटले हरायो। कर्नाटकले दिएको 243 रनको लक्ष्य नेपालले 44 ओभर 3 बलमा 5 विकेट गुमाएर भेटायो। नेपालको जीतमा देव खनालले शतकीय पारी खेले। त्यसअघि पहिला ब्याटिङ गरेको कर्नाटकले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 242 रन बनाएको थियो। नेपालका लागि बलिङतर्फ करण केसी र सन्दीप लामिछानेले समान 3-3 तथा हेमन्त धामीले 2 विकेट लिए। कर्नाटकलाई पहिलो अभ्यास खेलमा नेपालले 116 रनले पराजित गरेको थियो। नेपाली टोली भारतमा थप अभ्यास खेलपछि त्यतैबाट एसीसी प्रिमियर कप खेल्न मलेसिया जानेछ। प्रतियोगितामा नेपालले समूह चरणको पहिलो खेलमा यही भदौ 15 गते बहराइनसँग खेल्नेछ। खेलकै अर्को खबरमा, इंग्लिश प्रिमियर लीग सन् 2026-27 नयाँ सिजन शुरू भएको छ। साबिक उपाधि विजेता आर्सेनलले गैराति भएको उद्घाटन खेलमा विजयी शुरूआत गर्यो। उसले नवप्रवेशी कोभेन्ट्री सिटीलाई 3 गोल ले हरायो। एमिरेट्स स्टेडियममा आर्सेनलले पहिलो हाफमा 2 र दोस्रो हाफमा 1 गोल गरे। उसका काई हार्डवाचले खेलको 15 मिनटमा, बुकायो साकाले 23 मिनटमा र मार्टिन ओडेगार्डले 49 मिनटमा गोल गरे। कोभेन्ट्री 25 वर्षपछि प्रिमियर लीगमा फर्किएको हो। गएको सिजन 22 वर्षपछि लीग उपाधि जितेको आर्सेनलले तालिकामा 3 अंक जोडेको छ।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। नवयुवा आन्दोलनमा तहस नहस भएका प्रमुख प्रशासनिक सहितका ठूला तथा ऐतिहासिक भवन अझै खण्डहर नै छन्। चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमै यी महत्वपूर्ण संरचनाको पुननिर्माणलाई पर्याप्त प्राथमिकता र बजेट दिएको छैन, जसले सरकार पुननिर्माणमा उदासीनता रहेको भन्दै आलोचना भइरहेको खबर नयाँ पत्रिकाले लेखेको छ।
3: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भोलि आइतबार बागमती प्रदेश सभामा विश्वासको मत लिनुहुने भएको छ। मुख्यमन्त्री कार्यालयबाट भदौ 7 गते अर्थात भोलि आइतबार विश्वासको मत लिने प्रयोजनको पत्र प्राप्त भएको बागमती प्रदेश सभाका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो।
4: काठमाडौँ जिल्ला अदालतमा दायर गरिएको एउटा अभियोग पत्रले नेपालको परराष्ट्र मन्त्रालयको स्टोर शाखाबाट गायब भएका 500 ट्राभल डकुमेन्टको अनुसन्धान 15 वर्षपछि दिउँते आएको छ। त्यो अभियोग पत्रले अनुसन्धानकर्ताहरूलाई उनीहरूले अधुरै छाडेको पुरानो मुद्दा फेरि खोल्न बाध्य बनाएको हो। 2066 सालमा 5 तिब्बती शरणार्थीलाई गैर कानून रूपमा ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई विरूद्ध गएको साउनमा काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो। त्यो मुद्दा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले वर्षौं लगाएर गरेको अनुसन्धानका आधारमा दायर गरिएको थियो। तिब्बती शरणार्थीका लागि प्रयोग भएका र हराएका ट्राभल डकुमेन्टको नम्बर मिलेपछि सीआईबीले अनुसन्धान अघि बढ़ाएको खबर कान्तिपुरले लेखेको छ।
3: सरकारका निर्णयमाथि कानूनी परीक्षण गर्दै आएको सर्वोच्च अदालतमा महत्वपूर्ण कार्यक्रमसँग जोड़िएको मुद्दा प्रशासनिक टिप्पणीका आधारमा संवैधानिक इजलासमा सारिएपछि न्यायिक प्रक्रियामाथि प्रश्न उठेको छ। सरकारद्वारा गठित सम्पत्ति जाँचबुझ आयोग विरूद्ध परेका रिटलाई संयुक्त इजलासले पूर्ण इजलासमा पठाइसकेको थियो, तर त्यहाँ सुनवाई हुनु अघि नै प्रशासनिक टिप्पणी मार्फत संवैधानिक इजलासमा सारिएपछि नेपाल बार एसोसिएशनले कड़ा आपत्ति जनाएको छ। बार बेन्च टक्राव बीच सम्पत्ति आयोगको मुद्दा शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
4: र इन्टरनेट वा प्रविधिको दौड़मा समाहित हुन नसकेका भाषा विस्तारै लोप हुँदै जाने चिन्ता बढ़िरहेको बेला नेपालका रैथाने मातृभाषालाई डिजिटल युग अनुकूल बनाउन सामुदायिक र प्राविधिक स्तरमा पहल भइरहेको छ। भाषा डिजिटाइजको लहरमा पछिल्लो पटक काठमाडौँ विश्वविद्यालयको सूचना तथा भाषा प्रशोधन अनुसन्धान प्रयोगशालाले नेपाली, तामाङ र अंग्रेजी भाषामा आधारित त्रैभाषिक यान्त्रिक अनुवाद टीएसटी प्रणाली ल्याएको खबर कान्तिपुरमा छ। काया कैरनमा अब पालो उखानको
3: धरती एक प्राणी अनेक।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो र पारदर्शी बनाउने सरकारको कार्ययोजना। विदेशमा रहेका नेपालीलाई मताधिकारबारे तेस्रो पटक अध्ययन गर्दै निर्वाचन आयोग।
4: स्टीलका भाँडा निर्यातमा झण्डै 100 गुणा वृद्धि। मध्य पूर्वमा डीडीसीको घिउ निर्यात शुरू।
3: गुल्मीमा मकैको ढोँडबाट उखु जस्तै गुलियो खुदो र गुड़ बनाउने प्रयोग सफल। नयाँ प्रयासले किसानको आमदानी बढ़ाउने अपेक्षा।
4: एलनिनो अहिलेसम्मकै शक्तिशाली हुने बेलायती मौसम कार्यालयको पूर्वानु अनुमान। विश्वव्यापी तापक्रम बढ़ने र चरम मौसमी अवस्थाको जोखिम।
3: र कर्नाटकसँगको अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित। प्रिमियर लीगको नयाँ सिजन शुरू। उद्घाटन खेलमा आर्सेनलको विजयी शुरूआत।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। दुर्गा प्रसाई पटक पटक पक्राउ पर्ने र छुट्ने गरेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एउटा प्रहरी कार्यालय छ, भित्तामा दुर्गा प्रसाईको जस्तै देखिने फोटो टाँसेर वान्टेड भनेर लेखिएको छ। त्यसमुनि प्रहरीका हाकिम बसिरहेका छन् अनि अर्का प्रहरी हातमा आइप्याड र मोबाइल फोन बोकेर त्यहाँ पुगेका छन्। ती प्रहरी भन्दैछन्, पति ल्याउनु साथ आइप्याड र फोन ल्याएपछि फेसबुकको तलतलले आफै आउँछन् कि त। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिन नबिर्सौं। नमस्कार।
5: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
6: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: जुत्ता, चप्पल,
7: चप्पल सुट पैंट लेडीज आइटम साड़ी कुर्ता सुरुवाल होलसेल मूल्य में बिक्री गरिन्छ।
8: सम्पर्क प्रिंस फैंसी हाउस मोबाइल 9896681115।
9: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
10: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
9: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
10: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
9: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
10: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
9: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
10: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
9: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
10: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
9: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
10: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712440।
11: ए सबिना यसको हतारमा कता हो?
12: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
11: ल बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त यही धुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
13: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल धुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846878528 र 9908216142।
14: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ यसो टालटुल गर्न पाए नि हुन्थ्यो आज भोलि तामाको गाग्री त हराइसक्यो बनाउने ठाउँ त झन् कहाँ होला
11: ल हेर यी काइलीलाई त केही थाहा छैन हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि
14: हजुर दुलेगौडाकै पुरानो 34 सञ्चालित तामासँगै अन्य धातु पितल ढलट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया फोन 0654141042 9556231 9842614
13: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता
10: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
9: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 पहिलो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
10: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
9: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
10: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
15: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: यस दुलेगौडा पोलिक्लिनिकमा नाककान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
15: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
16: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
10: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
17: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
10: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
17: छुटका दायराहरू:
10: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
17: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
10: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
17: थप जानकारीका लागि सम्पर्क 065571479, मोबाइल 98560062 र 98468064145।
18: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

नमस्ते, मैं डॉक्टर स्वाति कुमारी पांडे। मैं स्त्री रोग विशेषज्ञ और फर्टिलिटी स्पेशलिस्ट हूँ। मैं आज नली को समस्या को बारे में कुरा करना चाहन्छु। हरेक सात जना कपल मध्य एकजना कपल बाँझोपना को समस्या भई नई रह टोटल महिला मध्य 20% ले नली को समस्या सफर कर। सो यो नली को रोल के हो, यो नली किन इम्पोर्टेन्स छ त्यो बुझ्नका लागि चाहिँ पहिला प्रेग्नेन्सी कसरी हुन्छ भनेर बुझ्नु पर्छ। हरेक महिलाको चाहिँ एउटा पाठेघर छेउमा दुईटा नली र त्यसको छेउमा चाहिँ दुईटा अण्डाशय हुन्छ। हरेक महिना महिनावारीको बीचतिर महिनावारीको 14-15 दिनतिर चाहिँ कुनै एउटा अण्डाशयबाट चाहिँ एउटा अण्डा ठूलो भएर आउँछ। त्यसको साइज 18 देखि 22 mm को पुगिसकेपछि हाम्रो दिमागले एउटा सिग्नल पठाउँछ त्यसलाई फुट्नलाई। त्यो फुट्छ अनि हाम्रो नलीले त्यो अण्डालाई समात्छ। त्यो अण्डालाई समातेर नलीले 24 घण्टासम्म होल्ड गर्छ र त्यही 24 घण्टाको वरिपरि चाहिँ तपाईँ र तपाईँको श्रीमान सम्पर्कमा बस्नुभयो भने चाहिँ उहाँले शुक्राणु योनिमा छोड्नुहुन्छ, जसमध्ये सबभन्दा राम्रो शुक्राणु माथितिर गएर नलीमै त्यो अण्डालाई भिटाई नलीमै बच्चा बनाउँछ। नलीको आफ्नो मोसन हुन्छ जसलाई चाहिँ पेरिस्टाल्सिस भन्छ र नलीमा सानो सानो रौँहरू पनि हुन्छ जसले मिलेर ढकालेर त्यो भ्रूणलाई चाहिँ पाठेघरसम्म पुर्याउँछ। भ्रूणलाई पाठेघरसम्म पुग्न चाहिँ 7 दिन टाइम लाग्छ र 7 दिनपछि चाहिँ त्यो पाठेघरमा टाँसिन्छ र 9 महिना बच्चा हुर्किन्छ। यसरी प्रेग्नेन्सी हुन्छ। सो नलीको 3 मुख्य रोल छ। एउटा चाहिँ अण्डालाई समात्ने, अर्को चाहिँ त्यसलाई होल्ड गर्ने ताकि शुक्राणु र अण्डा भेटेर बच्चा बनाउन सकोस्, र तेस्रो त्यो बनेको बच्चालाई चाहिँ पाठेघरसम्म ढकाल्ने। यो 3 मुख्य रोल नलीले गर्ने हुनाले नलीमा समस्या भयो भने चाहिँ प्रेग्नेन्सी हुन सकिरा हुँदैन। अब नलीमा चाहिँ 4 किसिमका समस्याहरू आउन सक्छन्: ब्लकेज अथवा बन्द हुने, हाइड्रोसाइजिङ्स अथवा सुनिने, पेरिट्युबल एडिजन्स हुने अथवा तपाईँको माइक्रो आर्किटेक्चरल ड्यामेज हुने। अब पहिला चाहिँ नलीको ब्लकेज अथवा बन्द हुनेको बारेमा कुरा गरौँ। नली चाहिँ 10 सेन्टिमिटरको स्ट्रक्चर हुन्छ र यो एकदम मसिनो हुन्छ। यसको अगाडिको भागलाई चाहिँ प्रोक्सिमल भाग भनिन्छ र पछाडिको भागलाई चाहिँ डिस्टल भाग भनिन्छ। केही भएर चाहिँ तपाईँको नलीमा ब्लकेज छ अथवा बन्द छ भने चाहिँ तपाईँको शुक्राणु र अण्डा एकअर्कालाई भेटाउनै सक्दैन र बच्चा बन्नै सक्दैन। यो नलीको बन्द हुने कारण चाहिँ प्राय जसो कि त इन्फेक्सन हुन्छ कि त एन्डोमेट्रियोसिस हुन्छ। अब दोस्रो, नली सुनिने। कहिलेकाहीँ इन्फेक्सनहरूले गर्दा नली सुनिन्छ र त्यसमा नराम्रो पोइजन जस्तो पानी भरिन्छ र त्यसलाई चाहिँ हाइड्रोसाल्फिङ्स भन्छ। हाइड्रोसाल्फिङ्स छ भने चाहिँ कुनै किसिमको प्रेग्नेन्सी प्राय सफल हुँदैन, किनभने भ्रूण पाठेघरमा गएर बसे तापनि तपाईँको नलीबाट चाहिँ नराम्रो पानी चुहिएर त्यो बच्चालाई चाहिँ मारिदिन्छ र प्रेग्नेन्सी अगाडि बढ्न सक्दैन। तेस्रो, पेरिट्युबल एडिजन्स। पेरिट्युबल एडिजन्स भनेको चाहिँ नली चाहिँ यताउता अरू आन्द्रभुँडीहरूसँग टाँसिने। एडिजन भनेको ग्लु जस्तै एउटा अङ्ग अर्को अङ्गसँग टाँसिने। यो चाहिँ कुनै अपरेसन गरेका छ भने, एन्डोमेट्रियोसिस छ भने अथवा संक्रमण छ भने चाहिँ हुन सक्छ। अब यसरी बसिरहेको नली, यहाँ अण्डाशय छ अनि यहाँ नली छ, अनि केही भएर एडिसन्सले गर्दा यसरी बस्नु पर्यो भने चाहिँ अण्डाशयबाट अण्डा निस्किँदाखेरि त यसले समात्न सक्दैन अनि प्रेग्नेन्सी हुन सक्दैन। चौथो, तपाईँको माइक्रो आर्किटेक्चरल ड्यामेज। केही भएर बाहिरबाट नली खुल्ला देखे पनि संक्रमणले गर्दाखेरि चाहिँ नलीको भित्रको त्यो रौँहरूमा ड्यामेज भएको छ अनि नलीको त्यो रौँहरूले काम गर्न सकेन भने चाहिँ तपाईँको नली खुल्ला भए तापनि त्यसले केही काम गर्न सक्दैन। सो यो 4 समस्या आउन सक्छ नलीहरूमा चाहिँ। अब यो नलीको समस्या के कारणले हुन्छ? नलीको समस्या हुने मुख्य कारण भनेको इन्फेक्सन हो। इन्फेक्सन चाहिँ तपाईँको जसलाई चाहिँ पेल्भिक इन्फ्लामेटरी डिजिज भन्छ अथवा पीआईडी भन्छ। यो पेल्भिक इन्फ्लामेटरी डिजिज चाहिँ प्राय 2 किसिमको किटाणुले गराउँछ। 1 नम्बरमा क्लेमिडिया र 2 नम्बरमा गनोरिया। क्लेमिडिया चाहिँ गनोरिया भन्दा अझै डेन्जरस छ, किनभने गनोरियामा चाहिँ सुरुमै सिम्टम्सहरू आउँछ र हजुर डक्टर कहाँ जानुहुन्छ उपचारको लागि। तर क्लेमिडियामा चाहिँ जबसम्म तपाईँ डक्टर कहाँ पुग्नुहुन्छ तबसम्म धेरै ढिलो भइसकेको हुन्छ, सुरुमै सिम्टम्स नआउने भएर, अनि तबसम्म चाहिँ नली ब्लक भइसकेको हुन सक्छ।
दोस्रो कारण एन्डोमेट्रियोसिस एन्ड पाठेघरको भित्री भागलाई चाहिँ एन्डोमेट्रियम भन्छ र त्यो अरू ठाउँमा जस्तो कि नली अथवा अण्डाशयसँग टाँस्यो भने चाहिँ त्यसलाई एन्डोमेट्रियोसिस भन्छ र यसले नलीलाई पनि हानि पुर्याउँछ अण्डाशयलाई पनि. गनोरिया भन्दा अझै डेन्जरस छ किनभने गनोरियामा चाहिँ सुरुमै सिम्टम्सहरू आउँछ र हजुर डक्टर कहाँ जानुहुन्छ उपचारको लागि. तर क्लमिडियामा चाहिँ जबसम्म तपाईँ डक्टर कहाँ पुग्नुहुन्छ तब

त्यस्तो समस्याहरू चाहिँ यसले ल्याउँछ। तेस्रो समस्या, तपाईँले बन्दीकरण नै गर्नु भएको छ र अब बच्चा फर्दर नहोस् भनेर नली बाँध्नु भएको छ भने चाहिँ यो फर्काउनु चाहिँ एकदम गाह्रो हुन्छ नलीमा। अब चौथो कारण के भएर चाहिँ यो समस्या आउन सक्छ भने कुनै अपरेसनहरू गर्दाखेरि चाहिँ आन्द्र भुँडीहरूमा चोटपटक लागेर एडिसन्स भएको छ अथवा नलीमै चोट लागेको छ भने चाहिँ त्यसले पनि तपाईँको नलीलाई चाहिँ ड्यामेज गर्न सक्छ। यी कारणहरू मुख्य कारणहरू हो जसले गर्दाखेरि चाहिँ हजुरको नली ड्यामेज हुन सक्छ। केही भएर नली ड्यामेज भयो अथवा बन्द भयो भने चाहिँ यसलाई कसरी थाहा पाउने? एक नम्बरमा नेपालमा गर्ने सबभन्दा धेरै टेस्ट भनेको एचएसटी अथवा हिस्टेरोसाल्पिङ्गोग्राफी हो। यसमा चाहिँ हामीले तलबाट एउटा पाठेघरको मुखमा चाहिँ पाइप हाल्छ, त्यसबाट चाहिँ डाई पठाउँछ अनि त्यो डाई दुवैतिर पोख्यो कि पोखेन भनेर एक्सरेमा हेर्छ। इनकेस नली खुला छ भने चाहिँ दुवैतिर डाई पोखेको देखिन्छ। यो एउटा टेस्ट गर्नु, यस्तै टेस्ट तपाईँले सलाइन पठाएर अनि भिडियो एक्सरेमा हेर्नुभयो भने चाहिँ त्यसलाई सोनोसाल्पिङ्गोग्राफी भन्छ। तेस्रो टेस्ट जुन हामी गर्न सक्छौँ त्यो चाहिँ अपरेसन गरेर, जसलाई चाहिँ ल्याप्रोस्कोपी भन्छ, पलपल पारेर अनि क्यामेरा छिराएर भित्र हेर्ने, तलबाट डाई पठाउने अनि आफ्नो आँखैबाट त्यो डाई पोखेको देखिने हेर्ने होइन, यसलाई चाहिँ ल्याप्रोस्कोपिक क्रोमोपर्टिबेसन भन्छ। तर अब खालि नली खुल्ला छ कि छैन थाहा पाउनको लागि चाहिँ यो अलिकति एक्सट्रिम जाँच हो। अरू पनि कुनै सँगसँगै उपचार गर्दै हुनुहुन्छ भने चाहिँ यो पनि गरेर नलीको स्ट्याटस चाहिँ थाहा पाउन सकिन्छ। चौथो तरिका जुन चाहिँ विदेशतिर धेरै हुन्छ, जसलाई चाहिँ हिस्ट्रो कन्ट्रास्ट सोनोसाल्पिङ्गोग्राफी भन्छ। यसमा चाहिँ हामीले तलबाट डाई पठाउँछौँ अनि भिडियो एक्सरेमा चाहिँ त्यो डाई पोख्यो कि पोखेन भनेर हेर्छौँ। अनि चौथो चाहिँ हामीले नली सुन्नेको छ कि छैन, हाइड्रोसाल्पिङ्स छ कि छैन भनेर चाहिँ अल्ट्रासाउन्डको माध्यमबाट चाहिँ हेर्न सक्छौँ। यो तरिकाहरू हो नलीको समस्या थाहा पाउनलाई। अनि केही भएर हामीलाई नलीको समस्या छ भनेर थाहा पायो भने चाहिँ यसको उपचार चाहिँ कसरी गर्ने? एक नम्बरमा जुन सबभन्दा धेरै नेपालमा गरिन्छ हाइड्रोटिबेसन, तलबाट फोर्सले पानी पठाउँछ दुवैतिरको नली खुलाउने प्रयासमा। तर यो हाइड्रोटिबेसन चाहिँ अहिलेको लागि चाहिँ अलिकति आउटडेटेड भएको छ, किनभने के डक्टरहरूले चाहिँ अथवा विज्ञहरूले चाहिँ यसले चाहिँ नलीको माइक्रोस्ट्रक्चरल ड्यामेज गर्छ भनेर भन्छ। दोस्रो हामीले उपचार गर्न सक्ने भनेको सर्जरी हो, जुन ठाउँमा चाहिँ नली ब्लक छ त्यो ठाउँलाई चाहिँ काट्ने र राम्रो राम्रो एरियालाई चाहिँ एकअर्कासँग जोडिदिने। तर सर्जरी पनि धेरै सक्सेसफुल हुन सकेको छैन, किनभने युजली एउटा ठाउँमा मात्रै चाहिँ नली ब्लक हुने हुँदैन, धेरैवटा ठाउँमा चाहिँ ब्लक भइरहेको हुन्छ। चौथो हामीले गर्न सक्ने भनेको टेस्ट ट्युब बेबी हो। टेस्ट ट्युब बेबीमा चाहिँ हामीले नलीमा हुने कामहरू चाहिँ जीवभन्दा बाहिर गर्छ, जस्तो कि महिलाको सबै अण्डाहरू बाहिर निकाल्ने, जीवभन्दा बाहिर नै श्रीमानको शुक्रकिटसँग मिसाउने र जीवभन्दा बाहिरै बच्चा बनाउने र त्यसपछि बनेको बच्चालाई चाहिँ पाठेघरमा टाँसिनको लागि मात्रै राखिदिने। यो सबै ट्रिटमेन्ट अप्सन्सहरू मध्ये चाहिँ सबभन्दा राम्रो हो र यसको सक्सेस रेट सबभन्दा धेरै हो। यसमा चाहिँ सर्जरीको दुःख पनि भएन। केही भएर चाहिँ नली सुन्निएको छ अथवा त्यसमा पानी भरेको छ जसलाई चाहिँ हाइड्रोसाल्पिङ्स भन्छ भने चाहिँ तपाईँले त्यो खण्डमा चाहिँ सर्जरी गरेर त्यो नली निकाल्नै पर्छ, आइडिएफ गर्ने भए तापनि, किनभने त्यो नली सुन्निएको छ भने चाहिँ त्यो चुहिएर आइडिएफबाट राखेको बच्चालाई पनि मारिदिन्छ। सो त्यस्तो छ भने चाहिँ पहिला नली निकाल्ने अनि त्यसपछि बल्ल आइडिएफ गर्ने। आई होप यो भिडियोको मार्फतबाट चाहिँ हजुरहरूलाई ट्युबको समस्याहरूको बारेमा अलिकति जानकारी भयो।

0: अब नाइलनको कट्टुहरू लगाउनुहुन्छ, पोलिस्टरको कट्टुहरू लगाउनुहुन्छ र युनिबाट चाहिने अलिकति पनि पानी निक्लिन्छ भने त्यसले सोच्न सक्दैन, त्यो पानी त्यहीँ भइराख्छ र युनि चाहिने पानीको सम्पर्कमा, चिसोको सम्पर्कमा आइराख्दाखेरि युनिमा चाहिने फङ्गसको इन्फेक्सन, इस्टको इन्फेक्सनहरू हुने हुन्छ, चिलाउने ओर्ने हुन थाल्छ। युनिमा चाहिने एकदम राम्रो काम लाग्ने किटाणुहरू हुन्छन्, सबै किटाणु र हानिकारक हुँदैनन्, ल्याक्टोब्यासिलस भन्ने एउटा किटाणु हुन्छ, त्यो युनिमै हुन्छ, त्यसले एसिड बनाउँछ, त्यो एसिडले अरू किटाणुहरूलाई चाहिने त्यहाँ बाँच्न दिँदैन, त्यसले गर्दाखेरि युनिमा अरू इन्फेक्सनहरू नहुने, अरू किटाणुहरू नहुने, अरू रोग नफैलिने भइरह हुन्छ। तर हामीले युनिको सरसफाइमा ध्यान दिएनौँ, हरेक दिन भित्री लुगा, हरेक दिन प्यान्टीहरू चेन्ज गरेनौँ, सुतीको कपडाको प्यान्टी लगाएनौँ भने पनि इन्फेक्सनहरू हुने हुन्छ, अनि एकदम तनाव भइरहेछ, खानपानमा ध्यान दिइरहेछैनौँ, अनहेल्दी स्वास्थ्यलाई हानिकारक खानाहरू हामीले खाइरहेछौँ, गुलियो बढी, चिल्लो बढीहरू पनि खाइरहेछौँ भने के हुन्छ भने यो युनिमा भएको किटाणुको सन्तुलन बिग्रिन्छ, त्यो किटाणुहरूमा कमी आउन थाल्छन्, त्यसले गर्दा एसिड कम बन्न थाल्छ र एसिड कम बनेपछि अरू किटाणुहरू वरिपरि भएको जस्तो मलद्वारमा पनि किटाणु हुन्छ, त्यही किटाणु पनि त्यहाँ आउन सक्छ र त्यो किटाणुहरूले चाहिँ नि धेरै उनीहरू एउटाबाट दुईटा, दुईटाबाट चारवटा, चारवटाबाट पाँचवटा, दसवटा गर्दै गुना गर्दै धेरै हुन थाल्छन् र धेरै भएपछि चाहिँ नि सेतो पानी बग्ने, गनाउने पानी बग्ने, जसलाई हामी इन्फेक्सन भन्छौँ, त्योहरू सबै देखा पर्न थाल्छ। योनिलाई स्वस्थ राखेपछि पाठेघरको मुख पनि स्वस्थ हुने भयो, किनभने पाठेघरको मुख योनिसँग जोडिएको छ, त्यसपछि पाठेघरको मुख स्वस्थ भएपछि सम्पूर्ण पाठेघर र गर्भनलीहरू पनि स्वस्थ हुने भए, त्यही कारणले गर्दाखेरि अब यो ब्याक्टेरियालाई कसरी बढाउने त होइन, जुन किटाणु छ योनिमा भनेर भनिरहेको छु मैले, त्यो चाहिँ नि स्वास्थ्यवर्धक खानाहरू खाने, रेगुलर एक्सर्साइजहरू गर्ने, सुतीको कपडाको कट्टु लगाउने, भर्सक भित्री लुगा धेरै टाइट नलगाउने, टाइट जिन्स प्यान्टहरू नलगाउने गर्नुपर्छ, लुगामा यति ख्याल गरिसकेपछि हरेक दिन बिहान हामीले दाँत मोलेको जस्तै गरेर योनिलाई पनि धोएर पखाल्नु पर्यो अनि सफा कपडाले पुछेर सुक्खा राख्नुपर्ने हुन्छ। त्यसपछि अर्को एकदम इम्पोर्टेन्ट कुरा, एकदम बिर्सिन सबैजना महिलाहरूले एकदम ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ नि दिशा गरिसकेपछि धुने, त्यो धुँदाखेरि जहिले पनि हात अगाडिबाट पछाडि लगेर धुनुपर्छ, फ्रन्ट टु ब्याक, अगाडिबाट पछाडि लगेर धुँदाखेरि दिशाको जुन कणहरू हुन्छन् त्यो पछाडि नै जान्छ, तपाईँले पछाडिबाट अगाडि दिशा धुनुभयो भने दिशाको अलिकति कणहरू अथवा त्यहाँको किटाहरू सबै पिसा फेर्ने ठाउँतिर, युनिटतिर जान्छ र त्यसले इन्फेक्सन गर्न सक्छ, यो एकदम जरुरी कुरा हो, धेरैलाई थाहा भएर पनि वास्ता नगरिरह हुन सक्छ, यसले नै घरिघरि इन्फेक्सन गराउने, डाक्टर कहाँ जाने, एन्टिबायोटिक खाने, तर दिशा धुँदाखेरि पछाडिबाट अगाडि हात ल्याएर धुँदाखेरि पनि यो खराबी हुन सक्छ। सबै सेतो पानी चाहिँ हानिकारक हुँदैनन्, यसरी यो ल्याक्टोब्यासिलस भन्ने ब्याक्टेरियाबाट एसिड बन्छ र आउने सेतो पानीले चाहिँ नि भजाइनालाई स्वास्थ्य, युनिलाई चाहिँ एकदम स्वास्थ्य राखिरहेको हुन्छ, यसले गरेर अरू किटाणुहरू त्यहाँ आउन नदिने हो, यो चाहिँ आफ्नै शरीरको रोग प्रतिरोधात्मक एउटा मेकानिजम भनौँ न, रोग प्रतिरोधात्मक एउटा प्रक्रिया हो शरीरको, यसले गर्दाखेरि चाहिँ नि योनिमा चाहिँ अरू किटाणुहरू आउन दिइरहेको हुँदैन, तर शरीरले मात्र त्यति बनाएर रक्षा गरेर पुगेन, हामीले पनि विशेष ख्याल गर्नुपर्ने हुन्छ, किनभने अब एसिड त बनाइरहेछ तर अब जस्तो अघि मैले भने जस्तै दिशा गर्दा पछाडिबाट हात ल्याइरहेछौँ होइन, पछाडिबाट अगाडि हात ल्याइरहेछ, दिशाको कणहरू योनिमा आइरहेछन् भने कहिलेकाहीँ त्यो रेसियो नपुग्न सक्छ, राम्रो किटाणु भन्दा धेरै नराम्रो किटाणु भयो भने पनि त्यसले हानिकारकै हुने भयो नि त, त्यसले गर्दाखेरि आफ्नो शरीरको त आफ्नो छँदैछ, आफ्नो योनिलाई उसले हेल्दी राख्नलाई, स्वस्थ राख्नलाई कोसिस त गर्छ, तर त्यसमा हामीले पनि विशेष कुराहरू चाहिँ नै ध्यान दिनुपर्ने हुन्छ, जसरी नुहाउँदाखेरि शरीरमा साबुन लाएर हात खुट्टा मुख नुहाउँछौँ नि, त्यसरी नै गुप्ताङ्गलाई पनि साबुन पानीले सफा गर्दाखेरि जति पनि हुन्छ, अनि त्यसपछि भ्याइएन भने हतार हतार छ, डेली नुहाउन भ्याइँदैन भने पानीले मात्र खलक्क सफा गर्दाखेरि पनि केही फरक पर्दैन, अनि जस्तो बजारहरूमा अहिले सिवस विवस अनेक भजाइना मात्र युनि मात्र धुने साबुन भनेर निक्लेको छ, त्यो पनि प्रयोग गर्दा हुन्छ, तर त्यो प्रयोग नगरी नहुने भन्ने चाहिँ होइन, है किन भन्दाखेरि मैले पहिला पनि भने योनिमा त हाम्रो कीटाणुहरू छ जसले चाहिँ हामीलाई सुरक्षा गरिरहेको हुन्छ नि त हैन अरु कीटाणुहरू नआओस् भनेर कहिलेकाहीँ यस्तोहरूको धेरै प्रयोगले गर्दाखेरि त्यो राम्रो कीटाणुहरूको मात्रामा पनि कमी हुन जान सक्ने हुन्छ त्यसैले जुन नर्मल पानीले पखालिराछौँ भने ठिकै छ नुहाउँदाखेरि साबुन पानीले धोइरहेछौँ भने पनि ठिकै छ हरेक चोटि बजारबाट लिएर आएर महँगो महँगो योनि मात्र गुप्ताङ्ग मात्र धुने साबुन भनेर प्रयोग गरिरहन चाहिँ जरुरी छैन अब जस्तो सुतीको कपडा चाहिँ कस्तो हुन्छ भने अलिकति पानी पसिना आयो भने पनि त्यसलाई चाहिँ त्यसको सोच्न सक्ने क्षमता बढी हुन्छ अब नाइलनको कट्टुहरू लगाउनुहुन्छ पोलिस्टरको कट्टुहरू लगाउनुहुन्छ र योनिबाट चाहिने अलिकति पनि पानी निक्लिन्छ भने त्यसले सोच्न सक्दैन त्यो पानी त्यहीँ भइराख्छ र योनि चाहिने पानीको सम्पर्कमा चिसोको सम्पर्कमा आइराख्दाखेरि योनिमा चाहिने फंगसको इन्फेक्सन इस्टको इन्फेक्सनहरू हुने हुन्छ चिलाउने ओर्ने हुन थाल्छ तर त्यही बेलामा सुतीको कपडा लाउनु भयो सुतीको कट्टु लाउनु भयो भने चाहिँ नि अलिकति पानीहरू आउँदा पनि त्यसले सोच्न सक्छ सोच्न सकेपछि यो नि चाहिँ सुक्खा भइरहेछ र इन्फेक्सनहरू आउने रिस्क भएन त्यसपछि मैले टाइट कट्टु अथवा टाइट जिन्स प्यान्टहरूको कुरा किन गर्छु भने टाइट कट्टु टाइट जिन्स प्यान्टहरू अथवा आफ्नो साइजभन्दा एकदम सानो कट्टु लगाउँदाखेरि चाहिँ नि मलद्वारमा कट्टु रगडिने गर्छ मलद्वार योनि रगडिने गर्छ कट्टुले लुगाहरूले त्यसले गर्दाखेरि चाहिँ नि मलद्वारमा भएको कीटाणुहरू सबै योनितिर आउने गर्छन् र इन्फेक्सन सुरु हुन थाल्छ र योनिमा पनि त्यही हो योनिमा बाहिर कतै इन्फेक्सन मात्र छ भने धेरै टाइट लगाएपछि त्यहाँ गुम्सिन थाल्छ गुम्सिएपछि चाहिँ नि कीटाणुहरू आफै त्यहाँ बढ्न थाल्छन् र इन्फेक्सन हुन थाल्छन् त्यही कारणले गर्दाखेरि अब स्पेसली गर्मी महिनामा त झन् टाइट लुगाहरू लगाउनु भएन
1: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ अरे तपाईँ त आजै जानुहोस् भो
2: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
1: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
2: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
1: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
2: होटल फ्यामिली एन्ड लज खैरनी चार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 9856420 9840154674 र 9846423220
3: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
4: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
3: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
4: हो त है सामान लिन टाढा किन जानु पर्यो र
5: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
6: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
7: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
5: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
7: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841661220
8: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोप्राइटर मिन बहादुर सुनार 9825359122 9508 र 9460976246
9: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
10: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
9: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
11: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
12: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
10: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658590065, मोबाइल 9816634372।
14: स्टुडियो अहिले बिहानको 7 बज्यो।
9: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
15: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
10: धोरबाराही हाइलाइट्सको साथमा
16: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
10: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304।

हरेक दिन बिहान हामीले दाँत मोलेको जस्तै गरेर योनिलाई पनि धोएर पखाल्नु पर्यो। तपाईँले पछाडिबाट अगाडि दिशा धुनुभयो भने दिशाको अलिकति कणहरू अथवा त्यहाँको किटाहरू सबै पिसा फेर्ने ठाउँतिर योनितिर जान्छ र त्यसले इन्फेक्सन गर्न सक्छ। अनि जस्तो बजारहरूमा अहिले सिवस विवस अनेक भजाइना मात्र योनि मात्र धुने साबुन भनेर निक्लेको छ, त्यो पनि प्रयोग गर्दा हुन्छ, तर त्यो प्रयोग नगरी नहुने भन्ने चाहिँ होइन।

0: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np लगइन गरेर विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। निजी भ्रमणका क्रममा पोखरा आइपुग्नुभएका प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार हिजो कास्कीको माछापुस्त्री गाउँपालिका 6 अस्ताम स्थित अन्नपूर्ण इको भिलेजमा बास बस्नु भएको छ। सड़क मार्ग हुँदै दिउँसो निजी गाड़ीमा सवार पोखरा आइपुग्नुभएका प्रधानमन्त्री शाह स्थल मार्गबाट नै अस्ताम पुग्नु भएको हो। मुस्ताङ भ्रमणको तालिका अनुसार पोखरा आउनुभएका प्रधानमन्त्री शाह शनिबार आज मुस्ताङ जाने कार्यक्रम छ। पोखराबाट हेलिकप्टर मार्फत मुस्ताङ जाने गरी आवश्यक तयारी भइरहेको स्रोतले बताएको छ। ग्रामीण परिवेशमा रहेको अन्नपूर्ण इको भिलेजबाट मौसम खुल्दा अन्नपूर्ण हिम श्रृंखला देखिन्छ। सोही स्थानबाट पोखराको एमजा बजारको दृश्य समेत अवलोकन गर्न सकिन्छ। प्रधानमन्त्री शाह अस्ताम स्थित अन्नपूर्ण इको भिलेज पुगी र बसेको सुरक्षा निकायले पुष्टि गरेको छ। शाह अस्ताममा बस्ने भएपछि इको भिलेजमा अन्य पर्यटकका लागि बुकिङ स्थगित गरिएको छ। प्रधानमन्त्रीको निजी भ्रमण भएकाले शुरूमा सुरक्षा निकायलाई यसबारे पूर्व जानकारी थिएन। सुरक्षा निकायका एक अधिकारीले भन्नुभयो, उहाँ पोखरा आइपुगेपछि मात्रै भ्रमणबारे जानकारी गराइएको थियो। प्रधानमन्त्री शाहको आगमनसँगै इको भिलेज र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कड़ा बनाइएको छ। प्रधानमन्त्री श्रीमती सबिना काफ्ले र छोरी सहित भ्रमणमा आउनुभएको हो। उहाँ मुस्ताङ समेत जाने र आइतबार फर्कने कार्यक्रम रहेको छ। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 115 किलोमिटर सड़क कालोपत्रे गरेको जनाएको छ। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार सोही अवधिमा 22 सड़क पुल र 9 झलुङ्गे पुलको निर्माण समेत सम्पन्न भएका छन्। सबैभन्दा धेरै कास्कीमा 27 किलोमिटर सड़क कालोपत्रे भएको छ भने तनहुँमा 22 र लमजुङमा 17 किलोमिटर सड़क पीच भएको छ। कालोपत्रेले गत आर्थिक वर्षमा विनियोजित बजेट मध्ये 64.78% खर्च भएको जनाइएको छ। यस्तै मन्त्रालय अन्तर्गत 285 बहुवर्षीय आयोजना पनि संचालनमा रहेको छन्। सड़क निर्माणमा निर्माण सामग्रीको अभाव, मूल्य वृद्धि, दक्ष जनशक्तिको कमी र भौगोलिक विकटतालाई चुनौतीका रूपमा लिएको मन्त्रालयले जनाएको छ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रको इतर पक्षले पार्टी विभाजन हुन सक्ने गरी प्रस्ताव अगाडि सारेको आरोप लगाउनु भएको छ। हिजो गृह जिल्ला तनहुँ आउनुभएका पौडेलले दुलेगौंडामा पार्टीका नेता कार्यकर्ता संघको भेटमा विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय समितिमा अस्वाभाविक रूपमा सदस्य बढ़ाएर सहमति खोज्ने प्रयास गरिएपछि विवाद समाधान हुन नसकेको बताउनुभयो। उहाँका अनुसार संस्थापन पक्षका 201 सदस्यमा उत्तर पक्षका 101 सदस्य थप्ने प्रस्तावले पार्टी विभाजनको अवस्था निम्त्याउन सक्ने भएकाले आफूहरूले स्वीकार गर्न नसकेको उहाँको भनाई छ। 201 सदस्य केन्द्रीय समितिमा इतर पक्षका 101 सदस्य थप्दा वैधानिक रूपमा पार्टी फुट्न सक्ने डर देखियो। पौडेलले भन्नुभयो, मिलाउने बहानामा व्यवधान विपरीत काम गर्नुपर्ने उपयुक्त देखिएन। महामन्त्री पौडेलले पार्टीभित्रको विवाद समाधानका लागि आफू पद छोड्न समेत तयार रहेको बताउँदै विवाद समाधान हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ। तनहुँ क्षेत्र नम्बर 2 निर्वाचित प्रतिनिधि सभाका सदस्य श्रीराम न्यौपानीले वर्तमान सरकारप्रति अहिले नै शंका गर्नुपर्ने अवस्था नरहेको बताउनु भएको छ। हिजो आफ्नो निर्वाचित क्षेत्रका पत्रकारहरूसँग कुराकानी गर्दै न्यौपानेले जनताले प्रधानमन्त्री बालेन्द्र शाहप्रति विश्वास व्यक्त गर्दै जनमत दिएको दावी गर्नुभयो। उहाँले सरकारको कामलाई मूल्यांकन गर्न केही समय दिनुपर्ने बताउनु भएको छ। यद्यपि मन्त्री परिषदका सदस्यहरूको कार्य क्षमताको भने नियमित मूल्यांकन हुनुपर्ने न्यौपानेको भनाई छ। प्रधानमन्त्रीले आवश्यकता अनुसार मन्त्री परिषद पुनर्गठन गर्दै सरकारलाई थप प्रभावकारी बनाउनु पर्ने र देशलाई विकासको नयाँ मोडेलमा अगाडि बढ़ाउनु पर्ने न्यौपानेको भनाइरहेको थियो। यसैबीच न्यौपानेले अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न बस्ती विकास ऐन निर्माणका लागि पहल भइरहेको समेत बताउनु भएको छ। अव्यवस्थित बसोबासीको समस्या समाधानमा कानूनी जटिलता रहेको उल्लेख गर्दै उहाँले आवश्यक कानून निर्माण गर्न सके देशको समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो। तनहुमा एआई प्रविधियुक्त डिजिटल एक्सरे मार्फत क्षयरोग पहिचान अभियान प्रभावकारी बन्न थालेको छ। तनहुका 8 स्थानमा सञ्चालन गरिएको शिविरमा 3012 जनाको छातीको एक्सरे परीक्षण गर्दा 180 जनामा क्षयरोग पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुले जनाएको छ। सबैभन्दा धेरै व्यास नगरपालिकाको केशवटार स्वास्थ्य चौकी क्षेत्रमा परीक्षण गरिएका 1445 जना मध्ये 96 जनामा क्षयरोग पुष्टि भएको छ। यस्तै भानु नगरपालिकामा 43, गिरिङमा 23, रिसिङमा 19, देवघाटको कोटामा 14, आबू खैरनीमा 9 र व्यासको चारकुनेमा 9 जना तथा देवघाटको धर्मार्थ अस्पतालमा 6 जनामा क्षयरोग पुष्टि भएको छ। कार्यालयका प्रमुख अमर दवाड़ीले एआई युक्त पोर्टेबल एक्सरेबाट दुर्गम क्षेत्रमा लुकेर रहेका क्षयरोगीको पहिचान गर्न सहज भएको बताउनुभयो। पहिचान भएका बिरामीलाई नियमित उपचारको दायरामा ल्याएर पूर्ण रूपमा निको पार्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ। शुक्ला गण्डकी नगरपालिकाको आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम हिजो सम्पन्न भएको छ। शुक्ला गण्डकी नगरपालिकाको आयोजना तथा शुक्ला गण्डकी पत्रकार मंचको समन्वयमा नगर सभा हलमा आयोजित सार्वजनिक सुनवाईमा नगरपालिकाले वार्षिक प्रगति, आर्थिक अवस्था, विकास र भौतिक पूर्वाधारको प्रगति तथा नगरपालिकाले हासिल गरेको उपलब्धिबारे जानकारी गराएको थियो। कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी शिशिर पौडेलले आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको हो। सार्वजनिक सुनवाईमा सहभागी नागरिकहरूले भने नगरपालिकामा बढ़दै गएको बेरोजगारी गम्भीर चासो व्यक्त गरेका छन्। नागरिक समाज शुक्ला गण्डकीका अध्यक्ष मन्नाथ पाठक, स्थानीय मणि पौडेल तिराज गुरूङ तथा राष्ट्रिय स्वतन्त्र पार्टी शुक्ला गण्डकीका सभापति अरि खड्का लगायतले बेरुजु न्यूनीकरणका लागि नगरपालिकाले बनाएको योजना र त्यसको कार्यान्वयन बारे प्रश्न गर्नुभएको थियो। यसैबीच स्थानीयहरूले लामो समयदेखि चर्चामा रहेको लालपूजा वितरणको प्रक्रिया कहाँ पुगेको छ भन्ने विषयमा समेत जानकारी मागेका थिए। नगरपालिकाले अवलम्बन गरेका विभिन्न नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै उनीहरूले सुधारका लागि आवश्यक कदम चाल्न आग्रह गरेका छन्। सहभागीहरूले विशेष गरी कृषि, भौतिक पूर्वाधार, स्वास्थ्य र शिक्षा क्षेत्रमा देखिएको समस्या तथा अनियमिततालाई सुधार गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिएका कार्यक्रममा नगर प्रमुख कृष्णराज पण्डित, उप प्रमुख कुम्बहादुर विक राजु लगायतका विभिन्न शाखा अधिकृतहरूले सहभागी नागरिकले उठाएको प्रश्नको जवाफ दिनुभएको थियो। शुक्ला गण्डकी पत्रकार मंचका अध्यक्ष राजन उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरवासीहरूले सार्वजनिक सुनवाईबाट प्राप्त सुझावलाई आगामी दिनमा नगरपालिकाले कार्यान्वयन गर्दै अगाडि बढ़नुपर्ने बताएका थिए। तनहुको भीमान नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका साथ खरिद गरेर प्रयोग गरिदिन आग्रह गरेको छ। नगरपालिकाले एउटा सूचना नै जारी गरेर नगरवासीहरूलाई सम्पूर्ण सरकारवाला व्यक्ति तथा संघ संस्थालाई अपाङ्गता भएका व्यक्तिहरूद्वारा उत्पादित सामग्रीको प्रयोग गर्न अनुरोध गरेको हो। अपाङ्गता भएका व्यक्तिको अधिकार प्रवर्धन, रोजगारी र स्वरोजगारीको अवसरलाई सुनिश्चित गर्ने उद्देश्यले मन्त्री परिषद स्तरीय निर्णय बमोजिम यस्तो सामग्री प्राथमिकताका साथ खरिद गरी प्रयोग गर्ने नीति लिएको नगरपालिकाले जनाएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको प्राप्त पत्रका आधारमा भीमाद नगरपालिकाले यो सूचना प्रकाशित गरेको प्रमुख प्रशासकीय अधिकारी शोभाकर पोखरेलले जानकारी दिनुभयो। 140 मेगावट क्षमताको तनहुँ जलविद्युत आयोजनाको समग्र भौतिक निर्माण प्रगति 78% पुगेको छ। आयोजनाका तीनवटै प्याकेजको काम तीव्र गतिमा अगाडि बढ़ेसँगै निर्माण प्रगतिमा सुधार आएको हो। आयोजनाका प्रबन्ध संचालक सबिलाल गहिरेका अनुसार मुख्य बाँध, भूमिगत विद्युत गृह र 220 केवी प्रसारण लाइनको काम उत्साहजनक रूपमा अगाडि बढ़ेको छ। प्याकेज एकको प्रगति 62%, प्याकेज दुईको 79% र प्याकेज तीनको 82% सम्पन्न भएका छन्। यस्तै आयोजना निर्धारित समयमै सम्पन्न हुने अपेक्षा समेत गरिएको छ। आयोजनाबाट वार्षिक औसत 58.77 करोड़ युनिट विद्युत उत्पादन हुने बताइएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँ तथा माथतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले विभिन्न अपराध तथा गैर कानूनी गतिविधि नियन्त्रणका लागि सञ्चालन गरेको सर्च एण्ड स्वीप अपरेशनका क्रममा 7 जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। प्रहरीले सञ्चालन गरेको उक्त अभियान अन्तर्गत लागूसद नियन्त्रण, अवैध मदिरा नियन्त्रण, शान्ति सुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत साधनको अनधिकृत प्रयोग नियन्त्रण लगायतका विषयमा प्रहरीले खोज तलास तथा निगरानी बढ़ाएको हो। अपरेशनका क्रममा नियन्त्रणमा लिएका 7 जना मध्ये 3 जनालाई आवश्यक अनुसन्धानपछि आफन्तको जिम्मा लगाएर छोड़िएको प्रहरीले जनाएको छ। बाँकी 4 जनामाथि भने थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुका प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेले बताउनुभयो। प्रहरीले जिल्लामा आपराधिक तथा गैर कानूनी गतिविधि नियन्त्रणका लागि यस्तो सर्च एण्ड स्वीप अपरेशनलाई निरन्तरता दिने जनाएको छ। जेएनजी आन्दोलनका क्रममा गत भदौको 24 गते भएको आगजनी र तोडफोडले खण्डहर बनेको कास्की जिल्ला अदालत अब नयाँ स्वरूपमा तंग्रिने भएको छ। एकातिर सर्वोच्च अदालतले स्थायी भवनका रूपमा करोड़ौंको बजेट स्वीकृत गरेको छ भने अर्कोतिर भवन नबनिन्जेलसम्मका लागि पोखरा महानगरपालिकाले स्टील ट्रस्टको अस्थायी संरचना बनाइदिने भएको छ। भग्नावशेष र चेन पनि बसेर न्याय सम्पादन गर्न बाध्य न्यायाधीश र कर्मचारीका लागि यो खबर राहत बनेर आएको छ। आन्दोलनकारीको आक्रोशको शिकार बनेको अदालतको मुख्य भवन अहिले पनि प्रयोगविहीन रहेको छ। श्रेष्ठदारको कार्यकक्षलाई इजलास बनाइएको छ भने कतै पहेँलो स्टिकर टाँसिएका जोखिमपूर्ण कोठामा सुनवाई भइरहेको छ। शुरूमा त अदालत परिसरमा टेन्ट टाँगेर फाँटको काम चलाइरहेको थियो। हाल जिल्ला बार एसोसिएशनको भवन र न्यायाधीशको आवासलाई समेत इजलासका रूपमा प्रयोग गरेर जेनतेन काम चलिरहेको छ। स्याङ्जा जिल्लामा पहिलो पटक अर्जुन चौपारी गाउँपालिकाबाट करदाता सेवा औपचारिक रूपमा शुरू गरिएको छ। करदाता तथा सञ्चालनका लागि आन्तरिक राजस्व कार्यालय पोखराका कर अधिकृत शिवप्रसाद ढुङ्गाना र अर्जुन चौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ। सरकारले करदाता सेवा कार्यालयको संरचना हटाएसँगै 11 वटा स्थानीय तह रहेको स्याङ्जामा आन्तरिक राजस्व कार्यालय पोखरासँग सम्झौता गरेर अर्जुन चौपारी गाउँपालिकाबाट करदाता सेवा शुरू गरिएको हो। पालिकामा करदाता सेवा विस्तार भएसँगै यसअघि करदाता सेवा कार्यालय स्याङ्जाबाट प्रदान हुँदै आएको सेवा अब अर्जुन चौपारी गाउँपालिकाबाट नागरिकले प्राप्त गर्ने भएका छनृ वर्षाका कारण देशका विभिन्न स्थानमा सड़क अवरूद्ध हुनुका साथै केही सड़क खण्डमा राति सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरी प्रधान कार्यालयले जारी गरेको आज बिहान 5 बजेसम्मको विवरण अनुसार काभ्रे प्लानचोक, सिन्धुपाल्चोक, रसुवा, रूकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सड़क खण्डहरू प्रभावित बनेको छ। काभ्रे प्रान्तको खुरकोट नेपाल थोक कटुञ्जी बेसी सड़क सम्भावित बाढ़ीको जोखिमलाई ध्यानमा राखेर साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान 4 बजेदेखि बेलुका 6 बजेसम्म भने सवारी साधन सञ्चालन गर्न दिएको छ। मकवानपुरको कान्ति लोकपथ पनि वर्षाका कारणले राति 5 बजेदेखि बिहान 5 बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाइएको छ। यस्तै रूकुम पश्चिमको 8 बिस्कोट नगरपालिका 6 रिजे गाड़ खोला स्थित भेरी करिडोरको जाजरकोट डोल्पा सड़क पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध बनेको छ। यस्तै रसुवाको उत्तर गया गाउँपालिका 5 खाल्टे स्थित त्रिशुली मैलुङ सेफ्रुबेसी सड़क खण्ड त्रिशुली नदीको कटान गरेपछि यो सड़क पनि पूर्ण रूपमा अवरूद्ध भएको जनाइएको छ। हवस्त, यिनै विविध खबरहरू सँगसँगै बिहान 7 बजेको धोरबार हे हाइलाइट साझेका लागि सकिएका छन्। 10 बजे हामी थप ताजा समाचारहरू सहित फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै अशोक विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबारही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
3: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
3: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
3: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
2: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
3: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461690769 र 98461560644।
3: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
4: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
5: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुना।
4: मोबाइल 98058535।
6: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
7: नानु बाबालाई भन न, आज बाहिरको खाजा खाऊ भनेर।
6: हस् मम्मी।
8: मैले सुने छोरी, ल जाम हिँड।
7: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
8: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
7: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028881044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
8: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
9: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
7: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
9: ए हो र, ल त ल।
10: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142022 र 98560192।
11: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
12: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
11: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
12: सेवा लिने क्रममा चाहिने जानकारी
11: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
12: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
11: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
12: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
13: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
14: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
15: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन
16: आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
14: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
13: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 061-414-233 मोबाइल 98-678-1887।
17: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौंडामा।
18: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
17: दुलेगौंडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
19: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
17: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
19: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
17: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
18: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौंडा।
20: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98-461-5699 छ।
21: ८ अन्तर्मनको आवाज।

0: हार्दिक निमन्त्रणा यस कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन यही भदौ 14 गते आइतबार आयोजना गरिएको हुँदा सो सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। समय बिहान 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर शुक्ला गण्डकी 4 पुलचोक तनहु। अनुरोध कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचोक तनहु।
1: तिमीले देखो पुर्था सर्वा चुरा मिलाया,
2: कति राम्रे देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
3: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
2: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन। स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
3: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9850-57731, 9850-57731।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
4: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
5: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
4: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
5: पिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
4: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
5: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
4: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
5: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
4: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
5: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ। हार्दिक शुभकामना। इस्लाम धर्मका प्रवर्तक एवं संस्थापक पैगम्बर हजरत मोहम्मदको 1501 जन्मोत्सव एवं मोहम्मद जयन्तीको सुखद अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त इस्लाम धर्मावलम्बी सहित सम्पूर्ण नेपाली आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ। धार्मिक विविधताका बीच सामूहिक एकता कायम राखौ, आपसी सम्मानलाई प्रवर्धन गरौं। अध्यक्ष मोहम्मद हुसैन मिया एवं नेपाल मुस्लिम सेवा समिति शुक्ला गण्डकी 5 गोलछिना परिवार।
6: हेलो
7: बा,
6: कति बन्यो घर? अनि ढलान भयो त?
7: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
6: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
7: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
8: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
5: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
8: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9191-50630 र 97476-81।
9: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
10: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
9: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो ठेको चिन्ता लिनु भएको छ यो दिदीले
11: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
12: त्यसो भए विवेक ढुङ्गानाको शुक्लगण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
13: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
14: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
15: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
16: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्नुपर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
15: ओके ल डन
17: हजुर सिक्देल अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
18: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
17: प्रोपाइटर गोविन्द सिग्देल फोन 9855628543 र 9847000787
19: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन, किले मोहनी लगाएर हो?
1: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि हो, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही भदौ 6 गते शनिबार
4: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पोखराका हार्जोनी तथा नशा रोग विशेषज्ञ, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही भदौ 6 गते शनिबार
4: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा

0: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा।
1: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक।
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ। वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल। वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर। साथै 24 घण्टा डाक्टर रुपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
2: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0658403177 मोबाइल 9856443।
3: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
4: मैडम, धुम्रपान भनेको के हो?
3: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
4: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
3: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
4: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
3: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
5: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
6: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
7: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
6: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
7: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
6: कक्षा 12 मा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
7: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
6: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
7: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
6: र बिहानी 17:00 कक्षा सञ्चालन हुने
7: जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712440।
8: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
9: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि?
8: हो र, कहाँ छ र त्यस्तो?
9: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
7: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
8: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
7: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी।

0: चार दुलेगौड़ा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
1: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9856062028 र 9801479716
0: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
2: नमस्ते अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ

0: कहाँ जाने?
1: सिधै मयम चिसापानीबाट काठमाडौँबाट
0: मयम चिसापानी अनि बीचमा नझर्ने?
1: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
0: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? र जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235562663। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर एग्जमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
6: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। फिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
7: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समीर कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
8: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिन, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
6: खाकैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
9: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
10: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोप्राइटर हरिचन्द्र महत, मोबाइल 98235527763 र 98660715
11: र रामचन्द्र महत 98461668।
12: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है। हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन? हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र? पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
13: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
9: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846133101 र 9846883522।
14: भदौ 1 गते देखि 8 गते सम्म चिउन धाम जाऊ, सप्ताह व्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
15: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।

0: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
2: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
3: एपी स्टोर दुलेगौड़ा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
4: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
3: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
4: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल,
3: फोन नम्बर 0564143121,
4: मोबाइल 9605678634 र 9701107090।
5: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
6: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
5: दीक्षा ब्युटी पार्लर रे?
6: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
5: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
6: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
5: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
6: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
5: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
6: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
5: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
6: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोपाइटर निशा लामा, सम्पर्क 9709034335। निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
7: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
8: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
7: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
6: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौड़ा, फोन 0654142333, मोबाइल 9968168187।
9: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो शहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
11: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
12: बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभि गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
10: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
9: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414200634 र 98111756606।
13: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
14: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
13: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
14: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
15: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
16: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
15: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950।
17: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
18: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
17: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
18: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
17: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
18: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
17: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
18: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
17: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
18: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।

0: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित। यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 9856062065 र 9848064145।

0: स्वास्थ्य क्षेत्र में सभी को मन जितन सफल शुक्ला गंदकी के पहिलो पोलिक्लिनिक
1: इस दुलेगौड़ा पोलिक्लिनिक में यही भदौ 6 गते पहिलो शनिवार पेट छाती मुटु मधुमेह र थायराइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
0: गंदकी मेडिकल कलेज जीएमसी में कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
1: हार्जोनी नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
1: समयमै स्वास्थ्य उपचार र परामर्श लि स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
0: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक र घाटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
2: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली फोन 0654141129 र 98560131053
0: हार्दिक शुभकामना इस्लाम धर्म का प्रवर्तक एवं संस्थापक पैगम्बर हजरत मोहम्मद को 1501 जन्मोत्सव एवं मोहम्मद जयंती को सुखद अवसर में देश तथा विदेश में रहनु भएका समस्त इस्लाम धर्मावलम्बी सहित सम्पूर्ण नेपाली आमा बुवा दाजुभाई तथा दीदी बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं धार्मिक विविधताका बीच सामूहिक एकता कायम राखौं आपसी सम्मानलाई प्रवर्धन गरौं अध्यक्ष मोहम्मद हुसैन मिया एवं नेपाल मुस्लिम सेवा समिति शुक्ला गण्डकी 5 गोलछिना परिवार
3: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै
4: कता हिँड्नु नि मिल्को जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो
3: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
4: त्यसो भए कहाँ जाने त कान्छा
3: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
4: मैले त मन मात्रै विचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
5: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रस कटर चाप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट्स पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
0: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै
1: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 98560 11445 र 98560 20445
6: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
1: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 98166 34372 दाई पहिला यो मोबाइल हेर्नुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
8: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
1: अनि बन्छ त दाई
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि
10: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
11: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
10: प्रोपाइटर राजन पौडेल मोबाइल 98560 62029

0: भदौ 1 गते देखि 8 गते सम्म चिउन धाम जाऊ, सप्ताह व्यापी बोलबम धार्मिक महोत्सव मा रमाऊ।
1: चिउन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुल को एकीकृत विकास एवं प्रवर्धन का लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 मा सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: धार्मिक महोत्सव का आकर्षणहरू
1: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
2: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
0: कथा सहितको झाँकी गीति नाटक
1: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
0: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
1: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
0: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहु।

0: 103.8 अन्तर्मनको आवाज।
1: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
3: यही आउँदो भदौ 6 गते पहिलो शनिबार
4: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: उपचार हुने रोगहरू
4: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
3: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
4: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
3: दिसा पिसाब एवं पेटको समस्या,
4: तौल घटबड हुने वा थाइराइडको समस्या,
3: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ, ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौंडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
4: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
3: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौंडा तनहुँ।
4: फोन नम्बर 0564142333 र 9978761887।
5: हेलो
6: बा,
5: कति बन्यो घर? अनि ढलान भयो त?
6: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान धार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
5: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
6: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
3: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
4: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
3: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9091950630 र 9746780681।
7: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
8: यी बुढा कुरै नबुझिको नै त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
7: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
8: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे। हो, त्यही जाने हो।
2: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
1: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9056083507। कविता श्रेष्ठ। सम्पर्क 0564140055 र 9846618817।
9: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
8: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
9: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
8: हुन्छ नि खुब। पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ। वर्षौ भयो अरे बनाएको पनि।
10: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौंडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौंडा प्रोप्राइटर पासा राजु मोबाइल 9806613195 र 9847153868।
11: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौंडा हेल्प चोक प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414108।

0: 103.8 अंतर्मन को आवाज
1: स्टेशन 1 स्टूडियो तांचेन
2: अहिले बिहान को 9 बज्यो
3: टाइम चेक को साथ मा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प पोस्टोक अपने भवन मा छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी गर गहना र राशि अनुसार का पत्थर पाइन्छ अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनि गरिन्छ प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165 95301
4: आज मुस्ताङ पुग्दै मुस्ताङ प्रवेशद्वार घाँसा देखिने सुरक्षा व्यवस्था कडा
5: युक्रेनको एक शपिङ मलमा भएको रूसी ड्रोन आक्रमणमा 15 जनाको मृत्यु फन्दामा परेर आक्रमण गरिएको अधिकारीहरूको दावी
4: र टप 20 क्रिकेटमा नेपालले आज बंगलादेश हाई पर्फर्मेन्ससँग प्रतिस्पर्धा गर्ने
6: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयज अन टप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्
7: यो हो खास संचार नेटवर्क समयको आवाज समयको आवाज
5: समाचार अब विस्तारमा पाल्पाको तिनाउ गाउँपालिका तीन सिद्धबाबा सुरुङ मार्ग नजिक पहिरो खस्ता अवरूद्ध भएको सड़क खुलेको छ सुरुङ मार्गको पाल्पातर्फ प्रवेश गर्ने बिन्दुबाट करिब 100 मिटर उत्तरतर्फ पहिरो खस्ता सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको थियो पहिरो हटाएसँगै आज बिहानबाट अवरूद्ध सड़क खुलेको हो वर्षाका कारण देशका विभिन्न स्थानका सड़क अवरूद्ध छन् प्रहरी प्रधान कार्यालयले जारी गरेको विवरण अनुसार म्याग्दी काभ्रेप्लाञ्चोक सिन्धुपाल्चोक रसुवा रूकुम पश्चिम लमजुङ इलाम नुवाकोट रोल्पा र मकवानपुरका विभिन्न सड़क प्रभावित भएका छन् म्याग्दीको अन्नपूर्ण गाउँपालिका तीन सुके बगर स्थित लेदो सहितको पहिरो खसेपछि बेनी जोमसोम सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ यस्तै म्याग्दीकै रघुगुङ्गा गाउँपालिका दुई बैसेरीमा पनि पहिरो खसेपछि बेनी जोमसोम सड़क अवरूद्ध छ रसुवाको उत्तर गया गाउँपालिका पाँच खाल्टे स्थित त्रिशुली मैलुङ स्याफ्रुबेसी सड़क खण्ड त्रिशुली नदीले कटान गरेपछि सो सड़क पनि पूर्ण रूपमा अवरूद्ध भएको छ साथै गोसाईकुण्ड गाउँपालिका दुई स्याउ पार्किङमा बिहिबार दिउँसो पहिरो खसेपछि पासाङ लामो सड़क पनि पूर्ण रूपमा अवरूद्ध भएको छ सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका दुई कोदारी स्थित अरणीको राजमार्गमा इकु पहिरो सोही गाउँपालिका दुई लिपिङ स्थित सड़क भाँचिएपछि उक्त राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको धेरै भएको छ रूकुम पश्चिमको आठ फिस्कोट नगरपालिका तीन नगरपालिका छ रिजेगाड खोला स्थित भेरी करिडोरको जाजरकोट डोल्पा सड़क पहिरोका कारण पूर्ण रूपमा बन्द छ लमजुङको बेसीसर मनाङ सड़क अन्तर्गत मर्स्याङदी गाउँपालिका चार रामबजारमा पनि पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ रोल्पाको माडी गाउँपालिका छ झकलीमा रूख सहितको पहिरो खस्ता घोराई थवाङ रूकुम सहित मार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ
4: भैतडीको सुनाय गाउँपालिका आठ रातापानीका बासिन्दा पहिरोले घर जोखिममा पारेपछि समस्यामा परेका छन् गत साउन 26 गते यता लगातार पहिरो जाँदा सात घर उच्च जोखिममा परेका छन् पानी पर्न शुरू हुने बित्तिकै छिमेकीको घरमा बास खोज्न जानुपर्ने अवस्था रहेको स्थानीय मीना बोहराले बताउनुभयो स्थानीय रामसिंह बोहरा धनुवा बोहरा मीना बोहरा गम्भीर सिंह बोहरा उदय सिंह बोहरा चक्र बोहरा र कृष्ण बोहराको परिवार उच्च जोखिममा परेको छ लगातार वर्षा हुँदा घर छाडेर छिमेकीको घर जाने गरेको स्थानीय लालबहादुर बोहराले बताउनुभयो यहाँ 2078 सालदेखि पहिरो जान थालेको हो पटक पटक पहिरोको दीर्घकालीन रोकथामका लागि सम्बन्धित निकायसँग माग गर्दै आएको भए पनि कुनै सुनवाई नभएको र अहिले पहिरोको जोखिम बढ़दै गएको स्थानीयको गुनासो छ बल्ल हिजो बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालको नेतृत्वमा पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण भएको छ सो क्षेत्रको निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी अरियालले प्रभावित परिवारलाई अर्को स्थानमा स्थानान्तरणको आवश्यकता रहेको बताउनुभयो बस्ती स्थानान्तरणको लागि टेन्ट तथा त्रिपाल लगायतका सामग्री जोहो गर्नुपर्ने भएकोले यसको लागि सरकारवाला निकायसँग समन्वय भइरहेको उहाँले बताउनुभयो
5: प्रधानमन्त्री बालेन्द्र शाह हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थल मुक्तिनाथ मन्दिरको दर्शनका लागि आज मुस्ताङ पुग्दै हुनुहुन्छ उहाँको भ्रमणको सूचना प्राप्त भएसँगै जिल्लामा आवश्यक तयारी तथा सुरक्षा व्यवस्था कड़ा पारिएको छ सड़क मार्ग हुँदै हिजो काठमाडौँबाट पोखरा पुग्नुभएका प्रधानमन्त्री शाह आज मुस्ताङतर्फ जाने कार्यक्रम छ उहाँ कास्कीको मासापुच्छ्रे गाउँपालिका छ अस्ताम स्थित अन्नपूर्ण इको भिलेजबाट बिहान 9:30 बजे सड़क मार्ग हुँदै मुस्ताङतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहको यो निजी तथा पारिवारिक भ्रमण भएकाले अनौपचारिक सूचनाका आधारमा मुस्ताङको प्रवेशद्वार घाँसादेखि नै सुरक्षा व्यवस्था कड़ा बनाइएको हो। कालीगण्डकी करिडोर अन्तर्गतको बेनीजोमसुम सड़क खण्डको म्याग्दी क्षेत्रमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले आवश्यक सुरक्षा तयारी गरेको छ भने मुस्ताङतर्फ पनि सुरक्षा व्यवस्था सुदृढ़ पारिएको छ। यसैबीच प्रधानमन्त्री शाह आज जोमसुममा बसी भोलि बिहान मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने जानकारी प्राप्त भएको मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिका कार्यालय प्रमुख दिनेश भूषालले बताउनुभयो।
4: काठमाडौँ महानगरपालिका 10 शंखमूल स्थित भ्याली बोइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दाङको घोराई उपमहानगरपालिका 17 का 22 वर्षीय वसन्त कालाथोकीलाई हिजो बिहान होस्टलमै 18 वर्षीय किशोर र 20 वर्षीय प्रमित पटेलले कुटपिट तथा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए। कालाथोकीको मीन भवन स्थित निजामती कर्मचारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घटना लगत्तै प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले बाराको कलैया उपमहानगरपालिका घर भएका 18 वर्षीय किशोरलाई पक्राउ गरेको छ। हत्यामा संलग्न रही फरार रहेका अर्का एकजनालाई मकानपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको आरोपमा अन्य 5 जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
5: ललितपुरको महालक्ष्मी नगरपालिका 8 लुबु स्थित नरकटेमा आज बिहान अन्टेस्ट इभी हाइस अनियन्त्रित भई दुर्घटना हुँदा चालक सहित 4 जना घाइते भएका छन्। घाइते मध्ये 2 जनाको अवस्था गम्भीर रहेको छ। इभी हाइस अनियन्त्रित भई घरको गेटमा ठोकिएपछि गेट छेउमा पार्किङ गरी राखिएको 12-6-92-88 नम्बरको कारमा समेत ठक्कर दिएको थियो। दुर्घटनामा हाइसका चालक ललितपुरको महालक्ष्मी नगरपालिका 8 लुबुका 26 वर्षीय अखिल राजथला गम्भीर घाइते भई किस्ट अस्पतालमा उपचार भइरहेको छ। महालक्ष्मी नगरपालिका 7 चागाथलीका 25 वर्षीय आशिष महर्जनको अवस्था गम्भीर छ। उनको बीएनपी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मकवानपुर घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका 6 साना गाउँ बस्ने 18 वर्षीय एलिसालामा लुबुकै 26 वर्षीय राज महर्जनको किस्ट अस्पतालमा उपचार भइरहेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
8: भाइ भाइ भाइ सामान पुर्याउने अनि आइहाल्ने अरू सामान पनि पुर्याउनु छ।
9: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
8: अनि
9: घर सर बेच्नु छोडेर यतातिर कता नि?
8: यो त साइड जब दाइ, यो चाहिँ मेन। जाउ न।
9: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
8: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
9: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
10: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ।
9: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
8: मार्बल।
10: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
9: सुरक्षा घरको
8: साथ जीवनभरको।
7: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
5: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी 3 वर्षीय बालिका गरिमा चौधरीको घटनाप्रति नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गम्भीर दुःख र आक्रोश व्यक्त गर्नुभएको छ। प्रचण्डले गरिमाको हृदय विदारक घटनाले आफूलाई स्तब्ध र आक्रोशित बनाएको सामाजिक सञ्जाल मार्फत बताउनु भएको हो। यस्ता जघन्य अपराध कुनै पनि सभ्य र संवेदनशील समाजको लागि स्वीकार्य हुन नसक्ने उहाँले आज बिहान सामाजिक सञ्जाल मार्फत उल्लेख गर्नुभएको छ। लागि न्याय माग्दै काठमाडौँको माइतीघर मण्डलासहित देशका विभिन्न स्थानमा युवाहरूले उठाएको आवाजप्रति पूर्ण ऐक्यबद्धता रहेको प्रचण्डले बताउनु भएको छ। प्रचण्डले घटनाको निष्पक्ष शीघ्र र प्रभावकारी अनुसन्धान गर्न सरकारसँग माग गर्नुभएको छ। घटनालाई लिएर हिजो काठमाडौँसहित देशका विभिन्न शहरमा प्रदर्शन भएको थियो। घटनाका दोषीलाई कानून नै संशोधन गरेर मृत्युदण्डको सजाय दिनुपर्ने परिवार र अभियन्ताहरूले माग गरिरहेका छन्। बालिकालाई बलात्कार गरेर विभत्स हत्या गरेका जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
5: अब अन्तर्राष्ट्रिय समाचार. रूसी ड्रोन आक्रमणमा युक्रेनको क्रिभी रिह शहरस्थित एक शपिङ सेन्टरमा कम्तीमा 15 जनाको मृत्यु भएको छ. स्थानीय अधिकारीहरूका अनुसार उक्त आक्रमणमा 130 जना घाइते भएका छन्, जसमा 23 जना बालबालिका पनि छन्. भीड़भाड़ भएको क्षेत्रमा मानिसहरूलाई फन्दामा पारेर आक्रमण गरिएको अधिकारीहरूले जनाएका छन्. धेरै मानिस अझै भग्नावशेषमा फँसेको आशंका गरिएको छ. युक्रेनका राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले आफ्नो गृहनगरमा भएको उक्त हमला दिउँसो 2 चरणमा गरिएको बताउनु भएको छ. जेलेन्स्कीका अनुसार पहिलो ड्रोन आक्रमणपछि कयौं मानिस हतात भएको अवस्थामा उद्धार कार्य चलिरहँदा उद्धारकर्मीलाई नै निशाना बनाएर दोस्रो आक्रमण भएको थियो. बीबीसीले प्रमाणीकरण गरेको एक भिडियोमा यसअघि नै आगलागी भइरहेको शपिङ सेन्टरमा दोस्रो ड्रोन ठोकिएको देखिन्छ. रूसी सेनाले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन.
4: अब खेल समाचार. अस्ट्रेलियामा जारी टप आइन टी ट्वेन्टी क्रिकेटमा नेपालले आज बंगलादेश हाई पर्फर्मेन्स 11 विरूद्ध प्रतिस्पर्धा गर्दैछ. पहिलो खेलमा घरेलु टोली नर्दर्न टेरिटोरी एनटी स्ट्राइकसँग 8 विकेटले पराजित भएको नेपाल आज दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्ने लक्ष्यमा छ. नेपाल र बंगलादेश हाई पर्फर्मेन्स बीचको खेल डार्विनमा दिउँसो 2:15 बजे शुरू हुँदैछ. हिजोको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 122 रन बनाएको थियो. नेपालका लागि पवन सरराफले सर्वाधिक 41 रन बनाए. 130 रनको लक्ष्य पछ्याएको एन्टी स्ट्राइकले आक्रमक शुरूआत गर्दै 15 ओभरमै 2 विकेट गुमाएर लक्ष्य पूरा गर्यो. पहिलो खेलमा चुकेको नेपालका लागि आजको खेलमा ब्याटिङ सुधार्नु मुख्य चुनौती रहेको छ. एन्ट्री स्ट्राइकसँगको हार बिर्साउँदै नेपाल आज बंगलादेश हाई पर्फर्मेन्स विरूद्ध पहिलो जितको खोजीमा हुनेछ.
5: अब मौसम. आज देशभर मौसम बदली भई केही स्थानमा केही प्रदेशमा पानी परिरहेको छ. देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकाले कोशी बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. महाशाखाका अनुसार 4 प्रदेशका पहाड़ी भूभागमा भारी वर्षाको सम्भावना रहेको छ. दिउँसो हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ. बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई तथा मधेस प्रदेशका साथै कोशी र लुम्बिनी प्रदेशका तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ. कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ. राति पनि कोशी र बागमती प्रदेशका पहाड़ी तथा तराई भेग र गण्डकी प्रदेशका पहाड़ी भागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढ़ी पहिरो तथा डुबानको सम्भावना रहेको स्थानमा नागरिकलाई सचेत रहन महाशाखाले अनुरोध गरेको छ. बिहान 9 बजेको थाहा खबर सकिनै लाग्यो. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
4: सिद्ध बाबा सुरुङ मार्ग नजिक अवरूद्ध सड़क खुल्यो. बेनी जमसम बेची शहर मनाङ लगायतका सड़क पूर्ण रूपमा बन्द.
5: बैतडीको सूर्य 8 का स्थानीय पहिरोको त्रासमा 7 घर उच्च जोखिममा. बस्ती स्थानान्तरणको प्रयास हुँदै
4: प्रधानमन्त्री शाह आज मुस्ताङ पुग्दै मुस्ताङ प्रवेशद्वार घाँसादेखि नै सुरक्षा व्यवस्था कड़ा.
5: युक्रेनको एक शपिङ मलमा भएको रूसी ड्रोन आक्रमणमा 15 जनाको मृत्यु. फन्दामा पारेर आक्रमण गरिएको अधिकारीहरूको दावी.
4: र टप आइन टी ट्वेन्टी क्रिकेटमा नेपालले आज बंगलादेश हाई पर्फर्मेन्ससँग प्रतिस्पर्धा गर्ने.
5: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो. सन्चुर रविन्द्र विदा हुन्छौं. नमस्कार.
11: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो. पैसा पनि जम्मा भएकै छ. बाछुन्जेल त हो नि. मान सम्मान इज्जत बनेको.
12: हतारको काम लतार भन्छन्. जहाँ पाए त्यही बनाएर हुन्छ. यो जमानामा सेवा बुझ्नु पर्यो. किन हतारिन्छौ? विश्वासिलो सुनचारी पसल खोजौला नि.
11: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा. छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने. अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ.
13: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ.
14: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ.
13: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौड़ा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि. शाखा दुलेगौड़ा बनकेवा चोक प्रतीक्षालय अगाडि. प्रोपाइटर रामो विश्वकर्मा 98171669 राजु विश्वकर्मा 98087
15: 69142 142।
16: सुन न श्रेया, यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै।
15: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
16: कहाँ?
15: गण्डकी मेडिकल हल।
17: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
15: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डी फोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
17: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
16: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0965903969, मोबाइल 9840826926।
18: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
19: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
18: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
19: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
18: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
19: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856420, 9801454674 र 9846023420।
15: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
20: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
15: धार्मिक महोत्सवका आकर्षणहरू
20: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
21: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
15: कथा सहितको झाँकी, गीति नाटक,
20: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
15: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती,
20: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
15: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछेपानी तनहुँ।
22: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
23: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
22: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
23: हुन्छ नि खुब, पौवाडाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
22: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
0: सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा बीपी चोकमा यही भदौ 6 गते शनिबार
1: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा
0: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी पोखराका हाड जोड्ने तथा नशा रोग विशेषज्ञ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
1: दैनिक उपलब्ध सेवा तर्फ
0: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा
1: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
2: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0865403177 मोबाइल 98560443043
3: This is Radio Dhorbarahi 103.8 MHz

0: ए सबिना, यस्तो हतारमा कता हो?
1: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
2: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9908816142।
3: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुक को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी,
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्नीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
6: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
8: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656999 छ।
9: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
10: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
9: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
10: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
11: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
12: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
6: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि, जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
11: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
6: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
9: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न।
1: जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
0: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
1: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
7: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
13: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
14: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
13: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
15: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार।
16: मोबाइल 9800585537 र 9800615899।
17: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
18: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, काडा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसै माथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
19: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब स्किन छ।
17: खाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
14: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
15: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9, ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत। मोबाइल 9825527763 र 9860705
19: र रामचन्द्र महत 9461168।
20: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रू 22 देखि 23 सम्म, डीएपी रू 49 देखि 50 सम्म र पोटास रू 38 देखि रू 39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
2: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
1: ओके, ल डन।
2: हजुर, सिग्नल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौंडा गणपति लघुवित्त रहेको भवनमा।
1: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, पम्सुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर गोविन्द सिग्देल, फोन 98560285443 र 98417007।
3: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
4: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
3: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
5: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभिसी, पिभिसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 065414236, मोबाइल 98560878302 र 98460878302।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
6: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
6: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
0: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
6: कक्षा 12 मा 3.6 वा 100 भन्दा माथिको जीपीए

0: प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
1: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
0: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
1: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी 17:00 कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5, बेल चौतारा, तनहु, फोन 0 65 5 71 240।
2: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
3: ए दाई पनि घरै हुनुहुँदो रहेछ त। खै ल्याउन त कहाँबाट ल्याएको निकाल्छी, हाम्रो त बुढाले ल्याएका हुन्। मल पनि साह्रै राम्रो रहेछ।
4: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
2: ए हो र, हस् दाई म आजै जान्छु।
1: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9856062891।
6: टिकुनी माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
2: यदि किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
6: हो र, कहाँ छ र त्यस्तो?
2: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
1: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
6: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
1: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
6: प्रोप्राइटर नवीन श्रेष्ठ। सम्पर्क 9556062028 र 9901479716।
1: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
7: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
8: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
7: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
8: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
7: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
8: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
7: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
8: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
7: साथै पुराना निको नभएको घाउ, छाडा सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
8: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
1: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
9: हार्दिक शुभकामना। इस्लाम धर्मका प्रवर्तक एवं संस्थापक पैगम्बर हजरत मोहम्मदको 1501 जन्मोत्सव एवं मोहम्मद जयन्तीको सुखद अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त इस्लाम धर्मावलम्बी सहित सम्पूर्ण नेपाली आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं। धार्मिक विविधताका बीच सामूहिक एकता कायम राखौं, आपसी सम्मानलाई प्रवर्धन गरौं। अध्यक्ष मोहम्मद हुसैन मिया एवं नेपाल मुस्लिम सेवा समिति, शुक्ला गण्डकी 5, गोलछिना परिवार।
10: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोल बाराही 103.8 मेगाहर्ज।
0: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौड़ामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9853519122 9808 र 9460692646।
11: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
12: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
11: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
13: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
14: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
15: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
14: बजारै भरि फ्रेस आउँछ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
16: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
14: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौड़ा तनहु पंचमुनी स्कूल को अगाड़ी सिकेन्द्र फिश हाउस को आड़ेमा शाखा पसल दुलेगौड़ा भित्री बजार सांगीला विकास बैंक को पछाड़ी। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856061136 र 9151166136।
17: अफिसबाट अमितको फोन।
18: हस्नु पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
19: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
20: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
0: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
1: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
21: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
21: छुटका दायराहरू:
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
21: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
21: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 9560062065 र 9468064145।

0: 103.8 अन्तर्मन को आवाज।
1: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
2: धोरबाराही हाइलाइट्स को साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
4: नमस्कार। बिहान 10 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट अनु मल्लको स्वागत छ। तपाई हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सन्तरमनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत पनि www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुनेर साथ दिन सक्नुहुन्छ। ढोरबाराही हाइलाइट्समा अब समाचार सुन्नुहोस् विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाह बालेन पोखराबाट आज मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्न जाँदै हुनुहुन्छ। शाह मन्दिर दर्शन गर्न पुग्ने भएपछि मुस्ताङमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। वहाँ हिजो सड़क मार्ग हुँदै काठमाण्डुबाट पोखरा पुग्नु भएको थियो। माछापुछ्रे गाउँपालिका 6 अस्ताममा रहेको एक रिसोर्टमा परिवार सहित बसेका बालेन्द्र शाह सड़क मार्ग हुँदै अहिले 9:30 बजे मुस्ताङतर्फ प्रस्थान गर्दै हुनुहुन्छ। प्रधानमन्त्री शाहको यो निजी तथा पारिवारिक भ्रमण पनि हो। काली गण्डकी करिडोर अन्तर्गत बेनी जोमसोन सड़क खण्डको म्याग्दी क्षेत्रमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले पनि आवश्यक सुरक्षा तयारी गरेको जनाएको छ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रको इतरपक्षीयले पार्टी विभाजन हुन सक्ने गरी प्रस्ताव अघि सारेको आरोप लाउनु भएको छ। शुक्रबार गृह जिल्ला तनहुँ आउनुभएका पौडेलले दुलेगौड़ामा पार्टीका नेता कार्यकर्तासँगको भेटमा विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय समितिमा अस्वाभाविक रूपमा सदस्य संख्या बढ़ाएर सहमति खोज्ने प्रयास गरिए पनि विवाद समाधान हुन नसकेको बताउनु भएको हो। उहाँका अनुसार संस्थापक पक्षका 201 सदस्यमा इतर पक्षका 101 सदस्य थप्ने प्रस्तावले पार्टी विभाजनको अवस्था निम्ताउन सक्ने भएकाले आफूहरूले स्वीकार गर्न नसकेको जनाउनु भएको हो। 201 सदस्य केन्द्रीय समितिमा इतर पक्षमा 101 सदस्य थप्दा वैधानिक रूपमा पार्टी फुट्न सक्ने डर देखियो। पौडेलले भन्नुभएको हो, मिलाउने बहानामा विधान परिवर्तन विपरीत काम गर्नु पनि उपयुक्त देखिएन। महामन्त्री पौडेलले पार्टीभित्रको विवाद समाधानका लागि आफू पद छोड्न समेत तयार रहेको बताउँदै उहाँले विवाद समाधान हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको हो। सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो र पारदर्शी बनाई एक महिनाभित्र नागरिकमा सेवाप्रतिको सन्तुष्टि बढ़ाउने घोषणा गर्नुभएको छ। यसका लागि सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना 2083 लागू गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कार्ययोजना अनुसार सेवा प्रवाहमा देखिएका समस्या पहिचान गरी कम लागतमा तत्काल प्रभाव पार्ने सुधारका काम कार्यान्वयन गर्ने व्यवस्था गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यले जनाएको छ। कार्ययोजनाको सेवाग्राहीले अनावश्यक रूपमा कार्यालय धाउनुपर्ने व्यवस्था अन्त्य गर्ने आवश्यक कागजात र प्रक्रियाबारे स्पष्ट रूपमा सूचना उपलब्ध गराउने सेवाको समय र लागत घटाउने तथा प्रविधिको प्रयोग बढ़ाउने विषयलाई प्राथमिकतामा राखेको छ। कार्ययोजनामा कम लागतमा उच्च प्रभाव पार्ने सुधारका उपाय कार्यान्वयन गर्ने नागरिकले प्रत्यक्ष अनुभव गर्ने गरी सेवा प्रवाह तत्काल सुधार ल्याउने र सुधारका कामको निरन्तर अनुगमन गर्ने व्यवस्था गरिएको छ। सेवा प्रवाहमा देखिएका समस्या पहिचान गरी तत्काल समाधान गर्ने र आवश्यक परे थप सुधारका लागि सम्बन्धित निकायबीच समन्वय गर्ने अवधारणा रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। कार्ययोजनामा तत्काल सुधारका लागि जिल्ला प्रशासन कार्यालय यातायात व्यवस्था विभाग राहदानी विभाग परीक्षा नियन्त्रण कार्यालय मालपोत कार्यालय दूरसंचार खानेपानी सार्वजनिक यातायात एवं बजार अनुगमन लगायत क्षेत्रमा 30 दिनभित्र सेवाग्राहीको अनुभवमा मापन योग्य र प्रत्यक्ष सुधार ल्याउने विषय समावेश गरिएको छ। तनहुँ क्षेत्र नम्बर दुईबाट निर्वाचित प्रतिनिधि सभा सदस्य श्रीराम न्यौपानेले वर्तमान सरकारप्रति अहिले नै शंका गर्नुपर्ने अवस्था नरहेको बताउनु भएको छ। शुक्रबार निर्वाचित क्षेत्रका पत्रकारहरूसँग कुराकानी गर्दै न्यौपानेले जनताले प्रधानमन्त्री बालेन शाहप्रति विश्वास व्यक्त गर्दै जनमत दिएको दावी गर्नुभएको हो। उहाँले सरकारको कामलाई मूल्याङ्कन गर्न केही समय दिनुपर्ने बताउनु भएको छ। यद्यपि मन्त्री परिषदका सदस्यहरूको कार्यक्षमताको भने नियमित मूल्याङ्कन हुनुपर्ने उहाँको भनाइ रहेको छ। प्रधानमन्त्रीले आवश्यकता अनुसार मन्त्री परिषद पुनर्गठन गर्दै सरकारलाई थप प्रभावकारी बनाउनु पर्ने र देशलाई विकासको नयाँ मोडमा अघि बढ़ाउनु पर्ने न्यौपानेले बताउनु भएको हो। यसैबीच न्यौपानेले अव्यवस्थित बसोबासको समस्या समाधान गर्न बस्ती विकास ऐन निर्माणका लागि पहल भइरहेको जानकारी दिनुभएको छ। अव्यवस्थित बसोबासीको समस्या समाधानमा कानूनी जटिलता रहेको उल्लेख गर्दै उहाँले आवश्यक कानून निर्माण गर्न सके देशको समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गर्नुभएको हो। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 115 किलोमिटर 700 मिटर सड़क कालोपत्र गरेको छ। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार सो अवधिमा 22 सड़क पुल र 9 झोलुङ्गे पुलको निर्माण समेत सम्पन्न भएको छ। सबैभन्दा धेरै कास्कीमा 27 किलोमिटर सड़क कालोपत्रे भएको छ भने तनहुमा 22 र लमजुङमा 17 किलोमिटर सड़क फिच गरिएको छ। मन्त्रालयले गत आर्थिक वर्षमा विनियोजन बजेट मध्ये 64.78% खर्च गरेको जनाएको छ। मन्त्रालय अन्तर्गत 285 बहुवर्षीय आयोजना सञ्चालनमा रहेको जनाएको छ। सड़क निर्माणमा निर्माण सामग्रीको अभाव, मूल्य वृद्धि, दक्ष जनशक्तिको कमी र भौगोलिक विकटतालाई चुनौतीका रूपमा लिएको मन्त्रालयले जनाएको छ। त्यसै तनहुमा एआई प्रविधियुक्त डिजिटल एक्सरे मार्फत क्षयरोग पहिचान अभियान प्रभावकारी बनेको छ। जिल्लाका 8 स्थानमा सञ्चालन गरिएको शिविरमा 3012 जनाको छातीको एक्सरे परीक्षण गर्दा 180 जनामा क्षयरोग पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुले जनाएको छ। सबैभन्दा धेरै व्यासको केशवटार स्वास्थ्य चौकी क्षेत्रमा परीक्षण गरिएकोमा 1445 जना मध्ये 96 जनामा क्षयरोग देखिएको छ। यस्तै भानुमा 43, घेरिङमा 23, रिसिङमा 19, देवघाट कोटामा 14, आबुखैरेनीमा 9 र व्यास चारकुनेमा 9 तथा देवघाट धर्मार्थ अस्पतालमा 6 जना क्षयरोग पुष्टि भएको छ। कार्यालय प्रमुख अमर डबाडीले एआईयुक्त पोर्टेबल एक्सरेबाट दुर्गम क्षेत्रमा लुकेर रहेका क्षयरोगी पहिचान गर्न सहज भएको बताउनु भएको छ। पहिचान भएका बिरामीलाई नियमित उपचारको दायरामा ल्याएर पूर्ण रूपमा निको पार्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ। तनहुँको भीमात नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूमा प्राथमिकताका साथ खरिद गरी प्रयोग गरिदिने प्रयोग गरिदिन आग्रह गरेको छ। नगरपालिकाले एक सूचना जारी गर्दै नगरवासी सम्पूर्ण सरकारवाला व्यक्ति तथा संघ संस्थाहरूलाई अपाङ्गता भएका व्यक्तिहरूद्वारा उत्पादित सामग्रीको प्रयोग गर्न अनुरोध गरेको हो। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्धन, रोजगारी तथा स्वरोजगारीको अवसरलाई सुनिश्चित गर्ने उद्देश्यले मन्त्री परिषद निर्णय बमोजिम यस्ता सामग्रीमा प्राथमिकताका साथ खरिद गरी प्रयोग गर्ने नीति ल्याइएको नगरपालिकाले जनाएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रदेश तथा स्थानीय तह समन्वय शाखा र महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय अपाङ्गता अधिकार प्रवर्धन शाखाको प्राप्त पत्रका आधारमा भीमात नगरपालिकाले यो सूचना प्रकाशित गरेको प्रमुख प्रशासकीय अधिकृत शोभाखर पोखरेलले जानकारी दिनुभएको हो। आज दिउँसो पहाड़ी क्षेत्रका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। आज बिहान र गैराती पनि कोशी बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज राति कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी धेरै तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी क्षेत्रका केही ठाउँमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। कोशी र बागमती प्रदेशका पहाड़ी तथा तराई क्षेत्र र गण्डकी प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनको मध्य भागमा रहेको क्रिभी रिह शहरको एक शपिङ महलमा रूसले ड्रोन आक्रमण गरेको छ। दुई चरणमा भएको ड्रोन आक्रमणबाट कम्तीमा 16 जनाको ज्यान गएको क्रिभी रिह शहरका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ। आक्रमणमा 23 बालबालिका सहित 130 जना घाइते भएका छन्। घाइते मध्ये 29 जनाको अवस्था गम्भीर रहेको छ र भग्नावशेषमा अझै केही मानिस फँसेको आशंका गरिएको छ। उनीहरूको खोजी भइरहेको छ। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफ्नो गृह नगरमा भएको पछिल्लो आक्रमण निकै निन्दनीय रहेको बताउनु भएको छ। तर रूसी पक्षले हिजो भएको यो आक्रमणबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन। अब खेल समाचार। अस्ट्रेलियामा जारी टप एन्ड टी ट्वेन्टी सिरिजमा नेपाल ए ले आज बंगलादेशलाई हाई पर्फर्मेन्ससँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा आयोजक नर्दक टेरिटोरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको नेपाल ए आजको खेलमा पुनरागमन गर्दै पहिलो जित दर्ता गर्ने लक्ष्यमा रहेको छ। डार्बिना स्थित मारारा ओभलमा हुने नेपाली समयअनुसार अपरान्न 2:15 बजे खेल शुरू हुने नेपाल क्रिकेट संघले जनाएको छ। नेपाल ए ले पहिलो खेलमा अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेपछि आज ब्याटिङ र बलिङ दुवैमा सुधार गर्दै बंगलादेश हाई पर्फर्मेन्सलाई चुनौती दिने तयारी गरेको छ। प्रतियोगिताको शुरूआतमै हार बेहोरे पनि नेपालसँग लीग चरणमा सुधारको अवसर बाँकी रहेको छ। नेपालले यसअघि गत वर्षको टप एन टी ट्वेन्टीमा पनि बंगलादेश ए विरूद्ध खेलेको थियो। उक्त खेलमा नेपाल 29 रनले पराजित भएको थियो। प्रतियोगितामा प्रत्येक टोलीले लीग चरणमा 6 खेल खेल्ने भएकाले नेपालका लागि आजको खेल पनि अगाडि बढ़ने पर्याप्त अवसर रहनेछ। हस्त बिहान 10 बजेको ढोरबाराई हाइलेस अहिलेको लागि सकिएको छ। दिउँसो 2 बजेको ढोरबाराई हाइलेसमा फेरि पनि हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि म अनुमल्ल विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
5: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
6: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरे त। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ।
7: अहिले हतार छ, पछि आउँदै गरौँला है।
9: दीर्घायु फर्निचर सोरुम,
8: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
11: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
12: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
13: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
12: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
13: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
12: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
11: यस दुलेगौडा पोलिक्लिनिकमा नाककान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
12: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
14: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053
15: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
16: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
17: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ
16: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध
15: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 065414233 मोबाइल 98678168
18: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ अरे तपाईँ त आजै जानुहोस् हो
19: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
18: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
19: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
18: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छैला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
17: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 98560 23420 98041 54674 र 98460 23420
12: हार्दिक निमन्त्रणा यस कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन यही भदौ 14 गते आइतबार आयोजना गरिएको हुँदा सो सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ समय बिहान 10:30 बजे स्थान राधाकृष्ण मन्दिर शुक्ला गण्डकी 4 पुलचोक तनहुँ अनुरोध कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचोक तनहुँ
20: सुवर्ण अवसर
11: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
20: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
11: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
20: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
11: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
20: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
11: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
20: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
11: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
20: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाग जस्ता दीर्घ रोगको सफल उपचार
11: हुने स्थान महर्षि आयुर्वेद
0: आयुर्वेद फर्मा दुलेगौंडा
21: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
22: कान्छी भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
23: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
22: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
23: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
0: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
24: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
0: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9648883522।
25: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
26: म्याडम, धुम्रपान भनेको के हो?
25: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउली, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
26: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
25: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
26: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
25: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
0: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
27: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला र?
28: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौंडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौंडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
25: हजुर, दुलेगौंडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौंडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0654141042, 98560231128, 98462014726।
28: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
29: कति राम्री देखिए कि, कृत्रिमै किनेको कुर्ता लगायो कि क्या हो, कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि कृत्रिमै आउँछौ।
30: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि कृत्रिम क्लोथिङ कलेक्सन।
29: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
31: क्रिस्मी क्लोथिङ कलेक्सन, सुप्ला गण्डकी 4, दुलेगौंडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोपाइटर मनराज गुरुङ। सम्पर्क 9560557731, 9806657731।
32: हेलो,
33: कति बन्यो घर? अनि ढलान भयो त?
1: बाबु झलन त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
26: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
1: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
31: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
11: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
31: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891506630 र 9746780681।
11: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
2: ज्ञान प्रसाद भण्डारी दुलेगौडा रु 1,00,000,
3: किसान खत्री ढोरफिर्दी हिमाली टोल रु 51,000,
2: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी रु 10,511,
3: परशुराम शर्मा भण्डारी कवासी रु 31,005,
2: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल रु 10,100,
3: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौडा रु 51,111,
2: अम्बिका प्रसाद लामिछाने दुलेगौडा रु 10,511,
3: तुलसी शाह दुलेगौडा रु 10,505,
2: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल रु 10,155,
3: वैदिक सनातन कर्मकाण्डी शुक्लागण्डकी 8 रु 15,005,
2: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल रु 50,231,
3: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल रु 21,151।
11: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
30: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
11: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
30: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
11: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
30: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
11: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
30: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
11: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
30: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
4: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
5: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
6: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
4: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
5: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्की, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली,
25: डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
4: सम्पर्क युअर सिंगापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोप्राइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9841484264 र 9811453005।
7: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
8: It's
9: time for calling time.
8: Only on Radio Dholbarahi.

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ ठायममा, जसले दिवला सुन्दै हुनुहुन्छ रेडियो ढोरबारा ही 103.8 मेगाहर्ज सन्तरमनका आवाज, साथै हामीलाई इन्टरनेट अनलाइन मार्फत पनि www.radiodhorbarahi.com.np लगइन गरेर पनि व्यस्त भएको छ सुनेर साथ दिन सक्नुहुन्छ। र फरकवार फरक श्रृङ्खलाको साथमा आज शनिबारको एपिसोडमा रहेर भने गाउँ खाने कथा लिएर तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुत अनु मल्ल रहन्छ। अबको 12 बजेको समयसम्म यो 1.5 घण्टाको समय आज हामी गाउँ खाने कथाको साथमा साथीहरूसँग जोडिन्छौ। यहाँहरू भने 0965 74 14 200 बाटो भएर टेलिफोन लाइन मार्फत हामीसँग जोडिँदै गर्नुहोला। र सम्पूर्ण श्रोता साथीहरू सन्चै आरामै हुनुहुन्छ होला है, अनि हामीलाई सुन्दै हुनुहुन्छ भने पनि अन्तिमसम्म सुनेर साथ दिनुहोला। अहिलेको लागि भने मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिहाल्छु। धेरैलाई मनपर्ने गीत पनि रहेको छ, दिलमा ठाउँ छ, साथी चिरी हेर यो मुटुमा तिम्रै नाउँ छ। अन्जु पन्त सँगसँगै प्रशान्त शिवाकोटी रवि ओटका आवाजमा सुझेको यो गीत स्वीकार्नु होला है त।

0: 아주 사디스리 헤라 유무초 마디므레 나온사 유미토 기드바타 카이크룸고 수루앗 거리소키 고수바니아 바바로 더위고 호스나 바이시디 차소다더 스누스니고 바토 바라 파타 파사바이크 전원어 석노 헌서라 아주 아미 소니바 케피소드 마소 소다 저희네 멀리 사티어 골라기 10 가운 카니 거탈리 라이스키 고수 이하리 세 럭키 드라 choose 거데 아니 럭키 넘버 choose 거래라 세 아미 성어 서바이크 전원어 석노 헌서라 프로그램 카 스폰서 바니 거리 디고사 오메 마부순 순 पसल देलेगौडाले निरन्तर रूपमा सेवा दिँदै आइरहेको यो पसलको सेवा सुविधाको कुरा गर्नुपर्दा अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साटफेर गरिनुका साथै पुराना गरगनाहरू पनि साटफेर मर्मत खरिद बिक्री गरिन्छ। गएर सेवा सुविधा लिन सक्नुहुन्छ। प्रोप्राइटर हुनुहुन्छ मेन बहादुर सुनार भन्ने कोही साथी हुनुहुन्छ है लाइनमा। हेलो नमस्ते हजुर। दर्शन नमस्ते नमस्कार। कार्यक्रममा धेरै धेरै स्वागत छ हाम्रो रोसिकाजीलाई भन्दै हामी सन्चै आरामै छौँ। अनि तपाईँ सन्चै हुनुहुन्छ? ठिकै छु। किन होला ठिकठाकै मात्रै त्यस्तै त्यस्तै छ त्यही भएर ठिकठाकै मात्र हो। ल ठिकै छ। यो कुराकानी सँगसँगै सकेसम्म अब पुरै ठिकठाक हुनु होला होइन, स्वस्थ मस्त व्यस्त रहनु होला। अनि रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन ऋषिकाजीले आज? सुन्नु भएको छ होइन त। अनि रेडियो प्रोग्राम सुनिरहँदा पहिलो सहभागी साथी हुनुहुन्छ, लक्की नम्बर चुज गरिदिइहाल्नुहोस् न त। कतिको गाउँ खाने कथा राखिदिने होला? हजुर हजुर।
1: गाउँदिनी सुनेर मलाई अझै खुसी लाग्छ होइन। म त अब गाउँदिनी नै भनेर तयार अवस्थामा हुन्छ। म सुन्दा घरै यो हिम्मत त दिइहाल्न पाए जस्तो नि लाग्छ होला। उसले त अब मलाई राखिदिनु न, अब सात नम्बरको राखिदिनु न।
0: ल सात नम्बरको म आफै पनि अब
1: आयो
0: कि किन होला त नि। आज सानो सानो सुनिएको, अहिले कस्तो सुन्नु भएको छ? ठिकै छ। बुझेन भने चाहिँ आवाज सुनिएन भनेर जानकारी गराउनु होला। अहिले भने सात नम्बरको गाउँ खाने कथामा राखिहाल्छु है त। पखेटा नै छैन मेरो, उड्ने गर्छु माथि, रङ्गी बैरङ्गी रूप छ सबको प्यारो साथी, के होला फेरि के भन्नुभयो अरे? के चाहिँ भन्नुभयो? जवाफ बुझ्न गाह्रो पर्यो नि त। दाँत भन्नुभएको? जहाज जहाज प्लेन जहाज भन्नुभएको? एरोप्लेन जहाज। ल एरोप्लेन जहाज। समय चाहिँ टन्नै छ, अब एकचोटि फेरि सुन्छु भन्नुहुन्छ भने म फेरि जानकारी गराउँछु है। ल चिन्ता छैन केही होइन त। हामी पनि अब म आफै पनि भिमातको होइन, अनि भिमा चाहिँ एकदमै मलाई पनि मनपर्छ। सो अब भिमात लिने कि दिने अब के होला त है, म चेक गर्छु है त तपाईँको जवाफ के भयो त। ध्यान दिएर सुन्नुहोस् है।
2: तपाईँको जवाफ मिलेन।
0: भीमा चाहिँ दिनुभयो, एकदमै खुसी लाग्यो है। आगामी दिनहरूमा पनि आफ्नो ठाउँ गाउँ ठाउँ एकदमै राम्रो राम्रो बनाएर हामीलाई दिँदै गर्नु होला। अतिनपति नजाने गति क्या होला त नि? क्या हो क्या हो? पखेटा नै नभएको कारणले गर्दा चाहिँ यसको सोही जवाफ चाहिँ चङ्गा हो अरे कि। चङ्गा चङ्गा। ल अहिले भने छुट्टिन्छौँ है रसिकाजी। रमाइलो कुराकानीको साथमा छुटिसक्नु भएको छ ऋषिका लम्सारजी हुनुहुन्थ्यो भेमादेखि। सुरुमा चाहिँ आज भने मैले गाउँ दिन पाएको छु, सो मलाई चाहिँ राम्रै भएको छ है। अब साथीहरूले चाहिँ हेरौँ के गर्नुहुन्छ। सुनापैसरी 414 शून्य शून्यको बाटो भएर पनि आउन सक्नुहुन्छ। अब साथीहरूले सुन्दै हुनुहुन्छ भने म पनि सहभागित जनाउन चाहनुहुन्छ भने चाहन्छु भन्नुहुन्छ भने फेरि पनि यहाँलाई जानकारी गरौँ। हाम्रो नम्बर रहेको छ 0065414200 बाटो भएर सहभागिता जनाउन सक्नुहुन्छ। र फेरि पनि साथी हुनुहुन्छ लाइनमा। हेलो नमस्ते भन्दै थिए तर साथी त कता जानुभयो है। आउन सक्नुहुन्छ अहिलेको लागि भने एउटा रमाइलो गीत सुनाउन त है। सो झ्याम पारम आफ्नै भैसकेलाई के को अर्को साइन हो। यो रमाइलो गीत तपाईँहरूमा सुनाइहाल्छु अनि त्यसपछि हामी साथीहरूलाई पनि सहभागी गराउँछौँ है। रामकृष्ण ढकाल अनि मेलेना राईको आवाजमा सोझेको गीत स्वीकार्नु होला है त।

हजुर ध्यानभारम बोलको यो रमाइलो गीत अभिमास कार्यक्रममा स्थान दिइसकेको छु. यहाँहरूलाई मन पर्यो होला है यस्तै आधुनिक गीत संगीतको साथमा आज हामी गाउँ खाने कथाको साथमा पनि तपाईँहरूमा जोडिरहेका छौँ. 0625 14 2000 बाटो भएर भने सहभागिता जनाउन सक्नुहुन्छ. कोही साथी हुनुहुन्छ है भने लाइनमा. हेलो नमस्ते हजुर. हेलो नमस्ते. हाम्रो उपासनाजी हुनुहुन्छ हो कार्यक्रममा. धेरै धेरै स्वागत छ है उपासनाजीलाई. अनि आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन हाम्रो उपासनाजीले? बाहिर हुनुहुन्छ है. नभए आज चाहिँ हामी एकदमै रमाइलो रमाइलो गीत सङ्गीत सँगसँगै गाउँ खाने कथा भने अब एकजना साथीसँग मात्र खेल्न सफल भएका छौँ. अनि यहाँ चाहिँ दोस्रो सहभागी साथी पनि हुनुहुन्छ. नमस्ते हाम्रो उपासनाजी हुनुहुन्छ हो. कार्यक्रममा धेरै धेरै स्वागत छ है उपासनाजीलाई.

0: यो भन्दा अगाडि चाहिँ हाम्रो रोशिकाजी आउनु भएको थियो है, अनि अहिले चाहिँ तपाईँ हुनुहुन्छ, अनि अब अरू साथीहरूलाई पनि हामी सहभागी गराउन बाँकी नै छ। सो सात नम्बरको मात्र गाउँ खाने कथा चाहिँ गएको छ, एकदेखि दससम्म चाहिँ सबै हाम्रो उपासनाजीको लागि छ। कति नम्बरको राखिदिने होला? पाँच मात्र भए पुग्छ। ल, फाइभ नम्बर, लकी नम्बर फाइभ नम्बरको चाहिँ म तपाईँको लागि गाउँ खाने कथा राख्दैछु, ध्यान दिएर सुन्नु होला है। अब तपाईँकोतिर चाहिँ हाम्रो आवाज कस्तो सुनिएको छ? तपाईँको आवाज पनि ठिकै सुनिएको छ, अघि साथीहरूले चाहिँ आवाज कम आएको छ भनेर भन्नुभएको थियो। सो अब भने म तपाईँको लागि गाउँ खाने कथा राखिहाल्छु है त। माथि उड्न सक्छु म त, बग्न पनि सक्छु, बग्दा बग्दै टक्क अडी जम्न पनि सक्छु, के होला त? फेरि पनि एकचोटि राख्छ है। माथि उड्न सक्छु म त, बग्न पनि सक्छु, बग्दा बग्दै टक्क अडी जम्न पनि सक्छु, के होला? जाने दिनुहोस् सस्कनाउन, जाने दिनुहोस् हाम्रो उपासनाजीको प्यारो प्यारो स्वरलाईको ठाउँ। समय चाहिँ म सुरु गरे है त। के भन्नुहुन्छ अरे? हिउँ भन्नुहुन्छ? ल, हिउँ भन्नुभएको छ। अब तपाईँको जवाफलाई चाहिँ अब कसरी हिँड दिने होला त? थोरै भन्दा फेरि अब जम्छ पनि, अब तपाईँ यो गाउँ खाने कथा जस्तै नै छ कि, त्यो टक्क जम्न पनि सक्छ, बग्न पनि सक्छ, उड्न पनि सक्छ अरे के। अब नभए पनि हुँदैन भनौ न, गर्मीको समयमा पनि एकदमै चाहिन्छ है। ल, समय चाहिँ बिस्तारै सकियो भन्दा पनि हुन्छ। अब अन्तिम एउटा चाहिँ ल, कुन चाहिँमा लग गर्ने होला? हिउँ हावा भन्नुभएको छ,
1: हजुर।
0: ल, हावा चाहिँ भन्नुहुन्छ है त। ल, ठिकै छ। अब अन्तिम चोटि समय चाहिँ सकियो, एउटामा चाहिँ लक गरिदिन्छु। ल, हिउँ भन्नुहुन्छ कि हावा भन्नुहुन्छ? ल, अहिले चाहिँ चुज गर्न चाहिँ दिएँ है। हिउँ भन्नुभएको छ है, भन्दै हुनुहुन्थ्यो, तर कता हराउनु भयो है हाम्रो उपासनाजी? सुन्दै हुनुहुन्छ भने आउन सक्नुहुन्छ है। उहाँको लागि यो जवाफ चाहिँ पेन्डिङमा नै हामी एकछिन चाहिँ राखौँ है। उहाँले सहभागिता जनाउनु भयो भने हामी उहाँलाई चाहिँ दिन्छौँ यो गाउँ खाने कथा। सुन्दै हुनुहुन्छ भने 0965424200 बाटो भएर उपासनाजी सहभागिता चाहिँ जनाउनु होला। फेरि पनि साथीलाई पनि हामी सहभागी गराउन सकिँदैन किनकि विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ। सो हामी अहिलेको लागि भने छोटो मिठो विश्राममा जान्छौँ। कार्यक्रमको पहिलो व्यावसायिक विश्राम पश्चात साथीहरूलाई चाहिँ सहभागी गराउँछौँ। यहाँहरू भने कतै नजानुहोला, हामीसँगै रहनुहोला अनि सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम।
2: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
3: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
4: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
3: दीक्षा ब्युटी पार्लर रे?
4: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
3: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
4: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
3: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
4: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
3: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
4: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
3: ए हा, थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
4: सुन्दरता देखाउने होइन।

0: नमस्कार आउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र सुक्ला गण्डकी नगरपालिका दुई कोत्रे तनहु प्रोपाइटर निशा लामा सम्पर्क 97090 34335
1: पसल सरेको सूचना सुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460076
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
2: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 रोड फोन 061-590-162-590-163।
6: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
7: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
8: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
8: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560 33398 र 98465010950।
6: ए सबिना, यसको हतारमा कता हो?
10: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
6: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भए
11: भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
12: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
13: हार्दिक शुभकामना। इस्लाम धर्म का प्रवर्तक एवं संस्थापक पैगम्बर हजरत मोहम्मद को 1501 जन्मोत्सव एवं मोहम्मद जयंती को सुखद अवसर में देश तथा विदेश में रहन्भएका समस्त इस्लाम धर्मावलम्बी सहित सम्पूर्ण नेपाली आमा बुवा दाजुभाई तथा दिदी बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं। धार्मिक विविधताका बीच सामूहिक एकता कायम राखौं, आपसी सम्मानलाई प्रवर्धन गरौं। अध्यक्ष मोहम्मद हुसैन मिया एवं नेपाल मुस्लिम सेवा समिति शुक्ला गण्डकी 5 गोलछिना परिवार।
14: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
15: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
14: उपचार सेवाहरू:
15: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
14: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
15: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
14: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
15: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
14: पाठेघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
15: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778852779582780।
16: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
17: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
16: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस शोरूम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
17: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
16: प्रोपाइटर ठान प्रकाश नेउपाने 9556033878, प्रशान्त नेउपाने 9460026925।
17: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
16: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
17: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
18: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
16: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9560557731, 9060657731।
19: This is Radio Dhor Barahi, 103.8 MHz.
20: Station 1, Studio Talchit.
21: Aile, Vienna ko 11 bajyo.
0: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर कर प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165 95301।
21: हजुर कार्यक्रम पहिलो आएको छ भने 12 बजेको टाइम छ प्रोग्राम रहेको आज भने श्रोता साथीसँगको रमाइलो कुरा कहानी मिठो गीत सँगै सँगसँगै गाउँ खाने कथाको साथमा चाहिँ रहिरहेका छौँ। रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने अन्तिमसम्म पनि सुनेर साथ दिनुहुनेछ भन्ने आशा अपेक्षा त सधैँ छ। र कोही साथी हुनुहुन्छ लाइनमा? हेलो नमस्ते हजुर। दर्शन हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो जित बहादुरजीलाई।
22: धन्यवाद।
21: अनि के छ तपाईँको स्वास्थ्य अवस्था कस्तो छ सुनाइदिनुहोस् न त।
22: मेरो उस्तै हो, अब अलिअलि फरक पर्ला जस्तो हुन्छ, फेरि चाहिँ उस्तै ज्वरोले च्यातिहाल्छ।
21: ठिकै छ, अब समय चाहिँ लाग्छ, अब निको हुनको लागि चाहिँ समय लागेको हुनसक्छ है जित बहादुरजी। विशेष त स्वास्थ्यको ख्याल पनि राख्नु होला। अनि के छ, अब केही सन्देशहरू राख्नुपर्ने छ कि छैन आज?
22: सन्देश के राख्ने र हजुर, अब चलिरहेको छ, बसेर नि भएन।
21: ल ठिकै छ, हजुर हजुर, सकेको चाहिँ गर्नु पर्थ्यो। अनि रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन हाम्रो जित बहादुरजीले?
22: हजुर हजुर सुनेको छु। अब आज 10 को राखिदिनु,
21: आज 10 नम्बरको राखिदिँदा कस्तो हुँदो रहेछ त, म अब विचार गराइदिइहाल्छु है त हाम्रो जित बहादुरजीलाई।
22: तपाईँलाई गाउँ दिएरै जाने
21: हो? ल ठिकै छ, अब गाउँ दिने हो भने हामी त यसै पनि खुसी छौँ है। अहिलेको लागि भने म तपाईँको लागि 10 नम्बरको गाउँ खाने कथा कस्तो रहेछ त म राखिदिइहाल्छु, ध्यान दिएर सुन्नुहोला। दाँत मेरो अनगिन्ती कपालको साथी, कपालमै डुल्ने गर्छु गर्दै तल माथि के होला त। फेरि पनि एकचोटि सुन्नुहोस् है। दाँत मेरो अनगिन्ती कपालको साथी, कपालमै डुल्ने गर्छु गर्दै तल माथि के होला। यसको जवाफ अब जानेदेखि चाहिँ अब दिनुहोस् यसको जवाफ, नजानेदेखि चाहिँ अब तपाईँको लानु के भन्नुभयो अरे? जुम्रा भन्नुहुन्छ। ल जुम्रा होला कि नहोला त, समय तन्नै छ है, फेरबदल गर्ने भए पनि अब म यो होइन अर्को भन्छु भन्न नि पाउनुहुन्छ। हजुर दाँत मेरो अनगिन्ती धेरै दाँत पनि हुन्छ अरे, अनि कपालकै साथी हो अरे, अनि तलमाथि गर्दै डुल्छ अरे के, यही नै हो जस्तो लाग्यो है। ल ठिकै छ, समय पनि अब ट्याक्कै सकियो, तपाईँले भन्नुभएको जवाफ अब जुम्रा चाहिँ होला कि नहोला म चाहिँ गर्दैछु, ध्यान दिएर सुन्नुहोस् है।
23: तपाईँको जवाफ मिलेन।
21: ल तपाईँको जवाफ चाहिँ मिलेन अरे, पहिला हामीलाई लामी सोरा दिनु पर्यो नि त। धेरै धेरै धन्यवाद, लामेश्वरा चाहिँ आज हाम्रो भयो, अर्को हप्ता चाहिँ तपाईँ ठिक हुनु भएपछि मात्रै हामी चाहिँ तपाईँको गाउँ फर्काउँछौँ है। गाउँ लिनकै लागि भए पनि हाम्रो जित बहादुरजी चाहिँ अब छिटो भन्दा छिटो निको पनि हुनु होला, अनि हामीलाई पनि सुन्दै गर्नु होला, अति नपति नजान्ने गति चाहिँ क्या होला त नि। त्यसो भए क्या हो क्या हो, यसको सही जवाफ चाहिँ काइयो हो के, कपाल कर्ने काइयो। दाँत मेरो अनगिन्ती कपालको साथी अरे, तल माथि गर्दै धुल्छ नि, माथिबाट सर्लक्क तल गर्नु पर्यो। ठिक ठिक है नि त। ल ठिकै छ, अब गाउँ लिइरहेका छौँ, केही सिनमा चाहिँ राई माइलाले गाउँ छोड्यो रे भनेर चाहिँ एउटा मिठो गाउँको गीत पनि सुन्दैछौ, सुन्दै गर्नु होला अहिले भने छुटिनुपर्छ है। नमस्कार, उहाँ हुनुहुन्थ्यो जित बहादुर थापाजी, लामेश्वरादेखि हाम्रो नियमित श्रोता साथी पनि हुनुहुन्छ, अनि पछिल्लो समय अब स्वास्थ्य अवस्था चाहिँ अलिकति गाह्रो भएको छ भन्दै हुनुहुन्छ है। विशेष त साथीहरूले पनि आफ्नो स्वास्थ्यको ख्याल चाहिँ राख्नु होला भन्दै अहिले भने फेरि पनि साथी हुनुहुन्छ, सहभागी गराइहाल्छु। हेलो नमस्ते हजुर। नमस्कार ओहो भन्नै पर्ने रहेछ कि किन होला यदि धेरै दिन पछि स्वागत गर है त हाम्रो चन्द्रजीलाई किन होला कता व्यस्त हुनुहुन्थ्यो हाम्रो चन्द्रजी हजुर हजुर अनि के छ तपाईँ पछिल्लो समयको नयाँ नौला हालखबर सुनाइदिनु संसारमै हुनुहुन्छ पुरानै हो है एकदमै आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला अनि मान्द्रेतिरको पछिल्लो समयको हालखबर के कस्तो छ त नि चन्द्रजी पहिलाको जस्तै नै छ है अनि हामीलाई चाहिँ चन्द्रजीले कतिको सुन्ने गर्नुहुन्थ्यो यो बीचको समयमा कुराकानी नभएको समयमा हजुर मोबाइल चाहिँ नभए पनि रेडियो मार्फत चाहिँ हामीसँग जोडिनुहुन्छ है धेरै पछि कुराकानी गर्न पायो हाम्रो चन्द्रजीसँग एकदमै खुसी लाग्यो आगामी दिनहरूमा पनि सम्झँदै गर्नुहोला है अनि केही छ अब धेरै दिनपछि सहभागी भइरहँदा साथीहरूलाई चाहिँ सुनाउनु पर्ने केही सन्देश दिनुपर्ने केही छ कि छैन ल यहाँलाई पनि आउँदै गरेको तिजको अहिलेबाट अग्रिम शुभकामना छ है ल यो कुराकानी सँगसँगै तपाईँ चौथो सहभागी साथी पनि हुनुहुन्छ पाँच सात र दस नम्बर गइसक्यो बाँकी कतिको राख्ने होला तीन नम्बरको गाउँ खाने कथा म तपाईँको लागि राखिहाल्छु ध्यान दिएर सुन्नुहोला एक खुट्टे दाईको काँध चढ्ने काम उदाउँदैन कहिले खाइ पनि घाम के होला फेरि पनि सुन्नुहोस् है एक खुट्टे दाईको काँध हुन्छ नि काँध त यहाँ ठ्याक्क हुन्छ अरे कि एक खुट्टे दाईको काँध चढ्ने काम उदाउँदैन कहिले तर पनि घाम पानी खान्छ अरे कि खाइ पानी घाम के होला जाने दिनुहोस् उसको नाउ न जाने दिनुहोस् तपाईँको प्यारो प्यारो गाउँ अब घाम पानी भनेको छ घाम पानीको बेलामा एकदमै चाहिन्छ पनि है छाता भन्नुहुन्छ ल समय अझै ठ्याक्कै आधा छ यसमै लग गरौँ कि अब फेरबदल गर्न पनि पाउनुहुन्छ है त हजुर ल मिले मिल्ला नमिले चाहिँ अब मान्द्रे लिन हामी पनि रेडी नै छौँ के तर यता सोधौँ तपाईँको जवाफ चाहिँ के भन्छ है त कम्प्युटरले अब छाता होला कि नहोला धेरै धेरै बधाई छ हाम्रो चन्द्रजीलाई यसको सही जवाफ चाहिँ छाता नै रहेछ अन्तिमसम्म पनि हामीलाई सुन्दै गर्नु होला अहिले भने एउटा मिठो गीत सुन्दैछौँ रेडियो प्रोग्राम सुन्दै गर्नु होला है त नमस्ते धेरै दिनपछि कुराकानी गर्न पाइयो है हाम्रो चन्द्रजी हुनुहुन्छ यसरी नै अब साथीहरू जोडिन पाइराख्नु भएको छैन होला काम कार्यको व्यस्तता पनि छ होला अब काम कार्यको व्यस्तता आफ्नो ठाउँमा छ सुनेर भने साथ दिनुहुनेछ भन्ने आशा अपेक्षा त हामीलाई सधैँ छ रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने अबको बाह्र बजेको समयसम्म सुन्न सक्नुहुन्छ र कोही साथीहरू भने भर्खरै रेडियो ट्युन अन गरेर हामीसँग जोडिँदै हुनुहुन्छ भने हामी आज शनिबारको एपिसोडमा रहेर चाहिँ गाउँ खाने कथा खेलिरहेका छौँ यहाँहरू सुन्दै हुनुहुन्छ प्रोग्राम कलिङ टाइम रेडियो ढोर बाराही 103.5 आत्मेगहर सन्तर मनका आवाज अहिले भने कोही साथी हुनुहुन्छ है त लाइनमा हेलो नमस्ते हजुर हेलो
1: हजुर नमस्कार
21: नमस्कार कहाँदेखि कसको नमस्कार सुन्दैछु होला
1: हजुर म चितवनबाट सूर्य मिचार बोल्दैछु
21: चितवनदेखि यहाँको शुभ नाम फेरि पनि भनिदिनुहोस् न सूर्य मिजाजीसँग त योभन्दा अगाडि पनि हाम्रो कुराकानी भएको छ है गएको हप्ता चाहिँ भएको थियो अनि के छ सूर्यजीको नयाँ नौलो पछिल्लो समयको हालखबर सुनाइदिनुहोस् न त ठिकै छ राम्रै छ भन्नुपर्छ है अनि रेडियो प्रोग्राम कतिको सुन्ने गर्नुहुन्छ सुन्न पाउनुहुन्छ कि हुँदैन चितवनतिर हाम्रो सूर्यजीले हाम्रो पात्र मार्फत चाहिँ सुन्न सकिन्छ है ल ठिकै छ अनि आज अब धेरै साथीहरूले चाहिँ आफ्नो गाउँठाउँ हामीलाई छोड्नु भएको छ हाम्रो सूर्यजीले चाहिँ अब सकेसम्म मिलाउने प्रयास पनि गर्नुहोला है तपाईँ पाँचौ सहभागी साथी हुनुहुन्छ लक्की नम्बर हामीसँग 1, 2, 4, 6, 8 र 9 छ कतिको राखिदिने होला
1: चार
21: नम्बरको एउटा रमाइलो छ यो गाउँ खाने कथा भने यहाँले चाहिँ ध्यान दिएर सुन्नुपर्ने हुन्छ है बुझेन भने चाहिँ फेरि पनि राखिदिनु भन्नु होला अहिलेको लागि भने म तपाईँको लागि गाउँ खाने कथा राख्दैछु चार अक्षरी नाम यसको खोल ओढी हिँड्छ, धेरै खाए दाँत बिग्रिन्छ, सबलाई दुःख दिन्छ, के होला त? फेरि पनि एकचोटि राख्छु है, चार अक्षरी नाम यसको खोल ओढी हिँड्छ, धेरै खाए दाँत बिग्रिन्छ, सबलाई दुःख दिन्छ, के होला? जाने दिनुहोस् उसको नाउ, नजाने दिनुहोस् हाम्रो सूर्यजीको प्यारो प्यारो गाउँ भन्दै थिए, यताबाट चक्लेट भन्नुभएको छ। अब के गरौँ, यसमै लक गरौँ कि समय तन्नै छ है? मैले भर्खरै सुरु गरेको हो, यसैमा लक गरौँ त? ल ठिकै छ, यसैमा लक गरौँ भन्नुभएको छ, म तपाईँको जवाब के भयो त चेक गर्दैछु है त। के भयो होला त जवाब? कंग्रेचुलेसन, धेरै धेरै बधाई छ हाम्रो सूर्यजीलाई। रेडियो प्रोग्राम भने अन्तिमसम्म सुन्दै गर्नु होला, अहिले भने छुट्टिनु पर्छ है। नमस्कार सूर्य मिचाजी हुनुहुन्छ चितवनदेखि, र साथीलाई भने अब केही क्षण पछि सहभागी गराउनु पर्छ जस्तो लागिरहेको छ, किनकि हामी विश्रामतर्फ जानुपर्ने बेला भइसकेको छ। र अघिबाट एउटा गीत सुन्छौ भनिरहेको थियौँ है, काली प्रसाद बास्कोटाको चाहिँ म्युजिकले भरिएको आवाज भनिरहेको छ सुनिता थेगिमको राईमाइलाले गाउँ छोड्यो रे। यो गीत सँगसँगै विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ नै, हामी सँगै रहनु होला है त।
2: आलुको ठाउँमा तँलाई नै रोपिदिनु पर्ला, मैले सक्दिनँ गर्दिनँ भन्दा त होइन बचाउन दिने।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: कहाँ जाने?
2: सिद्धे मयम चिसा पानी बाटा काठमांडू काठमांडू बाटा
1: मयम चिसा पानी अनि बीच में नजारने?
2: अब तो हर एक दिन बियाना 8 बजे काठमांडू बस पार को लोच्सी मॉल बाटा मयम चिसा पानी र एता बाटा बियाना 8 बजे काठमांडू का लागी माइक्रो छुट्छ नि
1: ए हो र यस्तो सुविधा पनि आइसक्यो र जाम जाम
3: हजुर माइक्रो को सुविधा का लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोलफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानी का लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9225552663
1: स्टोर दुलेगौडा सृजना टोल बनकेवा चोक देखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि
3: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ
3: प्रोप्राइटर गजेन्द्र पौडेल पवन पौडेल र प्रतिभा पौडेल
1: फोन नम्बर 0564143121
3: मोबाइल 9865678634 र 9781107090
4: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
5: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासी र सुनचारी पसल खोजौला नि
4: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
6: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
7: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871716069 राजु विश्वकर्मा 9087162
8: मम्मी भोक लाग्यो खाजा खाऊ न
9: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर
8: हस मम्मी
10: मैले सुने छोरी ल जाम हिँड
9: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
11: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकी उत्पादन हाम्रो परिकार
9: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
11: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
12: यही आउँदो भदौ 6 गते पहिलो शनिबार
13: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
12: उपचार हुने रोगहरू
13: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
12: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
13: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
12: दिसा पिसाब एवं पेटको समस्या
13: तौल घटबड हुने वा थाइराइडको समस्या
12: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्स रे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ
13: दैनिक क्लिनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवा का लागि पनि हामीलाई सम्झनुहोस्।
12: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ।
13: फोन नम्बर 0564142333 र 9678861887।
14: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
10: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँसै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
14: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
10: त्यसो भए कहाँ जाने त कान्छा?
14: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
10: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
15: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
13: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
1: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9556011445 र 9556204445।
16: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो?
17: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
15: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
13: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
18: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
13: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
18: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
13: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
18: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
13: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
18: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
13: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
18: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
19: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ, कलिङ छ, यम र कोही सहभागी साथी भने लाइनमा हुनुहुन्छ है। अघिदेखि यसो ढिला नगरी साथीहरूलाई नै हामी सहभागी गराइहाल्छौ। हेलो, नमस्ते हजुर। हेलो, नमस्ते हजुर। लास्ट फ्याफुटलाई झोलले जदौ दर्शन हजुर, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो नरेन्द्रजीलाई।
20: हजुर हजुर,
19: हाम्रो आवाज चाहिँ सुन्नु भएको छैन हो? अहिले चाहिँ कस्तो सुन्नु भएको छ त नि? अहिले चाहिँ ठिकै ठिकै मात्र सुनियो कि स्याङ्जातिर पनि पुर्याउनु पर्यो क्या आवाज, सुनियो कि सुनिएन? ल, सुन्नु भयो है। अनि के छ स्याङ्जाली र स्याङ्जातिरको पछिल्लो समयको हाल खबर एकमुष्ट रूपमा सुनाइदिनुहोस् न त।
20: हजुर,
19: अलि बेसी छ हो ल अब स्याङ्जा र स्याङ्जाली दुवै बराबर ठिकठाक हुनु पर्यो कि अब स्याङ्जाली पनि एकदमै छिटो भन्दा छिटो एकदमै स्वस्थ मस्त रहनु होला अनि हजुर हजुर
20: त्यही त
19: बराबरै ठिकठाक चाहिँ होला अब हुनु पनि पर्यो किनकि अब स्वास्थ्य भन्ने कुरो एकनाशको हुँदैन कहिले काहीँ चाहिँ अब बिरामी पनि भइन्छ कहिले काहीँ अब स्वस्थ पनि रहन्छ होइन भइन्छ सो आफूले चाहिँ अलिकति ध्यान दिनु पर्यो एकदमै स्वस्थ रहनु होला अनि रेडियो प्रोग्राम सुरु हजुर हजुर त्यही त कहिले काहीँ ध्यान दिँदा दिँदै पनि हुन्छ सो अब दिनमा चाहिँ त्यस्तो नहोस् है हाम्रो नरेन्द्रजीले विशेष त स्वस्थ रहनु होला अनि रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन ए ल हाम्रो नरेन्द्रजी चाहिँ छैटौं सहभागी साथी हुनुहुन्छ यसको मतलब हामीसँग चाहिँ अझै पाँचवटा गाउँ खाने कथा त बाँकी छ एक र दुई छ आठ नौ मध्ये चाहिँ कति नम्बरको राखिदिने होला त नि ल आठै नम्बरको गाउँ खाने कथा म तपाईँको लागि राख्दैछु ध्यान दिएर सुन्नु होला है त काँडा जस्तो शरीर मेरो भित्र चाहिँ बोसो बोसो भित्र हुन्छ एउटा कालो रङको कोसो के होला त फेरि पनि एकचोटि सुन्नुहोस् है काँडा जस्तो शरीर मेरो भित्र चाहिँ बोसो बोसो भित्र हुन्छ एउटा कालो रङको ठोसो के होला जाने दिनुहोस् यसको नाउँ लप्सी होला त ल है समय चाहिँ टन्नै छ अब लप्सी नहुन पनि सक्छ है फेरबदल गर्ने भए गर्नुहोस् त्यसो भए चाहिँ गर्नु हुँदैन ल लप्सी नै हो त नहुन पनि सक्छ हुन पनि सक्छ है ल त्यसो भए अब यसमै लक गराउँ त तपाईँको आज्ञा अनुसार ल ठिकै छ अब तपाईँको आज्ञा अनुसार हामी अगाडि बढ्दै अब लप्सीको जवाफ चाहिँ सही थियो कि थिएन हामी सुन्छौँ है त हजुर हजुर हजुर हजुर लिची भन्नुहुन्छ तपाईँको पछि बचेको अलिकति समयलाई चाहिँ सदुपयोग गर्दै अब दुईटा जवाफ भन्नुभएको छ अन्तिममा एउटा चाहिँ कुन चाहिँमा लक गरौँ ल ठ्याक्कै भनिदिनुहोस् त लिची भन्नुहुन्छ ल है त अब तपाईँको जवाब के भयो हामी अब लप्सीलाई फेरबदल गरेर लिचीमा चाहिँ अब जवाब चाहिँ के भयो जाँच गर्दैछौँ है त धेरै धेरै बधाई छ हाम्रो नरेन्द्रजीलाई है काँडा भनेको चाहिँ बुझ्नु भएन त्यही त कहिले काहीँ कानले चाहिँ अर्कै अर्कै सुनिन्छ सो हामी अब दुईचोटि गाउँ खाने कथा राख्दै गर्दा आगामी दिनमा चाहिँ ट्याक्कै काँडा पनि सुन्नु होला है अब फुल पनि सुन्नु होला काँडा पनि सुन्नु होला भन्छ नि ल पछि पछि पनि सुन्दै गर्नु होला अहिलेको लागि भने धेरै धेरै बधाई सँगसँगै अब तिजको माहौल आउँदैछ कि नरेन्द्रजी एउटा एकदमै गजबको गीत छ कि तिजको रनको भन्ने गीत काली प्रसाद बासकोटाले रचना गर्नु भएको हो यो गीत हामी केही छिन सुन्छौँ मिलेसम्म अब यसो रेडियो सेट मिलाएर चाहिँ सुन्दै गर्नु होला है त ल अहिले भने छुट्टिन्छौ नरेन्द्र रिमालजी हुनुहुन्छ स्याङ्जादेखि र उहाँले पनि ट्याक्कै जवाफ मिलाएर चाहिँ गइसक्नु भएको छ बालो तपाईँको हो टेलिफोन लाइन भने खुल्ला छ र अब हामीसँग चाहिँ चारवटा गाउँ खाने कथा त बाँकी नै छ सो साथीलाई चाहिँ सहभागी गराइहाल्छु हेलो नमस्ते हजुर
21: हेलो
19: नमस्ते नमस्कार कहाँदेखि कसको आवाज सुन्दैछु होला सानो सानो
21: एकदम ठुलो बोलिरहेको
19: छु आवाज घरतीजी हुनुहुन्छ है सिन्धुलीदेखि हाम्रो आवाजी सोनसियारामै हुनुहुन्छ
21: आजको मितिसम्म बाँचेकै छ
19: आजको मितिसम्म एउटा गीत छ नि बाँचेकै छु धन्न भन्ने एउटा गीत सुन्नु भएको छैन पो क्यारे अब मिल्ने भए चाहिँ अलिकति लोक भएको जस्तो छ हामी अब रेडियो प्रोग्राम मात्र सुनाउँथ्यौँ तर सुनाउन नमिल्ने है अनि के छ आवासीको अरू अब सिन्धुलीतिरको पनि हालखबर सुनाइदिनुहोस् न त.
21: एकदम ठिक ठाक छ सिन्धुलीतिरको खबर पनि लाग्ने यस्तै क्रम जारी छ.
19: हजुर हजुर हाम्रोतिर पनि अब तपाईँले भन्नुभयो जस्तै नै अब बर्खायामको समय हो, घाम पानी जस्तो पनि छ. अब बिहान पख एकछिन पानी परेको समय चाहिँ एकदमै जाडो ल जाडो महिनै लाग्यो जस्तो छ, जाडो महिना सुरु भए जस्तो छ भन्ने हुन्छ. गर्मीमा फेरि बाफरे बाफ, यो गर्मी चाहिँ थाल्न कहाँ जाने हो जस्तो पनि हुन्छ. अन्त त अब त सरल भाषामा भन्नुपर्दा आजको मितिसम्म तपाईँले जस्तै नै हामी चाहिँ एकदमै ठिकठाक छौँ भन्नुपर्छ है आवासजी. अनि हाम्रो आवासीले रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन आज?
21: कल ट्राई गर्दैछु, बेला बेला सुन्दैछु.
19: बेला बेला कल ट्राई गर्दै यता पनि उता पनि सुन्दै हुनुहुन्छ हो? ल ठिकै छ, कुराकानी गरिराख्दा हाम्रो आवासजीको लागि चाहिँ अब चारवटा गाउँ खाने कथा बाँकी छ. एक दुई छ र नौ नम्बरको कति नम्बरको चाहिँ राखिदिने होला? एकै नम्बरको राखिदिने होला. ल सुरुवाती नम्बरको गाउँ खाने कथा म आवासीको लागि राख्दैछु, ध्यान दिएर सुन्नुहोला. कुप्री बुढी पेट भरि दाँत देखाइ हिँड्छे, घाँस पात त्यही दाँतले चट्ट काटी खान्छे के होला? फेरि पनि सुन्नुहोस् है. कुप्री बुढी पेट भरि दाँत देखाइ हिँड्छे, घाँस पात त्यही दाँतले चट्ट काटी खान्छे के होला? जाने दिनुहोस् यसको नाउ हुनु जाने दिनुहोस् हाम्रो आवासीको प्यारो प्यारो सिन्धुलीको ठाउँ. अब समय चाहिँ सुरु भयो है त. के भन्नुभयो रे? कसिया भन्नुभएको? यो कसिया भन्ने शब्द त मैले पहिलोचोटि सुने जस्तो लाग्यो नि आवासजी, केलाई होला कसिया भन्ने चाहिँ? हजुर हजुर, घाँस काट्ने कुराको नामलाई चाहिँ तपाईँकोतिर कसिया भन्ने गर्नुहुन्छ? साँच्चीकै कसिया नै भन्नुहुन्छ कि के हो? मलाई पो कन्फ्युजमा पारिदिनु भयो त, समय पनि ट्याक्कै सकियो है. आवासीले चाहिँ आज हामीलाई नयाँ शब्द सिकाउनु भयो कि कसिया भनेको चाहिँ के होइन. त्यसको अब हुन्छ नि रूप बनोट ठ्याक्कै कस्तो छ भन्न सक्नुहुन्छ?
21: कस्तो हुन्छ भने त्यसको दारा हुन्छ क्या, दाँत हुन्छ अन्त घाँस काट्छ क्या त्यसले.
19: ल अब कसिया भन्नुभएको छ पक्कै पनि. अब यसको सही जवाब चाहिँ अब मैले चेक नगराइकन भने होइन, यसको सही जवाब चाहिँ अब तपाईँको भाषामा चाहिँ कसिया नै थियो है. अनि हाम्रो आवासीलाई चाहिँ धेरै बधाई, धेरै बधाई पनि छ. अनि हाम्रोतिर चाहिँ कसिया भन्दा पनि अब दाँतको दारा छैन भने चाहिँ हँसिया भनिन्छ होइन. अनि यदि त्यो हँसियामा चाहिँ यदि दाँतको दारा छ भने हामीले चाहिँ करौती भनेर भन्छ कि करौती. सो
21: फरक फरक.
19: ल यहाँलाई धेरै धेरै बधाई पनि छ है. अनि नयाँ शब्द सिकाइदिनु भएकोमा यहाँलाई फेरि पनि धेरै धेरै धन्यवाद पनि छ भन्दै आवासी अहिले भने यो रमाइलो कुराकानी सँगसँगै हामी छुटिनुपर्छ है त. उहाँ हुनुहुन्थ्यो आवास घरतीजी. सिन्धुली भनेपछि अब सिन्धुली र यहाँको भाषामा चाहिँ कति धेरै फरक है. अब साथीहरूले पनि अब यसको ठ्याक्कै जवाब ठ्याक्कै अब नाम चाहिँ के थियो यहाँले पनि भन्न चाहिँ सक्नुहुन्छ. यसको सही जवाब चाहिँ अब कुप्री बुढी पेट भरि दाँत देखाइ हिँड्छे, अब घाँस पात त्यही दाँतले चट्ट काटी खान्छे भन्दाखेरि यसको सही जवाब अब काट्ने कुरा त्यसमा पनि अब कुप्रो परेको दाँत भएको हामीले चाहिँ अब करती अब कसैले चाहिँ अब रेट्ने भएको भएर रेती पनि भन्नुहुन्छ होला. तर उहाँले चाहिँ एकदमै गजबको नाम चाहिँ सुनाइदिनु भयो कसिया भनेर है. यो रमाइलो कुराकानी सँगसँगै साथीलाई चाहिँ अब केही छिन पश्चात हामी सहभागी गराउनु पर्ने हुन्छ किनकि फेरि पनि विश्राममा जानु बेला भइसकेको छ. अहिलेको लागि भने अग्रिम शुभकामना सँगसँगै तिजको रनको यो गीत एकदमै मन पनि पर्छ है. यहाँलाई चाहिँ अब कस्तो लाग्छ यहाँले पनि सुनेर चाहिँ साथ दिन सक्नुहुन्छ. दर्शना सँगसँगै गङ्गा सोनम मरिनल मानन्दर अनि पिटु गहतराज लगायतको आवाजमा सजिएको मिठो गीत रहेको छ. कालीप्रसादको रचना, कालीप्रसाद बास्कोटाको चाहिँ रचना अनि सँगसँगै म्युजिकमा सजिएको यो सुमधुर गीत हो. अहिलेको लागि हामी सुन्दैछौ, सिकार्नु होला है त.

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: हार्दिक निमन्त्रणा यस कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन यही भदौ 14 गते आइतबार आयोजना गरिएको हुँदा सो सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। समय बिहान 10:30 बजे, स्थान राधा कृष्ण मन्दिर शुक्ला गण्डकी 4 पुलचोक तनहुँ। अनुरोध कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचोक तनहुँ।
2: सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा बीपी चोकमा यही भदौ 6 गते शनिबार
3: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी पोखराका हाड जोड्ने तथा नशा रोग विशेषज्ञ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
3: दैनिक उपलब्ध सेवा तर्फ
2: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा
3: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
4: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0 65 414 377 मोबाइल 98 560 44 343।
5: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
6: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
5: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98 560 32 475 र 98 011 32 475।
7: ल किन हो आन्दी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
8: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
7: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेरको चिन्ता लिनु भएको छ यो दिदीले।
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
7: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
3: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 98 560 66 136 र 98 151 66 136।
3: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढ़ी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची यूरिया प्रति केजी रू 22 देखि 23 सम्म, डीएपी रू 49 देखि 50 सम्म र पोटास रू 38 देखि रू 39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्लागण्डकी नगरपालिका तनहुँ।
9: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 98063613195 र 98467153368।
0: This is Radio Dhorbarahi 103.8 MHz।

0: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। र प्रोग्राम कलिङ टाइममा रहेर हामी गाउँ खाने कथा खेलिरहेका छौँ भने अझै तीनजना साथीलाई चाहिँ हामीले सहभागी गराउन चाहिँ सक्छौँ है। सो साथीलाई चाहिँ स्वागत गरिहालौँ। हेलो, नमस्ते हजुर। हेलो
1: हेलो, नमस्कार म्याम।
0: नमस्कार, कहाँदेखि कसको आवाज सुन्दैछु होला?
1: म धर्मेन्द्र हो नि, रूपन्देही।
0: रूपन्देहीबाट हाम्रो धर्मेन्द्रजी सन्चै आरामै हुनुहुन्छ?
1: एकदम सन्चै आरामै अनि हजुरलाई
0: एकदमै मलाई पनि सन्चै आरामै छ भन्नुपर्छ है। धर्मेन्द्रजीले आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन?
1: सुन्दैछु।
0: अनि आजको एपिसोड कस्तो लागिरहेको छ त नि हाम्रो?
1: एकदम राम्रो। अघि त पर्छ सजिलो सजिलो पर्यो मेरो लागि। के हो
0: त्यही त, अब सजिलो पर्दा पनि साथीहरूले चाहिँ अलिकति समय लाउनु भएको छ अनि फेरि गाउँ चाहिँ छोड्नु भएको छ। अब हेरौँ है धर्मेन्द्रजी, समय धेरै छैन, सो कुराकानी सँगसँगै हामी अगाडि
1: बढिहाल्छ।
0: नौ नम्बरको गाउँ खाने कथा तपाईँको लागि राखिहाल्छ है त। जाडोमा प्यारो, गर्मीमा घाँडो, निकै टाढा सबैको बस्ने नाम भन्यो। ए भगवान्, किन होला नि मैले गाउँ खाने कथा सकेको पनि थिएन है। ल ठिकै छ, जाडोमा प्यारो, गर्मीमा घाँडो, निकै टाढा बस्नेको नाम भन्देऊ न। चाँडो भन्दै थिए त्यही भएर यति चाँडो
1: भनेको।
0: ए चाँडो भनेको भएर चाहिँ यति चाँडो भनिदिनु भएको कि मैले गाउँ खाने कथा नसक्दै भन्नुभएको। अगाडि
1: बढिहाल्छ।
0: नौ नम्बरको गाउँ खाने कथा तपाईँको लागि राखिहाल्छ है त। जाडोमा प्यारो, गर्मीमा घाँडो, निकै टाढा सबैको बस्ने।

0: भइहाल ऊ त
1: हुन्छ हुन्छ एकदम 100%
0: अब चाँडोको पनि चाँडो भन्नुभएको छ सूर्य भनेर है
1: हजुर हजुर
0: धेरै धेरै बधाई छ धर्मेन्द्रजी कुराकानी धेरै गर्न मन थियो तर साथीलाई सहभागी गराउनु बाँकी नै छ है पानी बिहानको समयमा चाहिँ गैरादीदेखि यति धेरै भन्छ नि धेरै नै पानी परेको थियो झरिहाल्ला जस्तो थियो तर अहिले चाहिँ घाम लागेको छ है
1: हाम्रो त बिहान हल्का पानी पर्यो यता पानी परेको छैन तपाईँहरूबाट भए छैन उता पहाडदेखि त्यही भएर परेको
0: छ आज गाउँ खाने कथाको भार चाहिँ हामीले हाम्रो ठाउँतिरको पानी पठाइदिन्छौँ है त नमस्कार उहाँ हुनुहुन्थ्यो धर्मेन्द्रजी सही जवाफ भन्दैन चाँडो भनेको यति चाँडो भनिदिनु भएछ कि है सो यसरी नै अब दुईजना साथीलाई चाहिँ हामी लिन्छौँ है हेलो नमस्ते हजुर हेलो
2: नमस्ते
0: कहाँदेखि कसको आवाज सुन्दैछु होला यहाँको शुभ नाम चिन्न गाह्रो भयो नि त फेरि भनिदिनुहोस् न हेलो यहाँको शुभ नाम के भन्नुभयो अरे रोजन मिजार कहाँदेखि हुनुहुन्छ चितवनदेखि भनेपछि हाम्रो सूर्य मिजारजीलाई चाहिँ हाम्रो रोजन मिजारजीले के भन्नुहुन्छ बाबा भन्नुहुन्छ ल अनि रोजनजी रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन त यहाँले ल सुन्दै हुनुहुन्छ अब हामीसँग दुईवटा गाउँ खाने कथा बाँकी छ दुई र छ नम्बर मध्ये एक एउटा रोज दिनुहोस् न त दुई र छमा कति भन्नुभयो अरे ल छ नम्बरको गाउँ खाने कथा म राख्छु ध्यान दिएर सुन्नुहोस् है त वारी भर्याङ पारी भर्याङ बीचमा सबै लुते करङ हामी सबै पारी तरम के होला त सुन्नुभयो रोजनजी गाउँ खाने कथा के भन्नुभयो अरे झलुङ्गे पुल भन्नुभएको ल अब पुल झलुङ्गे पुल भन्नुभएको छ यसमै लक गरौँ त समय छ है ल अब तपाईँको जवाफ चेक गरिहाल्छ है त धेरै धेरै बधाई छ हाम्रो रोजनजीलाई पनि रेडियो प्रोग्राम सुन्दै गर्नु होला अहिले भने छुट्टिनुपर्छ है छुट्टिन्छौ सानो मान्छे हुनुहुन्छ जस्तो लागेको थियो है उहाँले पनि कति छिटो छिटो किन आज साथीहरूले यति छिटो छिटो जवाफ दिनुभएको जस्तो पनि लागिरहेको छ अब अन्तिम सहभागी साथीलाई चाहिँ हामी सहभागी गराउन सक्छौ हेलो नमस्ते हजुर हेलो कहाँदेखि कसको आवाज सुन्दैछु हाम्रो जेनिसाजी हुनुहुन्छ मिलन टोलदेखि होइन त अनि जेनिसाजीसँग धेरै कुराकानी गर्न मन थियो तर समयको अन्तमा छौँ है यसो गाउँ खाने कथा सुन्नु भएको छ कि छैन त्यति भनिदिनुहोस् त ए ल अन्तिम सहभागी साथी पनि हुनुहुन्छ है अन्तिम नम्बरसँग चाहिँ हामीसँग गाउँ खाने कथा खेल्नु पर्ने हुन्छ त्यो भन्दा अगाडि चाहिँ जेनिसाजी सन्च्यारामा हुनुहुन्छ त म पनि एकदमै सन्चै यारामी ठिकठाक छु भन्नुपर्छ ल अब भने जेनिसाजीको लागि चाहिँ दुई नम्बरको गाउँ खाने कथा बचेको छ म राखिहाल्छु है त आफू भने सानो पुच्छर भने लामो के होला फेरि पनि सुन्नुहोस् है आफू भने सानो अरे पुच्छर भने लामो के होला जानिदिनुहोस् त्यसको नाम हुनु जानिदिनुहोस् तपाईँको प्यारो प्यारो गाउँ यो चाहिँ केसँग सम्बन्धित भन्दा अब यो निर्जीव वस्तु नै हो चल्न चाहिँ सकिँदैन है अब बेसरी भन्नुपर्दा चाहिँ यो लुगा कपडा भन्छ नि अब त्यसको लागि चाहिँ प्रयोग गरिन्छ जोड्नको लागि अब त्यहाँभन्दा धेरै चाहिँ भन्न सकिनँ है सेरो धागो भन्नुहुन्छ ल समय पनि ट्याक्कै सकियो मैले यसमा नै लक गर्नुपर्ने हुन्छ है म चेक गरिहाल्छु है त तपाईँको जवाफ के भयो धेरै धेरै बधाई छ जेनिसाजीलाई पनि रेडियो

प्रोग्राम सुन्दै गर्नु होला अहिले भने छुटिनु पर्छ है। ओके नमस्ते। उहाँ हुनुहुन्थ्यो जेनिसा थापाजी मिलनटोलदेखि, चितवनदेखि अघि सहभागिता जनाउनु भएको थियो रोजन मिचारजीले, रूपनदेखि हुनुहुन्थ्यो धर्मेन्द्रजी, सिन्धुलीबाट हामीलाई आवास घरतीजीले सम्झाउनु भएको थियो भने, स्याङ्जादेखि हुनुहुन्थ्यो नरेन्द्र रिमालजी, सूर्य मिचारजी हुनुहुन्थ्यो चितवनदेखि, अनि त्यस्तै गरी मान्देरदेखि हुनुहुन्थ्यो चन्द्रजी, लामेश्वरादेखि हुनुहुन्थ्यो जित बहादुर थापाजी, उपासना घिसिङजी हुनुहुन्थ्यो सर्लाईदेखि, त्यस्तै रोसिका लम्सालजी हुनुहुन्थ्यो भीमादेखि, र सबै साथी मध्ये एकजना साथी सँगसँगै हामीसँग अरू हप्ताभरिको विजयी साथीहरू पनि हुनुहुन्छ। छजना साथी मध्ये एकजना साथीले चाहिँ लकी ड्र मार्फत पाउन सक्नुहुन्छ रिसर्च रिचार्ज, अब भने हामी लकी ड्र मार्फत विजयी गराउँदै हुन्छौँ। को हुनुहुन्छ है दाजुको साथी?

हजुर, आज भने अब जति पनि विजय साथी हुनुहुन्थ्यो र उहाँले चाहिँ छिटो छिटो जवाफ दिनु भएको थियो र छिटो जवाफ दिने साथीहरूमा चाहिँ अब तीन चारजना पर्नु भएको थियो। त्यसमा पनि मैले गाउँ खाने कथा चाहिँ अब राख्न नपाउँदै उहाँले चाहिँ अझै छिटो जवाफ दिनु भएको थियो। रूपन्देखि हुनुहुन्छ धर्मेन्द्रजी र उहाँ सँगसँगै मसँग हप्ताभरिको विजय साथी चाहिँ हुनुहुन्छ। उहाँ सँगसँगै दलमाई दिजू हुनुहुन्छ, पुलचोकदेखि किमल डाँडादेखि हुनुहुन्थ्यो बेमा गुरुङजी र दलमा थापा दिजु नै हुनुहुन्छ। अनि त्यस्तै गरी अमृतुलासनजी हुनुहुन्छ कास्कीदेखि, अनि रिता आचार्यजी हुनुहुन्छ काउँडाँडादेखि, र छजना साथी मध्ये अबको पालो भनेको चाहिँ हामी गराउँदैछौ हप्ताभरिको विजय साथी। है त हजुर, हप्ताभरिको विजय साथी सँगसँगै चाहिँ लकी ड्र नम्बर 6 चाहिँ हुनुहुन्छ आजकै विजय साथी हुनुहुन्छ धर्मेन्द्रजी रूपन्देहीबाट। यदि सुन्दै हुनुहुन्छ भने उहाँले चाहिँ आफ्नो लकी नम्बर सँगसँगै आफ्नो नम्बर भने मोबाइल नम्बर चाहिँ हाम्रो स्टुडियोको नम्बर 0 ठाउँमा एक राखेर चाहिँ 0 चाहिँ हामीलाई टिपाइदिनु होला भन्दै जाँदा जाँदै अघिबाट यहाँले सुनिराख्नु भएको गीत रहेको छ सान नानी तिमीलाई हिर्काउला लच्छीले ट्याक्क ट्याक्क भन्ने गीत बजिरहेको यसो योगी सँगसँगै बाबु बोगटीको आवाज सँगसँगै आजको एपिसोड बाचा म कार्यक्रम प्रस्तुत आउनु मलाई पनि बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
3: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484 र 98141553005।
4: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
5: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
4: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
5: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
6: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
5: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
6: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
5: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
6: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
5: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0665930369।
2: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
7: लौ के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
8: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिन, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
2: हाक्कैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
5: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
1: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोर बाराही।
0: दिस इज रेडियो ढोर बाराही 103.8 MHz.
9: स्टुडियो अहिले मध्याह्नको 12 बज्यो। टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165931।
10: काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु बुलन सँगै रविन्द्र सुवेदीको नमस्कार।
11: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
10: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
11: पछिल्ला चार महिनामा भएका विपदका 5,000 घटनामा 250 जनाको मृत्यु। बैतडीको सुनाय 8 का 7 घर पहिरोको उच्च जोखिममा।
10: बारामा बलात्कारपछि हत्या गरिएकी बालिकाको न्याय माग्दै आज पनि प्रदर्शन। घटनाले आफू स्तब्ध र गम्भीर रहेको गृहमन्त्रीको भनाई।
11: राजसपाको नीति संगठन र नेतृत्व सम्बन्धी 2 दिने कार्यशाला शुरू। प्रधानमन्त्री शाह पोखराबाट सड़क मार्ग हुँदै मुस्ताङ प्रस्थान।
10: युक्रेनको एक सपिङ मलमा भएको रूसी ड्रोन आक्रमणमा 15 जनाको मृत्यु। फन्दामा पारेर आक्रमण गरिएको अधिकारीहरूको दावी।
11: र टप N20 क्रिकेटमा नेपालले आज बंगलादेश हाई पर्फमेन्ससँग प्रतिस्पर्धा गर्ने।
12: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
13: नमस्कार।
12: अनि घरसर बेच्नु छोडेर यतातिर कता नि?
13: यो त साइड जब दाई, यो चाहिँ मेन।
12: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
13: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
12: थाहा छ, त्यसैले त यही लिन आएको।
14: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
12: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
13: मार्बल।
14: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
12: सुरक्षा घरको
13: साथ जीवनभर।
15: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
10: समाचार अब विस्तारमा। बितेका 4 महिनामा देशका विभिन्न भागमा 5,000 भन्दा बढ़ी विपदका घटना भएका तथा 3 महिनामा 250 जनाको मृत्यु भएको छ। गत वैशाख 1 गतेदेखि भदौ 5 गतेसम्म देशभर 5,014 विपदका घटना भएका छन्। ती घटनामा 250 जनाको मृत्यु भएको छ, 8 जना विपत्ता र 1,607 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदबाट उक्त अवधिमा 6,272 परिवार प्रभावित भएका छन्। यस अवधिमा सबैभन्दा बढ़ी आगलागीका 1,136 घटना भएका छन्। यसै गरी पहिरोका 1,011, सर्पदंशका 1,010, हावाहुरीका 480, चट्याङका 245, बाढ़ीका 273 र भारी वर्षाका 320 घटना भएका छन्। प्राधिकरणका अनुसार भदौ 5 गते बिहान 11 बजेसम्म अध्यावधिक भएको विवरणमा जनावरको आक्रमणबाट 272, लेक लाग्ने 59, हिमपहिरोका 2, डुंगा पल्टिने 1, वन डडेलोका 191, विस्फोटका 1, असिनाका 4 र भूकम्पका 4 घटना भएको उल्लेख छ।
11: बैतडीको सुर्नाय गाउँपालिका 8 राता पानीका बासिन्दा पहिरोले घर जोखिममा परेपछि समस्यामा परेका छन्। गत साउन 26 गते यता लगातार पहिरो जाँदा 7 घर उच्च जोखिममा परेका छन्। पानी पर्न शुरू हुने बित्तिकै छिमेकीको घरमा बास बस्न जानुपर्ने अवस्था रहेको स्थानीय मीना बोहराले बताउनुभयो। स्थानीय रामसिंह बोहरा, धनुवा बोहरा, मीना बोहरा, गम्भीर सिंह बोहरा, उदय सिंह बोहरा, चक्र बोहरा र कृष्ण बोहराको परिवार उच्च जोखिममा परेको छ। लगातार वर्षा हुँदा घर छोडेर छिमेकीको घरमा जाने गरेको स्थानीय लालबहादुर बोहराले बताउनुभयो। यहाँ 2078 पहिरो जान थालेको हो। पटक पटक पहिरोको दीर्घकालीन रोकथामको लागि सम्बन्धित निकायसँग माग गर्दै आएको भए पनि कुनै सुनवाई नभएको र अहिले पहिरोको जोखिम बढ़दै गएको स्थानीयको गुनासो छ। बल्ल हिजो बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अरियालको नेतृत्वमा पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन भएको छ। सो क्षेत्रको निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी अरियालले प्रभावित परिवारलाई अर्को स्थानमा स्थानान्तरणको आवश्यकता रहेको पाइएको बताउनुभयो। बस्ती स्थानान्तरणको लागि टेन्ट तथा त्रिपाल लगायतका सामग्री लगायत जोहो गर्नुपर्ने भएकोले यसको लागि सरकारवाला निकायसँग समन्वय भइरहेको उहाँले बताउनु भएको छ।
10: बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी 3 वर्षीय बालिका गरिमा चौधरीको न्यायको माग गर्दै आज पनि काठमाडौँमा प्रदर्शन भइरहेको छ। काठमाडौँको माइतीघर मण्डलामा मृतकका आफन्तसहित महिला अधिकारवादीले प्रदर्शन गरिरहेका हुन्। गरिमालाई न्याय दिए दोषीलाई मृत्युदण्ड दिने कानून बनाऊ भन्दै उनीहरूले प्रदर्शन गरिरहेका छन्। हिजो पनि काठमाडौँ सहित देशका विभिन्न शहरमा प्रदर्शन भएको थियो। यो घटनाप्रति नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गम्भीर दुःख र आक्रोश व्यक्त गर्नुभएको छ। प्रचण्डले गरिमाको हृदय विदारक घटनाले आफूहरूलाई स्तब्ध र आक्रोशित बनाएको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। गरिमाका लागि न्याय माग्दै काठमाडौँको माइतीघर मण्डलसहित देशका विभिन्न स्थानमा उठिरहेको आवाजप्रति पूर्ण ऐक्यबद्धता भन्दै प्रचण्डले घटनाको निष्पक्ष शीघ्र र प्रभावकारी अनुसन्धान गर्न सरकारसँग माग गर्नुभएको छ। यसैबीच गृहमन्त्री सुदन गुरूङले घटनाबारे सरकार शुरूदेखि नै गम्भीर र सक्रिय रहेको बताउनु भएको छ। आज बिहानै सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै मन्त्री गुरूङले बालिका चौधरीमाथि भएको जघन्य अपराधले आफूलाई अत्यन्तै दुखी र स्तब्ध बनाएको बताउनु भएको छ। उहाँले कानून निर्माण रातारात हुने प्रक्रिया नभए पनि यसको अर्थ सरकार चुप बसेको छैन भन्दै कानूनलाई अझ प्रभावकारी बनाउन निरन्तर काम भइरहेको उल्लेख गर्नुभएको छ।
11: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले केन्द्रीय सदस्यको लागि आयोजना गरेको नीति संगठन र नेतृत्व सम्बन्धी दुई दिने कार्यशाला शुरू भएको छ। रासोपा कार्यशाला नीति संगठन र नेतृत्व श्रृंखला एक नाम दिएको कार्यशालामा पार्टीको नीति संगठन सुदृढीकरण नेतृत्व क्षमता विकासका बारेमा छलफल भइरहेको रासोपाका संगठन विभाग प्रमुख प्रमोद नेपानीले जानकारी दिनुभयो। आज नेपालको चित्र हामी कहाँ छौं शीर्षकमा अनिल चित्रकारले देशको वर्तमान र अवस्था तथा उपसभापति डाक्टर स्वर्णिम वाग्लेले पार्टीको प्रस्तावना सामाजिक लोकतन्त्र र त्यसका आधारबारे प्रस्तुति दिनुहुनेछ। महामन्त्री विपिन कुमार आचार्यले पार्टीका आधारभूत मूल्य मान्यता तथा स्थानीय निर्वाचनको लागि उम्मेद्वार छनौटको रूपरेखा, पूर्व सचिव सुरेन्द्र अरियालले बजेट निर्माणको वैज्ञानिक प्रक्रिया तथा उपसभापति सविता गौतमले पार्टी र सरकार बीचको अन्तर सम्बन्ध, समस्या र समाधानका उपायबारे प्रस्तुति दिनुहुने कार्यक्रम छ। कार्यशालाको दोस्रो दिन निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको संगठनात्मक संरचना, त्यसको सुदृढीकरण र केन्द्रीय सदस्यको भूमिका तथा संगठन विभाग प्रमुख नेपानीले मीडिया र सोशल मीडिया कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा भनाई राख्नुहुने कार्यक्रम रहेको छ।
10: प्रधानमन्त्री बालेन्द्र शाह पोखराबाट सड़क मार्ग हुँदै मुस्ताङ प्रस्थान गर्नुभएको छ। उहाँको भ्रमणको सूचना प्राप्त भएसँगै मुस्ताङमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। हिजो काठमाडौँबाट पोखरा पुग्नुभएका प्रधानमन्त्री शाह आज त्यहाँबाट सड़क मार्ग हुँदै मुस्ताङ प्रस्थान गर्नुभएको हो। उहाँ कास्कीको माछापुछ्रे गाउँपालिका छ अस्तामस्थित अन्नपूर्ण र इको भिलेजमा बस्नु भएको थियो। प्रधानमन्त्री शाहको यो निजी तथा पारिवारिक भ्रमण भएकाले अनौपचारिक सूचनाका आधारमा मुस्ताङको प्रवेशद्वार घाँसादेखि नै सुरक्षा व्यवस्था कड़ा बनाइएको छ। कालीगण्डकी करिडोर अन्तर्गतको बेनी जोमसुम सड़क खण्डका विभिन्न ठाउँमा पहिरोले सड़क अवरूद्ध भएकाले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रशासन कार्यालय माग्दीले जनाएको छ। यसैबीच प्रधानमन्त्री शाह आज जोमसुममा बसेर भोलि बिहान मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने जानकारी प्राप्त भएको मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिका कार्यालय प्रमुख दिनेश भूषालले बताउनुभयो।
11: काठमाडौँ उपत्यकाबाट जाने फोहोर रोकेर बञ्चरी डाँडाका स्थानीयले आन्दोलन थालेका छन्। फोहोर व्यवस्थापन वैज्ञानिक नहुँदा आफूहरू विभिन्न रोगका शिकार हुन बाध्य भएको भन्दै स्थानीयले आन्दोलन थालेका हुन्। आज बिहान फोहोर बोकेका गाड़ी एक घण्टा रोकेका उनीहरूले माग सम्बोधन गर्न 15 दिनको अल्टिमेटम दिएका छन्। 15 दिनभित्र माग सम्बोधन नभए फोहोर पूर्ण रूपमा रोक लगाउने उनीहरूको चेतावनी छ। वैज्ञानिक प्रविधिबाट फोहोर व्यवस्थापन हुनुपर्ने लगायत विगतका सहमति कार्यान्वयन नभएकोले आन्दोलनमा उत्रन बाध्य भएको सिस्टोल बञ्चरी डाँडा फोहोर व्यवस्थापन सरोकार केन्द्रका अध्यक्ष निरञ्जन सञ्जेलले बताउनुभयो। काठमाडौँ उपत्यका सहित 21 वटा पालिकाको फोहोर सिस्टोल बञ्चरी डाँडा लैजाने गरिएको छ। फोहोर व्यवस्थापन वैज्ञानिक तरिकाले नगरिँदा दुर्गन्ध फैलनुका साथै विभिन्न रोगले सताउन थालेको स्थानीयले बताएका छन्। स्थानीयको माग अनुसार फोहोर व्यवस्थापन हुन नसक्दा पटक पटक समस्या सिर्जना हुने गरेको छ। यस विषयमा हिजो नुवाकोटका स्थानीय समेत रहनुभएका संचार मन्त्री विक्रम तिमल सिन्हाले बोलाउनु भएको बैठकमा उपत्यका मेयर र सांसदहरूबीच भनाभन समेत भएको थियो।
10: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
15: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित
16: अन टप ब्रान्ड का पानी 500 देखि 900 मिलीलिटर का आकर्षक पेट बोतल उपलब्ध छ। थप जानकारी का लागि हिमालय स्प्रिंग वाटर प्राली नया बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
15: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
10: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
11: अब बाँकी समाचार। काठमाडौँ महानगरपालिका 10 शंखमूल स्थित भ्याली बोइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ। केन्द्रीय प्रहरीका अनुसार डाङको घोराई उपमहानगरपालिका 17 22 वर्षीय वसन्त कालाथोकीलाई हिजो बिहान होस्टलमा 18 वर्षीय किशोर र 20 वर्षीय प्रमित पटेलको कुटपिट तथा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए। गम्भीर घाइते कालाथोकीको मीन भवन स्थित निजामती कर्मचारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घटनामा संलग्न भएको अभियोगमा

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: शैलेशको बुवा यसपालि अलिअलि गरगहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
2: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
1: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
3: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
4: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
3: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087162।
5: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
6: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
6: छुटका दायराहरू:
5: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
6: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
5: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
6: थप जानकारीका लागि सम्पर्क 0635714479, मोबाइल 98560062065 र 98468164145।
7: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
8: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
7: दीक्षा ब्युटी पार्लर रे?
8: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
7: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
8: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
7: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
8: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
7: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
8: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
7: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
8: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु, प्रोप्राइटर निशा लामा, सम्पर्क 97090334335।
7: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
9: यदि किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
7: हो र, कहाँ छ र त्यस्तो?
9: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
5: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
10: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
5: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
11: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716।
5: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
12: हार्दिक निमन्त्रणा यस कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन यही भदौ 14 गते आइतबार आयोजना गरिएको हुँदा सो सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। समय बिहान 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर शुक्ला गण्डकी 4 पुलचोक तनहुँ। अनुरोध कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचोक तनहुँ।
5: हेलो बा,
13: कति बन्यो घर? अनि ढलान भयो त?
14: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
13: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
14: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यहीँ जाने हो।
15: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
5: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
15: प्रोपाइटर राम भुजेल, सम्पर्क 9091950630 र 9746680681।
16: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
17: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
16: धार्मिक महोत्सवका आकर्षणहरू
17: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
18: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
16: कथा सहितको झाँकी गीति नाटक
17: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
16: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती,
17: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
16: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
5: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
19: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
5: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
19: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
5: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
19: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
5: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
19: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
5: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
19: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
20: प्रणाम। अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन की आवाज।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस शोरूम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
3: प्रोपाइटर थान प्रकाश नेउपाने 98560-33878, प्रशान्त नेउपाने 98460-26925।
4: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98603373310 र 98261-53507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
7: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसन आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुना,
1: मोबाइल 98058-35537 र 98066-15899।
10: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी, अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
4: आ बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्, मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
3: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654-14-234 र 98171-56606।
11: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ, के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने?
12: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
11: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि, दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै थानामुनि पाइन्छ।
13: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0065414-236, मोबाइल 98560-78302 र 98460-78302।
14: फुक्कै खाए साह्रै मिठो, पकाए त स्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन्या अपवाक्कै।
15: यो हो बोनस चाउचाउ।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0625414321,
2: मोबाइल 9805678634 र 9781107090।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
4: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
3: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्ति
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने

0: विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
1: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
0: साथै UGC प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी 17:00 कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0 65 571 240।
1: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
0: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला IVF तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराचन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
1: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0 65 414 233, मोबाइल 98 6 78 61 887।
2: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् हो।
3: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
2: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
3: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
2: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
4: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
5: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
4: हजुर, 10 औँदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
1: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
6: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98 0 66 81 115।
0: हार्दिक शुभकामना। इस्लाम धर्मका प्रवर्तक एवं संस्थापक पैगम्बर हजरत मोहम्मदको 1501 जन्मोत्सव एवं मोहम्मद जयन्तीको सुखद अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त इस्लाम धर्मावलम्बी सहित सम्पूर्ण नेपाली आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ। धार्मिक विविधताका बीच सामूहिक एकता कायम राखौ, आपसी सम्मानलाई प्रवर्धन गरौं। अध्यक्ष मोहम्मद हुसैन मिया एवं नेपाल मुस्लिम सेवा समिति शुक्ला गण्डकी 5 गोलछिना परिवार।
7: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 MHz अंतर मन के आवाज।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
2: म्याडम, धुम्रपान भनेको के हो?
1: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
2: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
1: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
2: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
1: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
3: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
4: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
5: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900।
6: हार्दिक शुभकामना। इस्लाम धर्मका प्रवर्तक एवं संस्थापक पैगम्बर हजरत मोहम्मदको 1501 जन्मोत्सव एवं मोहम्मद जयन्तीको सुखद अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त इस्लाम धर्मावलम्बी सहित सम्पूर्ण नेपाली आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं। धार्मिक विविधताका बीच सामूहिक एकता कायम राखौं, आपसी सम्मानलाई प्रवर्धन गरौं। अध्यक्ष मोहम्मद हुसेन मिया एवं नेपाल मुस्लिम सेवा समिति शुक्ला गण्डकी 5 गोलछिना परिवार।
7: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद कुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
8: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
7: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
8: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
7: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
8: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
7: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
8: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
7: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
8: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
7: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
9: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा, पोस्ट ऑप सेवा, फिजियोथेरापी, इंडोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, यूरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
10: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
11: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
12: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
11: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
13: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98532475 र 98011-32475।
14: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
15: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
14: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
15: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
16: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
14: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
16: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98461-33101 र 98468-83522।
17: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
15: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
17: ओके, लेट्स डन।
15: हजुर, सिक्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
17: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, पम्सुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर गोविन्द सिग्देल, फोन 98560-28543 र 98417-00787।
11: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिव लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 98066-13195 र 98467-15368।
18: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
2: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
3: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाईको समेत व्यवस्था छ।
4: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065-414-0008।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Media Services. शुक्ला गण्डकी चार तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर्स सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
4: ए बुढो एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ कहाँ ठिक होला खै मेरो त साह्रै मन डुलेको डुलै भयो
5: लौ के मन डुलाउनु पर्यो होला र सिधै समय कटेजमा बुक गर न टाढा पनि छैन हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि तिजको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
6: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ
4: खाक्कैमा दिमागलाई भारी गराएछ पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि खै बुढा फोन नम्बर दिनु त बुक गरिहाल्नु पर्यो पालो पाएन भने बर्बाद
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन् साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ
7: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी 9 ढोरबाराही फेदी प्रोपाइटर हरिचन्द्र महत मोबाइल 9235552763 र 9660 80715
8: र रामचन्द्र महत 9841616878
9: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
10: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
9: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानुपर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पुस्तोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
10: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
3: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
11: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
3: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033398 र 9465610950
12: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दीपा ए दीपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ,
1: अहिले हतार छ पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068। मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुको साथै चस्मा पनि पाइन्छ।
6: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
2: सम्पर्क
5: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
7: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846061996 छ।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8 सफर एकले टोल गणपति। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560625891।
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
12: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
10: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
12: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
13: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
5: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9846061220।
14: कहाँ जाने?
15: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
14: अनि बिचमा नझर्ने?
15: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट छ नि।
14: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461680 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
15: सिधै मयाम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसा पानी,
14: अनि बीचमा नझर्ने।
15: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
14: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461680 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
12: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
16: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
12: अनि बन्छ त दाई?
16: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
17: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
18: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
19: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
18: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560-6209।
20: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।
21: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
22: धोरबाराही हाइलाइट्सको साथमा
23: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौंडा बीपी चोक।
22: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461349304।
1: नमस्कार, रेडियो ठरपाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ठरपाराही हाइडर्समा श्रेया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। गृहमन्त्री सुदन गुरुङले 3 वर्षीय गरिमा चौधरीमाथि भएको जघन्य अपराधमा संलग्न दोषीलाई कारण बमोजिम अधिकतम कार्यवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गृहमन्त्री गुरुङले सामाजिक सञ्जाल मार्फत जघन्य अपराध नियन्त्रणका लागि बलियो कानूनी तथा संस्थागत व्यवस्था निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको हो। वहाँले घटनाले आफूलाई अत्यन्त दुखी बनाएको उल्लेख गर्दै पीड़ितले अधिकतम न्याय पाउने गरी सरकार अघि बढ़िरहेको बताउनु भएको छ। अनुसार घटनामा संलग्न आरोपितहरूलाई तत्काल पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढ़ाइएको छ। अनुसन्धानलाई निष्पक्ष र प्रभावकारी रूपमा अघि बढ़ाउँदै दोषीलाई कानूनी दायरामा ल्याउने सरकारको प्रतिबद्धता रहेको उहाँले स्पष्ट पार्नुभएको छ। गृहमन्त्री गुरूङले घटनाको प्रारम्भिक चरणमा प्रहरीबाट लापरवाही भएको भन्ने प्रश्न समेत उठेकाले सम्बन्धित प्रहरी अधिकारीमाथि छानबिन तथा आवश्यक कार्यवाहीको प्रक्रिया अघि बढ़ाएको जानकारी दिनुभएको छ। विगतका अनुभव र कमजोरीबाट पाठ सिक्दै यस्ता जघन्य अपराध दोहोरिन नदिन कानूनी तथा संस्थागत सुधारलाई प्राथमिकता दिने सरकारको तयारी रहेको भनाइरहेको छ। नेपाली कांग्रेसको उपसभापति विश्वप्रकाश शर्माले अदालतको बाटो भन्दा नभई पार्टी कार्यालयमै बसेर संवाद गरेर कांग्रेसको विवाद समाधान गर्नुपर्ने बताउनु भएको छ। शनिबार कांग्रेसले आयोजना गरेको ग्रीन रनको क्रममा कर्मचारीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो। उपसभापति शर्माले पार्टीभित्रका विवाद समाधान पार्टी कार्यालयमा बसेर गर्नको लागि आह्वान गर्नुभएको हो। कांग्रेस नयाँ सोच दृष्टिकोण र ऊर्जा सहित अघि बढ़िरहेको भन्दै उहाँले कांग्रेसको संस्थापन इतरका नेताहरूलाई संवाद मार्फत पार्टीलाई एकताबद्ध बनाउन आग्रह गर्नुभएको हो। मुद्दा मामिलाको बाटो संविधानको कानूनले दिएको भए पनि त्यसले मात्रै समाधान नदिने शर्माको भनाइरहेको छ। उहाँले असोजमा महाधिवेशन हुने भएकोले नेतृत्वमा प्रतिस्पर्धा गर्न सबैलाई खुल्ला रहेको बताउनु भएको छ। विशेष महाधिवेशनबाट आएको नेतृत्व 5 वर्षका लागि निरन्तर नरहने उहाँले बताउनु भएको हो। सर्वोच्च अदालतले बलात्कार तथा यौन हिंसाको घटनामा महिलाको कन्या जालीको अवस्थालाई मात्रै बलात्कार वा सहमतिको यौन सम्पर्कको निर्णायक प्रमाण मान्न नसकिने स्पष्ट व्याख्या गर्दै नयाँ नजिर स्थापित गरेको छ। अदालतले यौन अपराधका मुद्दामा पीड़ितको कौमार्य परीक्षण गर्ने परम्परागत र अवैज्ञानिक दृष्टिकोणलाई खारेज गर्दै यसलाई फोरेन्सिक प्रमाणको सीमित आधारका रूपमा मात्र लिनुपर्ने सिद्धान्त प्रतिपादन गरेको हो। कन्याजाली अक्षत रहदैमा बलात्कार नभएको वा च्यातिएको देखिँदैमा सहमतिमै यौन सम्पर्क भएको निष्कर्ष निकाल्न नमिल्ने सर्वोच्चको ठहर रहेको छ। फोरेन्सिक परीक्षणको उद्देश्य कुमारी हो होइन जाँच्नु नभई घटनासँग सम्बन्धित शारीरिक चोट र जैविक संकेतको वैज्ञानिक अभिलेख राख्नु मात्र भएको फैसलाको पूर्ण पाठमा उल्लेख गरिएको छ। हेटौडा कपड़ा उद्योग पुनः संचालनको प्रक्रिया अघि बढ़िरहेका बेला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले अबको केही महिनाभित्र उद्योगका सबै लोम संचालनमा ल्याएर कपड़ा उत्पादन थालिने दावी गर्नुभएको छ। शनिबार हेटौडा कपड़ा उद्योगको अनुगमन गर्दै मन्त्री यादवले लामो समयदेखि बन्द रहेको उद्योग संचालनका लागि सरकारले अघि बढ़ाएको काम व्यवहारमै देखिन थालेको जिकिर गर्नुभएको हो। बिग्रिएर थन्किएका मेसिन मर्मत गरी केही लोमबाट परीक्षण उत्पादन शुरू भइसकेको उहाँले बताउनु भएको छ। सरकारी उद्योग सञ्चालनमा आउन थालेपछि केही निजी उद्योगीहरूले उद्योग सञ्चालन रोक्न विभिन्न तत्व प्रयोग गरिरहेको दावी समेत उहाँले गर्नुभएको छ। निजी क्षेत्रबाट अवरोध सिर्जना गर्ने प्रयास भए पनि सरकार उद्योग सञ्चालनबाट पछि नहट्ने उहाँको भनाइरहेको छ। 26 वर्षदेखि बन्द रहेको हेटौडा कपड़ा उद्योगमा नेपाली सेनाको प्राविधिक टोलीले बिग्रिएर थन्किएका मेसिन मर्मत गरेपछि पुनः संचालनको प्रक्रिया अघि बढ़ेको हो। उद्योगमा अहिले 10 वटा लुम संचालनमा ल्याइएर कपड़ा उत्पादनको परीक्षण भइरहेको छ। सरकारले क्रमशः सबै लुम संचालनमा ल्याउने तयारी गरेको जनाएको छ। सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक मासिक रूप 5,000 वृद्धि गर्ने निर्णय गरेपछि नेपाल विद्यालय कर्मचारी परिषदले पूर्व घोषित आन्दोलनका कार्यक्रम स्थगन गरेको छ। परिषदका अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले आज संयुक्त रूपमा विज्ञप्ति जारी गरेर विद्यालयका कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने निर्णयको स्वागत गर्नुभएको छ। यद्यपि परिषदले विद्यालय कर्मचारीका सेवा सुविधा वृत्ति विकास सेवा पेसागत तथा सामाजिक सुरक्षा आवश्यक दरबन्दी र स्थायी व्यवस्थापन लगायत माग सम्बोधन गर्न माग गरेको छ। सरकारको निर्णय अनुसार प्रारम्भिक बाल विकास सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक रूप 5,000 वृद्धि भएको छ। आधारभूत स्वास्थ्य सेवा अन्तर्गत स्थानीय तह मार्फतका स्वास्थ्य संस्थामा निशुल्क वितरण हुने औषधि तथा औषधि जन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्थानीय तहलाई परिपत्र गरेको छ। मन्त्रालयले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि
0: आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूची सहित देशको व्यवस्थापन सम्बन्धी विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहमा पठाएको हो। मन्त्रालयले स्थानीय तह मार्फतका स्वास्थ्य संस्थाबाट औषधि निशुल्क वितरण गर्ने तथा वर्षभरि औषधिको उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले संलग्न सूची अनुसार सम्बन्धित तहको जिम्मेवारी अनुसार औषधि तथा औषधिजन्य सामग्रीको व्यवस्थापन गर्न आग्रह गरेको छ। पत्रसँगै आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक विभिन्न औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूची समेत संलग्न गरिएको छ। सूचीमा औषधिका साथै स्वास्थ्य संस्थामा आवश्यक पर्ने विभिन्न मेडिकल सामग्री सहित समेटिएका छन्। स्थानीय तहले आफ्ना मार्फतका स्वास्थ्य संस्थामा आवश्यक औषधिको उपलब्धता भण्डारण तथा निशुल्क वितरणलाई व्यवस्थित गर्नुपर्नेछ। मध्य प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको छ। शुक्रबार साँझ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय जनकपुर धाममा बसेको प्रदेश मन्त्री परिषदको बैठकले आयोगको कार्यक्षेत्र कार्यबोध तथा संस्थागत आवश्यकताका आधारमा संगठन संरचना र दरबन्दी पुनरावकन गर्ने निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज भट्टराईका अनुसार आयोगको करिब 55% दरबन्दी कटौती गर्ने निर्णय समेत गरिएको छ। दरबन्दी कटौतीबाट प्रशासनिक खर्चमा मितव्ययिता कायम हुनुका साथै उपलब्धता जनशक्तिको अधिकतम उपयोग हुने अपेक्षा गरिएको उहाँले बताउनु भएको हो। बैठकले प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सचिवहरूको खतनपतन तथा पदस्थापन गर्ने निर्णय पनि गरेको छ। भन्सार विभागले चालू आर्थिक वर्ष 2083-84 को पहिलो महीना साउनको वैदेशिक व्यापार सम्बन्धी प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको छ। सार्वजनिक तथ्याङ्क अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षको शुरूआत महिनामा नेपालको वैदेशिक व्यापारको आकारमा उल्लेख्य वृद्धि भएको देखिएको छ। विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 2083-84 को पहिलो महिना साउनमा नेपालको कुल वैदेशिक व्यापार 35.44% वृद्धि भई 2,36,14,77,68,000 रूपियाँ पुगेको छ। गत आर्थिक वर्ष 2082-83 को सोही अवधिमा नेपालको कुल वैदेशिक व्यापार 1,66,97,31,09,000 रूपियाँ मात्र रहेको थियो। पहिरोको कारण पोखरा सिग्लेस सड़क अवरोध भएको छ। शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण माधी गाउँपालिका एक पदुखोला क्षेत्रमा पहिरो खस्दा सड़क अवरोध भएको हो। माधी एकका वडाध्यक्ष देवी जंग गुरूङले शुक्रबार रातिदेखि निरन्तर वर्षा भइरहे पनि आज बिहान खिलाङ र पार्से बीचको पदुखोला क्षेत्रमा पहिरो खस्दा पर्यटकीय गाउँ सिक्लेस जाने बाटो बन्द भएको जानकारी दिनुभएको हो। माधी गाउँपालिकाको पहलमा निर्माण गरिएको पदुखोलाको रेलिङ तथा ठलान क्षति भएको उहाँले बताउनु भएको छ। पहिरो पन्छाएर सड़क सञ्चालनमा ल्याउन सरकार भएका निकायसँग आवश्यक समन्वय भइरहेको वडाध्यक्ष गुरूङले जानकारी दिनुभएको छ। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनमा रूसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा 2 जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। राजधानी किएभ र दक्षिण शहर जापोरिजियामा भएका छुट्टा छुट्टै आक्रमणमा उनीहरूको मृत्यु भएको हो। केएभको सैन्य प्रशासनका अनुसार ब्यालिस्टिक क्षेपास्त्र आक्रमणको चेतावनी जारी भएको केही समयपछि राजधानीको डार्सिन्की जिल्ला स्थित एक गोदाममा आगलागी भएको थियो। प्रारम्भिक विवरण अनुसार उक्त आक्रमणमा 1 जनाको मृत्यु भएको र केही व्यक्ति घाइते भएका छन्। यसैगरी क्षेत्रीय सैन्य प्रशासनका प्रमुखका अनुसार दक्षिणी शहर रूसी ड्रोन आक्रमण हुँदा 1 जनाको मृत्यु भएको छ भने 4 जना घाइते भएका छन्। अब खेल समाचार। नेपाली कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु सचेतनाका लागि महिला सहभागीहरूबीच ग्रीन रनको री रन आयोजना गरेको छ। गएको साउन 6 गते बीपी कोइराला स्मृति दिवसमा आयोजित दौड़मा प्राविधिक कारणले महिलातर्फको विजेता छनौट हुन नसकेपछि आज पुनः दौड़ गराएको हो। दौड़को शुभारम्भ गर्दै कांग्रेस उपसभापति विश्व प्रकाश शर्माले जलवायु परिवर्तनका असरबारे जनचेतना जलवायु राजनैतिक दलहरूकै जिम्मेवारी भएको बताउनु भएको हो। कांग्रेस सहमहामन्त्री डाक्टर डिला सिंहरौला पन्तले पनि जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि महिलाहरूको सहभागिता महत्वपूर्ण रहेको बताउनु भएको छ। हस्त दिउँसो 2 बजेको ठोबर हाइलाइट आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रिया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
3: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
6: हतारको
7: काम लतार भन्छन्। जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो। किन हतारिन्छौ? विश्वासतिर सुनचारी पसल खोजौला नि।
6: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
9: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
24: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
9: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087172142।
25: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
26: म्याडम, धुम्रपान भनेको के हो?
25: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
26: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
25: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
26: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
25: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
26: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
27: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
26: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू:
26: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
26: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0655714479, मोबाइल 9856062625 र 9848064145।
4: ए सबिना, यस्तो हतारमा कता हो?
8: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
4: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
10: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
11: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
13: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
11: ए हो र, ल त ल,
10: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0654142 र 9856092।
14: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
26: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
14: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0654142733, मोबाइल 9868861887।
15: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
28: माइले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
15: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
28: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
14: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
26: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
14: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
26: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
14: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
26: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल
28: मेडिकल हल दुलेगौंडा माछापुच्छ्रे बैंकको ठीक पारिपट्टि। फोन 0665930369।
5: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: टिकुलीमाया आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
3: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
0: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
1: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
3: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
4: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
3: क्रिस्मी क्लोथिङ कलेक्सन, गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरु, सम्पर्क 9556057731, 9006657731।
5: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
6: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
5: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
6: त्यसो भए कहाँ जाने त कान्छा?
5: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
6: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
7: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
2: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4, दुलेगौडा, आफ्नै निवासमा।
1: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9556011445 र 9556020445।
8: हेलो बा,
9: कति बन्यो घर? अनि ढलान भयो त?
10: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
9: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
10: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
0: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
0: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9091950630 र 9746780681।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
8: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
8: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
8: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
8: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712 40
11: मम्मी भोक लाग्यो खाजा खाऊ न
12: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
11: हस मम्मी
13: मैले सुने छोरी ल जाम हिँड
12: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाऊ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
2: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
12: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मम पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008281044 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
2: बीजी मम हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
14: यो डाग्री पुरानो भएर सबै पानी चुहिएको छ यसो टालटुल गर्न पाए नि हुन्थ्यो आज भोलि तामाको गाग्री त हराइसक्यो बनाउने ठाउँ त छन् कहाँ होला
15: ल हेर यी काइलीलाई त केही थाहा छैन हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि
14: हजुर दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट सरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया फोन 0654141 98560231128 98462014726
15: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता
16: हार्दिक निमन्त्रणा यस कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको 14 वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन यही भदौ 14 आइतबार आयोजना गरिएको हुँदा सो सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ समय बिहान 10:30 स्थान राधा कृष्ण मन्दिर शुक्ला गण्डकी 4 पुल चोक तनहुँ अनुरोध कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुल चोक तनहुँ
2: हार्दिक शुभकामना इस्लाम धर्मका प्रवर्तक एवं संस्थापक पैगम्बर हजरत मोहम्मदको 1501 जन्मोत्सव एवं मोहम्मद जयन्तीको सुखद अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त इस्लाम धर्मावलम्बी सहित सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ धार्मिक विविधताका बीच सामूहिक एकता कायम राखौं आपसी सम्मानलाई प्रवर्धन गरौं अध्यक्ष मोहम्मद हुसेन मिया एवं नेपाल मुस्लिम सेवा समिति शुक्ला गण्डकी 5 गोलछिना परिवार
17: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9853519122 9800528 र 9840609246।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
4: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
5: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
4: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
5: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
4: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
5: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
4: पार्वती रिमाल दुलेगौडा रु 10,100,
5: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
4: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
5: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555,
4: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल रु 10,120,
5: खिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल रु 10,005,
4: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल रु 50,000,
5: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल रु 11,111,
4: भीम प्रसाद वाग्ले ढोलफिर्दी हिमाली टोल रु 10,155।
6: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवन धाम जाउँ सप्ताह व्यापी

0: लागि बोलबम धार्मिक महोत्सवमा रमाऊ।
1: सेवन धाम गौतम रक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: धार्मिक महोत्सवका आकर्षणहरू
1: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
2: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
0: कथा सहितको झाँकी गीति नाटक
1: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन।
0: सन्ध्याकालीन श्रृंगारिक महाआरती
1: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्द तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
0: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ।
3: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22-23, डीएपी रु 49-50 र पोटास रु 38-39 अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
4: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
5: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
4: ओके ल डन।
5: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौंडा गणपति लघुवित्त रहेको भवनमा।
4: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्पिकर बिल भरपाई पासबुक ब्रोसर कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर गोविन्द सिग्देल फोन 9855-28543 र 9847-00787।
6: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
7: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
8: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
7: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौंडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 98-171-656।

0: शैलेश को बुवा यसपाली अलिअलि गरगहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाचुन्जेल त हो नि मान सम्मान इज्जत बढेको
1: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचादी पसल खोजौला नि
0: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
2: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
3: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
2: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौडा डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9870169142
4: साइलियामा प्रकाश दाइको फर्निचर पसल सरेको छ है झुकिनु होला नि हो र फेरि कहाँ सारेछन् बाबुले
5: फोटो
6: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन
7: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
6: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौडा प्रोप्राइटर कीर्तिमान थापा मगर बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै जगत भण्डारीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: गरिमा हत्याको विरोधमा माइती घरमा आन्दोलन चर्किँदै आफन्त र युवाहरूको छुट्टा छुट्टै नाराजुलुस, सुरक्षा व्यवस्थामा कडाई।
0: पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित, भूमि सम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेको मन्त्री राहुलको भनाई।
1: एक सातदेखि भेरी करिडोर अवरूद्ध हुँदा डोल्पामा ग्यास अभाव, सवारी साधन बाटोमै रोकिए।
0: अमेरिका र क्यानाडा बीचको व्यापार वार्ता अन्तिम समयमा भाँडियो, क्यानाडाबाट आयातित सामानमा 50% भन्सार शुल्क आजदेखि लागू।
1: र टप एन G20 क्रिकेटमा बंगलादेश हाई पर्फर्मेन्स विरूद्ध नेपाल टस हारेर ब्याटिङ गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी 3 वर्षीय बालिका गरिमा चौधरीको न्यायको माग गर्दै आज पनि काठमाडौँको माइतीघर मण्डलामा विभिन्न समूह बनाएर युवाहरूले दिनभर प्रदर्शन गरेका छन्। मृतक आफन्त सहित महिला अधिकार कर्मी र युवाहरूको छुट्टा छुट्टै समूहले मध्याहदेखि दिउँसोसम्म प्रदर्शन गरिरहेका छन्। उनीहरूले दोषीलाई कड़ा कार्यवाही र पीड़ितलाई न्यायको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरूले बलात्कार र हत्या जस्ता जघन्य अपराध विरूद्ध कड़ा कानून बनाउन सरकारसँग माग गरेका छन्। बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने उनीहरूको माग छ। प्रदर्शनकारीले बलात्कारी र हत्यारालाई कड़ा कानूनी कार्यवाही गर, पीड़ितलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, चाहिँदैन ठूला र चिल्ला सडक, छोरीलाई सुरक्षित हिँड्न सक्ने गल्ली बनाइदे, सरकार न्याय पाउन के हामीले सरकारको दैलोबाट लास निस्किने दिन कुर्नुपर्ने हो, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन्। माइतीघरमा आन्दोलन चर्किँदै गएपछि सुरक्षा व्यवस्था कडाई पारिएको छ। हरेक दिन प्रदर्शनकारीहरू स्वस्फूर्त रूपमा आउने क्रम बढ़ेपछि सुरक्षा निकायले कडाई गरेको हो। गरिमा हत्याको विरोधमा हिजो पनि काठमाडौँ सहित देशका विभिन्न शहरमा प्रदर्शन भएको थियो। बाराको जितपुर सिमरा उपमहानगरपालिका एकी 3 वर्षीय बालिका चौधरीको बलात्कारपछि हत्या भएको थियो। साउन 31 गते घरबाट हराएकी उनी भदौ 2 गते एक घरभित्र मृत फेला परेकी थिइन्। प्रहरीले घटनामा संलग्न केहीलाई पक्राउ गरी अनुसन्धान जारी रहेको जनाएको छ। यो घटनाप्रति वर्तमान गृहमन्त्रीदेखि पूर्व प्रधानमन्त्री सहित विभिन्न दलका नेताले दुःख व्यक्त गरेका छन्।
1: सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक मासिक 5,000 रूपियाँ वृद्धि गर्ने निर्णय गरेपछि नेपाल विद्यालय कर्मचारी परिषदले पूर्व घोषित आन्दोलनका कार्यक्रम स्थगन गरेको छ। परिषदका अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले आज संयुक्त रूपमा विज्ञप्ति जारी गरेर विद्यालयका कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने निर्णयको स्वागत गरेका हुन्। यद्यपि परिषदले विद्यालय कर्मचारीका सेवा सुविधा, वृत्ति विकास, पेशागत तथा सामाजिक सुरक्षा, आवश्यक दरबन्दी र स्थायी व्यवस्था लगायत माग सम्बोधन गर्न माग गरेको छ। सरकारको निर्णय अनुसार प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 रूपियाँ वृद्धि भएको छ। यससँगै ईसीडी सहजकर्ताको पारिश्रमिक 12,000-17,000, विद्यालय सहयोगीको 10,000-15,000 र लेखा हेर्ने विद्यालय कर्मचारीको 15,000-20,000 रूपियाँ पुगेको छ।
0: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। कैलालीको धनगढ़ी उपमहानगरपालिकामा आज आयोजित एक कार्यक्रममा उहाँले अव्यवस्थित बसोबासी भूमिहीन परिवारलाई लाल पूर्जा वितरणका लागि आवश्यक सहजीकरण तथा समन्वयका लागि सरकार पूर्ण रूपमा तयार रहेको बताउनुभयो। मन्त्री रावलले विकासका अन्य गतिविधि जस्तै भूमि सम्बन्धी समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेर काम गर्न धनगढ़ी उपमहानगरपालिकालाई आग्रह गर्नुभयो। यसअघि भूमि समस्या समाधान समिति कैलालीको बैठकमा उहाँले 600 दिनभित्र लाल पूर्जा वितरण गरिसक्ने गरी सरकारले काम गरिरहेको जानकारी दिँदै जिल्लाका सबै पालिकामा समस्या समाधानका लागि सहजीकरण गर्न समितिलाई आग्रह गर्नुभयो। मन्त्री रावलले भूमि समस्या समाधान कार्यका लागि आवश्यक स्रोत साधन जनशक्ति उपलब्ध गराउन सरकार तयार रहेको बताउनुभयो।
1: झाजरकोट डोल्पा जोड्ने भेरी करिडोर एक सातदेखि अवरूद्ध हुँदा हिमाली जिल्ला डोल्पामा खाना पकाउने एलपी ग्यास तथा पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ। झाजरकोटको नलगाड नगरपालिका एघार चौखा स्थित तासुघाट खोलामा आएको बाढ़ीले सड़क कटान गर्नुका साथै खोलामा राखिएको ह्युम पाइप र झुलुङ्गे पुलमा क्षति पुर्याएपछि भेरी करिडोर पूर्ण रूपमा अवरूद्ध भएको हो। सड़क एक सातासम्म सञ्चालनमा नआएपछि डोल्पातर्फ आउने मालवाहक तथा यात्रुवाहक सवारी साधन बाटोमै रोकिएका छन् भने यात्रुहरू जोखिम मोलेर तुइन चढ़ेर यात्रा गर्न बाध्य भएका छन्। सड़क अवरूद्ध भएपछि दैनिक उपभोग्य वस्तुको आपूर्ति समेत प्रभावित भएको छ। सड़क अवरूद्ध हुँदा डोल्पाका बजारमा बाहिरी जिल्लाबाट आउने पेट्रोल डिजेल खाना पकाउने एलपी ग्यास लगायत अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित भएको छ। मौजदात घट्दै गएपछि जिल्लाका बजारमा ग्यास तथा पेट्रोलियम पदार्थको अभाव देखिन थालेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ। सड़क अवरूद्ध हुनुअघि जिल्लामा ग्यास तथा पेट्रोलियम पदार्थको अभाव नभएको डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनो खमाल ढकालले बताउनुभयो। सड़क बन्द भएपछि मात्रै आपूर्ति रोकिन अभाव देखिन थालेको हो। सड़क सञ्चालनमा आए लगत्तै डोल्पाका लागि आएका ग्यास तथा पेट्रोलियम पदार्थ बोकेका मालवाहक सवारी साधन जिल्लामा भित्रिने र अहिले देखिएको अभाव क्रमशः कम हुने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो।
0: यस्तै गैरातीदेखि अवरूद्ध बेनी जम्सम अन्तर्गत म्याग्दी सिरुवारी खण्ड र सुके बगर सड़क सञ्चालनमा आएको छ। वर्षासँगै लेदो र पहिरो खस्दा सड़क अवरूद्ध भएपछि कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी जम्सम कोरोला आयोजना कार्यालयको पहलमा एकतर्फी रूपमा आवागमन सञ्चालनमा ल्याइएको हो। आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार अवरूद्ध बेनी जम्सम सड़क आज बिहानदेखि एकतर्फी रूपमा सञ्चालनमा आइसकेको जानकारी दिनुभयो। करिब दुई घण्टा अघि पहिरो पन्चाएर सड़क सञ्चालनमा ल्याइएको जनाउँदै शर्माले अहिले आवागमनमा कुनै समस्या नरहेको बताउनुभयो। थाहा संसार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घर।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। जनकपुर धामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन गुठी संस्थानले आजदेखि डोजर प्रयोग गरी जग्गा खाली गराउन थालेको छ। गुठी संस्थान जनकपुर धामका प्रमुख किशोर कुमार झाका अनुसार जनकपुर धाम चार स्थित पेठिया बजार नजिकको गोरदोही पोखरीबाट आजदेखि अतिक्रमित संरचना हटाउन शुरू गरिएको हो। संस्थानले पटक पटक सूचना जारी गरी संरचना आफै हटाउन आग्रह गरे पनि अटेर गरेपछि स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा डोजर चलाइएको हो। संस्थानले जनकपुर धामका 7 पोखरीको अतिक्रमण सम्बन्धी लगत संकलन गरी अतिक्रमित जग्गा खाली गराउने प्रक्रिया अघि बढ़ाएको छ। ती पोखरीमा गरिएको अतिक्रमणको विवरण संकलनका क्रममा कतिपय स्थानमा ठूलो मात्रामा र कतिपय स्थानमा सामान्य अतिक्रमण भएको पाइएको प्रमुख झाले बताउनुभयो। उहाँका अनुसार जनकपुर धाममा गुठी संस्थान अन्तर्गत 49 पोखरी रहेका छन्।
0: अब अन्तर्राष्ट्रिय समाचार। क्यानाडा र अमेरिका बीचको व्यापार वार्ता विफल भएको छ। क्यानाडाली वस्तुहरूमाथि अमेरिकाले 50% कर लगाउने मध्यरातको समयसीमा नजिकै गर्दा दुवै पक्षले सम्झौता हुने आशा व्यक्त गरे पनि अन्तिममा कुरा मिल्न नसकेको हो। व्यापार सम्झौता असफल भएपछि अमेरिकाले आजदेखि करिब 20 अर्ब डलर बराबरका क्यानेडियन सामानमा 50% कर लागू गरेको छ। यो कदमसँगै दुई देश बीचको लामो समयदेखिको ऐतिहासिक र घनिष्ठ सम्बन्धमा ठूलो धक्का पुगेको छ। दुवै पक्षले एक अर्कालाई वार्ताका दिनहरू बर्बाद गरेको र सहमति भंग गरेको आरोप लगाएका छन्। क्यानेडाली प्रधानमन्त्री मार्क कार्नेले छिमेकी देशहरू बीच आफ्ना उद्देश्यहरू पूरा गर्ने गरी कुनै सहमति हुन नसकेको बताउनु भएको छ। प्रधानमन्त्री कार्नेले एक विज्ञप्ति जारी गर्दै आफूले अमेरिकासँगको व्यापार वार्ता स्थगित गर्ने निर्णय गरेको र क्यानाडाका वार्ताकारहरूलाई ओटावा फर्कन निर्देशन दिएको बताउनुभयो। उहाँले अमेरिकाले लगाएको नयाँ करको कड़ा प्रतिवाद गर्दै क्यानाडाले डलरको हिसाबले डलर नै तिर्ने गरी जवाब दिने चेतावनी दिनुभएको छ। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले क्यानाडाले यस हप्ताको शुरूमा आपसी सहमति भएका शर्तहरू अनुसार व्यापार सम्झौतालाई अन्तिम रूप दिन अस्वीकार गरेको बताउनुभयो।
1: अब खेल समाचार। टप एण्ड टी20 सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ। नेपालले बंगलादेश हाई पर्फर्मेन्स टीम विरूद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हो। अस्ट्रेलियाको डार्विन स्थित मरारा ओभलमा जारी खेलमा नेपालले 12.2 ओभरको खेल सकिँदा 7 विकेटको क्षतिमा 50 रन बनाएर खेलिरहेको छ। पहिलो खेलमा पराजय भोगेको नेपालले आज पहिलो जीतको खोजीमा हुनेछ। पहिलो खेलमा नेपाल आयोजक नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको थियो। गत वर्षको भेटमा बंगलादेश एले नेपाललाई 32 रनले पराजित गरेको थियो। त्यसैले नेपालका लागि आजको खेल गत हारको बदला लिने र प्रतियोगितामा पुनरागमन गर्ने अवसर समेत हुनेछ।
0: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: गरिमा हत्याको विरोधमा माइतीघरमा आन्दोलन चर्किँदै आफन्त र युवाहरूको छुट्टा छुट्टै नाराजुलुस, सुरक्षा व्यवस्थामा कडाई।
0: पारिश्रमिक बढ़ेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित। भूमि सम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेको मन्त्री राहुलको भनाई।
1: एक सातादेखि भेरी करिडोर अवरूद्ध हुँदा डोल्पामा ग्यास अभाव। गई रातीदेखि अवरूद्ध म्याग्दी सिरुबारी खण्ड र सुके बगर सड़क सञ्चालनमा।
0: अमेरिका र क्यानाडा बीचको व्यापार वार्ता अन्तिम समयमा भाँडियो। क्यानाडाबाट आयातित सामानमा 50% भन्सार शुल्क आजदेखि लागू।
1: र टप एण्ड टी20 क्रिकेटमा बंगलादेश हाई पर्फर्मेन्स विरूद्ध नेपाल टस हारेर ब्याटिङ गर्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन।
5: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
6: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
5: दीक्षा ब्युटी पार्लर रे?
6: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
5: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
6: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
5: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
6: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
5: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
6: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिलेकाहीँ समय दिनुपर्छ नि।
5: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
6: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोपाइटर निशा लामा, सम्पर्क 97090334335।
7: साइली आमा, प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
8: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
7: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआ सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
8: ए ल ल,
9: तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
10: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9846026925।
11: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
12: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
11: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
12: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
13: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
11: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन्छ।
12: हाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
14: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
11: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860715 र रामचन्द्र महत 9461168778। तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
15: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
11: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
16: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 9856032475 र 9801032475।
17: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
18: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
17: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो, खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
18: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
17: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
14: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
16: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151566।
19: आज पनि भात डढायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
20: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
19: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
20: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे दुलैगौँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
21: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौँडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
22: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौँडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855683507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
23: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
24: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
23: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार
25: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनसादी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार
26: मोबाइल 9800585533 र 9800665589
27: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
23: तपाईंको घर आँगनमा घन्किने मादलुका तालसँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसेलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुनसँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसेली
25: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनसादी पसल दुलेगौँडा 4 भित्री बजार मोबाइल 9800585533
23: आकर्षक सुनसादीको गहना नारीको चाहना

नमस्ते, स्वागत छ कार्यक्रम ओम प्रश्न अवसर लोकसचिवको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरू माझ म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु र कार्यक्रमको पहिलो साङ्गीतिक कोसेरी छ रूपियाँको लागि एउटा मिठो भाकालाई राख्नतर्फतिर लागिरहेको छु र श्रोत साथी हामी आउने गर्दछौ हप्ताको सातै दिन फरकबार फरक श्रृंखलाको साथमा र आजको श्रृंखलामा रहेर हामीहरू पुरानो लोकगीतलाई कार्यक्रम स्थान दिन्छौ र कार्यक्रमको पहिलो सांगीतिक कोसेरी स्वरूप यहाँको लागि तिम्रो दर्शन पाइना गीतको बोललाई राखिरहेको छु स्वीकार्नुहोला।

हजुर श्रोत साथी, तिम्रो दर्शन पाइन गीतको बोलमा सजिएको मिठो बाखालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र अहिलेको लागि भने म पूजा गर्छु माईको गीतको बोल राखिरहेको छु, स्वीकार्नुहोला है त।

हजुर श्रोत साथी, म पूजा गर्छु माएको गीतको बोल्ला पनि गाईको मिस्तान दिइसकेको छु र पक्कै पनि सबैजना श्रोतले गाईको स्वीकार्नु भयो होला र अहिलेको लागि भने कार्यक्रममा धरती कुन आकाश जुन गई हो गीतको बोल राखिरहेको छु, स्वीकार्नु होला है त।

हजुर श्रोता साथी धरतीको नाकाश जुनैको हो गीतको बोल्दा पनि कार्यक्रम स्थान दिइसकेको छु र श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा तिमलाई पर्दिन रुन गीतको बोल राखिरहेको छु स्वीकार्नु होला है त।

0: शुभारम्भ डिजिटल म्युजिक प्राली प्रस्तुत गर्दछ।
1: हजुर श्रोत साथी, यो निकै नै सुमधुर भागलाई पनि कार्यक्रम स्थान दिइसकेको छु र श्रोत साथी अहिलेको लागि भने कार्यक्रममा ए हावा जाऊ गीतको बोल राखिरहेको छु, स्वीकार्नुहोला।

हजुर श्रोत साथी, यो मिठो भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। र श्रोत साथी, आजको श्रृङ्खलामा रहेर हामीले पुरानो लोकदोहोरी भाकालाई कार्यक्रम स्थान दियौं। आशा रहेको छ सम्पूर्ण श्रोत साथीले कार्यक्रममा स्वीकार्नु भयो होला। र त्यसै गरी श्रोत साथी, अहिलेको लागि भने हामी कार्यक्रमको अर्थतर्फ आइसकेका छौँ। र साथ साथै कार्यक्रममा छैन गुनासो गीतको बोल राखिरहेको छु। मिठो भाकालाई स्वीकार्नु होला भन्दै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुत श्रीया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।

0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
1: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल धुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620। हार्दिक शुभकामना। इस्लाम धर्मका प्रवर्तक एवं संस्थापक पैगम्बर हजरत मोहम्मदको 1501 जन्मोत्सव एवं मोहम्मद जयन्तीको सुखद अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त इस्लाम धर्मावलम्बी सहित सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं। धार्मिक विविधताका बीच सामूहिक एकता कायम राखौं, आपसी सम्मानलाई प्रवर्धन गरौं। अध्यक्ष मोहम्मद हुसैन मिया एवं नेपाल मुस्लिम सेवा समिति शुक्ला गण्डकी 5 गोलछिना परिवार।
5: कहाँ जाने?
6: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
5: मयाम चिसापानी, अनि बीचमा नझर्ने।
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98461-16878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235-52663।
7: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 धुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार, 98253-9100-122, 98058-28008 र 98460-69246।
8: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
9: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
8: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
8: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
8: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
8: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
10: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
12: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
14: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065-590-065, मोबाइल 98-164-34-372।
15: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712440
2: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
3: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
2: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900
4: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
5: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ
4: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलेसिस मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ
5: सेवा लिने क्रममा चाहिने जानकारी
4: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
4: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 0615524395 5524495
0: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 0665714233 मोबाइल 9868168887
6: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
6: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
7: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
8: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
7: तिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
8: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
7: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
8: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
7: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
8: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
7: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
9: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
10: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
9: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
10: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
7: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
11: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
7: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465610950।
12: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 9856062265 र 9848164145।
2: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
3: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
2: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
4: स्वदेशी तथा विदेशी डिजाइन का साड़ी, कुर्ता सुरुवाल, यूके स्वेटर, आउटर लुंगी, टी शर्ट लगायत महिला का लागि आवश्यक पर्ने संपूर्ण कपड़ा क्रिस्मी क्लोथिंग कलेक्शन में पाइन।
5: क्रिस्मी क्लोथिंग कलेक्शन, सुप्ला गंडकी 4 दुलेगौड़ा, मुक्तिनाथ विकास बैंक बाट 4 घर माथि, प्रोपाइटर मनराज गुरुङ। सम्पर्क 9850557731, 9860657731।
6: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर कर प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
7: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
8: धोरबाराही हाइलाइट्स को साथमा
0: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
8: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841549304।
9: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साझा 5 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। आगजनीका कारण ध्वस्त भएको गण्डकी प्रदेश सभाले आफ्नै बैठक हल तयार पारेको छ। पोखराको नदीपुर स्थित सचिवालय परिसरमा मरमत गरिएको हलमा भदौ 10 गते दिउँसो 1 बजेदेखि प्रदेश सभाको बैठक बस्ने भएको छ। गत वर्षको भदौ 24 भएको प्रदर्शनका क्रममा भौतिक संरचना खरानी भएपछि प्रदेश सभाका बैठकहरू कृषि मन्त्रालयको हलमा सञ्चालन हुँदै आएका थिए। गत वर्षको जेएनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी र तोडफोड़ गर्दा प्रदेश सभा हल सहित सचिवालयका सम्पूर्ण भवनहरू पूर्ण रूपमा नष्ट भएका थिए। प्रदेश सभा सचिवालयले संकलन गरेको विवरण अनुसार भवन, सवारी साधन, फर्निचर र विद्युत उपकरण सहित 16,25,30,000 रूपियाँ बराबरको क्षति भएको थियो। सचिवालयले साविकको सानो हललाई करिब 57,00,000 रूपियाँ खर्चेर मर्मत गरी बैठक बस्न योग्य बनाएको हो। प्रदेश सभाका सचिव गोविन्द पौडेलका अनुसार हल मर्मतमा 17,00,000 एसी र भिडियो क्यामेरा सहित भिडियो विद्युतीय जोडानमा 20 लाख तथा फर्निचरमा 20 लाख रूपियाँ खर्च भएको छ। आगजनीमा 8 करोड़ 90 लाख रूपियाँ बराबरको भवन, 4 करोड़ 30 लाख बराबरका सवारी साधन र 2 करोड़ 15 लाख बराबरका विद्युतीय उपकरण नष्ट भएका थिए। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले 51 कर्मचारीको एकैपटक सरुवा तथा पदस्थापन गरेको छ। कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार 30 कर्मचारीको सरुवा गरिएको छ भने 21 जनालाई नयाँ जिम्मेवारीका साथ पदस्थापन गरिएको हो। प्रशासनिक कामलाई थप प्रभावकारी र नतिजामुखी बनाउन कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको कार्यालयले जनाएको छ। साउन महिनाभित्र सरुवा गरिसक्नुपर्ने प्रावधान रहेको छ। भदौ 5 गते वेबसाइटमा पोस्ट गरिएको सूचनामा जारी मिति भने उल्लेख छैन। सामान्यतया 2 वर्षमा कर्मचारीको सरुवा गरिने र कार्यालय प्रमुख बाचक कार्यालय प्रमुखमै नबछाउने भनिए पनि कतिपयको 1 वर्षमै सरुवा भएको छ। कार्यालय प्रमुख भएर काम गरेकालाई फेरि अर्को कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ। सरुवा हुने कर्मचारीहरूमा वरिष्ठ पशु विकास अधिकृत शर्मिला कुमारलाई भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय म्याग्दी पठाएको छ। वरिष्ठ पशु चिकित्सक अभिराज सापकोचालाई भेटेनरी अस्पताल तनहुँ र वरिष्ठ मत्स्य विकास अधिकृत रोबिन्सन अधिकारीलाई भेटेनरी अस्पताल नवलपुरमा सरुवा गरिएको छ। वरिष्ठ पशु चिकित्सक अनन्त कोरेलालाई पशुपन्छी अनुसन्धान विकास तथा प्रशिक्षण केन्द्र पोखरा पठाएको छ। प्रशासकीय अधिकृतहरू सरिता कुमारी थापालाई एकीकृत सेवा कार्यालय म्याग्दी र सन्दीप ढुङ्गानालाई उद्योग तथा पर्यटन मन्त्रालय पठाएको छ। प्रशासकीय अधिकृत जीवन पौडेललाई एकीकृत सेवा कार्यालय पर्वत र प्रज्वल आचार्यलाई मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरुवा गरिएको छ। गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्य बागलुङ कालिका मन्दिर दर्शनका लागि सर्वोच्च अदालतका प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा पुग्नु भएको छ। शक्तिपीठको रूपमा रहेको कालिका भगवती मन्दिरको प्रधान न्यायाधीश शर्माले शनिबार बिहान मन्दिरको पूजा आजा सहित कालिका भगवती मन्दिरको दर्शन गर्नुभएको हो। अदालतहरूको स्थलगत अनुगमन तथा भ्रमणका लागि बागलुङ आउनुभएको शर्मा परिवारका सदस्य तथा न्यायाधीशहरूसहित आज बिहान कालिका मन्दिर दर्शन गर्न आउनुभएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिनुभएको छ। शर्मालाई गुठी व्यवस्थापन समितिको तर्फबाट कालिका मन्दिरको तस्विर समेत मायाको चिन्हका रूपमा प्रदान गरिएको थियो। शर्माले आगन्तुक पुस्तिकामा हस्ताक्षर समेत गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा म्याग्देका उपसभापति अनिल अधिकारीले नेपाल विद्युत प्राधिकरणले विद्युत मिटर रिडिङमा त्रुटि गरेको भन्दै यसबारे लिखित जवाफ माग्ने बताउनु भएको छ। अधिकारीका अनुसार घरमा फर्किएपछि ढोकामा झुण्डाइएको विद्युत बिल हेर्दा बिलमा 54 युनिट विद्युत खपत देखिएको थियो, तर घरको मिटरमा बिलमा उल्लेख गरिएको रिडिङ बराबरको अंक नपुगेको वहाँले बताउनु भएको छ। वहाँले आफू सरकारलाई नियमित रूपमा कर तिर्न कुनै संकोच नभएको उल्लेख गर्दै मिटर रिडिङले गलत ढंगले चढ़ाएको भए त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठाउनु भएको छ। अधिकारीले सोमबार नेपाल विद्युत प्राधिकरणसँग यस विषयमा लिखित रूपमा जवाफ माग्ने बताउनु भएको छ। उहाँले मिटर रिडिङमा भएको त्रुटि भ्याट संकलन वा अन्य कुनै दबावका कारण भएको हो कि भन्ने प्रश्न समेत उठाउनु भएको छ। उहाँले उपभोक्ताहरूलाई विद्युतको बिल प्राप्त भएपछि बिलमा उल्लेख भएको मिटर रिडिङ र घरमा रहेको वास्तविक मिटरको रिडिङ अनिवार्य रूपमा जाँच गर्न समेत आग्रह गर्नुभएको छ। डिजिटल सूचना प्रविधिको विकाससँगै ओझेलमा परेका हुलाक कार्यालयहरू सरकारी कुरियर सेवामा रूपान्तरित भएसँगै गण्डकी प्रदेशको मनाङ बाहेक 10 जिल्लामा 1778 थान राहदानी सेवाग्राहीको घर घरमा पुगाएको छ। हुलाक निर्देशनालय पोखराका अनुसार हुलाकले सरकारी कुरियर सेवाको रूपमा काम थालेपछि गोर्खामा 333, लमजुङमा 60, नवलपुरमा पर्खार सुस्तपूर्वमा 500, तनहुमा 505, स्याङ्जामा 150, पर्वतमा 17 थान राहदानी घरमै पुर्याइएको हो। यस्तै बागलुङ जिल्लामा 101, म्याग्देमा 97, मुस्ताङमा 6 र कास्कीमा 9 थान राहदानी घरमै लगिएको छ। मनाङ जिल्लामा प्रशासनबाट राहदानी प्राप्त नभएकोले विवरण वितरण नगरिएको जिल्ला हुला कार्यालयको खरिदार श्यामलाल थारूले बताउनु भएको छ। सूचना प्रविधिको विकाससँगै ओझेलमा परेका हुला कार्यालयले सरकारी कुरियर सेवा मार्फत सरकारी कागजात घरमै पुग्न थालेपछि हुलाक र कर्मचारीलाई हेर्ने नजर नै बदलिएको हुलाक निर्देशनालय पोखराका निर्देशक नेत्र प्रसाद पौडेलले बताउनु भएको छ। पश्चिम बागडोङको पूर्ति मागमा आयोजित समीक्षामा पौडेले यस्तो बताउनु भएको हो। सरकारी कुरियर सेवा मार्फत हुलाकलाई सक्रिय बनाउन खोजेको सरकारले सिम कार्ड र विश्वविद्यालयको प्रमाणपत्र पनि नागरिकको घर दैलोमा पुर्याउने तयारी गरेको हुलाक सेवा विभागका निर्देशक सपना कुमारी भट्टराईले बताउनु भएको छ। जेएनसी आन्दोलनका क्रममा गत भदौ 24 गते भएको आगजनी र तोडफोडले खण्डहर बनेको कास्की जिल्ला अदालत अब नयाँ स्वरूपमा तंग्रिने भएको छ। एकातिर सर्वोच्च अदालतले स्थायी भवनका लागि करोड़ौंको बजेट स्वीकृत गरेको छ भने अर्कोतिर भवन नबनुन्जेलका लागि पोखरा महानगरपालिकाले स्टील ट्रस्टको अस्थायी संरचना बनाइदिने भएको छ। भग्नावशेष र टेन्ट मुनि बसेर न्याय सम्पादन गर्न बाध्य न्यायाधीश र कर्मचारीका लागि यो खबर राहत बनेर आएको छ। आन्दोलनकारीको आक्रोशको शिकार बनेको अदालतको मुख्य भवन अहिले पनि प्रयोगविहीन रहेको छ। श्रेतदारको कार्यकक्षालाई इजालास बनाएको छ भने कतै पहिलो स्टिकर टाँसिएका जोखिमपूर्ण कोठामै सुनवाई भइरहेको छ। शुरूमा त अदालत परिसरमा टेन्ट टाँगेर फाँटको काम चलाएको थियो। हाल जिल्ला बार एसोसिएशनको भवन र न्यायाधीशको आवासलाई समेत इजालासका रूपमा प्रयोग गरी जेनतेनका काम चलाइएको छ। आठवटा इजालास भएको यो अदालतमा अहिले भौतिक अभावकै कारण सबै न्यायाधीशले पूर्ण रूपमा काम गर्न सक्ने अवस्था छैन। अदालतको यो संकट टार्न पोखरा महानगरपालिकाले हात अगाडि बढ़ाएको छ। मेयर धनराज आचार्यले निर्माणको काम तत्कालै शुरू हुने प्रतिबद्धता जनाइसक्नु भएको छ। नारायणगढ़ बुटो सड़क विस्तारको काम लगभग सम्पन्न भई सरकारलाई हस्तान्तरण गर्नु अघि नै सड़क बिग्रिएपछि निर्माण कम्पनीले पुनः मरमत शुरू गरेको छ। सड़कको चोरमारा अरूखोला लगायतका क्षेत्रमा सड़क भाँसिएपछि पुनः निर्माणको काम थालिएको हो। यी खण्डमा सड़क झट्ट हेर्दा एकनाशको देखिए पनि कतै दुई तीन इन्च दबिएको र कतै उठेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ। सड़कमा आएको यस्तो समस्याका कारण विशेष गरी दुई पाङ्रे तथा तीन पाङ्रे सवारी साधन दुर्घटनाको जोखिम बढ़ेको भन्दै चिनिया ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कोअपरेशन प्रहरीले मर्मतको काम शुरू गरेको हो। चोरमारा खण्डमा करिब 900 मिटर सड़क दबिएको तथा उठेको ठेकेदार कम्पनीका इन्जिनियर उपेन्द्र मुखियाले जानकारी दिनुभएको छ। बिग्रिएको सड़कको माथिल्लो तहको पीच निकालेर मर्मत गर्न थालिएको र त्यसबाट समस्या समाधान नभए थप पीच निकालेर मर्मत गरिने वहाँले बताउनु भएको छ। सड़कको प्राय उकालो तथा ओह्रालो खण्डमा समस्या देखिएको छ। ठेकेदार कम्पनीले बढ़ी भार बोकेका सवारी साधन तथा सड़कको भूबनोटका कारण सड़क बिग्रिएको हुन सक्ने जनाएको छ। अन्य स्थानमा मरमत गरिसकिएको र चोरमारा खण्डको काम पनि दुई तीन दिनमा सम्पन्न हुने इन्जिनियर मुखियाले बताउनु भएको छ। नेपाल रेडक्रस सोसाइटी कास्कीले सरकारवाला निकायको समन्वयमा डेंगी रोग रोकथाम तथा नियन्त्रणको लागि विद्यालय तथा समुदाय स्तरमा सचेतनामूलक कार्यक्रम लैजाने भएको छ। महिला स्वास्थ्य स्वयंसेविका स्वयंसेवक लगायत जिल्ला स्तरीय सरकारवाला निकायबीच शुक्रबार भएको समन्वयात्मक कार्यक्रम रेडक्रस कास्कीका सभापति उर्मिला खड्का भण्डारीले विद्यालय तथा समुदाय स्तरमा भएको गतिविधि डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि बढ़ी प्रभावकारी हुने बताउनु भएको छ। उहाँले पालिका उपशाखा तथा विद्यालय स्तरमा सञ्चालन भएको रेडक्रसले युवा तथा जुनियर सर्कल मार्फत प्रभावकारी काम गर्न सक्ने जानकारी दिनुभएको हो। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले डेंगीको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि अन्तर सरकारी निकायको समन्वयमा जोड़ दिने बताउनु भएको छ। डेंगीबाट बस्न लामखुट्टेबाट जोगिने र सरसफाईमा ध्यान दिन पर्ने उल्लेख गर्दै वहाँले डेंगीको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि लामखुट्टेको लार्वा खोज तथा नष्ट अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभएको हो। गण्डकी प्रदेश प्रादेशिक जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत समीक्षा गैरीले अहिलेसम्म गण्डकी प्रदेशमा 1010 जना डेंगूबाट संक्रमित भएको जानकारी दिनुभएको छ। प्रहरीले बागलुङ बजार र आसपास क्षेत्रका लागि ल्याइएको रासायनिक यूरिया मल अवैध रूपमा कारोबार गरेको आरोपमा 3 जनालाई पक्राउ गरेको छ। गत बुधबार बागलुङका लागि ल्याइएको झण्डे 20 बोरा रासायनिक मल अवैध रूपमा बिक्री गरेर वीरगंज लैजान लागेको अवस्थामा प्रहरीले मल बिक्री गर्ने डिलर संचालक र खरिद गरी वीरगंज पठाउने काम सक्रिय व्यक्तिलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा पर्साको छिपरमाई गाउँपालिका 6 घर भई 25 वर्षदेखि बागलुङमा बस्दै आएका 53 वर्षीय दिनेश पण्डित, बागलुङ बजार स्थित धौलागिरी बिउ भण्डारका संचालक गुलबहादुर राणा मगर र कालीगंजकी एग्रोभेटका संचालक विनय शाक्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक फरिन्द्र प्रसाईले जानकारी दिनुभएको छ। हस्त साझा 5 बजेको ठोलबुढा हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
10: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141000 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
11: ए सबिना, यसको हतारमा कता हो?
12: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
11: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
10: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 98460 78528 र 98028 16142।
13: सुन न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
14: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
13: कहाँ?
14: गण्डकी मेडिकल हल।
15: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
14: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
15: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
13: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्ने बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0625903069, मोबाइल 98402869926।
12: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
15: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
12: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
16: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटिएल, कलर, टेक्नो, नोकिया, ब्रांड को सबै सेटहरु अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टी को साथ पाइन्छ।
2: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइट का भेराइटी र लाइट को चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टी का साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
16: एनसीएल को हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
2: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
15: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा दुलेगौडा।
9: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
13: हार्दिक निमन्त्रणा यस कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन यही भदौ 14 गते आइतबार आयोजना गरिएको हुँदा सो सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। समय बिहान 10:30 बजे, स्थान राधा कृष्ण मन्दिर, शुक्ला गण्डकी 4 पुलचोक, तनहुँ। अनुरोध कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति, शुक्ला गण्डकी 4 पुलचोक, तनहुँ।
17: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
15: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
17: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
15: त्यसो भए कहाँ जाने त कान्छा?
17: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
15: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
15: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4, दुलेगौडा, आफ्नै निवासमा।
13: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 98560-11445 र 98560-20445।
2: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
1: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
2: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
0: ठाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
4: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860705
5: र रामचन्द्र महत 9841168778।
6: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
0: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
6: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
0: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्ष भयो रे बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
7: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
7: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
7: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
7: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
8: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
9: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
8: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
9: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
8: फोन नम्बर 0564143121,
9: मोबाइल 9805678634 र 9701010590।
10: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
11: मैडम, धूम्रपान भनेको के हो?
10: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
11: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
10: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
11: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
10: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
12: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
13: This is Radio Dhorbarahi 103.8 MHz.

0: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
0: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090334300।

0: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
3: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
1: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समीर कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने, सुविधा सम्पन्न हल भएको। त्यसैमाथि तिजको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
4: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
3: ठ्याक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
5: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
2: सम्पर्क समयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत। मोबाइल 9825527763 र 9860715
4: र रामचन्द्र महत 9864116878।
2: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।
6: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
7: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
6: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
0: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको छापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9560378302 र 9460378302।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो टाइम
2: अहिले साँझको 6 बज्यो
1: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165 95301
3: काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबरमा दिनेश जोशीसँगै जगत भण्डारीको नमस्कार।
4: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
3: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
4: बालिका हत्याको विरोधमा वीरगंज पथलैया सड़क खण्ड अवरूद्ध, पोखरामा पनि विरोध प्रदर्शन।
3: काठमाडौँ महानगरद्वारा 92 निजी विद्यालयलाई स्पष्टीकरण सोधियो, चित्तबुद्ध जवाब नआए अनुमति रद्द गरिने।
4: बस र मोटरसाइकल ठोक्किँदा चितवनमा 2 जनाको मृत्यु, लागु औषध सहित झापाबाट 3 जना पक्राउ।
3: ट्रम्प प्रशासनको कड़ा आप्रवासी नीति अदालतबाट खारेज, इरानद्वारा अमेरिकी आर्थिक प्रतिबन्धको आलोचना।
4: र टप 20 क्रिकेटमा नेपालको लगातार दोस्रो हार, बंगलादेश 9 विकेटले विजयी।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। 3 वर्षीय बालिका गरैमा चौधरीको हत्याको विरोधमा स्थानीयले आज पनि वीरगंज पथलैया सड़क खण्ड अवरूद्ध पारेका छन्। गरिमालाई न्याय दिलाउन माग गर्दै स्थानीयवासीले आज चौथो दिन पनि वीरगंज पथलैया सड़कको सिमरा खण्डमा टेन्ट टाँगेर धरना दिइरहेको प्रहरीले जनाएको छ। यसअघि अस्ति बिहिबार राति स्थानीय प्रशासन, राजनैतिक दलका प्रतिनिधि तथा जितपुर सिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको उपस्थितिमा आन्दोलनरत पक्षसँग 5 बजे सहमति भए पनि गरिमाको परिवारले उक्त सहमतिमा आफ्नो सहभागिता र सहमति नरहेको भन्दै आन्दोलनलाई निरन्तरता दिँदै आएको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिका एक भक्तिनगरकी बालिका चौधरी गत साउन 31 गते बिहानदेखि सम्पर्कविहीन भएकी थिइन्। खोजीको क्रममा भदौ 2 गते उनको नजिकैको एक घरमा विभत्स र अमानवीय अवस्थामा शव फेला परेको थियो। घटनाको दोषीलाई कार्यवाहीको माग गर्दै विभिन्न संस्थाले विरोध प्रदर्शन गर्दै आएका छन्। आज दिनभर काठमाडौँको माइतीघर मण्डलामा उनको न्याय माग्दै प्रदर्शन भएको छ। यस्तै पोखरामा पनि प्रदर्शन गरिएको छ। मानवाधिकार चोकमा प्लेकार्ड सहित युवाहरूले प्रदर्शन गरेका हुन्।
4: कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले बालिका गरिमा चौधरीको जघन्य हत्या प्रकरणले आफूलाई स्तब्ध बनाएको बताउँदै दोषीलाई कानून बमोजिम कड़ा भन्दा कड़ा कार्यवाही हुने बताउनु भएको छ। आज सामाजिक सञ्जाल मार्फत मन्त्री चौधरीले यस घटनाले नेपाली समाजमा हाम्रा छोरीहरू कति सुरक्षित छन् भन्ने गम्भीर प्रश्न उब्जाएको उल्लेख गर्नुभएको हो। सिमरामा रहेकी आफ्नी साथी राधा चौधरी मार्फत पीड़ित परिवारको पीड़ादायी अवस्थाबारे जानकारी पाएपछि आफूले तत्काल गृहमन्त्रीसँग टेलिफोन सम्वाद गरेको उहाँले बताउनुभयो। सरकारको तर्फबाट तत्काल पहल र अनुसन्धान अघि बढ़ाएकोमा गृहमन्त्री तथा सम्बन्धित निकायलाई धन्यवाद दिँदै उहाँले पीड़ित परिवारलाई न्याय दिलाउन आफ्नो तहबाट निरन्तर समन्वय र पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
3: नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बालेन्द्र शाह बालेन नेतृत्वको सरकार 5 वर्ष पनि नटेक्ने दावी गर्नुभएको छ। आज भक्तपुरको नगरकोटमा शुरू भएको एमालेको जनसंगठन समन्वय संयन्त्र कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार विदेशीको आड़ भरोसामा चलेको आरोप लगाउनुभयो। उहाँले राष्ट्रपतिले हाटहुट गरेर बहुमत ल्याएको दावी समेत गर्नुभयो। बहुमत भए पनि बालेन सरकार 5 वर्ष नटेक्ने उहाँको दावी थियो। अहिले संविधान मिचिएको र लोकतन्त्र अपहरित भएको दावी पनि ओलीले दोहोराउनुभयो। सरकार र समर्थकहरूले त्रास सिर्जना गरिरहेको जिकिर गर्दै सामाजिक सञ्जालमा बोल्दा हुल्याहरूले आक्रमण गरिरहेको टिप्पणी गर्नुभयो। तर सत्य कुरा बोल्न भने आफू नडराउने ओलीको जिकिर छ।
4: नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी रासपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको आरोप लगाउनु भएको छ। पार्टीको कोशी प्रदेश समितिले आज आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उहाँले दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिले नै नेपालको सत्ता कब्जा गरेको आरोप लगाउनु भएको हो। 62-63 परिवर्तनपछि नेपाली कंग्रेस दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिका रूपमा रहेकोमा अहिले रासपा त्यस्तो शक्तिका रूपमा अघि आएको उहाँको दावी छ। उहाँले कम्युनिष्ट पार्टीको मुख्य वर्ग शत्रु नै रासपा रहेको समेत उल्लेख गर्नुभएको छ।
3: चितवनको खैरहनी नगरपालिका एक तरकारी चोक स्थित पूर्व पश्चिम राजमार्गमा बस र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। आज दिउँसो नारायणगढ़बाट बर्दिवासतर्फ जाँदै गरेको BA03-001-27-73 नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको BA01-015-33-85 नम्बरको मोटरसाइकल तरकारी चोकमा ठोकिएका थिए। दुर्घटनामा मोटरसाइकल चालक करिब 30 वर्षीय युवक र पछाडि सवार करिब 25 वर्षीय युवती गम्भीर घाइते भएका छन्। दुवैलाई उपचारका लागि भरतपुर स्थित नयाँ मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममा दुवैको मृत्यु भएको हो। उनीहरूको पहिचान भने खुल्न सकेको छैन। बस चालक सर्लाहीको हरिवन नगरपालिका 8 का 51 वर्षीय अजय कुमार मास्केलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै सवारी साधारणलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
4: काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले विभिन्न 92 संस्थागत निजी विद्यालयको अनुमति वा स्वीकृति रद्द बारे 35 दिने सूचना जारी गरेको छ। विभागले महानगर क्षेत्रभित्र प्रचलित कानून बमोजिम अनुमति वा स्वीकृति प्राप्त गरी संचालित तर अब अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्थामा रहेका संस्थागत विद्यालयलाई 35 दिनभित्र आवश्यक कागजात सहित विवरण पेश गर्न सूचना जारी गरेको हो। विभागका प्रमुख नवराज ढकालले शिक्षा ऐन 2075 को दफा 36 बमोजिम विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने भएमा सो सम्बन्धी सूचना प्रकाशित गरिएको जनाउनुभयो। चित्त बुझ्दो जवाफ नआए विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने सम्बन्धमा शिक्षा विभागले आवश्यक प्रक्रिया अघि बढ़ाउने उहाँले उल्लेख गर्नुभएको छ। यसअघि पनि महानगरपालिकाले दर्ता भएर सञ्चालनमा नरहेका संस्थागत विद्यालयको स्थलगत अनुगमन गरी अनुमति खारेजीको प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको थियो।
3: थाहा संसार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
7: गुणस्तरीय प्लम्बिङको
8: मार्बलका सिकेपछि प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका युपिभीसी प्रडक्टहरू लेड फ्री युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा गर।
10: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
6: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। राष्ट्रका लागि हप्ताको 2 घण्टा स्वयं सेवा भन्ने नाराका साथ शुरू भएको बागमती सरसफाई महाअभियानको 693 हप्ताको सरसफाईका क्रममा आज विभिन्न जातका बिरूवा रोपिएको छ। वर्षाको कारण नदीभित्र जमेको फोहर निकाल्न नसकिने अवस्था भएपछि नदी किनारमा विभिन्न जातका 50 बिरूवा
7: रोपण गरिएको अभियानकर्मी किशोर सिंह शाहीले जानकारी दिनुभयो। नदी क्षेत्रको स्वच्छतालाई दीर्घकालीन रूपमा सहयोग पुग्ने गरी 5 फीट भन्दा अग्ला बिरूवा रोपिएको हो। आज तेलगंगा आँखा अस्पताल अगाडि बागमती नदी किनारमा रोटरी क्लब अफ काठमाडौँको हेरिटेजको नेतृत्वमा वृक्षारोपण गरिएको हो। वृक्षारोपण सँगै यस क्षेत्रमा सरसफाई पनि गरिएको छ।
3: झापाको सीमावर्ती क्षेत्रबाट हिजो र आज गरी लागू औषध 3 जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायक उपरीक्षक रंजन अवाका अनुसार हिजो राति झापा गाउँपालिका 4 चर्तागाछीका चर्तागाछीमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका शिव सताक्षी नगरपालिका 9 का 17 वर्षीय गौरव चौधरीलाई पक्राउ गरिएको हो। जाँचका क्रममा उनको साथबाट प्लास्टिक सहित 7 ग्राम 10 मिलिग्राम ब्राउन सुगर तथा नाइट्रोजन ट्याब्लेट 18 थान बरामद भएको छ। त्यस्तै आज बिहान भारतबाट साइकलमा नेपाल आउँदै गरेका शिव सताक्षी 6 का 28 वर्षीय प्रभास मास्के र 16 वर्षीय फिलिप मौडीलाई पनि पक्राउ गरिएको हो।
7: अब अन्तर्राष्ट्रिय समाचार। नेपाल सहित 75 मुलुकका लागि डोनाल्ड ट्रम्प प्रशासनले अख्तियार गरेको कड़ा आप्रवासी भिजा नीति अदालतले खारेज गरिदिएको छ। रोइटर्सका अनुसार म्यानहट स्थित अदालतकी न्यायाधीश जनेट भागर्सले ट्रम्प प्रशासनको कड़ा आप्रवासी भिजा नीति खारेज गरिदिएको हो। आप्रवासी अधिकारवादी संस्थाहरू क्याथोलिक लीगल इमिग्रेशन नेटवर्क र अफ्रिकन कम्युनिटीज टुगेदर लगायतका संस्थाले परिवारका लागि आप्रवासी भिजा प्रयोजन गरिरहेका आवेदकहरूको पक्षबाट अदालतमा मुद्दा हालेका थिए। उक्त मुद्दामा सुनवाई गर्दै राष्ट्रियताको आधारमा आप्रवासी भिजामा कड़ा नीति खारेजको आदेश आएको हो। यसैबीच इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा तेहरान विरूद्ध घोषणा गरिएको नयाँ तथा कड़ा आर्थिक प्रतिबन्ध अभियानको तीव्र आलोचना गरेको छ। आज विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले वाशिङटनले अन्य स्वतन्त्र राष्ट्रहरूलाई आफ्नो प्रतिबन्ध पालना गर्न बाध्य पार्न खोजेको आरोप लगाउनुभयो। अमेरिकी प्रशासनले तेहरानसँग आर्थिक व्यवसायिक तथा वित्तीय कारोबार गर्ने विदेशी कम्पनी र बैंकहरूलाई गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिँदै अहिलेसम्मकै कड़ा प्रतिबन्ध लगाउने योजना सार्वजनिक गरेपछि इरानको यो कड़ा प्रतिक्रिया आएको हो।
3: अब खेल समाचार। अस्ट्रेलियामा जारी टप एन टी20 सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। आज भएको खेलमा नेपाल बंगलादेश हाई पर्फमेन्स टीमसँग 9 विकेटले पराजित भएको हो। नेपालले जितका लागि दिएको 100 रनको सामान्य लक्ष्य बंगलादेशले 10 ओभर 2 बलमा मात्र 1 विकेटको क्षतिमा पूरा गर्यो। उसका लागि जिसन हालम 52 रन बनाएर नट आउट रहे भने आरिफुल इस्लामले अभिजित 34 रनको योगदान गरे। नेपालका एक मात्र विकेट सहाब आलमले लिए। यसअघि अस्ट्रेलियाको डर्बिन स्थित मरारा क्रिकेट मैदानमा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 9 विकेटको क्षतिमा 79 रन बनाएको थियो। नेपालका कुशल भुर्तेले 46 रन बनाउनु बाहेक अन्य ब्याटरले सम्झनु लायक प्रदर्शन गर्न सकेनन्। बंगलादेशका लागि रिपन मण्डलले एक्लैले 4 विकेट लिएका थिए। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
7: बालिका हत्याको विरोधमा वीरगंज पथलैया सड़क खण्ड अवरूद्ध। पोखरामा पनि विरोध प्रदर्शन।
3: काठमाडौँ महानगरपालिकाद्वारा 92 निजी विद्यालयलाई स्पष्टीकरण सोधियो, चित्तबुद्ध जवाब नआए, अनुमति रद्द गरिदिए।
7: बस र मोटरसाइकल ठोक्किँदा चितवनमा 2 जनाको मृत्यु। लागू औषध सहित झापाबाट 3 जना पक्राउ।
3: ट्रम्प प्रशासनको कड़ा आप्रवासी भिजा नीति अदालतबाट खारेज। इरानद्वारा अमेरिकी आर्थिक प्रतिबन्धको आलोचना।
7: र टप एन्ड टी20 क्रिकेटमा नेपालको लगातार दोस्रो हार, बंगलादेश 9 विकेटले विजयी।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। दिनेश र जगत बिदा हुन्छौ। नमस्कार।
9: एक सय 103.8 अन्तर्मनको आवाज। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
11: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
9: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
11: छुटका दायराहरू:
9: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
11: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
9: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
11: थप जानकारीका लागि सम्पर्क 0625174479, मोबाइल 9850602065 र 9840664145।
12: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
13: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
12: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
13: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
12: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
9: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9861633101 र 9868385222।
14: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
15: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
14: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
16: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
14: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
9: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनी स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
16: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9850606136 र 9151166136।
9: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
16: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
9: हाम्रा सेवाहरू: कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
16: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
9: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
16: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
9: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
16: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
9: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
16: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
17: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: स्कूल कॉलेज मा तपाईको प्रतिभा
1: आवले खोशी सकिन दिन हेरेर गयो जुन घामले भन्थ्यो
0: फ्रेंड्स गॉसिप
2: ओई यो जीवन क्लास मा पस्ने कस्तो सोझो भएर आथ्यो नि त है
0: नडाक
3: अनि धेरै रमाइला कुराकानी र जानकारीहरू कार्यक्रम स्कूल कॉलेज मा मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्ज मा हरेक बिहीबार शनिबार अनि आइतबार साँझ 6 बजेको नेपाल खबर पछि करिब 7 बजेसम्म
4: विषालु काँडा जस्तो हुँदो रहेछ सुख माया मनमा माया बाँकी नै छ तिमीले घात गर्दा पनि माया मारे जस्तो लाग्छ।

0: नमस्ते अनि स्वागत छ कार्यक्रम स्कूल कलेजमा। तपाई हामीलाई रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत पनि www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। कार्यक्रम स्कूल कलेजमा यहाँले हरेक हप्ताको शनिबार बेलुकी यसै समय 6 बजेको थाहा खबर पछि 7 बजेसम्म सुन्न सक्नुहुन्छ भने यस कार्यक्रममा रहेर विद्यार्थी भाइ बहिनी भित्र लुकेर रहेको प्रतिभा उनीहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्य सहित उनीहरूसँग गरिएको रमाइलो कुराकानी प्रस्तुत गर्छौ। आज यस कार्यक्रमलाई निरन्तरता दिँदै आजको श्रृंखला तयार गर्नको लागि भने म कार्यक्रम प्रस्तुत अनुमल्ला रहेको छु यो क्षेत्रकै नमुना विद्यालय पञ्चमरी माध्यमिक विद्यालयमा। उनीहरूसँगको रमाइलो कुराकानी प्रस्तुत गर्न जाँदैछौ। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला। अहिले भने भाइ बहिनीसँगको कुराकानी तर्फ लागौं है त।
1: नमस्कार, मेरो नाम प्रसन्न आले हो।
2: नमस्कार, मेरो नाम रोही यादव हो।
3: नमस्कार, मेरो नाम शुभेच्छा सुवेदी हो।
4: नमस्कार, मेरो नाम युनिता भुजेल हो।
5: नमस्कार, मेरो नाम मारुषी कुमार शाह हो।
0: हजुर, सबैजनालाई कार्यक्रम स्कूल कलेजमा धेरै धेरै स्वागत छ। अनि तपाईँहरू आज यहाँ के को लागि आउनु भएको छ भनेर थाहा छ कि छैन?
6: हामी आज क्लास सङ गाउन आएको।
0: क्लास सङ चाहिँ गाउने हो। अनि आज रेडियो प्रोग्राममा सहभागिता जनाउँदै गर्दा यहाँहरूलाई चाहिँ कस्तो फिल भएको छ? पहिला यताको भाइबाट सुरु गरौँ है।
7: मलाई रमाइलो लागिरहेको छ।
0: अनि हजुर?
8: मलाई नि रमाइलो।
9: मलाई पनि रमाइलो लागिरहेको।
10: मलाई नि रमाइलो।
11: मलाई नि राम्रो लागिरहेको छ।
0: हजुर, सबैजना एउटै कक्षाबाट हुनुहुन्छ हो? अनि कति कक्षाबाट हुनुहुन्छ हजुर?
12: 5 ख।
0: 5 ख। अनि तपाईँहरूको पढाइ चाहिँ कस्तो हुँदैछ? राम्रो हुँदैछ। अनि आज रेडियो प्रोग्राममा सहभागिता जनाउँदै गर्दा तपाईँको क्लास सङ सुनाउनको लागि कतिको एक्साइटेड हुनुहुन्छ?
12: एकदम
0: बेस्तरी। ल, छिटो भन्दा छिटो राख्न पाए हुन्थ्यो जस्तो लागेको छ। ल, त्यसो भए रेडी हुनुहुन्छ?
12: Yes.
0: अलि मजाले भनिदिनुहोस् न त, आर यु अलरेडी?
12: ओह यस, वी आर रेडी।
0: ल,

0: हजुर देशकै लागि बाँच्नेछौ देशकै लागि मर्नेछौ भनेर यो कक्षा गीत सुनाइरहँदा तपाईँहरूले चाहिँ यो गीत कक्षामा सधैँ गुनगुनाउने गर्नुहुन्छ त्यसो भए यता सोधिहालौ हाम्रो प्रसन्नजीलाई देशको माया चाहिँ कतिको लाग्छ
1: मलाई धेरै
0: हाम्रो रोहिणीजीलाई
1: बेसरी लाग्छ
0: हाम्रो शुभेच्छाजीलाई
2: मलाई पनि धेरै लाग्छ
0: हाम्रो युनिताजीलाई चाहिँ देशको माया कतिको लाग्छ
1: धेरै लाग्छ
0: धेरै लाग्छ अनि यता आरुषीजीलाई चाहिँ कतिको माया लाग्छ देशको
1: धेरै
0: माया लाग्छ भनिरहँदा चाहिँ देशको लागि गएर चाहिँ पछि केही गर्छु भन्ने छ कि छैन तपाईँहरूलाई के गर्नु मन छ त नि त्यसो भए
1: मलाई देशको नाम ठुलो गराउन छ
0: देशको नाम ठुलो चिनाउने गरी ठुलो बनाउनु मन छ हो ल त्यसको लागि चाहिँ धेरै मेहनत गर्नुपर्छ है अनि प्रसन्नजीलाई चाहिँ कता कता चिने जस्तो लाग्यो तपाईँले योभन्दा अगाडि पनि रेडियो प्रोग्राममा सहभागिता जनाउनु भएको थियो हो अनि आज आफ्नो प्रतिभा राखिरहँदा कस्तो भएको छ त
1: मलाई रमाइलो लागिरहेको छ
0: रमाइलो लागिरहेको छ अनि कोही साथीहरू त अब ट्यालेन्ट राख्न पनि पछि पर्नुहुन्छ डराउनुहुन्छ त्यस्तो साथीलाई चाहिँ हाम्रो प्रसन्नजीले चाहिँ के भन्न चाहनुहुन्छ
1: मैले चाहिँ त्यस्तो डराउनु हुँदैन भन्छु
0: डराउनु हुँदैन भन्नुहुन्छ अनि तपाईँहरूले चाहिँ के भन्नु मन लाग्छ साथीहरू हुन्छ नि अब कुनै पनि गेमहरूमा पार्टिसिपेट पनि नगर्ने अब कुनै कुराहरूमा अगाडि नै बढ्न डराउने साथीहरूलाई चाहिँ के भन्नु मन लागेको छ
1: हामीले मतलब सबै कुरा जिते अनुसार हुन्छ हामीले कहिले पनि डराउनु हुँदैन हार्यो भने अर्को पालि जित हुन्छ त्यही मैले पनि त्यही भन्न चाहन्छु
0: अर्को पालि चाहिँ प्रयास गरे भने पक्कै पनि अगाडि बढ्न सकिन्छ भन्नुहुन्छ अनि यता
1: मैले भन्छु अर्को पालि फेरि प्रयास गर मैले हारेँ भने होइन
3: मैले भन्छु सबै साथीहरूले गर्नुपर्छ किन भन्दाखेरि यसले हामीलाई ठुलो भएपछि केही गर्न पनि सकिन्छ गेमहरू खेल्यो भने आफू जीवनमा केही बन्न पनि सकिन्छ त्यही भएर डराउनु हुँदैन अनि पार्टिसिपेट गर्नुपर्छ
0: पार्टिसिपेट चाहिँ हुन सक्नुपर्छ है ल जाँदा जाँदै यहाँहरूले चाहिँ अब तपाईँको प्रतिभा सुनेर बस्नुहुने श्रोता साथीलाई चाहिँ के भन्न चाहनुहुन्छ
1: यसै गरी सबै यसै गरी सुनिदिनु हुन धेरै धेरै धन्यवाद यसै गरी मेरो आवाज हाम्रो मेहनत सुनिदिनुको लागि मैले हजुरलाई एकदम धन्यवाद दिन चाहन्छु
2: हामीले यो ट्यालेन्ट राख्यौँ अरूहरूले पनि यो ट्यालेन्ट राख्न सक्नुहुन्छ
3: स्कुलमा छिटो पुग्नु होला मिसहरूले भनेको मान्नु होला अनि हाम्रो आवाज तपाईँहरूलाई कस्तो लाग्यो भनिदिनु होला
4: थ्याङ्क यू सो मच
0: हजुर फेरि पनि कुराकानीको साथमा मसँग अहिले भने दुईजना बहिनी र एकजना भाइहरू हुनुहुन्छ कुराकानीतर्फबाट अगाडि बढौँ आज हामीले के सुनाउँदै हुनुहुन्छ त यताबाट सुरु गरौँ नमस्कार स्वागत छ यहाँलाई प्रोग्राम स्कुल कलेजमा
5: नमस्कार धन्यवाद
6: नमस्कार मेरो नाम हो बिनु गुरुङ
7: नमस्कार मेरो नाम हो प्रिस्मा गुरुङ
0: अनि भाइको नाम
8: नमस्कार मेरो नाम ऋषभ यादव हो
0: ऋषभजी अनि तपाईँहरू तिनजना सँगै आउनु भएको छ आज चाहिँ हामीले के सुनाउँदै हुनुहुन्छ त नि
7: नेपाल नै राम्रो भन्ने कविता सुनाउँदैछौ
0: नेपाल नै राम्रो भन्ने आफैमा पनि शीर्षक यति मिठो छ है अब राम्रो कविता चाहिँ हामीलाई वाचन गरेर सुनाउँदै हुनुहुन्छ अब वी आर रेडी छौ तपाईँहरू सुनाउनको लागि रेडी हुनुहुन्छ त
4: yes.
0: ल अब भन्ने सुरु गरिदिन सक्नुहुन्छ है त सुरु गरिदिनुहोस् ल वान टू

0: हजुर देशभक्ति भावनाले नेपाल नै सुन्छ भनेर कविता सुनाइसक्नु भएको छ, मिठो वाचन गरिसक्नु भएको छ, अघि पनि सहभागिता जनाउनु भएको विद्यार्थी भाइ बहिनीहरूले त्यस्तै मिठो कविता सुनाउनु भएको थियो। यो बाहेक अरू थोरै कुराकानी पनि गरौँ है, तपाईँहरूसँग थोरै कुराकानी गर्न सकिन्छ हुन्छ। अनि तपाईँहरूको पढाइ चाहिँ कस्तो हुँदैछ?
1: राम्रो
0: राम्रो हुँदैछ। तपाईँहरूलाई पढ्न कतिको मनपर्छ? अनि यता अलिअलि मात्रै मनपर्छ। अनि यता भाइलाई
2: धेरै
0: धेरै मनपर्छ है, किन होला? अलिअलि मात्रै लागेको हो तपाईँलाई चाहिँ पढाइ सँगसँगै अरू के गर्नु मनपर्छ?
1: ड्रइङ अनि डान्स गर्न, गीत गाउन।
0: डान्स गर्न गीत गाउनु पनि मनपर्ने भएर पढाइतिर चाहिँ ध्यान अलिअलि गएको होला हो?
1: हजुर।
0: अनि तपाईँलाई चाहिँ के गर्नु मनपर्छ यता?
1: ड्रइङ डान्स गीत गाउन।
0: अनि हजुरलाई?
3: मलाई खेल्न र गीत गाउन।
0: खेल्न र गीत गाउन। तपाईँहरू सबैलाई गीत गुनगुनाउन आउँदो रहेछ त है? अनि मिल्यो भने अहिले मैले गीत गाउनुहोस् भन्यो भने गीत गुनगुनाउन सक्नुहुन्छ? थोत्थोरै आउँछ। त्यसो भए अब सबैजनालाई अब गीत गुनगुनाउनु मनपर्छ भन्नु भएको छ, सो साथीहरूलाई हामी थोरै गीत सुनाऊ है।

0: अब दुईजना बहिनीहरूले मिठो गीत गाउँदै हुनुहुन्थ्यो, साथीहरूले पनि यता सपोर्ट गरेर अझै एकदम इन्टरटेनिङ चाहिँ गराइदिनु भयो है। अनि जाँदा जाँदै हाम्रो साथीहरूलाई चाहिँ के मेसेज दिन चाहनुहुन्छ नि? प्रिस्माजीबाट सुरु गरौँ न त, के मेसेज दिन चाहनुहुन्छ? तपाईँको प्रतिभा सुनेर बस्नुहुने साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
1: हाम्रो गीत सुनिदिनु भएकोमा धन्यवाद।
0: अनि यता बिनुजीले चाहिँ के भन्न चाहनुहुन्छ हाम्रो श्रोता साथीलाई?
2: गर्मीको महिनामा पानी पिउनुहोला।
0: अनि यता भाइले चाहिँ के भन्न चाहनुहुन्छ तपाईँको ट्यालेन्ट सुनेर बस्नुहुने साथीहरूलाई?
3: मैले रेडियो प्रोग्राममा आफ्नो ट्यालेन्ट राखे, त्यहाँले पनि राख्नु होला है।
4: थ्याङ्क यू।
0: हजुर, अन्तिम प्रतिभा राख्ने भाइहरू भन्नुपर्छ है, आज चाहिँ भले हामीले दुईवटा प्रतिभा सुने तापनि भाइ बहिनीहरू चाहिँ धेरैजना हुनुहुन्थ्यो र उहाँसँगको कुराकानी पनि अब धेरै भइसक्यो। सो यतातिर सहभागी साथीहरूलाई चाहिँ म सहभागी गराइहाल्छु। नमस्कार, यहाँहरूलाई स्वागत छ प्रोग्राम स्कुल कलेजमा।
5: नमस्कार, धन्यवाद।
0: अनि तपाईँहरूको चाहिँ पालो नुहाएर अघि यता उता हिँडेको जस्तो पनि लाग्यो है। पहिला नाम सोधिहालौ, तपाईँको नाम के हो नि?
6: मेरो नाम समर सुनार।
0: समर सुनार हो तपाईँको नाम? त्यही भएर गर्मी भएको हो, समर भएर हो
6: होइन?
0: कहिले राखिदिनु भएको नि तपाईँको नाम समर भनेर? थाहै छैन तपाईँलाई? ल, आज गएर चाहिँ घरमा सोध्नुहोस् है। ल, अर्को पालि नेक्स्ट टाइम भेट्यो भने मेरो नाम चाहिँ कहिले राखिदिएको भनेर हामीलाई सुनाउनु पर्छ है। ल, अनि यता हजुरको नाम?
7: आयुष थापा।
0: आयुष थापा, हजुरको घर कहाँ हो आयुषजी?
7: कपासे।
0: कपासे। अनि हाम्रो समरजीको घर?
8: दुले गौडा।
0: अनि तपाईँहरूको पढाइ कस्तो हुँदैछ?
8: राम्रो
0: हुँदैछ। तपाईँहरूलाई पढ्न चाहिँ कतिको मनपर्छ नि?
8: धेरै
0: मनपर्छ। किन? यता आयुषजी त बोल्नु भएन त, पढ्नु मन पर्दैन तपाईँलाई?
8: मनपर्छ
0: है। अनि पढाइ सँगसँगै तपाईँहरूलाई अरू के गर्नु मनपर्छ नि?
8: गीत गाउन खेल्न।
0: अनि यता
9: फुटबल खेल्न?
0: फुटबल खेल्न मनपर्छ तपाईँलाई। फुटबल भनेपछि गएको विश्वकप वर्ल्ड कप हेर्नु भयो त तपाईँले? अनि कुन टिमको फ्यान हुनुहुन्छ नि हजुर?
9: म अर्जेन्टिना।
0: अर्जेन्टिनाको? ओ माई गॉड। अनि हजुरलाई चाहिँ गेम्स मन पर्दैन? तपाईँ चाहिँ कुन टिमको फ्यान हुनुहुन्छ नि?
8: अर्जेन्टिना।
0: त्यही भएर तपाईँहरू साथी भएर सँगसँगै आउनु भएको
8: हो?
0: यता नि अर्जेन्टिना भन्नुभएको छ। तपाईँलाई नि अर्जेन्टिना मनपर्छ? अनि हजुरलाई यता पनि सोधौ त।
10: मलाई पनि अर्जेन्टिना।
0: अर्जेन्टिना। तपाईँहरूलाई?
11: पोर्चुगल।
0: अनि तपाईँलाई?
11: पोर्चुगल।
0: अनि उता हुने बहिनीहरूलाई? ल, सबै यहाँ चाहिँ धेरै पोर्चुगल निस्किएछ है। ल, अर्जेन्टिनाको फ्यानहरूसँग अब कुराकानी गर्दै थियौँ, अब भने ढिला नगरी तपाईँको प्रतिभा सुन्छौँ। हामीलाई के सुनाउँदै हुनुहुन्छ?
12: गीत।
0: कुन गीत हो नि?
12: मेरो देश।
0: ल, रेडी हुनुहुन्छ? ल, सुरु गरिदिनु।
13: ये देशको सीमा भित्र मैले जन्म लिए, गोर्खालीको सन्तान भए गर्व

0: कस्तो इनर्जेटिक सङ होइन, कस्तो मजासँग गुनगुनाउनु भयो तपाईँहरूले यो गीत चाहिँ कसरी प्र्याक्टिस गर्नुभयो? आज प्र्याक्टिस गर्नु भएको अनि आज यस्तो दामी गाइदिनु भएको, अनि भनेपछि योभन्दा अगाडि अगाडि पनि तपाईँहरूले चाहिँ गीत गुनगुनाउने गर्नुहुन्थ्यो हो, गर्नुहुन्थेन तपाईँले चाहिँ गर्नुहुन्थ्यो है? अनि यस्तो मिठो गीत सुनाउँदै गर्दा अब साथीहरूलाई चाहिँ के भन्नु मन लागेको छ?
1: मेरो गीत सुनिदिनु,
0: अरू त के भन्नु थाहै छैन है? अनि तपाईँलाई?
2: मेरो पनि त्यही हो,
0: मेरो पनि त्यही हो। भनेपछि तपाईँहरूलाई चाहिँ गीत चाहिँ यस्तो मिठो गाउन आउने अनि साथीहरूलाई चाहिँ केही भन्नु मन लागेन? तपाईँहरू दुईजना चाहिँ बेस्ट फ्रेन्ड हो, बेस्ट फ्रेन्ड हो है? अनि सँगै बस्नुहुन्छ, बस्दा चाहिँ सँगै बस्नुहुन्न, अनि किन त?
2: मिसले राखिदिनु भएको,
0: मिसले चाहिँ अब जहाँ राखिदिनु भयो त्यही बस्नुपर्छ हो। ल, कुराकानी गरिरहँदा चाहिँ तपाईँहरूलाई चाहिँ पञ्चमुनि स्कुल चाहिँ कस्तो लाग्छ त?
2: राम्रो,
0: राम्रो लाग्छ। अनि यो स्कुलमा के फेसिलिटी छ भनेर कसैले प्रश्न गर्यो भने के सुविधा छ भन्ने अनि भन्न सक्नुहुन्छ? ल, के छ भनिदिनुहोस् न त?
2: क्यान्टिन छ,
1: खाने पानीको धारा छ,
2: खेल्नको लागि ग्राउन्ड छ,
1: खेल्न सबै सुविधा छ,
2: अनि एक्सर्साइज गर्नको लागि मसिन पनि छ,
1: यति हो।
0: हजुरहरूलाई
1: मिसहरूले राम्रोसँग पनि पढाउनुहुन्छ,
3: राम्रो सुविधाहरू छ,
2: लाइब्रेरी पनि छ,
1: कम्प्युटर ल्याब पनि छ,
2: बस पनि छ,
1: एउटा साइन्स ल्याब पनि छ, प्रत्येक शुक्रबार कार्यक्रम पनि हुन्छ।
0: ल, अब धेरै साथीहरूले पनि यहाँको सेवा सुविधा पनि हामीलाई सुनाइसक्नु भएको छ। अनि तपाईँहरूलाई अब जाँदा जाँदै चाहिँ अन्तिममा मेसेज के दिन चाहनुहुन्छ ल साथीलाई दिनुहोस् न त?
1: तपाईँ पनि गीत गुनगुनाउनु,
2: तपाईँहरू पनि अर्को पालि आउनु
0: भनेपछि साथीहरूलाई पनि यहाँ चाहिँ आफ्नो ट्यालेन्ट राख्नु भन्नुहुन्छ। ल, अब जाँदा जाँदै एकचोटि सबैजनाले हाम्रो श्रोता साथीलाई थ्याङ्क यू सो मच भनेर भनिदिनुहोस् न त।
4: थ्याङ्क यू सो मच, बाइ।
5: हस्त श्रोताबेन, आजको लागि कार्यक्रम स्कूल कलेजको निर्धारित समय भने सकिन लागिसकेको छ। यस्तै फेरि पनि भाइ बहिनीसँगको रमाइलो अनि मिठा मिठा कुराकानी अनि उनीहरूको प्रतिभा लिएर त फेरि पनि हाम्रो भेट अर्को हप्ता हुने नै छ। तबसम्मको लागि म कार्यक्रम प्रस्तुतहरूमा पनि छुट्टिन चाहन्छु। हामी सँगै रहनुहोला अनि सुन्दै गर्नुहोला रेडियो ढोरबाराही 103.8 मेगाहर्ज कार्यक्रम स्कूल कलेजमा। नमस्कार।

0: connect your dream, connect your future. Steel, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वाट इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। यदि कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रू 22-23, डीएपी रू 49-50 र पोटास रू 38-39। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
3: भदौ 1 गते देखि 8 गते सम्म चियोन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
4: चियोन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
3: धार्मिक महोत्सवका आकर्षणहरू
4: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
5: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
3: कथा सहितको झाँकी गीती नाटक
4: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
3: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
4: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्द, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
3: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चियोन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ। भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो,
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल, जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
2: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
3: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
2: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था,
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था,
3: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0-65-571-240।
6: सधैं पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
7: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
6: ए हो र, ल त ल।
4: आफ्नै मिलबाट आफै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछेपानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 98562196692।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
8: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
9: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
9: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
8: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
10: प्रोपाइटर सुबिर श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461956999 छ।
3: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा। विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार,
10: सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461956999 छ।
3: पसल सरेको सूचना शुक्ला गण्डकी 4

0: होइन है आरुषी, आर्यालाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
2: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484264 र 9814533105।

0: बाराही 103.8 मेगाहर्ज।
1: मम्मी भोक लाग्यो, खाजा खाम न।
2: नानु बाबालाई भन न, आज बाहिरको खाजा खाम भनेर।
1: हस् मम्मी।
3: मैले सुने छोरी, ल जाम हिँड।
2: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
2: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
3: बीजी मोमो हाउस, दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
4: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
3: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
5: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
4: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक् ला गण्डकी 4, दुलेगौडा। फोन 0625414233। मोबाइल 9968161887।
6: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
8: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
6: ए हो र, हस् दाई म आजै जान्छु।
3: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
10: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
11: यदि किने हुन्न र तँलाई मन पर्ने अनि

0: तपाईँले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
1: हो र कहाँ छ र त्यस्तो
0: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
1: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
1: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716
2: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
3: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फन्को मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
4: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
3: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
5: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9961653507
6: सुवर्ण अवसर
2: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
6: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
7: पेट सम्बन्धित समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
6: फाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
7: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
6: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
7: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
6: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
7: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
6: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
1: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
8: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
1: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
8: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115
9: 103.8 अन्तर्मनको आवाज
10: स्टुडियो साइड
11: अहिले साँझको 7 बज्यो
8: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
12: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार
1: ढोरबाराही हाइलाइट्स को साथमा
2: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
3: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841349304।
2: नमस्कार, रेडियो ध्रुवारही 103.8 मेगाहर्जको साँझ 7 बजेको ध्रुवारही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईं हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhurbarahi.com.np लगइन गरेर विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ध्रुवारही हाइलाइट शुरू गरौं आजका प्रमुख समाचारहरूबाट। लामो समयसम्म बन्द रहेको हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालन गर्न सरकारले लगानी गर्ने, सेवा सुविधा वृद्धि नगरे आन्दोलनमा उत्रने राहत शिक्षकहरूको चेतावनी, वर्तमान सरकार 5 वर्षसम्म कुनै हालतमा नटिक्ने एमाले अध्यक्ष ओलीको दावी, नेकपालाई पुनर्गठन र रूपान्तरण गर्न नेता झलनाथ खनालको सुझाव, 12 मा 3 वर्षीय बालिकाको बलात्कार पछाडि भएको बेवत्सा हत्याको विरोधमा आज देशैभरका धेरै ठाउँमा विरोध प्रदर्शन, चौधरीका आमा र बुवासँग आजै गृह मन्त्रालयमा वार्ता हुने, मेग्दी गाउँपालिका 7 स्थित धारापानीमा खसेको पहिरो पन्छाएर एकतर्फी रूपमा पृथ्वी राजमार्ग सञ्चालन, विद्युतको समस्या समाधान हुन समय लाग्ने, अमेरिकी राष्ट्रपति ट्रम्पको नयाँ आर्थिक प्रतिबन्ध अभियानको इरानद्वारा विरोध, अमेरिकामा 75 देशका नागरिकलाई आप्रवासी भिजा जारी गर्न रोक लगाउने नीति खारेज, र अस्ट्रेलियामा जारी टप इन 2020 सिरिजमा नेपाल एको लगातार दोस्रो हार। अब पूरा समाचार सुन्नुहोस्। लामो समयदेखि बन्द रहेर केही समय अगाडि परीक्षण उत्पादन गरेको हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालन गर्न सरकारले लगानी गर्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले आज उद्योगको स्थलगत निरीक्षण गरेर यसका लागि आवश्यक लगानी र सञ्चालनको मोडालिटी बारे छलफल भइरहेको बताउनुभयो। मन्त्री यादवले नेपाली सेना र सरकारवालाहरूसँग उद्योगको पूर्वाधार, वर्तमान अवस्था र रोजगारी सिर्जनाका विषयमा जानकारी लिनुभएको हो। देखि बन्द रहेको यो ऐतिहासिक उद्योगलाई सरकारले नेपाली सेनाको जिम्मामा मर्मत सम्हार गराइरहेको छ। गएको साउनको 23 गतेदेखि 2 वटा तान सञ्चालनमा ल्याएर परीक्षण उत्पादन समेत थालिएको छ। निरीक्षणका क्रममा उद्योगमा 488 मध्ये अहिले 12 वटा मेसिन मात्रै चल्ने अवस्थामा रहेको जानकारी गराइएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालिन नेतृत्वको वर्तमान सरकार 5 वर्षसम्म कुनै पनि हालतमा नटिक्ने दावी गर्नुभएको छ। जनतालाई त्रास र डरमा राख्नुका साथै बहुमतको नाममा मनपरी गरिरहेको बताउँदै उहाँले बालेन्द्र शाह नेतृत्वको सरकार 5 वर्ष नपुग्दै ढल्ने विश्लेषण सुनाउनुभयो। शनिबार नगरकोटमा आयोजना गरिएको एमालेको जनसंगठन समन्वय संयन्त्र कार्यशालालाई सम्बोधन गर्दै ओलीले अराजकताबाट आएका शक्तिलाई समय देशको जिम्मेवारी दिन नसकिने बताउनुभयो। उहाँले वर्तमान सरकारबाट लोकतन्त्र अपहरित र संविधान मेचिएको आरोप समेत लगाउनु भएको छ। यस्तै उहाँले अराजकताबाट आएको शक्तिलाई लामो समयसम्म देशको जिम्मेवारी दिन नसकिने स्पष्ट पार्दै सर्वसाधारणलाई त्रास पार्न खोजिएको आरोप लगाउनु भएको थियो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले अहिले नेता र कार्यकर्ताले आलोचना र निन्दाको फरक छुट्याउन छोडेको औँल्याउनु भएको छ। आज ललितपुरको सानेपा स्थित कांग्रेसको केन्द्रीय कार्यालयमा आयोजना गरिएको ही टोल्ड अस इन स्पिरिट एण्ड स्ट्रगल संवाद कार्यक्रममा बोल्दै थापाले आलोचना र निन्दा फरक भएको जिकिर गर्नुभयो। कांग्रेस नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको स्मृति दिवसका अवसरमा संवाद कार्यक्रम आयोजना गरिएको हो। नेता गिरीको चर्चा गर्दै सभापति थापाले गिरीप्रति सबैको एउटै खालको आकर्षण रहेको बताउनु भएको छ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूह आन्तरिक छलफलमा रहेको छ। हिजो पन्ध्रौं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट पुर्याएको भए पनि अन्तिम समयमा फिर्ता लगिएको थियो। सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदनलाई सच्याउने भन्दै हिजो फिर्ता लगिएको हो। फिर्ता लगेको रिटबारे कानून व्यवसायीले थप तयारी गरिरहेको नेता एनपी साउदले बताउनुभयो। उहाँले सोमबार रिट दर्ता हुने दावी गर्नुभएको छ। त्यसो त हिजो देउवासँगै तत्कालीन कार्यवाहक सभापति पूर्ण बहादुर खड्काको पनि रिट सर्वोच्च अदालतमा पुगेको देउवा पक्षका नेताहरूको दावी रहेको थियो। सर्वोच्चले पुनरावलोकनको निष्ठा समेत प्राप्त भइसकेको अवस्थामा विशेष महाधिवेशनको नाममा बनेको केन्द्रीय कार्य समितिको पन्ध्रौं महाधिवेशनको प्रक्रिया अगाडि बढ़ाउन नसक्ने उहाँको भनाइरहेको छ। नेपाली कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु सचेतनाका लागि महिला सहभागिता बीचमा ग्रीन रनको री रन आयोजना गरिएको छ। गएको साउनको 6 गते बीपी कोइराला स्मृति दिवसमा आयोजना गरिएको दौड़मा प्राविधिक कारणले महिला तर्फको विजेता छनौट हुन नसकेपछि आज पुनः यो दौड़ प्रतियोगिता गरिएको हो। दौड़को शुभारम्भ गर्दै कांग्रेस उपसभापति विश्व प्रकाश शर्माले जलवायु परिवर्तनको असरबारे जनचेतना जगाउनु राजनीतिक दलहरूको जिम्मेवारी भएको बताउनुभयो। यस्तै कांग्रेसका सह महामन्त्री डाक्टर शीला संग्रौला पन्तले पनि डीला संग्रौला पन्तले पनि जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि महिलाहरूको सहभागिता महत्वपूर्ण रहेको बताउनुभयो। प्रतियोगितामा सहभागी महिलाहरूले जलवायु सचेतनाका साथै बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कार्यवाही र न्यायको माग गर्दै जस्टिस फर गरिमाको नारा लेखिएको प्लेकार्ड समेत प्रदर्शन गरिएको थियो। नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले नेकपालाई पुनर्गठन र रूपान्तरण गर्न सुझाव दिनुभएको छ। नेकपा कोशी प्रदेश सम्पर्क समितिले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा नेता खनालले पुरानै ढाँचा र शैलीबाट पार्टी चल्न नसक्ने भएकाले पुनर्गठन र रूपान्तरण अनिवार्य भएको बताउनुभयो। उहाँले पुरानो र अग्रज नेताहरूको पद ओगट्नुभन्दा नीति निर्माण सल्लाह सुझाव र कार्यकर्ता प्रशिक्षणमा सीमित हुनुपर्ने धारणा राख्नुभएको छ। युवा कार्यकर्ताहरू केवल अर्थी उपदेश सुन्नेमा मात्र नभएर सीमित नभई नेतृत्व गर्ने आँट हिम्मत र सृजनशीलताको साथ अग्रमोर्चामा सम्हाल्न अघि बढ़नुपर्ने उहाँको भनाई छ। खनालले समाजवादका नाममा केवल अमूर्त व्याख्या गरेर नपुग्ने भन्दै नेपाली विशेषताको वैज्ञानिक समाजवाद कस्तो हुने भन्ने स्पष्ट र ठोस कार्यक्रम जनतामाझ ल्याउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले देश गम्भीर राजनैतिक संकटबाट गुज्रिरहेको र प्रतिक्रियावादी शक्तिहरू विभिन्न रूपमा सक्रिय भइरहेको उल्लेख गर्नुभएको छ। सरकारले सेवा सुविधामा विभेद गरेको भन्दै नेपाल राहशिक्षा केन्द्रीय समितिको आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। अध्यक्ष वीरेन्द्र मल्ल र महासचिव दम्मर राईले संयुक्त प्रेस विज्ञप्ति जारी गरेर अन्य शिक्षक र कर्मचारी सरह सेवा सुविधा वृद्धि गर्न माग गरेको हो। सरकारले अन्य सरकारी कर्मचारीको तलब भत्ता बढ़ाए पनि राहशिक्षकको सेवा सुविधा वृद्धि गरेको छैन। यसलाई राहशिक्षकहरूले पक्षपातपूर्ण व्यवहार भनेका छन्। सरकारी सेवामा रहेका सबै जनशक्तिको योगदान उच्च रहेको स्वीकार गर्दा गर्दै एकै राज्यको नागरिक र समान दायित्व पूरा गरिरहेका शिक्षकहरूलाई भने हरेक सुविधाबाट नियतवश वञ्चित गरिनु अत्यन्तै अन्यायपूर्ण र पक्षपातपूर्ण रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुधन किराँतीले देशको हितका लागि आफूले जस्तोसुकै आलोचना सहन तयार रहेको बताउनु भएको छ। मोरङमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रचण्ड नेतृत्वका नेकपाका नेता कार्यकर्ताबाट सामाजिक सञ्जालमा आफ्नो चरको आलोचना भइरहेको बताउनुभयो। किराँतीले भन्नुभयो, धेरै साथीहरूले फेसबुकमा लेख्छन्, प्रचण्डको पार्टीमा बस्दा त प्रश्न गर्न दिन्न भन्थ्यो सुधाती किराँती, अहिले त आफै पो मर्यो कि क्या हो भन्छन्। मेरो श्राद्ध दिनै पछि भइरहेको छ, उता मैले सहँदा देशको हितमा हुन्छ भने म जति पनि सहन तयार छु। उहाँले आफूले लगाउने पोशाक र पार्टीले गाउने गीतलाई लिएर समेत सामाजिक सञ्जालमा टिप्पणी भइरहेको बताउनुभयो। आफूलाई अब गीत कण्ठ भयो भन्दै इनबक्समा समेत सन्देश आएको उहाँले सुनाउनुभयो। आफूले गाउने गीतमा देश श्रम र स्वाभिमानको भावना रहेको उहाँको भनाइरहेको छ। नेपाली कम्युनिष्ट पार्टीकी नेत्री पम्फा भूषालले कम्युनिष्ट पार्टीहरू बीचमा एकतामा जोड़ दिनुभएको छ। नेकपा कोशी प्रदेश सम्पर्क समितिको काठमाण्डुमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै एकताको नाममा बनेको भद्दा संगठन आवश्यक नभएको बताउनुभयो। उहाँले भन्नुभयो केन्द्रीय कार्य संयोजन समितिमा छलफल गरौं, त्यो तलको समिति यति ठूलो बनेर गएका छन् जहाँ दोहोरो सम्वाद हुन्न। यहाँ केन्द्रीय सदस्यकै यो लाइन उस्तै छ, दोहोरो सम्वाद गरेर हाम्रो पार्टी बनेको छैन। उहाँले हिजो कम्युनिष्ट हुनु भनेको त्याग, आदर्श र निष्ठा हुने गरेको भए पनि अहिले पदप्रति केन्द्रित रहेको बताउनु भएको छ। उहाँले आगामी मंगिरमा गरिने महाधिवेशनको माध्यमबाट चुस्त दुरूस्त कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। बाह्रमा तीन वर्षकी बालिकाको बलात्कार पछाडि भएको बेभत्स हत्याको विरोधमा आज चौथो दिन पनि देशैभरिका विभिन्न ठाउँमा विरोध प्रदर्शन भएको छ। आज बाह्र सहित काठमाण्डौ, पोखरा, बुद्धवल लगायतका विभिन्न शहरहरूमा न्यायको माग गर्दै नागरिकहरू सड़कमा निस्किएका थिए। आज बिहान गृहमन्त्री सुधन गुरूङले घटनाको अनुसन्धान भइरहेको र अनुसन्धानमा लापरवाही गर्ने प्रहरीमाथि कड़ा कार्यवाही गरिने भन्दै आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरे पनि आज प्रदर्शन झनै बढ़ेको हो। पछिल्लो जानकारी अनुसार प्रहरीले यस प्रकरणमा थप चारजनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढ़ाएको छ। प्रहरी प्रधान कार्यालयले अनुसन्धानमा कुनै कसर बाँकी नराखिएको जनाइए पनि नागरिक स्तरबाट खबरदारी स्वरूप प्रदर्शन रोकिएको छैन। आज काठमाण्डुको माइतीघर मण्डलामा स्वतन्त्र आमा नेपाल, युवा तथा नागरिक समाजले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन्। यस्तै नेपाली कांग्रेसले आयोजना गरेको ग्रीन रन को रिजनमा सहभागीहरूले जस्टिस फर गरिमाको नाम लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए। बाह्रमा प्रदर्शनकारीहरूले वीरगंज पथलैया सड़क बन्द गरेका छन्। यस्तै बलात्कारपछि हत्या गरिएकी बाह्रकी तीन वर्षकी बालिका गरिमा चौधरीलाई न्यायको माग गर्दै आज पोखरामा पनि प्रदर्शन भएको छ। शनिबार चौधरीलाई न्याय माग्दै युवा युवतीहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले विभिन्न नारा लेखिएको प्ले कार्ड सहित मानवाधिकार चौकमा प्रदर्शन गरेका थिए। बाह्रको सिमारामा हत्या गरिएकी तीन वर्षकी बालिका गरिमा चौधरीका आमा र बुवासँग आज सरकारले वार्ता गर्ने भएको छ। गृहमन्त्री सुधन गुरूङका पीए जेम्स कार्कीले दिएको जानकारी अनुसार आज वार्ता हुन लागेको हो। शनिबार दिउँसो सिमारा विमानस्थलबाट स्थानीय अभियन्ताहरूको टोलीसँगै गरिमाका बुवा मनोज र आमा मानमती चौधरी काठमाण्डु आउनु भएको छ। गत साउनको 31 गते बिहान 8 बजे घरबाट हराएकी गरिमाको शव 3 दिनपछि फेला परेको थियो। जितपुर सिमारा उपमहानगरपालिका एककी तीन वर्षीय बालिका गरिमाको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ। तपाईं यति बेला साँझ 7 बजेको ढोरबाराही हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी रहेको छ, हामी सँगै रहनुहोला।
10: हेलो बा,
13: कति बन्यो घर? अनि ढलान भयो त?
14: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
13: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
14: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
15: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
16: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
15: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9811506630 र 9746780681।
17: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
18: नेपाली नारीहरूको महान पर्व हरितालीका तीजको पावन अवसरमा
16: खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
17: मिति यही भाद्र 29 गते स्थान खैरिनी चार बजार
16: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
17: द्वितीय पुरस्कार रु 15,000
16: तृतीय पुरस्कार रु 10,000
17: सान्त्वना पुरस्कार रु 5,000
16: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
17: द्वितीय पुरस्कार 5,000
16: र तृतीय पुरस्कार रु 3,000
17: मुख्य सहयोगी संस्था सूर्य नेपाल प्राली सेराटार
16: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7
17: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
16: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 9856031937
17: सुरेन्द्र श्रेष्ठ 9856031136
16: रविन्द्र राज पौडेल 9856062888
10: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
18: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
3: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अण्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658-590-065 मोबाइल 9816634372 आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड ट्राली गाछे पानी
19: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
3: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900
20: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन
21: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
20: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले
21: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम त्यहीबाट ल्याएको
20: ए त्यसो भए त म गइहाले
21: चिया त पिएर जाऊ
20: अहिले हतार छ पछि आउँदै गरौला है
22: दीर्घायु फर्निचर सोरुम
21: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
3: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9846061268 र 9560602068
23: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ अरे तपाईँ त आजै जानुहोस् हो
24: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
23: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
24: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
3: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्यान्डी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
24: होटल फ्यामिली एन्ड लज खैरिनी टार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 9855-23420 9901-54674 र 9865-23420
0: हार्दिक निमन्त्रणा यस कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन यही भदौ 14 गते आइतबार आयोजना गरिएको हुँदा सो सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। समय बिहान 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर शुक्ला गण्डकी 4 पुलचोक तनहुँ। अनुरोध कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचोक तनहुँ।
4: हार्दिक शुभकामना। इस्लाम धर्मका प्रवर्तक एवं संस्थापक पैगम्बर हजरत मोहम्मदको 1501 जन्मोत्सव एवं मोहम्मद जयन्तीको सुखद अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त इस्लाम धर्मावलम्बी सहित सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ। धार्मिक विविधताका बीच सामूहिक एकता कायम राखौ, आपसी सम्मानलाई प्रवर्धन गरौं। अध्यक्ष मोहम्मद हुसैन मिया एवं नेपाल मुस्लिम सेवा समिति शुक्ला गण्डकी 5 गोलछिना परिवार। विश्रामपछि पुनः स्वागत छ धोरबारही हाइलाइट्समा। अब बाँकी समाचारहरू। मेडिकल व्यवसाय दुर्गा प्रसाईको समूह र सरकार बीचमा 14 बुधी सहमति भएको छ। शनिबार आज प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल र सरकार बीचमा सहमति भएको हो। सहमति भएसँगै महाअभियानले आयोजना गर्दै आएको धरना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजबाट नै अन्त्य गर्ने निर्णय भएको छ। काठमाडौँ उपत्यका प्रवेश गरेर ललितपुरको बोलचोकमा धरनामा रहेका महाअभियानका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबीच भएको गहन छलफल पछाडि सहमति पत्रमा हस्ताक्षर भएको छ। सरकारको तर्फबाट वार्ता टोलीका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव लीलाधर सुवेदी र महाअभियानका तर्फबाट वार्ता समिति संयोजक विष्णु बोहरा छेत्रीले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। आगजनीका कारणले ध्वस्त भएको गण्डकी प्रदेश सभाले आफ्नै बैठक हल तयार पारेको छ। पोखराको रामघाट स्थित साविकको पशु तथा मत्स्य विकास निर्देशनालयको हलमा भदौ 10 गते दिउँसो 1 बजेदेखि प्रदेश सभाको बैठक बस्ने भएको छ। गत वर्षको भदौको 24 भएको प्रदर्शनका क्रममा भौतिक संरचना खरानी भएपछि प्रदेश सभाका बैठक अरूत कृषि मन्त्रालयको हलमा सञ्चालन हुँदै आएका थिए। गत वर्षको जेएनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी र तोडफोड़ गर्दा प्रदेश सभा हल सहित सचिवालयका सम्पूर्ण भवनहरू पूर्ण रूपमा नष्ट भएका थिए। प्रदेश सभा सचिवालयले संकलन गरेको विवरण अनुसार भवन, सवारी साधन, फर्निचर र विद्युतीय उपकरण सहित 16,25,30,000 रूपियाँ बराबरको क्षति भएको थियो। सचिवालयले साबिकको सानो हललाई करिब 57,00,000 रूपियाँ खर्च गरेर मर्मत गरी बैठक बस्न योग्य बनाएको छ। तनहुको रिसिङ गाउँपालिका 1 बेतेनी स्थित सेती नदीमा ट्रिपल खसीको आशंका गरिएको छ। शनिबार दिउँसो करिब 2 बजे नदीको पानीको बहावमा ट्रिपलको धाला मात्रै देखिएको सूचना स्थानीयले प्रहरीलाई दिएपछि जिल्ला प्रहरी कार्यालय तनहुबाट टोली घटनास्थलमा पुगेको थियो। प्रहरीका अनुसार उक्त ट्रिपल कालिका हाइड्रो पावरको 1-72-47 नम्बरको रहेको खुलेको छ। ट्रिपलका चालक हाल सम्पर्कविहीन रहेकोले खोज तलाश भइरहेको छ। नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले तनहुको बन्देपुरमा 30 विशेष सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ। आदि योगी प्रज्ञाधामको आयोजनामा बन्देपुर गाउँपालिका 4 ठूल ढुङ्गा स्थित बन्देपुर केबलकारको तल्लो स्टेशनमा आगामी भदौको 27, 28 र 29 गते महोत्सव हुन लागेको हो। महोत्सवमा तीज गीत तथा सांस्कृतिक प्रस्तुति प्रतियोगिता सहित विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा देशैभरिका विभिन्न प्रतियोगितामा प्रथम तथा द्वितीय स्थान हासिल गरेका समूहलाई समेत सहभागी गराइने भएकाले कार्यक्रम प्रतिस्पर्धात्मक र आकर्षक हुने अपेक्षा गरिएको छ। महोत्सवकी कार्यक्रम संयोजक कमला तिवारीले कार्यक्रमलाई केवल मनोरञ्जनमा सीमित नराखी नेपाली मौलिक कला, संस्कृति, परम्परा र आध्यात्मिक चेतनालाई एकै ठाउँमा जोड्ने अभियानका रूपमा अगाडि बढ़ाउन लागि जानकारी दिनुभयो। पहिरोका कारणले पोखरा सिक्लेस सड़क खण्ड अवरूद्ध भएको छ। शुक्रबार रातिदेखिको अविरल वर्षाका कारणले मादी गाउँपालिका एक पदुखोला क्षेत्रमा पहिरो खस्दा सड़क अवरूद्ध बनेको हो। मादी गाउँपालिका एकका वडाध्यक्ष देवीजन गुरूङले शुक्रबार रातिदेखि निरन्तर वर्षा भइरहे पनि आज बिहान खिलाङ र पार्चे बीचको पदुखोला क्षेत्रमा पहिरो खस्दा पर्यटकीय गाउँ सिक्लेस जाने बाटो बन्द भएको जानकारी दिनुभयो। मादी गाउँपालिकाको पहलमा निर्माण गरिएको पदुखोलाको रेलिङ तथा ढलानमा क्षति भएको उहाँले बताउनु भएको छ। पहिरो पन्छाएर सड़क सञ्चालनमा ल्याएर सरोकार भएका निकायसँग आवश्यक समन्वय भइरहेको वडाध्यक्ष गुरूङले बताउनु भएको छ। बितेको चार महिनामा देशका विभिन्न ठाउँमा गरेर 5,000 भन्दा धेरै विपज्जन्य घटना भएका छन्। ती घटनामा 250 जनाको ज्यान गएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क रहेको छ। गएको वैशाखको एक यता हिजो 5 गतेसम्म देशैभरि 5,014 विपदका घटना भएका छन्। यी घटनामा अहिलेसम्म 8 जना बेपत्ता र 1,607 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार विपदबाट यो अवधिमा 6,272 परिवार प्रभावित भएका छन्। सबैभन्दा धेरै आग लागिका 1,136 घटना भएका छन्। त्यस्तै गरी पहिरोका 1,011, सर्पदंशका 1,010, हावाहुरीका 480, चट्याङका 245 र अन्य बाढ़ी पहिरो र जनावरको आक्रमण लगायतको घटना रहेका छन्। शनिबार आज दिउँसो झण्डै 4 बजे तनहुको शुक्ला गण्डकी नगरपालिका 7 धारा पानीमा सुक्खा पहिरो खस्दा पृथ्वी अवरूद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय बेलचौताराले दिएको जानकारी अनुसार केही समय अगाडि राजमार्गलाई एकतर्फी रूपमा सञ्चालनमा ल्याउन सम्भव भएको प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक धन नारायण श्रेष्ठले जानकारी दिनुभयो। पहिरो सँगै विद्युतका पुलहरू समेत लडेको हुँदा विद्युत प्रवाह गर्नका लागि भने केही समय लाग्ने खैरनेटार उपवितरण केन्द्रले जानकारी दिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानले राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ आर्थिक प्रतिबन्ध अभियानको विरोध गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल वाघाईले अमेरिकाले अन्य देश बैंक तथा कम्पनीलाई इरानसँगको कारोबार रोक्न दबाव दिनु बाह्य सार्वभौमिकत्वको दावी भएको बताउनु भएको छ। उहाँले यस कदम संयुक्त राष्ट्रसंघको बड़ापत्रमा उल्लेखित सार्वभौम समानताको सिद्धान्त विपरीत रहेको बताउनु भएको छ। अमेरिका र इरानबीच अन्तिम सम्झौताका लागि तोकिएको 60 दिने वार्ता समयसीमा कुनै सम्झौता बिना सकिएपछि दुई देशबीच तनाव बढ़ेको हो। अमेरिकी अदालतले ट्रम्प प्रशासनले 75 देशका नागरिकलाई आप्रवासी भिजा जारी गर्न रोक लगाउने नीति खारेज गरेको छ। अदालतले उक्त नीति अमेरिकी विदेश मन्त्री मार्को रुबियोको कानूनी अधिकार भन्दा बाहिर रहेको ठहर गरेको हो। म्यानहट्टन स्थित अमेरिकी जिल्ला अदालतकी न्यायाधीश जेनेट वर्गासले शुक्रबार उक्त नीति स्पष्ट रूपमा गैर कानूनी रहेको बताउनुभयो। उहाँका अनुसार अमेरिकी संघीय आप्रवासन कानूनले कन्सुलर अधिकारीहरूले आप्रवासी भिजा प्रक्रिया गर्ने विषयमा विदेश मन्त्रीलाई हस्तक्षेप गर्ने अधिकार नदिएको अवस्थामा विदेश मन्त्रालयले राष्ट्रियताका आधारमा भिजा रोक्ने नीति लागू गरेको जनाएको छ। अस्ट्रेलियामा जारी टप एण्ड 20 सिरिजमा नेपाल एले लगातार दोस्रो हार बेहोरेको छ। डर्बिनमा रहेको मरार ओभलमा आज भएको खेलमा बंगलादेश हाई पर्फर्मेन्स 11ले नेपाललाई 9 विकेटले पराजित गरेको हो। नेपालले दिएको 900 रनको सामान्य लक्ष्य बंगलादेशले 10 ओभर 2 बलमा 1 विकेट गुमाएर पूरा गरेको हो। त्यसअगाडि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 99 रन बनाएको थियो। शुरूआतमा नै लगातार विकेट गुमाएपछि नेपाल 10 रनमा नै 4 विकेट गुमाएर दबावमा परेको हो। नेपालका कुशल बुर्तेलले 46 रन बनाउँदै इनिङ्स सम्हाल्ने प्रयास गर्नुभयो। विपिन खत्रीले अभिजित 11, सहाबा आलमले 11 र रिजन ढकालले 10 रन बनाउनुभयो। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। पहिलो खेलमा नेपाल हिजो एन्टी स्ट्राइकसँग 8 विकेटले पराजित भएको थियो। अब नेपालले पर्सि होबर्ट उरिकेन्स एकाडेमीसँग प्रतिस्पर्धा गर्ने भएको छ। हामी यिनै खबरहरू सँगसँगै ढोरबारही हाइलाइट्सको अन्तमा आएका छौं। विदा हुनु पूर्व आजका मुख्य मुख्य समाचारहरू फेरि एकपटक सुन्नुहोस्। लामो समयसम्म बन्द रहेको यतौडा कपड़ा उद्योग पुनः सञ्चालन गर्न सरकारले लगानी गर्ने, सेवा सुविधा वृद्धि नगरे आन्दोलनमा उत्रने राहत शिक्षकहरूको चेतावनी। वर्तमान सरकार 5 वर्षसम्म कुनै पनि हालतमा नटिक्ने एमाले अध्यक्ष ओलीको दावी। नेकपालाई पुनर्गठन र रूपान्तरण गर्न नेता झलनाथ खनालको सुझाव। बाह्रमा 3 वर्षीय बालिकाको बलात्कार पछाडि भएको विभत्स हत्याको विरोधमा आज देशभरि प्रदर्शन। चौधरीका आमा र बुवासँग आज गृह मन्त्रालयमा वार्ता हुँदै शुक्ला गण्डकी 7 स्थित धारापानीमा खसेको पहिरो पन्छाएर एकतर्फी रूपमा पृथ्वी राजमार्ग सञ्चालन। विद्युतको समस्या समाधान हुन अझै समय लाग्ने। अमेरिकी राष्ट्रपति ट्रम्पको नयाँ आर्थिक प्रतिबन्ध अभियानको इरानद्वारा विरोध। अमेरिकामा 75 देशका नागरिकलाई आप्रवासी भिजा जारी गर्न रोक लगाउने नीति खारेज। अस्ट्रेलियामा जारी टप एन्ड 2020 सिरिजमा नेपाल एको लगातार दोस्रो हार। हवस् तैन विविध खबरहरू सँगसँगै साँझ 7 बजेको ध्वरबारही हाइलाइट साझेका लागि सकिएका छन्। राति 10 बजे हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ध्वरबारही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
5: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com इमेल गर्नुहोस्।
6: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्दै भएन।
7: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहाले,
7: चिया त पिएर जाऊ।
6: अहिले हतार छ, पछि आउँदै गरौँला है।
9: दीर्घायु फर्निचर सोरुम,
21: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460161268 र 9550602068।
25: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
26: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र पारिन्छ कि?
25: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
26: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
25: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
26: होटल फैमिली एंड लॉज खैरनी टार बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 9860-23420 9840-54674 र 9840-23420
1: कति राम्रे देखिए कि कृष्णीमै किनेको कुर्ता लगायो कि क्या हो
2: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि कृष्णीमै आउँछौ
1: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि कृष्णी क्लोथिङ कलेक्सन
8: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
2: क्रिस्मी क्लोथिङ कलेक्सन सुप्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोपाइटर मनराज गुरुङ सम्पर्क 9850-57731 9860-57731
12: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन अनुहार पनि थाकेको जस्तो देखिन्छ
13: यति धेरै सोच्नु पर्ने कुरा के छ र दीक्षा ब्युटी पार्लर जाउ न
12: दीक्षा ब्युटी पार्लर रे
13: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ
12: हो र त्यस्तो के हुन्छ र त्यहाँ
13: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
12: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
13: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो
12: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
13: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
12: यहाँ थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
13: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु प्रोपाइटर निशा लामा सम्पर्क 9790-34335
12: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
26: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
12: ए त्यो सिक्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
26: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
13: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
26: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
13: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
26: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
13: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
26: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि फोन 0635903769
14: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवन धाम जाऊ सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ
15: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ
14: धार्मिक महोत्सवका आकर्षणहरू
15: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन
27: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
10: कथा सहितको झाँकी गीति नाटक
15: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
10: सन्ध्याकालीन श्रृंगारिक महाआरती
15: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्द तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू
10: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी दुई गाछे पानी तनहु
16: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
17: दुनियामा जति पनि मान्छेहरूले आत्महत्या गर्छन् ती आत्महत्या गर्नेहरू 50% भन्दा बढी पहिल्यै डिप्रेसनको शिकार भइसकेका हुन्छन्। पुनः एकपल्ट दुनियामा जति पनि मान्छेले आत्महत्या गर्छन् ती आत्महत्या गर्ने मान्छेहरू मध्ये 50% भन्दा बढी मान्छेको समस्या मानसिक हुन्छ, डिप्रेसनको शिकार भइरहेको हुन्छ। तर दुर्भाग्य कि त्यो डिप्रेसन भइरहेको भन्ने कुरा अधिकांश मान्छेलाई थाहा नै हुँदैन। उनले त्यसलाई दिगदारी भन्ला, पीड़ा भन्ला, दर्द भन्ला, दुनियाँले दुःख दियो भन्ला, दुनियाँ मैले भने जस्तो पाइदिएन भन्ला, उनको दुनियाँप्रति भयंकर गुनासो हुन्छ। तर उनलाई थाहा हुँदैन मलाई डिप्रेसन भइसकेको भनेर। यो गुनासो नै गुनासोको बाढी नै किन आयो त भन्नाले म डिप्रेसनको शिकार भइसकेँ भनेर उनलाई थाहा नै हुँदैन। किन इमेजिन इट। अनि अर्को दुर्भाग्यको कुरा, उनलाई त थाहा भएन भएन, उनको परिवारलाई पनि थाहा हुँदैन। परिवारलाई पनि उनलाई डिप्रेसन भइसक्यो भन्ने थाहा हुँदैन। अचेल छोरा या छोरी ठिक भइरहे छैनन्, मुड ठिक छैन, अचेल बढी चिडचिडा छ, बढी ऊ रिसाउँछ, बढी ऊ सर्किन्छ, अथवा ऊ कसैसँग अचेल बोलिरहेको छैन, उसको स्वभाव बदलिरहेको छ, यति मात्रै थाहा हुन्छ। यो भोगिरहेकै कुरा हुन्छ। तर उनलाई डिप्रेसन भइसकेको हुन्छ र यो बेलै नै डिप्रेसन पत्ता लागेन भने, डिप्रेसन पत्ता लागेन भने डिप्रेसनको एउटा गजबको लक्षण बुझ्नुहोस् कि डिप्रेसन भइसकेपछि केही चिजमा रस आउँदैन, मान्छेलाई केही चिजमा इन्ट्रेस्ट जाग्दैन, नो इन्ट्रेस्ट टुवर्ड्स एनिथिङ एल्स। अनि केही चिजमा स्वाद भएन, रस भएन भने स्वत मनमा विचार के आउँछ, म बाँच्ने किन, किनकि स्वाद केही चिजमा छैन। जबकि केही चिजमा स्वाद छैन भने मेरो बाँच्नुको तात्पर्य के हो, मकसद के हो, मलाई थाहा हुँदैन। र त्यसपछि भित्रैबाट आवाज आउँछ, मर मर मर। तर यही आवाजलाई फलो गर्दै मान्छेले आत्महत्या गरिदिन्छ। अब डिप्रेसन हुन अगाडि नै जुन देखिने थुप्रै लक्षण, त्यसमध्ये 5 लक्षणलाई ध्यान दिनुहोस्। त्यो लक्षणलाई थाहा पाउन साथमै यदि हामीले या मैले या मेरो अगाडिको मान्छेलाई डिप्रेसन भएको भनेर मैले थाहा पाएँ भने उनलाई मैले जोगाउन सक्ने हुन्छु, सुझाव दिन सक्ने हुन्छु, या मलाई लाग्यो भने मैले आफूलाई जोगाउन सक्ने हुन्छु। अत यो 5 लक्षण मूल लक्षण। पहिला भौतिक लक्षणको कुरा गरौँ। डिप्रेसन हुँदा मान्छेलाई सबभन्दा पहिला भौतिक लक्षण के देखिन्छ, पेट बिग्रिन थाल्छ, पेटमा समस्या हुन थाल्छ, पेट दुखेको विभिन्न कारणले, कारण भए पनि दुख्छ, नभए पनि दुख्छ। पेट एकचोटि दुखिसकेपछि दिमाग पनि खराब हुँदै जान्छ, किनकि पेटबाट सेरोटोनिन केमिकल दिमागले भन्दा बढी निकाल्छ र सेरोटोनिन त्यो केमिकल हो जुन केमिकलले तपाईँलाई सामान्य बनाउँछ, शान्त बनाउँछ, सामान्य बनाउँछ, लजिकल बनाउँछ। तर त्यो केमिकल निस्कने ठाउँ दिमाग पनि हो, दिमागबाट कम निस्कने पेटबाट बढी निस्किन्छ। त्यसकारण जो मान्छेको पेट खराब उसको दिमाग अनिवार्य रूपमा खराब हुन्छ। अत सामान्य मान्छेलाई पनि त्यो पेट खराब भइरहेको बेलामा उसलाई केही चिज गर्न मन लागिरहेकै हुँदैन। अरू त अरू त्यो कब्जियत हुँदा दुई तिन दिन अथवा एकै दिनमा दिशा नहुँदाखेरि पनि केही चिज प्रति चासो चाहिँ बढ्दै बढ्दैन अथवा कम हुँदै गइरहेको हुन्छ, किनकि पेट चाहिँ मेन सेन्टर हुन्छ पेट। त्यसकारण यसलाई अचेलको वैज्ञानिकहरूले चाहिँ सेकेन्ड ब्रेन भनिएको छ। ब्रेनमा पाइने न्युरोन्सहरू पेटका आन्द्राका छालाहरूमा पनि वालहरूमा पनि पाइएको छ। अत ब्रेन यहाँ पनि छ, यहाँ पनि छ, यसलाई सेकेन्ड ब्रेन भनिन्छ। यो बिग्रियो भने यो जान्छ, यो जाँदा पनि यो पनि जान्छ। अत पेट चाहिँ दुखिरह्यो भने यो डिप्रेसनको कारण बन्न सक्छ, यो भौतिक कारण हो। कति मान्छेलाई पेट दुख्दैन, पेट दुखेको थाहा हुँदैन, उनलाई शरीर दुखिरहेको हुन्छ विभिन्न पार्टमा, कहिले यता कहिले उता कहिले यता दुखै नै दुखाइ, अनि धेरै शरीरमा दुख्दाखेरि पेट दुखेको थाहा हुँदैन। फेरि कुनै ठाउँमा बढी दुखाइ बल्झिदियो भने यो लालमुन खाएर चिनी खाँदा चिनी पनि गुलियो हुन्छ, तर लालमुन खाइसकेपछि चिनी खल्लो हुन जान्छ। त्यस्तै अरू ठाउँमा धेरै शरीरमा दुखिरह्यो भने पेट दुखेको याद हुँदैन, फेरि दुखिरहेको हुन्छ तर याद हुँदैन। त्यसकारण कसैलाई पेटैबाट लक्षण देखाउँछ, कसैलाई शरीरबाट। अत यो अनायास अकारण यो समयमा मलाई पेट बढी दुख्न थाल्यो, शरीर बढी दुख्न थाल्यो भने मैले बुझ्नुपर्छ, या यसको शिकायत भयो भने, कसरी शिकायत गर्यो भने, गुनासो गर्यो भने यसलाई डिप्रेसन भयो कि भनेर शंका गर्ने बेला भएको छ। यो पहिलो लक्षण मात्रै हो, किनकि एउटै लक्षणले डिप्रेसन भन्नेको तय हुँदैन, निश्चित हुँदैन, तर यो एउटा शारीरिक लक्षण हो। अब योभन्दा अर्कै खालको लक्षणमा जाउँ, निद्रा। दोस्रोमा यो डिप्रेसन भइसकेपछि मान्छे या त ऊ बढी सुत्छ, सुत्नुपर्ने चाहिँ म्याक्सिमम सुत्यो भने 9 घन्टा, मिनिमममा 6 घन्टा। यो 6 देखि 9 मान्छेले निर्वाह गर्न सक्छ सामान्य मान्छेले, तर डिप्रेसन भइदियो भने ऊ 10 घन्टा, 11 घन्टा, 12 घन्टा, अनि जति घन्टा सुतेर उठे पनि फेरि गाह्रो भइरहेको हुन्छ। अब उसलाई त के लागिरहेको हुन्छ, या परिवारलाई के लागिरहेको हुन्छ, उसले अचेल बढी सुत्छ, थोरैलाई डिप्रेसन भइसकेको छ, उसलाई पनि लाग्दैन मलाई डिप्रेसन भएको, जबकि थाके हुन्छ म पहिला भन्दा बढी सुत्छु, निद्राको श्रृङ्खला बिग्रियो। कतिलाई यसको उल्टो हुन्छ, निद्रै लाग्दैन, रातभरि निद्रा खुलिरहन्छ, कोही चाहिँ 3 बजे उठ्ने, 2 बजे उठेर बसिदिन्छ, कोही चाहिँ 2-2 बजेसम्म जागा भएर बसिदिन्छ। एकदम कम निद्रा लाग्नु यदि लक्षण हामीमा छ या कसैमा छ भने, यो लामो समय रह्यो भने यो डिप्रेसन भइसक्यो भनेर बुझ्नुपर्छ, यो लक्षण हो डिप्रेसन। अत एकदम बढी सुत्नु र एकदम कम सुत्नु सामान्य अवस्थाभन्दा बढी गयो भने यो डिप्रेसन भइसक्यो, मेरो परिवारलाई या मलाई, जसलाई यो लक्षण छ यो डिप्रेसन भएको ठ्याक्कै पत्ता लगाउने सजिलो उपाय, सजिलो लक्षण यो दुईवटा। अब फेरि तेस्रो कुरामा आउँ, जब मान्छेलाई डिप्रेसन हुन्छ त्यो बेला उसको बडी ल्याङ्ग्वेजले मजाले बताइदिन्छ, उसको शरीरको देह भाषा जसलाई भनिन्छ बडी ल्याङ्ग्वेज, त्यो डिप्रेसन भइसकेपछि मान्छे जहिले पनि झुकेर बस्छ, उसको आँखा तलै उसले सोचेर बस्छ, यसरी तल जहिले पनि, जहिले पनि यसलाई अतिमान नलिने हो भने प्राय जसो तल, अरूसँग आँखा जुदाउनै सक्दैन, उसले सिधा हेर्नै सक्दैन, उसले तल हेर्छ, अरूसँग कुरा गर्नुपर्दा पनि तल हेर्छ, र तल आँखा जानु र शरीर धस्किनु यो डिप्रेसनको स्योर लक्षण हो यदि लामो समय भइदियो भने, किनकि शरीर चाहिँ यदि लच्कियो अथवा खुम्चियो यो अवस्थामा के हुन्छ, छाती धस्किन्छ, छाती धस्किएपछि अक्सिजनको मात्रा कम लिन्छ फोक्सले, अक्सिजन कम हुनासाथ नै, अक्सिजन कम हुनासाथ नै दिमागमा जाने ग्लुकोजहरूलाई जलाउनै सक्दैन, ग्लुकोज नजलेसपछि ऊर्जा आउँदैन, एनर्जी पुग्दैन, र त्यो एनर्जी नपुग्ने अवस्थामा पनि माइन्ड जहिले पनि कन्फ्युजनमा रहन्छ, क्लियर नै हुँदैन, र यही कन्फ्युजनमा रहेकै कारणले गर्दा उसले केही चिज को स्वादै लिन सक्दैन, सबै कुराबाट शंका मात्रै उत्पत्ति हुन्छ। किनकि ऊ क्लियरै छैन, यसले मलाई हानि गर्ने हो कि यसले पनि हानि गर्ने हो, यसले पनि हानि, यो पनि स्वादिलो छैन, यो पनि स्वादिलो, यसको पनि अर्थ छैन, यसको पनि अर्थ छैन। किनकि अर्थ बुझ्नको लागि जुन उसमा क्ल्यारिटी चाहिन्छ त्यो छैन। किन? किनको अक्सिजन कम लिइरहेको हुन्छ। त्यसकारण यो तेस्रो लक्षणलाई बुझ्नुहोस्, आँखा तल, शरीर बाङ्गो, र यदि ऊ चुकेर बसेको छ भने यो डिप्रेसनको लक्षण। अब चौथो लक्षणमा जब मान्छेलाई चाहिँ डिप्रेसन हुन्छ त्यो बेला उसले एकान्त बढी मन पराउन थाल्छ, ऊ भिडलाई अभोइड गर्छ। यो सामान्य अवस्थामा सबैसँग उसको मेलजोल भइरहेको हुन्छ, व्यवहार गर्न सजिलो भइरहेको हुन्छ। अब अचानक यो मान्छेलाई के हुन थाल्छ भन्नाले डिप्रेसन हुन साथ नै कोहीसँग उसलाई चाहिँ व्यवहार गर्नै मन लाग्दैन। त्यसकारण ऊ सबभर रेगुलर गरिरहेको काम गर्न खोज्दैन, उसले नगरिकन बस्न खोज्छ, एकान्तमा बस्न खोज्छ। अत ऊ अलग थलग परिसकेको हुन्छ। यो बेला पनि परिवारलाई के लागिरहेको हुन्छ त भन्नाले सायद उसलाई केही दुःख भयो या कसैले धोका दियो या कुनै पीड़ा भयो, यो त बुझिसकेको हुन्छ। तर यो लक्षण डिप्रेसन भनेर बुझिरहेको। अत यस्तो लक्षणहरू मान्छेमा देखा पर्यो भने डिप्रेसन भइसक्यो भनेर चाहिँ बुझ्नुपर्छ। र केही चीजमा इन्ट्रेस्ट नहुने भएको कारणले गर्दा त्यो डिप्रेसन भइसकेपछि मान्छेहरू नर्मल काम त गर्न रुचाउँदै रुचाउँदैन, कुनै पनि सानो तिनो काम रुचाउँदैन, बरु चाहिँ त्यो आत्महत्या गर्ने विचार गर्ने भएको या कुनै पीड़ा भयो, यो त बुझिसकेको हुन्छ। तर यो लक्षण डिप्रेसन भन्ने बुझिरहेको। अत यस्तो लक्षणहरू मान्छेमा देखा पर्यो भने

0: उनलाई आज विश्वको गुरु बनाइदिनुहुन्छ। त्यसकारण चाहे एघार टोली हुन् या ब्राइन केटी हुन् या यस्ता थुप्रै अरू छन् जो डिप्रेसनको शिखरमा पुगिसकेपछि विश्वका गुरु बनेका छन्। त्यसकारण यसलाई चान्जुन उपलब्धि नठान्नुहोस्।
1: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22-23 सम्म, डीएपी रु 49-50 सम्म र पोटास रु 38-39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
2: बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165 95301।

0: पनि भाट डडायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
1: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भो
0: नरिसौ न त लो बरु हिँड कहाँबाट ल्याउने हो
1: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या अरे दुलो गाउँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
2: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846688817
4: अफिसबाट अमितको फोन
5: हस् म पछि कल ब्याक गर्छु ओह सरी भगवान आज पनि ढिला भयो
6: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
7: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
8: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856020279
9: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
10: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
9: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
10: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
11: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
12: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
11: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033998 र 9465010950
13: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
11: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
13: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार
14: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसन आभूषण सुनसादी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर भोज बहादुर सुनार
12: मोबाइल 9800585537 र 9800665509
11: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
12: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
11: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
12: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
11: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
12: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
11: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
12: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
11: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
12: एन्टिबायोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
11: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरु गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
12: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
11: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
15: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
16: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
9: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
17: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
9: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
17: त्यसो भए कहाँ जाने त कान्छा?
9: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
17: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
18: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
11: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
19: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 98-560-11-445 र 98-560-20-445।
20: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
21: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
20: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
22: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछेपानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
23: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
11: ओके, लेट्स डन।
23: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
11: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
23: प्रोपाइटर गोविन्द सिग्देल, फोन 98-560-28-543 र 98-417-00-787।
9: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
1: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
20: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
1: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 065-414-234 र 98-171-656-6।
0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो?
2: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
2: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भयो अरे बनाएको पनि।
20: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा पञ्चमनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
17: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
3: अनि बन्छ त दाई?
17: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
4: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि
24: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
25: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
24: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855602629।
3: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
26: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
3: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
26: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
3: फोन नम्बर 0654143121,
26: मोबाइल 9805678634 र 9701108090।
27: भर्ना खुल्यो।
28: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै।
3: 0654143121,
26: मोबाइल 9805678634 र 9701810590।

0: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
0: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
0: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
0: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
0: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712 40 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
2: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
2: छुटका दायराहरू
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
2: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
0: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
1: थप जानकारीका लागि सम्पर्क 0655714479 मोबाइल 9856062265 र 9848064145 निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
0: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध
1: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0654142333 मोबाइल 9968161887
3: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
4: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
5: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
6: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
3: ए हो र हस् दाई म आजै जान्छु
0: हजुर यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
7: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9556062891
8: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
9: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
8: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौंडा प्रोप्राइटर कीर्तिमान थापा मगर

0: कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372। लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
3: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81115।
4: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
5: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
4: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
6: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
4: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
7: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560 66136 र 98151 66136।
3: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98166 95301।
4: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
8: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
4: दीक्षा ब्युटी पार्लर रे?
8: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
4: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
8: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिन पनि गरिन्छ।
4: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
8: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
4: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
8: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
4: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
8: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु प्रोप्राइटर निशा लामा सम्पर्क 97090334335 हिँड्दा हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
9: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
8: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
9: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
8: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
10: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
8: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
10: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
8: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
10: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुछ्रे बैङ्कको ठिक पारिपत्री फोन 0635 90 369
11: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् हो
9: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि
11: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
9: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
11: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छैला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
10: होटल फ्यामिली एन्ड लज खैरिनी 4 बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 98 5 60 23 420 98 0141 54 674 र 98 4 60 23 420
12: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
8: बाल रोग विशेषज्ञ डाक्टर
13: नमस्कार रेडियो
12: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
12: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
8: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
12: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
8: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन
12: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
8: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
12: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
8: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
12: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
8: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
12: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर
14: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
15: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625963।
3: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
13: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
16: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्डकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9801-32475।
17: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
18: रामबहादुर परियार, धारी शीतल बस्ती, रु 15,055,
17: शुक्ला गण्डकी पत्रकार मञ्च, शुक्ला गण्डकी, रु 10,100,
18: हुमनाथ अधिकारी, ढोरफिर्दी गणेश टोल, रु 10,155,
17: जमुना पौडेल पराजुली, ढोरफिर्दी, हाल अमेरिका, रु 10,050,
18: शिव अधिकारी, ढोरफिर्दी ठोलढुङ्गा टोल, रु 25,000,
17: ऋषिराम पौडेल सेराबेसी, रु 10,000,
18: र समाया गुरुङ दिलेगौड़ा, रु 55,555,
17: दलबहादुर छेत्री मिनाम खानी, रु 11,115,
18: सूर्य प्रसाद भट्टराई, ढोरफिर्दी हिमाली टोल, रु 30,111,
17: कृष्ण बहादुर बसेल, ढोरफिर्दी गणेश टोल, रु 21,000,
18: बाराही बचत तथा ऋण सहकारी संस्था, ढोरफिर्दी उत्तम टोल, रु 15,005,
17: कैलावती वाग्ले, ढोरफिर्दी हिमाली टोल, रु 10,125,
18: दिलबहादुर श्रेष्ठ दुलेगौड़ा, रु 101,111,
17: सूर्य प्रसाद भट्टराई, ढोरफिर्दी सेन्टर चोक, रु 51,111,
18: ऋषिराम महत, ढोरफिर्दी हिमाली टोल, रु 15,055,
17: कृष्ण राज घिमिरे दुलेगौड़ा, रु 55,555। साहित्य विशेष कार्यक्रम अब रेडियोमा।
19: आमा, तस्विरमा लहराएका तिम्रा आधारमा मेरा अभाग्य आधार पेटभरि जोडेर चुम्न मन थियो।
17: कार्यक्रम साहित्य मञ्जरी हरेक शनिबार राति 9 बजेपछि सुन्न नभुल्नुहोला।

नमस्कार, रेडियो ढोलबराई 103.8 मेगाहर्जको ध्वनि तरंगमा म यहाँहरूकै सहयात्री टुका देवी पौडेल साहित्य मञ्जरी लिएर उपस्थित भइसकेकी छु। प्रथमत तमाम श्रोताबिनमा साहित्यिक नमन अर्पण गर्दछु। नेपाली भाषा साहित्य र कलाको सम्वर्धनमा हामी सबैको सामूहिक अभियान भन्ने मूल मन्त्रका साथ सञ्चालित साहित्य मञ्जरी तपाई अनि हाम्रो आफ्नै साझा कार्यक्रम हो। साहित्य मञ्जरी हामी सबैको कार्यक्रम हो। हामी साहित्य मञ्जरीमा सुन्छौं अनि सुनाउँछौं। यहाँहरूले उपलब्ध गराउनु भएका कृतिहरूलाई सुनाउने काम गर्छौं भने कहिलेकाहीँ यहाँहरू स्वयंलाई हाम्रो स्टुडियोमा आमन्त्रण गरेर यहाँहरूकै मुखारविन्दबाट यहाँहरूका रचना र कला एवं सिर्जनालाई पनि श्रवण गर्छौं। यस अर्थमा साहित्य मञ्जरी हामी सबैको आफ्नै साझा कार्यक्रम हो। आज भने मलाई एउटा कृति प्राप्त भएको छ, डाक्टर पुष्पा केसी भण्डारीज्यूको सन्तति लघुकथा संग्रह, र म आज यही लघुकथा संग्रहमा संग्रहित केही लघुकथाहरू वाचन गर्दैछु र तमाम श्रोताबिनमा आजको अंकलाई लघुकथा विशेष अंकका रूपमा प्रवाह भएको जानकारी सम्प्रेषण गर्नेछु। आदरणीय श्रोताबिन, यहाँहरूलाई साहित्य मञ्जरी कस्तो लाग्दैछ? साहित्य मञ्जरी हामी सबैको ढुकढुकी हो। हाम्रा पीड़ा बिसाउने अनि हाम्रो हृदयमा एक प्रकारको छुट्टै आनन्दको प्रवाह गर्ने अनि साहित्यिक रसवादन गराउने कार्यक्रम हो। यस अर्थमा पनि साहित्य मञ्जरी यहाँहरूको प्रिय कार्यक्रम हो भन्ने मैले विश्वास गरेकी छु। यसो भन्दै अब भने आज मेरो हातमा रहेको कीर्ति सन्तति लघुकथा संग्रह, जसको लेखक हुनुहुन्छ डाक्टर पुष्पा केसी भण्डारी, र यो विक्रम सम्वत 2082 सालमा प्रकाशन भएको कीर्ति हो। यसमा कृष्ण मर्सानीले चित्र आवरण चित्र सम्पादन गर्नुभएको छ भने यस कृतिको भाषा सम्पादन असफल गौतमजीले गर्नुभएको छ। यस कृतिको मूल्य रहेको छ ₹250 र यो संग्रहको प्रकाशन गण्डकी हाइटेकका लागि झलक बहादुर भण्डारी भन्दै प्रकाशकको नाम राखिएको छ, झलक बहादुर भण्डारी। र यस संग्रहमा रहेका लघुकथाहरू, धेरै लघुकथाहरू रहेका छन्। यस संग्रहमा विशेष गरेर 47 लघुकथाहरूलाई स्थान दिएको छ भने म केही थान लघुकथाहरू आज वाचन गर्नेछु र आजको अंकलाई लघुकथामय बनाउने प्रयासमा जुटिरहेको जानकारी सार्वजनिक गर्दछु र यहाँहरूमा यसको सूचना पनि सम्प्रेषण गर्दछु। यति भन्दै यस लघुकथा संग्रहमा संग्रहित लघुकथा मध्ये बुहारी, जुन पहिलो लघुकथाको रूपमा सम्पादन गरिएको छ, म यसै लघुकथालाई वाचन गर्ने प्रयास गर्दैछु। बुहारी, माइतीको इज्जत जोगाउनु भन्ने आमाको वचनले माइतमा उनले कहिले दुःख देखाएनन्। सुनिताका सन्तान ठूलै भएपछि हिजो आज सासूले पनि हत्तपत्त मुख खोलेको सुनिँदैन। सायद हातगोडा बस्दै आएको चाल पाएर होला। सुनिता जस्तै थिइन् उस्तै छन्। सासू ससुराले जति कुरा सुनाए पनि उनले वचन फर्काइनन्। बिस्तारै सासू दम र मुटुको रोगले थलिन थालिन्। हिजो आज सुनितालाई नियमित उपचार, भेट्न आउनेलाई चिया खाजा गर्दा भ्याइ नभ्याइ छ। नन्द आमाजुको आमाकै छेउमा बसेर उक्साउँदै गरेको कुरा सुनेर अल्मलिन्छिन्, बोल्दिनन्। ससुराले बुढी र छोरीहरूलाई सम्झाउँदै भने, अति नगर, खती हुन्छ। भोलि हामी नहुँदा यिनै भाउजू बुहारी चाहिन्छन् बुढी। तैले पनि विचार गर, तेरा छोरीलाई पछि चिन्दिस्। बाउका कुरा सुनेर छोरीहरूले मुख बिगार्दै भने, हामी नै हेरौंला भो, साह्रै भन्न पर्दैन बा। बेलुका
सन्चे सुतेका ससुरा बिहान ओछ्यानमा अचेत भेटिए। अस्पताल पुर्याउँदा डाक्टरले सास छैन भनेपछि रुवावासी भयो। दाह संस्कार गरियो। क्रियाकर्मपछि छोरीहरू आफ्नो घरमा गए। आमा भेट्न आउनेको क्रम पाता लिँदै गयो। सुनिता सासूको स्याहारमा छन्। आफू काममा हुँदा छोराछोरीलाई हजुरआमासँगै बसेर पढ्न लगाउँछिन्। सुनिताको सेवा देखेर सासूलाई पतिको अन्तिम वाक्य सम्झना आए। आखिर चाहिने यही हो, बुहारीलाई धेरै नसताएस है। मिठो मिठो लघुकथा रहेको थियो बुहारी शीर्षक। फेरि म अर्को लघुकथा वाचन गर्छु। सन्तान एकदम पारिवारिक लघुकथाहरू रहेछन्। यो लघुकथाको सुरुका अङ्कहरूमा मैले त्यसैलाई स्थान दिइरहेकी छु। अबको लघुकथा रहेको छ सन्तान। बिना र विनय बाल्यकालदेखिकै मित्र थिए। आर्थिक विभेदको पर्खाल भए पनि लैंगिक विभेद थिएन। मित्रता झ्याङ्गिएकै थियो। विनयकी आमालाई उनीहरूको मित्रताको विषय खड्कँदै थियो। अचानक बिना बिरामी देखिन्। पहेँलो मुहार, बढेको पेट, गलेका हात खुट्टा र निराशपन, यो सबै देखेर विनयको मन मानेन। सोधे, बिना तिमीलाई भएको के हो? खै यस्तै छु, देखिरहेछौ। आमाले कसको पाप बोकिस् भनेर पिरो लिन्छिन्। नजिक अस्पताल जान डराउँछिन्। टाढा जाने पैसो छैन। विनयले बिनालाई केही रकम थमाएर उपचारको लागि भारत जान भने। सुरुमा अवरोध गरे पनि विनयको जोडले पैसा लिएर उनी घर गइन्। आमालाई सबै कुरा बताएर अर्को दिन आमा छोरी उपचारका लागि भारत पसे। जाँचपछि थाहा भयो बिनाको पेटमा ट्युमर छ। पाठेघर समेत ननिकाले ज्यानलाई खतरा छ। विवाह नभएकी छोरीको पाठेघर फालेपछि कसले बिहे गर्छ? आमा टोलाउँदै थिइन्। केही दिनपछि विनय अस्पताल पुगे। उनलाई त्यहाँ देखेर आमा छोरी खुसी भए। विनयले सबै कुरा बुझेपछि भने, आमा बाँचे विवाह नबाँचे के, पहिला उनलाई बचन बिहाको कुरा सोचौंला। अपरेशन भयो। केही दिनमा घर आए। बिना मनमा कुरा खेलाउँदै थिइन्। विनय आइपुगे। दुईजना भलाकोसारी गरे। केही समयपछि विनय बिनालाई विवाहका लागि माग्न आए। बिनाकी आमाले मनमा लागेका सबै कुरा राखिन्। उन त विवाह भयो। विनय विवाहपछि सरुवा भएर पश्चिम गए। एक वर्षपछि घर आउँदा छोरा बुहारीका काखमा जुम्ल्या नाति नातिना देखेर विनयकी आमा अचम्म परिन्। विनयले भने, आमा सन्तान कोखबाट मात्र होइन काखबाट पनि जन्मिन्छन्। कस्तो मिठो मिठो लघुकथा थियो। हार्दिक सम्मानसहित धन्यवाद व्यक्त गर्दछु लघुकथाकार डाक्टर पुष्पा केसी भण्डारी ज्यूप्रति। फेरि म अर्को लघुकथा सन्तोषको सास लघुकथा वाचन गर्दछु। नाति नातिना जन्मेपछि समय हाँसी खुसी बित्दै थियो। अचानक ममता बिरामी भएर थला परिन्। उनको एक हत चलेन। जति उपचार गरे पनि पूर्ण स्वस्थ हुनै सकिनन्। ममतालाई आफू छोरा बुहारीमाथि बोझ हुने भए भन्ने पीरले सताइरह्यो। उनले बुहारी मिरालाई भनिन्, बुहारी मैले तिमीलाई धेरै दुःख दिने भए। तिमीलाई घर अफिस अनि मेरो स्याहार सुसारले गाह्रो थपियो। म हेरेर बस्ने भए। काल पनि बोलाएर नआउने रहेछ, के गर? आँसु खसालिन्। आमा हजुरले यसो भनेर मलाई परै नसम्झनुहोस्। हजुरले म र नन्दमा कहिले फरक देख्नु भएन। मेरो पढाइ पूरा गराउनु भयो, संस्कार सिकाउनु भयो, धेरै माया दिनुभयो। कति पिर नलिनु भन्दै सासूलाई अंगालो मारिन्। सुरुमा यस्तै बुहारी ल्यायो भनेर कचकच गर्ने आमा त बुहारीका वार्तालाप सुनेर मोहनले आकाशतिर हेर्दै लामो सास फेरे। मिठो मिठो लघुकथा रहेको थियो। यो लघुकथा थियो सन्तोषको सास। फेरि अर्को लघुकथा वाचन गर्दैछु म। अर्को लघुकथा रहेको छ भाग्यमानी। दलवीरकी आमाको 82 वर्षमा निधन भएको खबर सामाजिक सञ्जालमा छताछुल्ल भयो। दलवीर सबैले चिनेका स्थानीय नेता थिए। मानिस आउँदै भेट्दै जाँदै गरेकाले म पनि भेट्न गए। दाह संस्कार भोलिपल्ट गरिने कुरा भयो। ढोका छेउको भित्तानिर पार्थिव शरीर राखिएको थियो।
जस्ता तौलो शरीर भएर जिउ खुद्दा नभेटिएला जस्तो थियो। त्यसमाथि कम्मलले ढाकिएकाले मुख नदेखेपछि सबैसँग भेटेर फर्के। भोलिपल्ट केन्द्रदेखि स्थानीय तहसम्मका नेता उपस्थित भए, झण्डा ओढाए, मृतकको योगदानको व्याख्या गरेर शवयात्रा घाटतिर लैजाँदै थिए। त्यसै बेला मानिसहरूले चर्चा गरेको सुने। ओहो, सन्तान असल भए बाबुआमाले पनि यत्रो सम्मान पाउने, कति भाग्यमानी है। मेरो नजर नजिकैको खाटमा बसेका दृष्टि धमलिएका नेताका पितामाथि पर्यो। कसैले कानैमा गएर उनकी श्रीमतीको निधन भएको भनेपछि पत्नी वियोगमा मुटुमा भक्कानो पार्दै सँगै जानुपर्ने छोडेर गएछ भनेर आँसु झार्दै थिए। दलवीरकी आमा त मैले देखिन, तर दृष्टि हराएका पिताका आँखामाथि चित्र लागेर झिङ्गा घुमिरहेका थिए। खुट्टाका लामा लामा नङ, जेड शरीर र दुखेको मन देखेपछि मनले प्रश्न गर्यो, दलवीरका बाँचेका बाबा भन्दा मरेकी आमा भाग्यमानी भइन् के? कस्तो मिठो मिठो लघुकथा थिए, एकदम सुन्दर लघुकथा। आदरणीय श्रोताबिन, आज मैले यहाँहरूलाई डाक्टर पुष्पा केसी भण्डारीद्वारा लिखित सन्तति शीर्षकको लघुकथा संग्रहबाट केही थान लघुकथाहरू वाचन गरेर श्रवण गराउँदैछु। आजको अंकलाई, साहित्य मञ्जरीको अंकलाई आज लघुकथामय बनाउने प्रयत्नमा जुटिरहेकी छु। यहाँहरूलाई आजको यो समय, यो पल कस्तो लागिरहेको छ? आफ्ना रचनात्मक सल्लाह सुझावहरू प्रेषित गर्न नबिर्सनुहोला है। हामी साहित्य मञ्जरीलाई रेडियो ढोरबराई 103.8 मेगाहर्जको ध्वनि तरंग मार्फत प्रत्येक शनिबार बेलुकी 9 बजेपछि प्रसारण गर्छौं। त्यति मात्र होइन, हामी रेडियो ढोरबराईको फेसबुक पेजबाट पनि साहित्य मञ्जरी कार्यक्रमलाई लाइभ गर्दछौ, लाइभ प्रसारण, प्रत्यक्ष प्रसारण गर्दछौ। प्रत्यक्ष प्रसारण गर्दछौ तर फेसबुक लाइभ मार्फत। यहाँहरूले समय छुट्याएर साहित्य मञ्जरी सुन्न नभुल्नुहोला भन्दै फेरि पनि म यो लघुकथा कीर्ति सन्ततिबाट केही थान लघुकथाहरू वाचन गर्दछु। लघुकथाको शीर्षक रहेको छ तुलना। हरिबोल र सन्तवीरकी आमा बारीमा गुन्द्री हालेर पुसको न्यानो घाम तात्दै थिए। कुराकानीका विषय भने आफ्नै सन्तानका थिए। लाउन खाना दुःख नकाट्नु भनेर उतैट लुगा फाटा पठाउँछन्, पैसा नै चाहिएको भन्नु भन्छन्, भन्न नपर्दै पैसा आइपुग्छ भाइ, यो स्वेटर यहाँ त महँगो पर्छ रे, उनीहरूले पठाइदिएका हुन्, छोरो ठूलो होटलमा मान्छे, बुहारी बुढाबुढी हेर्नेमा अरे त्यसमा बढी पैसा हुन्छ भन्थे भन्दै हरिबल क्यामा गमकाउँदै एकहोरो बसाईले दुखेको अया अया भन्दै अघिल्तिर खुट्टा तेसारिन्। सुन्निएका घुँडा र गोली गाँठा देखेपछि सन्तवीरकी आमाले भनिन्, हो त नि दिदी, धन भए धेरै कुरा हुन्छ नि। उनले थप्न, खै मैले त छोरा बुहारीले चाहन् पनि भनिन, के सोच्दा हुनु नि, छोरो मास्टर बुहारी घर नजिकै सहकारीमा काम गर्छिन्, सँगै निस्कन्छन्, सँगै आउँछन्, नाति नातिना बाउकै स्कुलमा पढ्छन्, बिहान बेलुका मसँगै झ्यामिन्छन्, छोरा बुहारीले चिसोको तातो बनाएर दिन्छन्, यसो छिम्न हुन्न के भए आमा भनेर हस्याङ खस्याङ दबाई मुलो गर्न तम्सिहाल्छन्, मन भएका छ, सेवार सुसार पुर्याइन्छन्, मलाई त यसैमा सन्तोष छ दिदी। उनका कुरा सुनेपछि भने हरिवरकी आमा बोल्नै सकेनन्। कस्तो कस्तो मजाको व्यङ्ग्य गरिएको लघुकथा थियो तुलना। फेरि म अर्को लघुकथा बेसुरी लघुकथा वाचन गर्दैछु। माझगरे पुतलीकी आमा जुनेरी रातमा ठूलो भाका झिकेर गीत गाउँथिन्। आधा रातको उनको बिरही भाकाले मेरो मन कति छुन्थ्यो भन्न नसके पनि आडैको घर डेरामा बस्ने भाइ र मेरो मनको डर भने सर्लक्कै हटाइदिन्थ्यो। मध्यरातको अँध्यारोलाई छिर्दै हुचिल कराउँदा दिदी भाइ सास रोकेर सिरपले मुख छोपेर जबरजस्ती निभाउने कोसिस गर्थ्यौं।
डरले मुटु ढुकढुक गरेको बाहिर सुनिए जस्तो लाग्थ्यो। खल खल पसिना आएर बाफिन्थ्यौं तापनि टाउको बाहिर निकाल्न सक्दैनथ्यौ। जब आधा रातमा उनको आवाज सुनिन्थ्यो, हामी लामो सास फेर्दै सिरप बाहिर टाउको निकाल्थ्यौ। भाइ सासले सोध्थ्यो, दिदी तिमी डरायौ? डराए, तर त्यो स्वर सुनेपछि डर हराउँछ भन्थे उठालु पल्टेर। म त डराइन भन्थे, म अँध्यारोमै मुसुक्क हाँस्थे। यस्तै कुरा गर्दै हामी कुन बेला निदाउँथ्यौं थाहै हुँदैन थियो। प्राय अभिभावकहरू नुन तेलको खाँचो टार्न घर बाहिर हुने हुँदा उनको वेदनायुक्त आवाज र उनी साथी भएको अहिले एक्का भइरहेछ। उनी किन बेसुरे भने हामीले थाहा पाएनौ। घाँसको बारी ल्याउँथिन्, वस्तु बाउलाई दिन्थिन्, गोबर फाल्थिन्, वनबाट घाँस दाउरा काटेर ल्याउँथिन्, तर आफ्नो स्याहार गर्थिनन्। न सन्तानलाई ध्यान दिन्थिन्, एक्लै के बरबराइरहन्थिन्, कहिले एक्लै रिसाउँथिन्। एक वर्षपछि हामी तल गरौं, हाम्रो भेट कहिले भएन। धेरै वर्षपछि उनको झल्क आयो, खै किन आफूलाई पनि उनले जस्तै आधा रातमा भाकम फिराएर गीत गाउन, यो संसारको वास्तै नगरी मनका कुरा ओकेल्न मन लागेको धेरै भयो। उनी भित्र के दर्द लुकेको थियो नबुझे पनि त्यसरी नै आफ्नो मनलाई चम्काइरहने पीड़ा चकमन्न रातमा आफ्नै मात्र स्वर गुन्जने गरी कन्काउन मन लाग्यो। डाँडा पाखा पोखेरा चरा चुरुङ्गी नदी नाला र कोही आधा रातमा ननिदाएका मानिसहरू भए उनले पनि सुनन्। मैले जस्तै ढिलो भए पनि मनमा गुनन् हुन सक्छ, उनलाई झैं मलाई पनि बेसुरी भनन्। तर किन यस्तो लाग्दैछ, जब सुनिदिने बुझिदिने कोही हुँदैन, मानिसहरू आधा रातमा गीत गाउँछन्, रुख पातसँग कुरा गर्छन्, ढुङ्गा पानीसँग रिस पोख्छन्, एकान्तमा रुने र हाँस्ने गर्छन्। सायद सत्य पोख्न खोज्दा यो समाजले उनी म अनि सत्य बोल्न खोज्नेहरू सबैलाई बेसुरे देख्छ। कस्तो व्यङ्ग्यात्मक कथा थियो, सुन्दर हार्दिक धन्यवाद। लघुकथाकार डाक्टर पुष्पा केसी भण्डारी, उहाँको कीर्ति सन्तति लघुकथा कीर्ति सन्ततिबाट म केही थान लघुकथाहरू वाचन गरेर सुनाउँदैछु। आदरणीय श्रोताबिन, यहाँहरूलाई आजको यो अंक कस्तो लागिरहेको छ? कृपया आफ्ना अमूल्य सुझावहरू प्रेषित गर्न नबिर्सनुहोला है। यति भन्दै आफ्ना रचनात्मक सल्लाह सुझावको अपेक्षा गर्दै आजको अंक यो लघुकथा विशेष अंकमा फेरि यहाँहरूलाई जोड्दैछु। लघुकथा विशेष अंकमा म लघुकथाकार पुष्पा केसी भण्डारीज्यूको सन्ततिबाट नै लघुकथा वाचन गर्दैछु। अर्को लघुकथा रहेको छ नलिहाड। यसरी सुरु हुन्छ। नलिनी भर्खरै 11 पढ्दै थियो, नरेशसँग उनको प्रेम भयो। सुरुमा नाई भने पनि सधैँ उनका बारेमा राम्रा कुरा सुनेकाले प्रेम प्रस्ताव स्वीकारेकी थिइन्। एक साँझ पँधेरामा नलिनी र नरेश कुरा गर्दै थिए। नलिनीकी काकीले देखिन्, घर पुग्दा काकीले आमासँग भन्दै गरेको नलिनीले बाहिरबाटै सुनिन्। बार बार तिल जोगिन्छ कि भनेर दिदी, बढेका छोरी कता गए, क्यारे के गरे, ख्याल गर्नुपर्छ क्यारे, छोरी हुनेले चारैतिर सोच्नुपर्ने। ल है दिदी, मलाई मेरी र यो छोरीमा केही फरक छैन, छोरी सबैका घरका इज्जत हुन् भन्दै काकी निस्कन लाग्दा नलिनीकी आमाले सोय थपिन्, भरे छोरीलाई सम्झाउला। काकी गएपछि आमाले सोधिन्, के यो कुरा सत्य हो? नलिनीले भनिन्, कसैसित बोल्नै हुन्न। नलिनीको प्रति प्रश्नले आमालाई रिस उठ्यो, उनले एक लपेटा गालामा लगाइन्। आमाको अनपेक्षित झापडले नलिनीलाई रिस उठ्यो, यसपछि हो भनिन्। आमाको रिसले सीमा नाग्यो, आज भेटिस
भेटिछस्? अब आइन्दा भेटेको थाहा पाए तेरो नली हात टुक्राउँछु। उक्त दिनपछि आमाले दोहोऱ्याएर गुनासो गर्ने मौका पाएनन्। नरेश अधिकृतको सरकारी जागिर खाएर हाम्रै जिल्लामा हाकिम भएर आएछन् नि। कति लागेछ र देखिएका हाम्रै नलिनीलाई सुहाउँदिलो लाग्यो मलाई त। नलिनीका बाबा मुसुक्क हाँस्दै गर्दा नलिनीले आमालाई हेरिन्। विगत सम्झेर होला आमाले शिर झुकाइरहेकी थिइन्। कस्तो मिठो मिठो समय भला भनेको कथा थियो नलिहार। अब म यहाँहरूलाई सुनाउँछु छोरीको बाउ छोरीको बाउ। राधाले भान्साको कामपछि एक गिलास तातो दुध श्रीमान हरिशका लागि हातमा थमाइदिन्। श्रीमानले तिमीलाई खै त प्रश्न गरे। राधाले अघि भातसँग खाइयो भनिन्। हरिशले खाऊ खाऊ दुध पुग्ने देखाएथे भनेर जोड गरेपछि राधाले भनिन्, त्यो दुध बुहारीलाई उनको बेलुका अलिकति दुध खाने बानी छ। बुढीका कुरा सुनेर हरिशलाई अनौठो लाग्यो। सोधे, कसले भन्यो तिमीलाई? दादाले भनिन्, सन्धिजीले। सन्धिले खानेकुरा मात्रै भने कि सिक्का कुरा पनि भने भन्दै थिए। छोरी बाबुआमाका कुरा सुनेर मुस्कुराइन्। श्रीमानका कुरा राधालाई असहज लागेछन्। उनले हँसिलो मुहारले कसिलो वाक्य बोलिन्, यसरी निमठिनु हुँदैन क्या? तपाईँ बुहारीको ससुर नातो होइन, छोरीको बाउ पनि हो। सबैलाई आफ्ना छोरी अरूकै घर पठाउनु पर्छ। एकदमै सुन्दर सुन्दर लघु कथा थियो छोरीको बाउ। फेरि पनि म अर्को लघु कथा वाचन गर्दैछु जीवनी। समाजसेवा र सरकारी जागिरलाई सँगै डोराएर उपसचिवबाट अवकाश लिएकी सरला हिजो आज आफ्नो समय पुस्तक र अध्यात्ममा लगाएर बिताइरहेकी छिन्। बुढ्यौलीले खल्याउँदै गएकाले सरलालाई जाडोका दिन गाह्रो लाग्न थालेको छ। पुसको जाडोले उनी खाटबाट तल झर्न सकेकी छैनन्। बिहानै लघु शङ्का लागेर उठेका बेला पञ्च स्नान सकेर बसेकाले ओछ्यानमै राम नाम लिन पनि सजिलो भयो। बिहानी कलेज पढ्ने नातिनीले आफू तयार भएर कलेज निस्कन लाग्दा हजुरआमालाई चिया दिँदै पुनिन्। हजुरआमा, म कलेज निस्केँ है भन्दै काला मुसारिन्। सरला नातिनीलाई जाऊ बा, मेरी नातिनी कति असल भनेर पठाइन्। नातिनी ढोकाबाट ओझेल नहुन्जेल हेरिरहिन्, आफ्नो विगततर्फ फर्किन्। आफ्ना स्कुली जीवनका दिनहरू सम्झना मात्र होइन, सकुन र आफू मर्निङ कलेज जाँदा जाडोमा श्वास फेर्दा बाफ निस्केको पनि सम्झिन्। सकुनसँगै जाडोमा कलेज हुँदा तुसारो र मान्छे नचिनिएको, कुहिरोमा न्यानो लुगा लगाएर हिँड्न नजानेको, अलवाई असलको तातो जेरी खान सकुनको हाँसो मातेर दौडन्ते आएको उनलाई हिजो जस्तै लाग्थ्यो। सम्झनामा आइरहेका बेला सरलालाई बुहारी आएर, आमा त उठ्नु भएछ, नातिनीले चिया दिएर गई होला नि है? अचेलका केटाकेटी टाटा हन्, आफू त दिनमा क्याम्पस पढियो, जाडो दिनमा हिँड्दा पनि हिँडिएन, आमाको पालामा कस्तो हुँदो है भन्दै आमासँग खाटमा बस्नु। बुहारीका कुरा सुनेर सरलाले एउटा पुस्तक हातमा थमाउँदै भनिन्, सँगै बसेर मात्र नहुने रहेछ बुहारी, क्याम्पस त देखेकै हो। ल, यो पुस्तक पढ, यसमा मेरो जीवनी छ। मिठो मिठो लघु कथा, धन्यवाद। अर्को लघु कथा रहेको छ व्रतबन्ध। बुढो धुमधामले व्रतबन्धको कार्यक्रम अघि बढ़िरहेको थियो। पाहुना घरैभरि थिए। पूजापाठ रीतिविधि अनुरूप भइरहेको थियो। बेतका रिचाले मण्डप नहुरीको जस्तै भुनुन आवाजले गुन्जिरहेको थियो। उता भोज भतेरको तयारी चल्दै थियो। व्रतबन्धको काम सम्पन्न नहुँदै आगन्तुकलाई टीका लगाइदिन हतार देखियो। बटुकलाई वस्त्र पहिराएर सुन्दर कुर्सीमा विराजमान गराइयो।
उपहार दिनेको धुइर थियो। बुबालाई फर्केर यज्ञ स्थानमा पुग्ने अवसर नै मिलेन। बजबतेर अबेर समयसम्म चलिरह्यो। कार्यक्रम पश्चात उपहारको चाङ केलाउन थालियो। सुन्दर खान बन्द प्याकहरू बिस्तारै खोलिए। बिस्तारै देखेर सबै रमाएका थिए। उपहार देखेर सबै रमाएका थिए। यस्तैमा एउटा अबीरले लतपत्तीको अलिक ठूलो खान भेटियो। कौतूहलतापूर्वक खोलेर हेरियो। देखेको रहेछ, बाबु आज मन्त्रदानको लगन कटिसक्यो। पूर्णिमाको दिन मेरो आश्रममा आउनु, मन्त्र मिल्नेछ। कलात्मक लघुकथा, धन्यवाद। अब भने लघुकथामा यहाँलाई सुनाउँदैछु सोच। सोच लघुकथा यसरी सुरु हुन्छ। महिला अधिकार कर्मीबाट चुरापोते जस्ता श्रृङ्गारले महिलालाई बन्धक बनाउँछ भन्ने नारी सचेतनाका कुरा सुनेपछि निर्मलालाई नारीका चुरासँग रिस उठ्यो। घरेलु काममा पनि चुरा बाधक हुने सम्झेर निकालेर थन्क्याइन्। रूढीवादी जन्जाल तोड्न आफैबाट शुरू गरेकामा प्रफुल्लित पनि भइन्। साँझ पर्यो, छोराछोरी स्कुलबाट आए। बाहिरबाट आमा भोक लाग्यो भन्दै भित्र पसे। बच्चा खाजा खान बसेका थिए। उनीहरूलाई हिजो अस्ति जसरी आमा कसरी घरमा फन छन् छन् चुराको आवाज नसुनेपछि सुन्ने सुन्ने जस्तो लागेछ। अस्मत छोराले सोध्यो, आमा हजुरका चुरा खोइ नि? उनले छोटो उत्तर दिए, थन्काइदिए, हजुरका चुराको छन् छन् आवाजले घर नै सङ्गीतमय बनेको रहेछ नि। चुरा नबजाउँदा त घरै सुन्ने हुँदो रहेछ आमा। छोराछोरीले एकै साथमा उत्तर दिए। छोराछोरीको वचनले उनलाई रूढिवादी चिन्तन त चुरामा नभएर सोचमा रहेछ भन्ने थाहा भयो। एकदम सुन्दर लघु कथा रहेको थियो सोच। आदरणीय श्रोताबिन, यहाँहरूलाई आजको यो साहित्य मञ्जरी कस्तो लागिरहेको छ? साहित्य मञ्जरीमा म यहाँहरूलाई आज डाक्टर पुष्पा केसी भण्डारीज्यूको लघुकथा संग्रह सन्तति लघुकथाबाट केही थान लघुकथाहरू वाचन गरेर सुनाइरहेकी छु। यसमा व्यवस्था रहेछ, यसको वाचन गर्छ हामी। यो 577 पेजमा रहेछ व्यवस्था। यो लघुकथा यसरी रहेको छ। निलम हतार हतार निस्कँदै गरेको देखेर पूजाले सोधिन्, दिदी टाढै हो? बच्चा समेत लिएर निस्कनु भयो? होइन बहिनी, एयरपोर्टसम्म। आज उद्घाटन गर्न प्रधानमन्त्री आउने भएकाले सुविधा दिएका अरे, त्यही भएर लानु पर्यो नि। ए, पञ्चायतका पालामा राजा आउने भनेर बिदा दिए जस्तो पो भएछ है। जाऊ जाऊ बहिनी, ढिलो होला। पूजा सकिएको फेरिएको गणतन्त्र समेत निकै बेर टोलाइरहन्। गणतन्त्र सम्झेर पनि निकै बेर टोलाइरहन्। यस्तो सुन्दर लघुकथा थियो यो व्यवस्था। अब भने म यो लघुकथा सन्तति लघुकथा नै वाचन गर्दैछु, जुन यस पुस्तकको शीर्ष लघुकथा हो सन्तति है। यसमा सन्ततिलाई सन्तान पनि भनेर चिनिन्छ। सन्तान यसको शाब्दिक अर्थ सन्तान पनि हो। यो पुस्तकको आवरण हेर्दा पनि दुईजना छोराछोरीलाई काखमा महिलाले च्यापेर लिएको, यो आवरण हेर्दा पनि आमाहरूले आफ्ना सन्तानहरूलाई एकदमै प्रेमका साथ आफ्नो काखमा आफ्नो काखमा खेलाएको र काँधमा लिएको विषयलाई यो पक्कै यो सन्तति लघुकथामा उजागर गरिएको छ भन्ने विश्वास गर्दै म सन्तति शीर्षकको लघुकथा वाचन गर्दैछु। आमा समूहका दिदी बहिनी भ्रमण जाने कुरा भयो। बस भाडा समूहको कोषबाट खर्च गर्ने कुरा भए पनि अन्य खर्च चाहिने नै भयो। एक दुईजनाले मन भए पनि जान नसकिने कुरा दर्शाए। भ्रमण जाने दिन आयो। सबै

कुन बेला थाप्लोमा बज्रिन्छ कसलाई थाहा छ र कतिका आँखु कतिका आँसु पोल्टामा थापाउन थापम डर लाग्छ बुढा भर श्रीमतीका कुरा तिल जति पनि नठाने भन्थे पकसको कुरा के कुरा बिग्रेको छ र यो त न्याय गरेको आमा बाबु छिराका कुरा व्यापक मिल्ने छोराको कुरा र साथ पाएका बाबुले श्रीमतीलाई के थिएनु कुटीबाट महलमा पुगेका उनले न्याय दिने भनेर कतिलाई उठीवास गराए कति टुहुरा भए कतिका काख र सिउँदो दिए आफूले गरेको त्यस्तो न्यायमै सन्तुष्ट थिए एक दिन बाउले छोरालाई ज्यान बकस पाएकासँग आनन्द असुन्न पल्लो गाउँमा जान हराए छोराले एउटा साथी र दुईजना नाले बन्दुक समेत लिएर गए बाटोमा जंगल भएकाले बिना हतियार हिँड्न डरै थियो मान्छेको डर त के थियो र वन्य जन्तुले त को को हो के हो भन्दैन नि भने उनले साथी मनेले होमा हो मिलाउँदै ज्यान बकस पाउनेका घरमा पुगे खाना खाएर रकम उठाएर फर्काउँदै थिए अकस्मात बाटोमा धम्का भेट भयो काठबाट बन्दुक भिडेर त पड्काए तर बाघको घाँटीमा दारा नङ्ग्रा पुर्याए तर बाघले घाँटीमा दारा नाङ्ग्रा पुर्याइ हाल्यो मनेले आत्तिदे गएर गाउँमा खबर सुनाए मनेको कुरा उनका बाउले बताएनन् सबै जंगल पुगे बन्दुक खोलेर हेर्दा गोली बिहीन रहेछ बोका झोला खोतलेर गोली हातमा लिँदै गर्दा झट्ट पत्नीले भनेको सम्झे दैवको न्याय सबै जंगलतिर पुगे बन्दुक खोलेर हेर्दा गोली बिहीन रहेछ झोला खोतलेर हातमा लिँदै गर्दा झट्ट पत्नीले भनेको कुरा सम्झे दैवको न्याय यो सुन्दर लघु कथा मैले श्रवण गराए आदरणीय श्रोता दिन यहाँहरूलाई आजको दिन कस्तो लाग्यो आज साहित्य मङ्गरीमा यहाँहरूले सुन्नुभयो डाक्टर पुष्पा केसी भण्डारीजीको सन्तति नामक लघु कथा संग्रहमा संग्रहित केही लघु कथाहरू साहित्य मञ्जरी सुन्न नभुल्नुहोला र यसलाई रेडियो ढोरबराई 103.8 मेगाहर्जको ध्वनि तरंगले प्रत्येक शनिबार बेलुकी 9 बजेपछि प्रसारण गर्दछ अझ यसको प्रत्यक्ष प्रसारण फेसबुक लाइभ भने हाम्रो रेडियो ढोरबराईको आफ्नै फेसबुक पेजबाट हुनेछ यस साहित्य मञ्जरीमा गुन्जने स्वरलाई सुनेर गुन्जने आवाजलाई सुनेर अनि साहित्य मञ्जरी मार्फत यहाँहरूले आफ्ना रचनात्मक सल्लाह सुझावहरू पनि प्रेषित गर्न सक्नुहुन्छ है भन्दै म कार्यक्रमबाट उचेल पर्ने बेला आइसकेको छ प्रविधिमा साथ दिने अशोकजीप्रति हार्दिक आभार प्रकट गर्दै म कार्यक्रम सञ्चालक टुकादेवी पौडेल पनि उचेल पर्न चाहन्छु जय साहित्य

0: को आवाज।
1: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरा तिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
2: यदि किने हुन्न र तलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
1: हो र, कहाँ छ र त्यस्तो?
2: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
3: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
1: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
3: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
1: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
3: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9261553507।
3: हार्दिक शुभकामना। इस्लाम धर्मका प्रवर्तक एवं संस्थापक पैगम्बर हजरत मोहम्मदको 1501 जन्मोत्सव एवं मोहम्मद जयन्तीको सुखद अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त इस्लाम धर्मावलम्बी सहित सम्पूर्ण नेपाली आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं। धार्मिक विविधताका बीच सामूहिक एकता कायम राखौं, आपसी सम्मानलाई प्रवर्धन गरौं। अध्यक्ष मोहम्मद हुसैन मिया एवं नेपाल मुस्लिम सेवा समिति, शुक्ला गण्डकी 5 गोलछिना परिवार।
7: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
3: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
7: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा फिक्री बजार।
8: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रसन्न आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुना,
1: मोबाइल 9508535537 र 9806615899।
9: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
10: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
9: ओके, ल डन।
10: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
9: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9556028543 र 9947000787।
2: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
9: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
2: अनि बन्छ त दाई?
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
0: द एप्पल शॉप नोकिया सर्विस सेंटर दुलेगौड़ा बस बिसौनी को ठीक पारिपट्टी
11: सबै ब्रांड का मोबाइल बिक्री साटफेट र एसेसरीज सामानहरू उपलब्ध छन्
12: नोट नया आईफोन खरीद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
11: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
13: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
14: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
13: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
14: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
15: हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
13: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौड़ा हेल्प चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0654140008
16: भर्ना खुल्यो
3: गंदगी प्रदेश में नै उत्कृष्ट नतीजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी कैंपस बेल चौतारामा शैक्षिक सत्र 2083/84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्ष में अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
16: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
3: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
16: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
3: शुक्ला गण्डकी भीमाद

0: सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
1: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
0: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी 17:00 कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712040। बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
0: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
0: छुटका दायराहरू:
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
0: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
0: थप जानकारीका लागि सम्पर्क 0665714479, मोबाइल 9856062625 र 9848064145।
2: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
3: म्याडम, धुम्रपान भनेको के हो?
2: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
3: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
2: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
3: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
2: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
4: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै रहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9807169142।
8: आहा, घर त साह्रै चित्त बुझ्नु भयो होइन बडी, अब किचनको

0: अघि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
1: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
0: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
2: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171656606।
3: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
4: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
3: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
1: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
5: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142336, मोबाइल 9856078302 र 9846068302।
6: फुक्कै खाए साह्रै मिठो, पकाए त स्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन अपक्कै।
7: यो हो बोनस चाउचाउ।

0: रूपमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98562279।
2: एक सय तीन थोप्लो आठ
3: अन्तर्मनको आवाज
4: स्टुडियो टाइम
5: अहिले रातिको 10 बज्यो।
6: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98162695301।
7: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
1: धोरबाराही हाइलाइट्सको साथमा
8: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस अफसेट प्रेस दुलेगौडा बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493004।
9: नमस्कार। रेडियो ठोरबाराही 103.8 मेगाहर्जको राति 10 बजेको ठोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। सर्वोच्च अदालतका प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले छिटो न्याय सम्पादनमा अदालतको मुख्य ध्यान रहेको बताउनु भएको छ। शर्माले छिटो न्याय दिन सके मात्रै जनताको आशा र भरोसा न्यायप्रति बढ़ने बताउँदै पुरानो मुद्दा शून्यमा छाड्नु पनि बताउनु भएको हो। अदालतहरूको वर्तमान अवस्था भौतिक संरचना र न्याय निरूपणको अवस्था बुझ्ने क्रममा उच्च अदालत पोखरा बागलुङ इजलासमा आउनुभएका प्रधान न्यायाधीश शर्माले छिटो न्याय सम्पादनका लागि अदालतले प्रविधिलाई आत्मसात गर्दै अघि बढ़ेको बताउनु भएको छ। प्रधान न्यायाधीश शर्माले रु 79 करोड़ लागतमा हालै निर्माण भएर सञ्चालनमा आएको उच्च अदालत पोखरा बागलुङ इजलास भवन तथा जिल्ला अदालत बागलुङको निरीक्षण गर्नुभएको थियो। उच्च अदालत बार एकाई बागलुङका अधिवक्तासँग अन्तक्रिया तथा छलफलमा वहाँले न्याय सम्बन्धी जनचेतना फैलाउन अभिव्यक्तिहरूको मुख्य भूमिका रहेको बताउनु भएको छ। उहाँले छिटो न्याय सम्पादन सकुभर जिल्ला अदालतबाटै मुद्दाको टुंगो लगाउन सकेमा जनतालाई सहज हुने बताउनु भएको हो। राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवालाई पहुँच योग्य बनाउन जिल्ला प्रशासन कार्यालय तनहुले भीमात बजारमा 2 विवरण दर्ता स्टेशन सञ्चालन गर्ने भएको छ। यस व्यवस्थाबाट भीमात नगरपालिका सहित घिरिङ गाउँपालिका रिजिङ गाउँपालिका शुक्ला गण्डकी नगरपालिका म्याग्दी गाउँपालिका र आसपासका बासिन्दा लाभान्वित हुनेछन्। जिल्लाको पश्चिमी तथा दक्षिणी क्षेत्रका नागरिकले राज्य परिचय पत्र बनाउनकै लागि सदरमुकाम दमौली थाउनुपर्ने बाध्यता हटाउन स्थानीय स्तरमै टोली खटाउन लागि प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिनुभएको हो। यसबाट सेवाग्राहीको समय र यात्रा खर्च बचत हुने प्रशासनको भनाई रहेको छ। प्रशासन कार्यालयले चाप नियन्त्रण र सहज सेवाका लागि यसअघि विधाका दिन र साउन 8 गतेदेखि दैनिक अतिरिक्त समयमा समेत दर्ता कार्य गर्दै आएको छ। साउन 23 र 24 गते बिहान 9 देखि अपरान्ह 5 बजेसम्म सेवा सञ्चालन गरिएको थियो। पोखराबाट खरिनी चार हुँदै ठोरबाराई मन्दिर र मुक्तिनाथ शुक्ला गण्डकी चेवनथामसम्म वृहत साइकल यात्रा सम्पन्न भएको छ। साइकल सिटी पोखरा र शुक्ला गण्डकी साइकल सिटीको आयोजनामा सो यात्रा भएको हो। पोखराबाट आएका सहभागीलाई कोत्रेमा स्वागतसँगै यात्राको शुभारम्भ गरिएको थियो। साइकल यात्री दौड़ दुलेगौड़ा खरिनी चार हुँदै ठोरबाराई मन्दिर मुक्तिनाथ शुक्ला गण्डकी चेवनथाममा दर्शन गरी फर्किएका साइकल सिटी शुक्ला गण्डकीका अध्यक्ष त्रिलोचन लम्सालले जानकारी दिनुभएको हो। कोत्रेमा शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्ण राज पण्डितले साइकल चलाएर शुभारम्भ गर्नुभएको हो। सो अवसरमा वहाँले नियमित साइकल चलाउनाले शारीरिक रूपमा स्वास्थ्य रहन सहयोग पुग्ने बताउनु भएको हो। साथै साइकल यात्राले शुक्लागण्डकीका धार्मिक क्षेत्रको प्रचारमा महत्वपूर्ण सहयोग पुग्ने बताउनु भएको छ। कार्यक्रममा वडा नम्बर दुईका अध्यक्ष सुमन राणा मगर, साइकल सिटी शुक्लागण्डकीका उपाध्यक्ष ज्योति श्रेष्ठ लगायतले बोल्नु भएको थियो। चेवानथाममा आयोजित समापन कार्यक्रममा सहभागी सबैलाई नगर उपप्रमुख खुम बहादुर बेकर राजुले प्रमाणपत्र प्रदान गर्नुभएको थियो। साइकल यात्रीलाई खरिनी चारमा लायन्स क्लब अफ शुक्लागण्डकी सिस्टर डोरफिर्दीमा पुष्पाञ्जली लगायतले पानी वितरण गर्दै स्वागत गर्नुभएको थियो। यात्रामा पोखरा र शुक्लागण्डकीका गरी कुल 135 जनाको सहभागिता रहेको थियो। यात्रालाई सफल पार्न सहयोग गर्ने सबैलाई अध्यक्ष त्रिलोचन लम्साले धन्यवाद दिँदै इन्धन बचत र पर्यावरण जगाउन साइकलको प्रयोग बढ़ाउन आग्रह गर्नुभएको हो। तनहुँको रिसिङ गाउँपालिका बेतिनी स्थित सेती नदीमा एक टिप्पर डुबेको अवस्थामा फेला परेको छ। शनिबार दिउँसो करिब 2 बजे बासिन्दाले नदीको पानीको बहावमा टिप्परको छाला मात्र देखेका थिए। स्थानीयले खबर गरे लगतै जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। तनहुँमा जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको कालिका कन्स्ट्रक्सन प्रणालीको N1-7247 नम्बरको टिप्पर नदीमा डुबेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक तदिरिका प्रसाद खिमिरेले जानकारी दिनुभएको छ। नेपाली मौलिक कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले तनहुँको बन्दीपुरमा 30 विशेष सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ। आदियोगी प्रज्ञा धामको आयोजनामा बन्दीपुर गाउँपालिका 4 ठुलढुङ्गा स्थित बन्दीपुर केबल कारको तल्लो स्टेशनमा आगामी भदौ 27-28 र 29 गते महोत्सव हुन लागेको हो। महोत्सवमा 30 गीत तथा सांस्कृतिक प्रगति प्रस्तुति प्रतियोगिता सहित विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा देशभरका विभिन्न प्रतियोगितामा प्रथम तथा द्वितीय स्थान हासिल गरेका समूहलाई समेत सहभागी गराइने भएकाले कार्यक्रम प्रतिस्पर्धात्मक र आकर्षक हुने अपेक्षा गरिएको छ। महोत्सवकै कार्यक्रम संयोजक कमला तिवारीले कार्यक्रमलाई केवल मनोरञ्जनमा सीमित नराखी नेपाली मौलिक कला संस्कृति परम्परा र आध्यात्मिक चेतनालाई एकै ठाउँमा जोड्ने अभियानका रूपमा अघि बढ़ाउन लागिएको जानकारी दिनुभएको छ। 30 विशेष सांस्कृतिक प्रतियोगितामा आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगितामा प्रथम हुने समूहले ₹3,02,000, द्वितीय हुने समूहले ₹2,03,000 र तृतीय हुने समूहले ₹1,04,000 पुरस्कार प्राप्त गर्नेछन्। त्यसै 3 वटा समूहलाई सान्त्वना पुरस्कार स्वरूप जनही ₹10,000 प्रदान गरिनेछ। प्रतियोगिता 2 चरणमा सञ्चालन हुनेछ। पहिलो चरणको प्रतिस्पर्धाबाट उत्कृष्ट 6 समूह दोस्रो चरणमा प्रवेश गर्नेछन् भने दोस्रो चरण अन्तर्गत अन्तिम प्रतिस्पर्धा भदौ 29 गते आयोजना गरिनेछ। आगजनीका कारण ध्वस्त भएको गण्डकी प्रदेश सभाले आफ्नै बैठक हल तयार पारेको छ। पोखराको नदीपुर स्थित सचिवालय परिसरमा मरम्मत गरिएको हलमा भदौ 10 गते दिउँसो 1 बजेदेखि प्रदेश सभाको बैठक बस्ने भएको छ। गत वर्षको भदौ 24 भएको प्रदर्शनका क्रममा भौतिक संरचना खरानी भएपछि प्रदेश सभाका बैठकहरू कृषि मन्त्रालयको हलमा सञ्चालन हुँदै आएका थिए। गत वर्षको जेएनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी र तोडफोड गर्दा प्रदेशसभा हलसहित सचिवालयका सम्पूर्ण भवनहरू पूर्ण रूपमा नष्ट भएका थिए। प्रदेशसभा सचिवालयले संकलन गरेको विवरण अनुसार भवन सवारी साधन फर्निचर र विद्युतीय उपकरण सहित 16,25,30,000 रूपियाँ बराबरको क्षति भएको थियो। सचिवालयले साविकको सानो हललाई करिब 57,00,000 रूपियाँ खर्चेर मर्मत गरी बैठक बस्न योग्य बनाएको हो। प्रदेशसभाका सचिव गोविन्द पौडेलका अनुसार हल मर्मतमा 17 लाख, एसी र भिडियो क्यामेरा सहित विद्युतीय जडानमा 20 लाख तथा फर्निचरमा 20 लाख रूपियाँ खर्च भएको छ। आगजनीमा 8 करोड़ 90 लाख रूपियाँ बराबरको भवन, 4 करोड़ 30 लाख बराबरका सवारी साधन र 2 करोड़ 15 लाख बराबरका विद्युतीय उपकरण नष्ट भएका थिए। डिजिटल सूचना प्रविधिको विकाससँगै ओझेलमा परेका हुलाक कार्यालयहरू सरकारी कुरियर सेवामा रूपान्तरित भएसँगै गण्डकी प्रदेशको मनाङ बाहेक 10 जिल्लामा 1778 थान राहदानी सेवाग्राहीको घर घरमा पुगाएको छ। हुलाक निर्देशनालय पोखराका अनुसार हुलाकले सरकारी कुरियर सेवाको रूपमा काम थालेपछि गोर्खामा 333, लमजुङमा 60, नवलपुरमा 500, तनहुँमा 505, स्याङ्जामा 150, पर्वतमा 17 थान राहदानी घरमै पुर्याएको हो। यस्तै बागलुङ जिल्लामा 101, म्याग्दीमा 97, मुस्ताङमा 6 र कास्कीमा 9 थान राहदानी घरमै लगिएको छ। मनाङ जिल्लामा प्रशासनबाट राहदानी प्राप्त नभएकोले वितरण नगरिएको जिल्ला हुलाक कार्यालयको खरिदार श्यामलाल थारूले बताउनु भएको छ। सूचना प्रविधिको विकाससँगै ओझेलमा परेका हुलाक कार्यालयले सरकारी कुरियर सेवा मार्फत सरकारी कागजात घरमै पुग्न थालेपछि हुलाक र कर्मचारीलाई हेर्ने नजर नै बदलिएको हुलाक निर्देशनालय पोखराका निर्देशक नेत्र प्रसाद पौडेलले बताउनु भएको छ। पश्चिम बागलुङको बुर्दीबागमा आयोजित समीक्षामा पौडेलले यस्तो बताउनु भएको हो। सरकारी कुरियर सेवा मार्फत हुलाकलाई सक्रिय बनाउन खोजेको सरकारले सिम कार्ड र विश्वविद्यालयको प्रमाणपत्र पनि नागरिकको घरद्वारमा पुर्याउने तयारी गरेको हुलाक सेवा विभागका निर्देशक सपना कुमारी भट्टराईले बताउनु भएको छ। नेपाल रेडक्रस सोसाइटी कास्कीले सरकारवाला निकायको समन्वयमा डेंगी रोग रोकथाम तथा नियन्त्रणको लागि विद्यालय तथा समुदाय स्तरमा सचेतनामूलक कार्यक्रम लैजाने भएको छ। महिला स्वास्थ्य स्वयंसेविका, स्वयंसेवक लगायत जिल्ला स्तरीय सरकारवाला निकायबीच शुक्रबार भएको समन्वयमतक कार्यक्रम रेडक्रस कास्कीका सभापति उर्मिला खड्का भण्डारीले विद्यालय तथा समुदाय स्तरमा भएको गतिविधि डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि बढ़ी प्रभावकारी हुने बताउनु भएको छ। उहाँले पालिका, उपशाखा तथा विद्यालय स्तरमा सञ्चाल भएको रेडक्रसले युवा तथा जुनियर सर्कल मार्फत प्रभावकारी काम गर्न सक्ने जानकारी दिनुभएको हो। तनहुको दमौलीमा शनिबार आयोजित स्लो मोटरसाइकल राइड प्रतियोगितामा राजिन पौडेल प्रथम हुनुभएको छ। लायन्स क्लब अफ दमौली तनहुले सड़क दुर्घटना न्यूनीकरण तथा सुरक्षित सवारी सञ्चालन बारे सचेतना जगाउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा निर्धारित दूरीलाई सबैभन्दा ढिलो तर सन्तुलित रूपमा मोटरसाइकल चलाएर पूरा गर्ने प्रतिस्पर्धा गराएको थियो। तीव्र गतिमा मोटरसाइकल चलाउनु मात्र दक्षता नभई नियन्त्रण र सन्तुलन कायम गर्दै सुरक्षित रूपमा सवारी चलाउन सक्नु पनि महत्वपूर्ण रहेको सन्देश दिन प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ। हस्त राति 10 बजेको ठोरबाट हाइलाइट आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रिया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
3: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
2: XY3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: स्टुडियो तालचेर
1: अहिले बिहानको 5 बज्यो
2: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301

0: शेर्पाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
5: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
4: दीक्षा ब्युटी पार्लर रे?
5: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
4: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
5: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
4: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
5: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
4: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
5: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
4: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
5: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 9790934335। हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
6: माइले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
5: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
6: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
5: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
7: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
5: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
7: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
5: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
7: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुछ्रे बैङ्कको ठिक पारिपत्री, फोन 0665993769।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
7: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
12: मेरो टिकुली माया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
13: यतै किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
12: हो र, कहाँ छ र त्यस्तो?
13: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
14: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
15: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
14: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
15: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
14: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
16: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
17: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
16: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।

0: 103.8 अंतर्मन को आवाज।
1: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
2: धोरबाराही हाइलाइट्स को साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98 4 61 49 304।

नमस्कार अनि शुभ बिहानी। आज मिति 2083 साल भाद्र महिनाको आज 7 गते आइतबार। नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको आज एकादशी तिथि। आज पुत्रदा एकादशी व्रत बस्ने दिन। सन् 2026 अगस्त 23 तारीख रेडियो ध्वरबाराही 103.8 मेगाहर्जसँगै फेसबुक पेज वेबसाइट नेपाली पात्रो र हाम्रो पात्रोबाट एकसाथ प्रसारण भइरहेको ध्वरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। ध्वरबाराही हाइलाइट्समा अब सुन्नुहोस् राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू।

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मुस्ताङको मुक्तिनाथ मन्दिरमा पूजा अर्चना। लामो समयसम्म बन्द रहेको हेटौडा कपड़ा उद्योग पुनः सञ्चालन गर्न सरकारले लगानी गर्ने। सेवा सुविधा थप नगरे आन्दोलनमा उत्रने राहत शिक्षकहरूको चेतावनी। वर्तमान सरकार 5 वर्षसम्म कुनै पनि हालतमा नटिक्ने एमाले अध्यक्ष ओलीको दावी। अराजकताबाट आएको शक्तिलाई लामो समय देशको जिम्मेवारी दिन नसकिने भनाई। अहिले नेता र कार्यकर्ताले आलोचना र निन्दाको फरक छुट्याउन छोडेको कांग्रेस सभापति गगन थापाको भनाई। महाधिवेशन रोक्न अदालत पुगेर पनि रिट नहालेका कांग्रेस पूर्व सभापति देउवा अबको परिस्थिति बारे निर्णय लिन आन्तरिक छलफलमा। एमालेलाई पुनर्गठन र रूपान्तरण गर्न नेता झलनाथ खनालको सुझाव। पुरानै ढाँचा र शैलीबाट पार्टी चल्न नसक्ने भएकाले पुनर्गठन र रूपान्तरण अनिवार्य भएको टिप्पणी। बलात्कारपछि हत्या गरिएकी 3 वर्षीय बालिका गरिमाका बुवा र आमासँग सरकारको वार्ता सम्पन्न। कानून संशोधनको सुझाव दिन कार्यदल गठन गर्ने र सीमा रामा गरिमाको शालिक बनाउने सहमति। आज संस्कार अनुसार सबको अन्त्येष्टि गरिने। दुर्गा प्रसाईको समूह र सरकार बीच 14 बुधे सहमति। महाअभियानले आयोजना गर्दै आएको धरना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम अन्त्य गर्ने निर्णय। गणेश नेपालीको आत्मदाहपछि बनेको छानबिन समितिले सरकारलाई राइड सेयरिङ कानून छिटो बनाउन र कार्यान्वयन गर्न सिफारिश गर्ने। ट्राफिक नियमलाई विद्यालयको पाठ्यक्रममा राख्न र नागरिक सचेतना अभियान सञ्चालन गर्न सरकारलाई सुझाव।

0: बलात्कार बलात्कारीलाई फाँसीको माग गर्दै हिजो देशैभरि प्रदर्शन। चौथो दिन हिजो पनि वीरगंज पथलैया सड़क अवरूद्ध। गरिमा चौधरीको न्याय माग्दै काठमाडौँको माइती घरमा पनि प्रदर्शन। जितपुरको घटनाका दोषीलाई कार्यवाही गर्न उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको माग। गरिमा चौधरीलाई न्याय माग गर्दै शान्ति वाटिकामा पनि प्रदर्शन। गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता। प्रहरीमाथि पनि छानबिन हुने। पारिश्रमिक बढ़ेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित। कोशीमा विद्युत आपूर्ति सुधार र खपत वृद्धि गर्न शिक्षा मन्त्री सस्मित। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको जोड। राष्ट्रिय स्वतन्त्र पार्टीको दुई दिने नीति संगठन र नेतृत्व मन्थन शुरू। जनकपुरको पोखरीमा अतिक्रमण मुक्त बनाउन डोजर चलाउने निर्णय। नेपाली कांग्रेसको मतभेद पार्टी कार्यालयमा नै संवादबाट समाधान गरिनुपर्ने उपसभापति विश्व प्रकाश शर्माको भनाई। एमालेलाई पुनर्गठन र रूपान्तरण गर्न आवश्यक रहेको नेता झरनाथ खनालको दावी। साउन महिनामा मात्रै 1,87 अर्बको सामान आयात 38 अर्बको निर्यात गरीमा सफल। मधेश सरकारद्वारा प्रदेश नीति तथा योजना आयोगको एनओएण्डएम सर्वेक्षण स्वीकृत। पोखरामा मोटरसाइकल अनियन्त्रित भएर पोल र बसमा ठोकिँदा एकजनाको मृत्यु एकजना घाइते। पर्यावरण प्रवर्धन गर्ने उद्देश्य सहित पोखरादेखि तनहुको प्रसिद्ध मन्दिर ढोरबाराहीसम्मको वृहत साइकल यात्रा सम्पन्न। पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने विश्वास। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ आर्थिक प्रतिबन्ध अभियानको इरानद्वारा विरोध। अमेरिकामा 75 देशका नागरिकलाई आप्रवासी भिजा जारी गर्न रोक लगाउने नीति खारेज। युक्रेनमा रूसी आक्रमणमा परेर कम्तीमा पनि दुईजनाको मृत्यु। माउन्ट फुजीमा 7 वर्षीय छोरालाई एक्लै छाडेपछि बुवाले माफी मागे। इबोला प्रकोप बीचमा डीआर कंगोमा 16,250 डोज खोप पुगेको दावी। स्विचको विकल्प बन्दै आर्कटिक मार्ग। व्यावसायिक चुनौती अझै कायमै। पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दी भुम्दीको प्रवर्धन गर्न हाइकिङ शुरू। अस्ट्रेलियामा जारी टप एण्ड 2020 सिरिजमा नेपाल एकको लगातार दोस्रो हार। ओल्ड एथलेटिक्स कन्टिनेन्टल टूर सिल्भर 2026मा नेपालकी सन्तोषी श्रेष्ठ काँस्य पदक जित्न सफल। देशको हितका लागि आफूले जस्तोसुकै आलोचना सहन पनि तयार रहेको श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुधन किराँतीको भनाई। कम्युनिष्ट पार्टी बीचमा एकतालाई जोड़ दिनुपर्ने नेकपाकी नेत्री पम्फा भूषालको भनाई। तनहुको रिसिङ गाउँपालिका एक बेतेनी स्थित सेती नदीमा टिप्पर खसेको आशंका। टिप्परको ढाला मात्रै देखिएपछि प्रहरीले अनुसन्धान गर्दै चालक अझै सम्पर्कविहीन। नेपाली मौलिक कला संस्कृति र परम्पराको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले तनहुको बन्दीपुरमा 30 विशेष सांस्कृतिक महोत्सव आयोजना हुने। पहिरोका कारण पोखरा सिक्लै सड़क खण्ड अवरूद्ध। बितेका 4 महिनामा देशका विभिन्न ठाउँमा 5,000 भन्दा धेरै विपदका घटनामा परि 250 जनाको मृत्यु। पहिरो खसेपछि अवरूद्ध बनेको म्याग्दीको बेनी जोमसुम सड़क सुचारू। चितवनको खैरहनी नगरपालिका एक तरकारी चोकमा बस र मोटरसाइकल ठोक्किँदा 2 जनाको ज्यान गयो। हवस्त, यही खबर सँगसँगै आजका लागि ढोरबाराही हाइलाइट सकिएको छ। मुख्य समाचार समेटिएको समाचारमूलक यो सामग्री तपाईलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह र सुझाव दिदै गर्नुहोला। 7 बजे विस्तृत समाचारहरु सहित हामी उपस्थित हुनेछौं। समाचार कक्षका सम्पूर्ण सहकर्मीहरु सहित अशोक विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ बिहानी।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
2: एक सय 103.8 अन्तर्मनको आवाज।
3: कहाँ जाने?
4: सिधै मयम चिसापानीबाट काठमाडौँबाट
3: मयम चिसापानी अनि बीचमा नझर्ने।
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
3: ए हो र, यस्तो सुविधा पनि आइसक्यो। ल जाम जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235562663।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
7: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
7: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
7: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
7: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
10: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
11: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
10: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
11: त्यसो भए कहाँ जाने त कान्छा?
10: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
11: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
12: We'll be right back. हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्रैक्टर, पावर टूल्स, काट काटने मेसिन, ड्रिल मेसिन, वेल्डिंग मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिंग, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
11: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
13: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114445 र 9855204445।
14: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
15: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसै माथि तिजको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
16: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
14: ठाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
11: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
10: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोप्राइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860715
16: र रामचन्द्र महत 9641168778।
17: हजुर, दान गरौ।
13: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
11: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
2: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22-23 सम्म, डीएपी रु 49-50 सम्म र पोटास रु 38-39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका सनहुं।
3: खाए साह्रै मिठो पकाए त स्वाकै, एक पाकेटले पेट भरिने के हो भन प्वाकै।
4: यो हो बोनस चाउचाउ।

0: देशमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98560 2279।
2: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
3: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरूकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
2: धार्मिक महोत्सवका आकर्षणहरू
3: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
4: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
2: कथा सहितको झाँकी गीति नाटक
3: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरूकुलको अवलोकन,
2: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
3: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्द, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
2: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
5: दिनको संकेत सधैं बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

0: नमस्कार, अनि शुभ बिहानी रेडियो ढोलपाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव सुनसादी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। म श्रीया गुरुङ। आज मिति 2083 साल भाद्र 7 गते आइतबार, साउन शुक्ल पक्षको दशमी तिथि, सन् 2026 अगस्त 23 तारिक, आज पुत्रता एकादशी व्रत बस्ने दिन। श्रोता वृन्द, किन यो व्रत बसिन्छ सुन्नुहोस्। पुत्रता एकादशी पदम पुराण अनुसार संसार रिक सुख समृद्धि तथा पुत्र प्राप्तिका लागि पुत्रता एकादशीको व्रत बस्ने गरिन्छ। सन्तान विहीन रहेका सबैले पुत्रता एकादशीको व्रत लिन फलदायी हुने धार्मिक विश्वास रहेको छ। यस एकादशीको व्रत बस्नका लागि अघिल्लो दिन अर्थात दशमीकै दिनदेखि लसुन प्याज तथा मांसाहारी भोजन त्याग्न पर्दछ। एकादशीका दिन बिहानै उठेर स्नान गरी शुद्ध भई व्रत बस्नु पर्दछ। यस दिन भगवान विष्णुको बाल गोपाल रूपको पूजा गर्ने गरिन्छ। बाल गोपाल विष्णुको प्रतिका स्थापना गरी पञ्चामृतले स्नान गराई धूप दिन नैवेद सहितको पूजा गरिन्छ भने नरिवल, पान, सुपारी, ल्वाङ जस्ता प्राकृतिक फलफूलहरू चढाइन्छ। एकादशीको भोलिपल्ट द्वादशीका दिन विष्णुलाई आर्य दिएर व्रत र पूजा समापन गरिन्छ। सुन र चाँदीका आधुनिक आकर्षण गरगहना बनाउनु परेमा दुलेगोडामा रेडियो ढोरबाराही रहेको भवन भन्दा केही घर तल अवस्थित जय शिव सुनसादी पसलबाट कारोबार गर्नुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अब तपाईँको आजको राशिफल शुरू गरौं। मेष राशि, आज घुम्न लागेको धन प्राप्त हुनेछ, आफन्तको सहयोग प्राप्त हुनेछ, छोटो दूरीको यात्रा हुनेछ, स्वास्थ्य र शिक्षामा प्रगति हुने योग छ, हरेक काममा सकारात्मक सन्देश सुन्ने अवसर मिल्नेछ। वृष राशि, आज तपाईँको दिन राम्रो छैन, साना कुराले मनमा अशान्त बन्नेछ, सोचेको काम नबन्दा निराशा बढ्ने जोखिम छ, परिवारमा चिन्ता र असन्तुष्टि बढ्नेछ। मिथुन राशि, दिन राम्रो छ, व्यापारमा लाभ हुनेछ, मिष्टान्न भोजनको योग रहेको छ, राजनीतिमा फाइदा हुनेछ, मेहनत गरेको फल मिल्नेछ, शिक्षामा सफलता मिल्नेछ। कर्कट राशि, शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा तपाईँको भाग्य उदय हुने दिन छ, राजनीतिक र सामाजिक क्षेत्रमा हात नहालेको राम्रो हुनेछ, पारिवारिक मेलमिलाप हुनेछ। सिंह राशि, अनावश्यक यात्रा हुनेछ, खर्च बढ्ने दिन रहेको छ, तपाईँका विरोधी बढ्नेछन्, शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्, परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। कन्या राशि, घुम्न लागेको धन प्राप्त हुनेछ, नयाँ वस्त्र धारण गर्ने दिन छ, शिक्षामा मन जानेछ, लगानी भए फाइदा हुनेछ, आज साथीसँग बसेर रमाइलो गर्ने दिन छ। तुला राशि, दिन राम्रो छ, मान सम्मान प्राप्त हुनेछ, स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्, तपाईँको कामको प्रशंसा हुनेछ, मेहनत गरेको ठाउँबाट इमान प्राप्त हुनेछ। वृश्चिक राशि, आज सोचेको कुरा बढ्नेछन्, शुभ खबर सुन्नाले मन प्रसन्न हुनेछ, राज्यबाट सहयोग हुनेछ, धार्मिक काममा रुचि बढ्नेछ, प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
1: ध
0: धनु राशि दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा आजको गरेको प्रयासले राम्रो नतिजा दिनेछ। राजनीतिमा मन जानेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।